0: प्रतिशत भन्दा बढ़िरहेको छ। नयाँ सवारी साधन बिक्रीको क्षेत्रमा ईभीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा पर्न सफल भएको छ, जुन नर्वे भन्दा मात्र पछाड़ी हो। पूर्वाधार मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्यले विद्युतीय सवारी साधन प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको छ। कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज फाइनान्सिङका कारण विद्युतीय सवारी साधनको आयात पनि तीव्र रूपमा बढ़ेको छ। नयाँ नीतिमा समावेश विवरणमा भनिएको छ, आर्थिक वर्ष 2082-83 नेपालमा दर्ता भएका कुल विद्युतीय सवारी साधनको संख्या 63,280 पुगेको छ। मन्त्रालयका अनुसार विद्युतीय सवारी साधनको बढ़दो प्रयोगले जीवाश्म इन्धनको आयातमा कमी ल्याई देशभित्र उत्पादित विद्युत ऊर्जाको उपयोग विस्तार भएको छ। ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले भारी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग उक्त विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाइएको क्षेत्र विवादित भयो भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको उनले बताएका छन्। आइतबार सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको माटोको तटबन्ध भत्काउन थालेपछि स्थानीयले विरोध गर्दा केही बेर तनाव भएको थियो। त्यसपछि सशस्त्र प्रहरी बल एपीएफ र भारतीय सीमा सुरक्षा बल एसएसबी बीचको समन्वयपछि अवस्था सामान्य बनेको थियो। सुस्ता र कालापानी नेपाल भारत बीचका प्रमुख सीमा विवादका क्षेत्र हुन्। दुवै देशले यी क्षेत्रलाई विवादित मानेका छन्। सन् 2014 दुवै पक्षले परराष्ट्र सचिव स्तरीय संयन्त्र र सीमा कार्य समूह मार्फत समस्या समाधान गर्ने सहमति गरे पनि त्यस यता परराष्ट्रिय सचिव स्तरको बैठक भने हुन सकेको छैन। दुई महिना अघि पनि नेपाल सरकारले निर्माण गर्न थालेको स्थायी बाढ़ी नियन्त्रण तटबन्धको काम भारतीय सीमा सुरक्षा बल एसएसपीले रोकेको थियो। नारायणी नदी किनारमा 132 मिटर लामो बाढ़ी नियन्त्रण तटबन्ध निर्माणका लागि नेपाल सरकारले ठेक्का दिएको छ। स्थानीय अधिकारीका अनुसार भारतीय पक्षले आपत्ति जनाएका कारण उक्त खण्डमा स्थायी तटबन्ध बन्न सकेको छैन। स्थानीयका अनुसार यही असुरक्षित भागबाट मनसूनका बेला बाढ़ी गाउँभित्र पस्ने गरेको छ। भारतले दोहोर्यायो दुवै देशबीच कायम रहेको यथास्थितिको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: सरकारले एकातर्फ निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने आश्वासन दिइरहँदा अर्कोतर्फ उनीहरूलाई त्रसित बनाउने काम गरिरहेको छ। पूर्वको मुख्य औद्योगिक शहर विराटनगरमा सोमबार त्रास फैल्याउने गरी ठूलो सुरक्षा अपरेशन चलाइएको थियो। पर्याप्त तथ्य र प्रमाण नभई केवल हल्लाकै भरमा प्रतिष्ठित व्यावसायिक घराना देवेनारा समूह मुन्दण्डा परिवारको निवासमा हतियारधारी प्रहरी टोलीले घण्टौं छापा मारेको हो। 4.5 घण्टासम्म सिंगो बस्ती नै सील जस्तै गरेर गरिएको सूक्ष्म खानतलासीमा प्रहरीले कुनै पनि गैर कानूनी वस्तु फेला पार्न भने सकेन र अन्तत रित्तो हात फर्कन बाध्य भयो। हल्लाकै भरमा गरिएको यो अपरेशनले राज्यको अनुसन्धान संयन्त्र सूचनाको विश्वसनीयता र निजी क्षेत्रप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठेको छ। चुनावपछि उत्साहित बनेको निजी क्षेत्र 4 महिनामै त्राहीमाम, 4.5 घण्टा तलाशी हात लाग्यो शून्य। सूचना बमोजिमको गैर कानूनी सामान फेला परेन प्रहरी, केही नभेटेपछि प्रहरीले क्लीन चिट दिएर गयो मुन्दडा प्रहरीको एकपछि अर्को छापा। यो खबरसँग सम्बन्धित अन्य खबर मुख्य बुँदाका रूपमा छापिएका छन्। हल्लाकै भरमा उद्योगी तर्साउने काम, बस्ती घेरेर छापामारी, अन्तत रित्तै फर्कियो प्रहरी शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा सदस्यता नवीकरण गर्नेको संख्यामा कमी आएको छ। गत फागुनको निर्वाचनमा कमजोर नतिजा आएको
2: अकाउन्ट ओपन एक्टिभेट अनि कारोबार सजिलैसँग।

0: गतको तुलनामा हालसम्म करिब 51% एमाले सदस्यले मात्र आफ्नो सदस्यता नवीकरण गरेका छन्।
1: गत आर्थिक वर्ष साथै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो सोही अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो। गत वर्ष संघीय सरकारको पूँजीगत खर्च 46.79% मात्रै छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायिक फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसायिक फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन जारी गरेको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीले केही दिन यता बजारमा देखिएको ग्यास अभावमा र उद्योगमा केन्द्रित अनुगमन शुरू गरेको जानकारी दिनुभयो।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी, पारदर्शी र नतिजामुखी बनाउन 52 बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। मार्गदर्शन मार्फत चालू खर्च नियन्त्रणदेखि विकास आयोजनाको प्रभावकारी कार्यान्वयन र वित्तीय अनुशासन कायम गर्न विभिन्न कड़ा व्यवस्था गरिएको छ।
0: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन विधेयकमा डिजिटल करेन्सीलाई कानूनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ। निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानूनी गाह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ।
1: संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचनासँग जोड़िएको अर्घाखाँचीको पाणिनि तपोभूमि ऐतिहासिक, धार्मिक तथा भाषिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भए पनि पर्याप्त प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ।
0: नोबेल बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै काठमाडौँको पुतली सड़कमा नोबेल बैंक एजुकेशन हब सञ्चालनमा ल्याएको छ। हबको सोमबार नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्ट्र, नोबेल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा प्रमुख कार्यकारी अधिकृत सीईओ मनोज कुमार गेवालीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारवालालाई एकै स्थानबाट बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले हब सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
1: उत्पादकहरूको संस्था नेपाल इप्पानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी तथा नियामकीय व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित विद्युत नियमन आयोग समक्ष 12 मुद्दे ध्यानाकर्षण पत्र पेश गरेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो डिश हो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। कक्रोच जनता पार्टी सीपीजे नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपनिर्वाचनमा पनि नराम्रो धक्का बेहोरेको छ। सोमबार सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीटमा जन स्वराज पार्टी जेएसपी मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जित हात पारेको छ। भाजपाले गुजरातको मान्जलपुर सीट मात्र जोगाएको छ। पटनासँग जोड़िएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ। यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई भने जिताउन सकेनन्।
2: अब खेल र खेलाड़ीका खबर। नेपाल भलिबल संघ एनभीएले सोमबार आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। भलिबल संघले आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको वार्षिक क्यालेण्डरमा 20 कार्यक्रम समावेश छन्, जस अनुसार यस सत्रमा नेपाली भलिबल व्यस्त बन्ने भएको छ।
1: अब कला तथा मनोरञ्जन। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार नेपाली चलचित्र गौथलीले प्रदर्शनको दोस्रो सातासम्म 13,64,46,535 रूपियाँ ग्रस कमाई गर्दै यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति 10 बजेसम्मको सिनेपा बक्स अफिस प्रतिवेदन अनुसार यस चलचित्रले 17 दिनमा 4,94,915 टिकट

0: बिक्री गरेको छ।
1: अब विचार विश्लेषणको पालो, सबैभन्दा पहिले अनलाइन हिंसाका समाधान शीर्षकमा डाक्टर लक्ष्मण दत्त पन्तको विचार लिँदैछौ। गोर्खापत्रमा छापिएको छ यो। लैंगिक आधारमा हुने अनलाइन हिंसाको अन्त्यका लागि सरकार, सामाजिक सञ्जाल कम्पनी, संचार माध्यम, शैक्षिक संस्था, नागरिक समाज तथा सञ्जाल प्रयोगकर्ता सबैको साझा जिम्मेवारी आवश्यक छ। नेपाल प्रहरीको साइबर अनुसन्धान कार्यालय सुदृढ़ बनाउँदै उजुरी दर्ता डिजिटल प्रमाण संरक्षणलाई प्रभावकारी बनाइनुपर्छ। महिलाका लागि निर्भय रूपमा उजुरी दिने वातावरण सिर्जना गर्न अनुसन्धान प्रक्रिया पीड़ित मैत्री र लैंगिक संवेदनशील हुन जरूरी छ।
0: त्यस्तै स्थानीय पुस्तकालयको आवश्यकता शीर्षकमा राजन प्रसाद कैलालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपाली सर्वसाधारणले आफ्नो खाली समय चिया पसलमा अनावश्यक चिया गफमा बिताउँदै आएको देखिन्छ। त्यसको सट्टा शहर, टोल वा मुख्य शहरमा पढ्न र बस्न मिल्ने पुस्तकालय भएमा मानिसलाई अध्ययनमा समय बिताउन सजिलो हुने देखिन्छ। स्थानीय स्तरका मानिस त्यस्ता पुस्तकालय चाहेमा सदस्य बन्छन् र निवासमै अध्ययन गर्न सक्छन्। जो पुस्तकालय कम जान्छन् भने कोही पुस्तकालयसम्म गई अध्ययन गर्ने गर्छन्।
1: अन्तर्दृष्टिपूर्ण कूटनीतिको समय शीर्षकमा कटक मल्लको विचार कान्तिपुरमा छापिएको छ। विश्व राजनीति आज क्रूर र संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ, जहाँ शक्ति, स्वार्थ र रणनीतिक प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय सम्बन्धलाई ध्वस्त गरिरहेका छन्। साना र मध्यम शक्ति राष्ट्रहरूको स्वतन्त्रता खतरामा छ। यस्ता राष्ट्रहरूको सबैभन्दा ठूलो शक्ति सैन्य वा आर्थिक सामर्थ्य होइन, अन्तर्राष्ट्रिय कानून र त्यसको पक्षमा दृढतापूर्वक उभिने नैतिक साहस हो। नेपालले युद्धमा कुनै पक्षको विरोध नगर्ने निर्णय गरे पनि विश्व शान्तिको पक्षमा आवाज उठाउने साहस भने देखाउनुपर्छ। यस्तो अवस्थामा नेपालको लोकतान्त्रिक मूल्य र अन्तर्दृष्टिपूर्ण कूटनीतिको आवश्यकता छ। वर्तमान सरकारले यस चुनौतीलाई कति प्रभावकारी रूपमा सम्बोधन गर्छ भन्ने विषय भविष्यले निर्धारण गर्नेछ।
0: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न फिल्म संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुने। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न फिल्म संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुने।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 19 गते मंगलबार, अगस्त 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जग्गाको निशा दिलाइदिने भन्दै देशभरमा बढ्यो पैसा असुली, कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह, गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी।
1: सिरा लगायतका जिल्लामा भएका सद्भाव विरूद्धका घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग। आज पनि देशभरका विभिन्न जिल्लामा ठूलो पानी पर्ने, चार प्रदेशमा बिहानैदेखि पानी पर्दै।
0: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध। 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे।
1: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छोडेपछि मातृ मृत्युदर बढ्यो। अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू तीव्र नजरबन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा।
0: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने, भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन, अमेरिकी क्रिकेटर रेड्डीमाथि 8 वर्ष को प्रतिबन्ध।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीलाई जग्गाको निशा दिलाइदिने भन्दै ठगी बढ़ेकोमा सरकारले चेतावनी दिएको प्रसंग।
1: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने चेतावनी दिएको छ। समितिले हिजो विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रूपमा निशा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको हो। निशा प्राप्त गरेका निवेदकहरूको पहिचान तथा प्रमाणीकरण र उपलब्धि गराउने जग्गाको पहिचान गर्ने जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ। समितिका अनुसार उक्त कार्यलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। साथै जिल्ला समितिका पदाधिकारीसँग जुम तथा भौतिक उपस्थितिमा अन्तर्क्रिया, स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा विभिन्न जिल्लामा स्थलगत भ्रमण समेत गरिएको उल्लेख गरिएको छ। तर पछिल्लो समय केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निशा दिलाइदिने बहानामा सेवाग्राहीबाट रकम असुलेको गुनासो समितिमा प्राप्त भएको जनाएको हो। यस्ता गतिविधि गैर कानूनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि कुनै व्यक्तिलाई रकम नदिन समेत आग्रह गरेको छ। समितिले यस्ता अनुचित कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानून बमोजिम अनुशासन अनुसन्धान गरी कार्यवाही तथा सजाय गरिने समेत चेतावनी दिएको हो। भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि सबै सरकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया मार्फत मात्रै सेवा लिन आग्रह गरेको छ।
0: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएका छन्। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यो सँगै विद्यालय तह अर्थात कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीको अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। यही व्यवस्था अनुसार पाठ्यक्रमको मस्यौदा सिफारिश गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषदका सदस्य सचिव युवराज पौडेलले बताउनुभयो। पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ। माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो। माध्यमिक शिक्षा कक्षा एघारदेखि बाह्र अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको पौडेलले बताउनुभयो। मन्त्रालयले अन्तिम स्वीकृति दिएपछि पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्नेछ। नयाँ सिफारिश गरिएका समेत पाठ्यक्रमलाई समेट्दा विद्यालय तहको कक्षा एकदेखि बाह्रसम्म पढ़ाउन तयार पारिएको पाठ्यक्रम 300 भन्दा बढ़ी पुगेको हो।
1: कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। हिजो बसेको संसदीय दलको बैठकले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड पनि जारी गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक बासना थापाले सीआईएनलाई बताउनुभयो।
3: जोडदार माग गर्ने भन्ने विषयमा राखे जुन निर्णयले चाहिँ संविधानको मर्म र भावना विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। संघीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ, पार्टीले के क्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ, त्यसमा के स्वकीय सचिव राख्ने
0: यसैबीच संघीय संसदको प्रतिनिधि सभा बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने तथा जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। सांसद आङदेम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्ने माग सहितको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीहरूलाई यथाशीघ्र लाल पूर्जा वितरण गर्नुपर्ने विषयहरू समेटिएका छन्। यस प्रस्तावको समर्थनमा सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र राई पनि रहनु भएको छ। बैठकमा अतिरिक्त आज संघीय संसदका विभिन्न 5 संसदीय समितिहरूको बैठक समेत बस्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजका लागि बोलाइएको छ।
1: आगामी 3 दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालका धेरै स्थानमा ठूलो पानी पर्ने चेतावनी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। आज भोलि बागमती गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने अनुमान भएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
4: धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाड़ी भूभागहरूमा सबै नै छ। त्यसै भएर धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन सत्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
1: काठमाडौँ उपत्यका सहित धेरै जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको समेत विभागले जनाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।
0: मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सात प्रदेश मध्ये सबभन्दा कम पानी मधेस प्रदेशमा परेको छ। मधेस प्रदेशका दुईवटा क्षेत्रमा पनि निकै कम मात्रै पानी परेको छ भने सबभन्दा धेरै पानी कर्णाली प्रदेशमा परेको छ। र पछिल्लो एक घण्टाको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशको जगतीपुर क्षेत्रमा सबभन्दा धेरै 21.6 मिलिमिटर पानी परेको छ भने त्यसै गरी गण्डकी प्रदेशका पनि केही भागमा पानी परिराखेको छ र सुदूरपश्चिम प्रदेशको पनि दुईवटा स्थानमा अहिले पानी परिराखेको छ पछिल्लो एक घण्टादेखि। र त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपुर खण्ड स्थित कार हिजो खसेको छ। सड़क छेउमा रोकिराखेको यात्रु सहितको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा सुनकोशीमा कार खसेको हो। सड़क मरमत गर्न हिँडेका ठेकेदार एक्सावेटर चालक र हेल्पर चढ़ेको कारलाई बसले ठक्कर दिँदा सुनकोशीमा बेपत्ता भएका हुन्। मध्यपहाड़ी लोकमार्ग निर्माण तथा मरमतका ठेकेदार सिन्धुपाल्चोक जुगल गाउँपालिका सातका 39 वर्षीय दिल कुमार लामा, एक्सावेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिकाका गाउँपालिका एक डुड भन्ज्याङका रहेको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कुपोषणको जाँच र त्यसपछि चालिने कदम।
5: शामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ। रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एसएमआईएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
0: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध। 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे। लगायतका खबर बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: बर्खा लागेसँगै पाल्पा बुटवल खण्ड सड़कमा फेरि सधैँ जस्तो दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तरोन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ, तर वर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
12: बर्खा शुरू भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट बुटोल जाँदै गरेका यदु भट्टराई।
13: सिद्धार्थ राजमार्ग यात्रा गर्ने क्रममा एकदम जोखिमपूर्ण छ। जस्तै घरबाट फुटबल झर्छौँ भने र फुटबलबाट घर जाँदैछौँ भने अब घरमा चाहिँ हिसाब किताब दिएर या चाहिँ म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नहिनिकन पुगेला जस्तो मलाई लाग्दैन। म आफैले भोगेको एउटा पीडा छ, त्यो पीडा चाहिँ सरकारले बुझ्दै हुन्थ्यो भन्ने कुरो भन्न चाहन्छु मैले।
12: सिद्धार्थ राजमार्गले नेपालको उत्तर र दक्षिण जोड्छ। बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी,
14: पहिरोले हाम्रो हामीलाई एकदम डर छ, हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने, के गर्ने भन्ने, अब यो कतिखेर जान्छ, के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
12: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल,
15: यो बाटो हर साल भत्केको भत्केको हुन्छ, अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई पनि यहाँ बस्न जलतरास भइराखेको छ, भिन्द्र लाग्दैन। अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
12: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी,
16: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने भनेर निर्णय गराएका छौँ।
12: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौंसम्म यात्रुहरू बाटैमा अल्पत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर आर्थिक कारोबार दैनिकमा नियमन आयोगसँग इपानका 12 माग शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने माग गरेको छ। इपानले विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीलाई हिजो भेटेर यो लगायतका 12 माग राखेको हो। आयोगले तत्काल सम्बोधन गर्नुपर्ने बुदामध्ये पहिलो विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि आवश्यक निर्देशिका, व्हीलिङ चार्ज तथा ग्रिड प्रयोग सम्बन्धी स्पष्ट व्यवस्था तत्काल लागू गर्नुपर्ने रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमा, आन्दोलित नर्सका पीड़ा, न्यून तलब, अहोरात र ड्यूटी शीर्षकमा खबर छापिएको छ। नर्सहरूका माग, विगतको सम्झौता अनुसार निजी अस्पतालले तलब सुविधा दिनुपर्ने, कार्यबोझ थपेकाले पुनर्विचार गर्नुपर्ने, निजीले सरकारी सरह तलब दिनुपर्ने, विगतका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने, पढ़ाई अनुसारको तह हुनुपर्ने, डाक्टर र नर्सको एकै तहको पढ़ाईमा विभेद गर्न नहुने, नर्सलाई क्षमता विकास तालिम दिनुपर्ने, निजी र सरकारी अस्पतालमा नर्सको दरबन्दी बढ़ाउनुपर्ने, बिरामीको संख्या अनुसार नर्सको संख्या मिलाउनुपर्ने, बिरामीको सुरक्षामा ध्यान दिनुपर्ने, नर्सको पलायन रोक्नेतर्फ ध्यान दिनुपर्ने लगायत विभिन्न 15 बुदी मागहरू रहेका छन्। समर्थन गर्दै चिकित्सक संघले नर्सहरू ठूलो अन्यायमा परेको भनेर प्रतिक्रिया दिएको छ। सरकार र आन्दोलित नर्सबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन। 37 वर्षपछि नाफामा नेपाल औषधि लिमिटेड शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको छ। औषधि बिक्री बढ़नु, संचालन खर्च घट्नु तथा आफ्ना जग्गा र भवनको भाड़ाबाट प्राप्त आमदानीले औषधि लिमिटेड 2046 पहिलो पटक 2082-83 3 करोड़ नाफामा पुगेको उल्लेख गरिएको छ। औषधि लिमिटेडका ग्राहकहरूमा हाल 7 प्रदेशका स्वास्थ्य आपूर्ति निर्देशनालय मध्ये 6 लिमिटेडको औषधि खरिदका लागि सम्झौता गरिसकेका छन्। कर्णालीले भने सम्झौता गरेको छैन। 5 आर्थिक वर्षको तथ्याङ्कले पनि औषधि बिक्री निरन्तर बढ़िरहेको देखाएको छ। 500 ट्राभल डकुमेन्ट बिक्री प्रकरण शीर्षकमा अर्को खबर छापिएको छ। उजुरी परेको 15 वर्षपछि परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ शीर्षकमा 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकामा गत साता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। भित्री पन्नामा प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको खबर छ भने हेटौडाबाट पोस्टराज अधिकारीले बहुमत जुटाउन एमाले नेकपालाई बागमतीका मुख्यमन्त्रीको चुनौती शीर्षकमा खबर छापिएको छ। अब वातावरण विज्ञान नपढ़ेका पनि वातावरण निरीक्षक शीर्षकमा एम बमले लेख्नु भएको खबर छ। वातावरण निरीक्षक र परीक्षकको जिम्मेवारीलाई जुनसुकै विषयका लागि खुला बनाउने गरी ऐन संशोधनको तयारी पनि भएको छ। अर्को खबर ग्यास नपाएर भौतारिएका उपभोक्तालाई उद्योगहरूले पनि ठग्दै शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उद्योगबाटै ग्यास खरिद गर्ने उपभोक्तालाई डिलर कमिशन 50 र ढुवानी खर्च 40 गरी प्रति सिलिण्डर 90 रूपियाँ छुट हुनु पर्थ्यो तर उद्योगहरूले खुद्रा मूल्य नै 2060 बेचेर ठगी गरिरहेको पनि उल्लेख गरिएको छ। चिनिया पर्यटक 61% बढ़ेको बारेमा खबर छ। जुलाईमा भित्रिएका छन् 71,775 विदेशी पर्यटक। सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्। गोर्खापत्र दैनिकमा मधेसमा बढ़्यो पानीको अभाव, संकट टार्न जल पुनर्भरण शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। भूमिगत जल सतह 2-3 मिटरले घटेको छ। हाते पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको छ। पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको उल्लेख गरिएको छ। हाते पम्प सुक्ने दर करिब 90% पुगेको छ। धनुषाको हंसपुरमा खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71%सम्म घरधुरी मात्र आश्रित छन्। सामान्य भन्दा 30-50% वर्षामा कमी आएको उल्लेख गरिएको छ। तुइनकै भरमा तुइनकै तारमा बाँचेको जीवन शीर्षकमा कृष्णबहादुर धामीले खलंगा दार्चुलाबाट लेख्नु भएको खबर छ। तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका 2 दुम्लिङका स्थानीय बासिन्दा। तुइन तरेर महाकाली वारपार गर्न हरेक पटक झुण्डिदा स्थानीयवासीले ज्यानकै बाजी समेत लगाइरहेका हुन्छन् भनेर खबरमा उल्लेख गरिएको छ।
17: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा यहाँ त कहिले यस्तो भएको थिएन शीर्षक खबर प्रकाशित छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा सामान्य विवाद बढ़दै जाँदा 3 जनाको मृत्यु भएको थियो, दर्जनौ घाइते भए। अहिले स्थिति सामान्य बन्दै गएको छ। त्यस्तै सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा अर्को खबर अनिल गिरीले लेख्नु भएको छ। भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। त्यस्तै तिब्बती शरणार्थीका नाममा यात्रा अनुमति प्रकरण 17 वर्षपछि परराष्ट्रका सहसचिव भट्टराईमाथि राहदानीको कसूरमा मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ भने नीतिगत अनिश्चितताले अर्थतन्त्रमा नकारात्मक असर, नेप्से र आयात व्यापार बढ़ी प्रभावित शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ। त्यस्तै प्रदेशहरूको पूँजीगत खर्च औसत 61.33% मात्रै शीर्षकमा पनि खबर छ भने वाणिज्य राष्ट्रिय वाणिज्य कृषि विकास र पूर्व बैंक राष्ट्र बैंकको कार्यवाहीमा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै जुलाईमा भित्री 72,000 विदेशी पर्यटक शीर्षकमा पनि भित्री पृष्ठमा खबर प्रकाशित छ।
0: साझा खबरमा अब विदेशको खबर। पूर्वी कंगोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा जान छाडेपछि मात्रै मृत्युदर तीव्र रूपमा बढ़ेको पाइएको छ। स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय संकट सृजना भएको चेतावनी पनि दिएका छन्। अस्ट्रेलियामा H5 बर्ड फ्लूका कारण देशमै पहिलो पटक ठूलो संख्यामा स्थानीय समुद्री चराको मृत्यु भएको छ। दक्षिण अस्ट्रेलिया राज्यमा समुद्री चराको ठूलो समूहमा यस्तो घटना देखिएको हो। चरामा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको प्रयोगशाला परीक्षणबाट H5 बर्ड फ्लू भाइरस पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सुचीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गर्नुभएको छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिले उहाँलाई भेट गरेका हुन्। सन् 2021 भएको सैन्य कुपछि सूची र कुनै विदेशी प्रतिनिधि बीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता भनिएको छ। सेनाले सन् 2021 फेब्रुअरीमा सूची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरिएको थियो।
18: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल संघ एनबीएले 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले वार्षिक क्यालेण्डर प्रकाशित गर्दै काठमाडौँमा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपालमा आयोजना हुने प्रतियोगिता सहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो। क्यालेण्डर अनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ काभा अन्तर्राष्ट्रिय अन्तर्गतका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ। काभा महिला च्याम्पियनशीप लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप लीग र काभा च्यालेन्ज कप नेपालमा हुने तय भएको हो। नेपाली राष्ट्रिय टीमका 2 मिडफिल्डर रेणुका नगरकोटे र सरू लिम्बुले भूटानको राष्ट्रिय महिला लीगमा राम्रो प्रदर्शन गर्नु भएको छ। रेणुका र सरूले खेलमा 7 नेपाली खेलाड़ी सम्मिलित ट्रान्सपोर्ट युनाइटेड लेडीज टीम विरूद्ध गोल समेत गर्नुभएको हो। र अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 8 वर्षको प्रतिबन्ध लगाएको छ। आईसीसीको एन्टी करप्शन कोड न्यायाधिकरणले रेड्डीलाई एसीयू सम्बन्धी आचार संहिताका 3 कसूरमा दोषी ठहर गरेपछि उहाँलाई प्रतिबन्ध लगाइएको हो।
0: कुपोषणको जाँच र पोषण सुधारको प्रक्रिया कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
18: साझा खबरमा अब पोषण परीक्षण र उपचारको प्रक्रिया। पोषण सुधारका लागि सरकारले विभिन्न कार्यक्रम तथा चेतनाका कार्य योजनाहरू ल्याएको छ, तर पछिल्लो अध्ययनले बालबालिकामा पोषण सुधार हुन नसकेको देखाएको छ। पोषण परीक्षण र उपचार प्रक्रियाका विषयमा परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापासँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
5: 2 मुनिका बालबालिकालाई चाहिँ हामी सुताएर नाप्ने त्यो तरिका छ, लेन्थ सुताएर नाप्ने,
20: उचाइ कति छ भने
5: त्यसको चाहिँ कति छ लेन्थ भनौँ, उचाइ कति छ भनेर। त्यसपछि तौलिने, हामी तौलिन्छौँ। जति साना बालबालिका भयो त्यति साना बालबालिकालाई चाहिँ आफै बालबालिका पनि जो तौल पनि आफै लिन आफै बस्न सक्दैन भने त्यो स्टेरिङ गर्ने भन्छौँ हामी। त्यो पहिला आमा बस्नुहुन्छ, आमाको तौल लिइन्छ, त्यसपछि बालबालिका अनि बच्चालाई दिइन्छ, आमा आफ्नै काखामा अथवा उभिएर कसरी त्यो बालबालिकाको छुट्टै तौल आउने जुन हाम्रो मेसिनहरू छ। उचाइ र तौल चाहिँ जस्तो उमेर अनुसारको उचाइ कति छ त, उमेर अनुसारको बालबालिका उचाइ कति छ भनेर जुन एउटा स्ट्यान्डर्ड छ, एसियन स्ट्यान्डर्डमा, जुन इन्डियाको स्ट्यान्डर्डमा हामीले लिएका छौँ, हाम्रो छुट्टै त्यो छैन। कति उमेरको समूहको हो, केटा हो कि केटी, बोइज हो कि गर्ल्स हो भनेको विभिन्न लाइनमा गएर टक्कै हेर्ने, कति हुनु पर्थ्यो, कति भयो भने कति स्ट्यान्डर्ड, कति स्ट्यान्डर्ड डेभिएसन जुन जेड स्कोर भन्छौँ, कति जेड स्कोर भन्दा कम तल भयो भने त्यसलाई के भन्ने, कतिसम्मकोलाई के भन्ने भनेर प्रष्टसँग गाइडलाइन अनुसारै हामी हेर्छौँ। त्यो अनुसार हेरेपछि जुन रजिस्टर जुन रेकर्डिङ गर्ने टुल्स पनि त्यही अनुसारले बनेका छन् र त्यो रेकर्डिङ गर्ने टुल्समा चाहिँ उहाँहरूले सम्पूर्ण डिटेल्सहरू भर्नुहुन्छ। कडा शीघ्र कुपोषणलाई चाहिँ साम्र छ भने त्यो सामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ। रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एचएमआइएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
20: माम हुँदाखेरि अब स्वास्थ्य कर्मीले अथवा स्वास्थ्य संस्थाले कसरी के कस्तो सल्लाह सुझाव दिन्छन् अथवा साम भयो भने चाहिँ त्यसपछि के हुन्छ?
5: जस्तो अहिले चाहिँ नेपाल सरकारले साम भएको बालबालिका होइन कडा शीघ्र कुपोषण भएको बालबालिका चाहिँ तयारी खाना दिने छ। 753 स्थानीय तहमा निशुल्क रूपमा पाउँछन्, नेपाल सरकारले किनेरै दिने भयो। र मामको हकमा चाहिँ केही जिल्लाहरूमा एचकेआईको सहयोगमा केही जिल्लाहरूमा चाहिँ हामीले त्यो सुपर सिरियल प्लस भनेर एउटा पाइलोटिङको रूपमा जुन सञ्चालन भइरहेको केही जिल्लाहरूमा छ।
0: पोषण शाखा प्रमुख लीला विक्रम थापासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्न अघि मुख्य खबर फेरि एकपटक।
2: जग्गाको निस्ता दिलाइदिने भन्दै प्रदेशभरमा बढ़्यो पैसा असुली। कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह। गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी।
0: सुनसरी लगायतका जिल्लामा भएका सद्भाव विरूद्धका घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग। आज पनि देशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना। 4 प्रदेशमा बिहानैदेखि पानी पर्दै
2: सुस्ता घटनामा नेपालले भारतसँग जनाए विरोध। 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढ़े।
0: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छाडेपछि मातृ मृत्युदर बढ़्यो। अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू। नजर बन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा।
2: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने। भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, अहिले ग्यासको सिलिण्डर बोकेर लाइनमा लाग्नेहरू बढ़ेका छन्। आयल निगमले ग्यास अभाव छैन, केही समस्या पर्यो भने सिधै सम्पर्क गर्न भनिराखेको छ, तर उपभोक्ताहरूले ग्यास सिलिण्डर पाइराखेका छैनन्। यहाँ ज्योतिषी देखाइएको छ एउटा कुनै खुल्ला क्षेत्रमा, ज्योतिषी जस्ता देखिने व्यक्ति छन् र नजिकै अर्को एकजना सामान्य व्यक्ति जस्ता व्यक्ति छन् जसले हात हेराउन खोजिराखेका छन् र त्यहाँ नजिकै टुक्रुक्क बसेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, मेरो ग्यास रेखा कस्तो छ गुरु, फेला पर्ला त।
2: अस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
1: के जिस्के किने। शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692599998।
6: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 कार्यालय सागुटार रामेछाप।
7: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौ। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 कार्यालय बितिजोर सिन्धुली सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
5: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
4: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वास दिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-998।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
0: अहिले बिहानको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: न्यून ज्याला, सीमित श्रम अधिकार र कठोर कार्य वातावरणले धेरै श्रमिकहरूलाई वैकल्पिक गन्तव्य खोज्न प्रेरित गरेको छ। त्यसै गरी अमेरिका इरान द्वन्द जस्ता क्षेत्रीय अस्थिरता र सुरक्षा जोखिमले पनि खाड़ीप्रतिको आकर्षण केही हदसम्म घटाएको विश्लेषण गरिन्छ। यसको वरिपरि युरोपेली देशहरूले तुलनात्मक रूपमा राम्रो ज्याला, सुदृढ श्रम कानून, सामाजिक सुरक्षा र दीर्घकालीन बसोबासको सम्भावना प्रदान गर्दै आएकोले नेपाली युवा पुस्ताको ध्यान तानेका छन्। यससँगै पहिले खाड़ी त्यसपछि युरोप भन्ने 2 चरणको आप्रवासन प्रवृत्ति पनि विस्तार हुँदै गएको पाइन्छ। धेरै श्रमिक खाड़ीमा केही वर्ष काम गरी अनुभव र पूँजी संकलन गरेपछि युरोपतर्फ जाने प्रयास गरिरहेका छन्। यद्यपि गन्तव्य विविधीकरणले अवसरसँगै अनेक चुनौती र जोखिम पनि ल्याएको छ। भर्ना प्रक्रियामा बढ्दो लागत, शोषणमूलक भर्ती शुल्क, अनौपचारिक वा जोखिमपूर्ण मार्गबाट हुने आप्रवासन तथा नयाँ गन्तव्य देशहरूमा नेपाली दूतावास र श्रम सहचारीको सीमित उपस्थित जस्ता विषयले श्रमिकको सुरक्षा, अधिकार र संरक्षणबारे गम्भीर प्रश्न उठाइरहेका छन्। आजको देश परदेशमा हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्दैछौ। कुराकानी शुरू गरौं अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाईमा आएको परिवर्तनबाट।
5: पक्कै पनि अब हाम्रो वैदेशिक रोजगार भन्ने बित्तिकै गल्फ र मलेसिया गरेर यो 7 वटा जुन देश छ, गल्फको नि जीसीसीको 6 वटा देश र मलेसिया गरेर टोटल यो 7 वटा देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्थ्यो पहिला। किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थे, सातवटा देशहरूको लागि। हालाकि 170 भन्दा बढी देशमा नेपालीहरू कार्यरत रहेको भनेर भनिन्छ। वैदेशिक रोजगार विभागको वार्षिक तथ्याङ्कहरूलाई हेर्दाखेरिमा पनि कुनै पनि वर्षको वार्षिक वर्षभरिको मात्र हेर्दाखेरिमा नै त्यो 100 सवा 100 भन्दा बढी देशमा हरेक वर्ष गएको देखिन्छ। तर सातवटा देशकै रेसियो चाहिँ 95% भन्दा बढीसम्मको संख्यालाई हिट गरिरहेको हुन्थ्यो भने पछिल्ला वर्षहरूमा अथवा अस्ति भर्खरै साल तमामी भएको हाम्रो आर्थिक वर्ष 2082-83 लागि पनि हेर्दाखेरिमा र पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो जुन रेसियो छ यो रेसियो चाहिँ अरू देशहरूमा पनि बिस्तारै जाने क्रम चाहिँ बढेको देखिन्छ। त्यो 95% गल्फ र मलेसियाको निर्भरता चाहिँ त्यो प्रतिशत चाहिँ झरेर क्रमशः तलतिर आइरहेको छ भने युरोप, जापान, कोरिया लगायतका कोरियाको त यो ईपीएस सिस्टम छ, अब हुन त यो अर्को सिस्टमबाट पनि जानको लागि खुला गर्ने भन्ने जुन कुरा छ त्यसले गर्दा बिस्तारै बढ्दो भनेको खास गरिकन युरोपमा चाहिँ बढेको देखिन्छ र अरू गन्तव्यमा नै बिस्तारै बढेको देखिन्छ अनुपातिक हिसाबले। हालाकि संख्या चाहिँ गएको वर्षको मात्रै हेर्दाखेरिमा पनि 5 लाख भन्दा माथि नै फेरि पनि गल्फ र मलेसिया नै गएको देखिन्छ। त्यसो हुँदाहुँदै पनि अरू देशहरूमा नै बिस्तारै आकर्षण चाहिँ बढेको देखिन्छ र जाने क्रम चाहिँ बढेको देखिन्छ।
4: यो अघिल्लो वर्षको कुराकानी गरौं न, विशेष गरी अघिल्लो वर्षको दर हेर्दाखेरि खाडीको तुलनामा अरू क्षेत्रमा जानेहरूको संख्या चाहिँ कस्तो छ? त्यो
5: जस्तो हामीले हेर्दाखेरिमा यो युरोपियन देशहरू चाहिँ टप 10 भित्र आउने भनेको चाहिँ यो कहिले आउला र भन्ने हात पनि लाग्थ्यो कहिले कहिले। हामी यो वर्षौंदेखिको डेटाहरू खेलाइरहँदाखेरिमा गत वर्षको चाहिँ रोमानिया नै टप 6 आइसकेका देखिन्छ, साइप्रस, इभन यो टर्की अनि पोर्चुगल लगायतका देशहरू पनि उल्लेख्य संख्यामा चाहिँ ती देशहरूमा चाहिँ गएको देखिन्छ। त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू केही गेटवेहरू बनेको देखिन्छ। सन् 2017-18 पोल्यान्ड चाहिँ एउटा मुख्य गेटवेको रूपमा देखिन्थ्यो भने पछिल्ला वर्षहरूमा चाहिँ रोमानिया चाहिँ एकदमै प्रमुख गन्तव्य देखिन्छ भनेदेखि यो साइप्रस लगायतका टर्की नै पनि हो, सेसेल्स लगायतका देशहरू, इवन यो हुनसक्छ यो टीआर र पीआर जो पर्मानेन्ट रेसिडेन्सीको बढी चाहना हुन्छ युरोपमा बसोबासै गर्ने परिवार लैजाने खालको भइदियो भने क्या गजब हुन्थ्यो भन्ने चाहनाहरू पनि कयौंमा देखेको छ र कतिपय मोटिभेटिङ फ्याक्टर पनि त्यो देखिन्छ। त्यो हिसाबले हेर्दाखेरि पोर्चुगल पछिल्ला वर्षहरूमा चाहिँ पोर्चुगलमा पनि त्यही हिसाबले जाने क्रम चाहिँ र आकर्षण चाहिँ बढेकै देखिन्छ।
4: कुनै समयमा चाहिँ वैदेशिक रोजगारीमा तपाईँले सुरुमा पनि भन्नुभएको थियो खाडी देशहरूमा जानेको संख्या अलिकति बढ़ी थियो, अहिलेको समयमा चाहिँ युरोपका केही देशहरूमा पनि टप 10 शीर्ष 10 स्थानमा चाहिँ परेका छन् भन्ने कुरा गर्दाखेरि गन्तव्य देशहरू अब डाइभर्ट हुने अवस्थामा भनौँ अथवा नयाँ गन्तव्यहरू बन्न लागेका छन् भनेर पनि बुझ्नुपर्ने हुन्छ।
5: एकदमै यसका पछाडिका केही कारणहरू छन्, त्यो कारणहरू चाहिँ एउटा दुईटा मात्रै नभएर अब जस्तो उदाहरणको लागि के हुन सक्छ भने 2-4 वर्ष 6-8 वर्ष बसेर गल्फ नै सही मलेसिया नै सही थोरै पैसा जोगाड पनि भयो अनि त्यस पछाडि कतिपय नेपालीहरूले मल्टिनेसनल कम्पनीहरूमा नै यी गल्फ र मलेसियामै पनि मल्टिनेसनल कम्पनीहरूमै पनि काम गर्नुभएको अनि त्यसपछि ती कम्पनीहरूका जो माउ कम्पनीहरू छन् अथवा अन्य देश युरोप खास गरिकन युरोपमा रहेका जो कम्पनीहरू छन् ती कम्पनीहरूमा कसरी जान सकिएला भनेर आफैले खोजी गरेको वा युरोप लगायतका देशहरूमा चाहिँ क्रमशः बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा आफ्ना नातागोताहरू गएको कारणले गर्दा ए यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाइ हुन्छ, उस्तै पर्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ भन्ने यी खालका कनेक्सनहरू चाहिँ मुख्य रूपमा देखिन्छ भने अर्को चाहिँ के पनि देखिन्छ भने पैसा पछिल्ला वर्षहरूमा हो कतिपयको चाहिँ वैदेशिक रोजगारीको क्रममा भने अनुसारको काम भने अनुसारको कमाई नहुँदाको कारणले गर्दाखेरिमा पहिला विदेश जानुभन्दा अगाडिको जस्तो आर्थिक वर्ष आर्थिक आफ्नो अवस्था थियो त्यो अवस्थाभन्दा अझ अवस्था खस्केर गएको बिग्रेर गएको पनि उदाहरणहरू समाजमा प्रशस्तै भेटिन्छन् वैदेशिक रोजगारको विफलताको कारणले गर्दा। तर सङ्घर्ष त छ चुनौती पनि छ, गएको जाँदाखेरिमा जुन लिएको ऋण हुन्छ त्यो ऋण तिर्नको लागि नै लामो समय काम गरेको चाहिँ पैसा त्यसमा लगाउनु पर्ने हुन्छ र पनि केही पैसाहरू बचेको छ अनि त्यो पैसाहरू बचाएर कतिपयले नेपाललाई फर्केर केही उद्यम गर्छु अब भयो विदेश जान्न भन्नेहरू पनि हुनुहुन्छ भने कतिपय चाहिँ अलि पैसा जोगाड गर्न सके भने म आकर्षक गन्तव्य देश जान्छु अलि ठूलो पैसा तिरेर भनेर भनिरहेछ अनि यो युरोपहरू खास गरिकन अहिले पछिल्लो समयमा चाहिँ जो बढोत्तरी भएको चाहिँ जुन युरोप गन्तव्य छ त्यसको लागि चाहिँ अलि ठूलो पैसा पनि चाहिने पहिला वर्षहरूमा चाहिँ ओहो त्यतिको पैसा मसँग कहाँ हुन्छ र म जान सक्दिनँ मैले रोज्ने त खाडी र मलेसिया नै हो भन्ने पनि एउटा फ्याक्टर हो भनेदेखि अलिकति पैसा जोगाइसके पछाडि चाहिँ म एकफेर अलिकति जोगाएको पैसा अलिकति बरु ऋण थप्छु अनि म युरोपै जान्छु भन्ने यो फ्याक्टर पनि नपत्याउँदो तरिकाले यो फ्याक्टरले पनि काम गरेको देखिन्छ भनेको कारणहरू विभिन्न हुन सक्छन् तर आकर्षण चाहिँ अरू देशहरूमा बिस्तारै बढ्दै गएको अनि अर्को एउटा कारण चाहिँ गल्फ खास गरिकन गल्फमा चाहिँ के भने जुन यो एबिसी र एक्सप्लोइटेटिभ अवस्था छ नि त्यहाँ ज्यादा ती अन्यत्र पनि हुन्छन् अन्यत्र चुनौती नै छैनन् युरोपमा चुनौती नै छैन अमेरिकामा चुनौती नै छैनन् भन्ने अर्थमा लिनु चाहिँ पक्कै पनि हुँदैन चुनौती छन् तर चुनौतीको मात्रा चाहिँ यो गल्फमा चाहिँ बढी मात्रामा छ त्यहाँ लेबर राइटका कुराहरू एउटा फ्रिडमका कुराहरू अत्यन्तै काली लाग्दो अवस्था पनि छ फोर्स लेबरको अवस्थाहरू हुन्छन् कतिपय अवस्थामा यो हेल्थ एन्ड सेफ्टीका कुराहरू पनि छन् यो नागरिक तथा राजनीतिक अधिकारकै कुराहरू पनि छन् ती अधिकारहरू प्राप्त गर्नको लागि त के कल्पना नै गर्न नगर्न मतलब कल्पना नै गर्न नसक्ने अवस्थाहरू पनि छन् त्यसले गर्दा भयो साह्रै समस्याले पिल्सिएको थिए यसैलाई पनि मैले विकल्पको रूपमा माने तर सकेसम्म चाहिँ योबाट उम्कन चाहन्छु भन्नेहरू चाहिँ अन्यत्र नै जान प्रयत्न गर्नुहुँदो रहेछ त्यसैको परिणामस्वरूप नै पछिल्ला वर्षहरूमा चाहिँ अन्यत्र पनि फैलिँदै गएर जानुको कारण चाहिँ त्यो पनि रहेछ
6: दक्षता अनुसारको स्तर वृद्धि भनेर बुझ्ने कि होइन अब दक्षता त पुरानै जस्ताको तस्तै हो अलिकति चाहना आकांक्षा चाहिँ अलिकति फराकिलो भएको भनेर बुझ्ने
5: यसमा अर्को कारण एउटा दक्षता पनि हो किनभने क्रमशः काम गर्दै जाँदाखेरिमा विदेश बुझियो नि देश खाएर शेष हुने भनेर भन्ने खालको जुन हाम्रो चलन चल्तीको भाषा छ नि गएर कामहरू गरिसके पछाडि त्यो मल्टिनेसनल सेटअपहरूमा काम गरिसकेपछि विदेशको सिस्टमहरूमा काम गरिसके पछाडि चाहिँ दक्षता पनि बढ्दो रहेछ एक अर्को चाहिँ के पनि छ भने नेपालमै पनि यो सिपसँग सम्बन्धित तालिमहरू हालाकि त्यो कति प्रभावकारी छ त्यो आफ्नै ठाउँमा छ त्यो त्यति धेरै प्रभावकारी बनाउन सकेको छैन तर विगतको तुलनामा त केही फड्को चाहिँ मारेकै छ त्यो सिप पनि हातमा भइसके पछाडि र अलिकति जोगाड गरेर पुँजी पनि पुँजी भनेको मतलब यो जुन विदेशी रोजगार जानको लागि तिर्नुपर्ने जुन लागत छ हालाकि त्यो लागत कसले तिर्नुपर्ने भन्ने छुट्टै विषय छ तर लागत त तिर्नु परेकै छ त्यो लागत युरोपहरूको लागि गल्फ र मलेसियाको तुलनामा अरू देशको लागि अलिक बढी नै पर्छ त्यो लागतको पनि जोगाड अलिकति गरिसकेपछि अलिकति सिप पनि भइसकेपछि आँट नै आउँदो रहेछ त्यो एउटा चाहिँ सिप पनि एउटा प्रमुख कारण चाहिँ हो
6: अमेरिका इरानको युद्धको कारणले चाहिँ अलिकति सहयोग गर्यो भन्नु मिल्छ कि मिल्दैन
5: अब यो कस्तो हुँदो रहेछ भने मान्छेसँग विकल्प नभइसके पछाडि अलिक ठूलो र अलिक चुनौतीपूर्ण आँट पनि गर्नुपर्ने अवस्था बाध्यता नै हो त्यो त्यसमा पुग्या हो कि जस्तो देखिन्छ किनभने यो गल्फको जुन रोजगारी छ त्यसले चाहिँ यहाँ चुलो बलिरहेको थियो रहरहरू पूरा गर्नको लागि एउटा माध्यम बनिरहेको थियो बेरोजगारीको समस्याको तत्कालको सम्बोधनको लागि अब तत्काल पनि भन्ने रहेन जस्तो देखिन्छ किनभने 20 वर्षसम्म पनि वैदेशिक रोजगारीमै रहिरहेकै अवस्थाहरू देखियो मैले पहिलो वर्षहरूमा यो विषयमा काम गर्न थालेको अहिले 21 वर्ष भएछ पहिलो वर्षहरूमा चाहिँ यो अनुसन्धानको क्रममा इन्टरभ्यूहरू गर्न जाँदाखेरिमा चाहे माइग्रेन्ट वर्कर नै हुनुहोस् चाहे उहाँका परिवारहरूसँग कुराकानी गर्दाखेरिमा अन्तर्वार्ताहरू गर्दाखेरि फर्स्ट टाइमरहरू काफी मात्रामा भेटिन्थ्यो दोहोर्याउनेहरू तेर्याउनेहरू नगन्य भेटिन्थ्यो भने अहिले चाहिँ फर्स्ट टाइमर भेट्नै मुस्किल छ भने जस्तै यो उहाँहरूको त्यो निर्भरता चाहिँ एउटा त्यसले एउटा लाइफ लाइनको पनि काम त गरेकै थियो चुनौती त थियो नै तर त्यही नै पनि त्यसकै पनि लगभग यो अहिलेको गल्फको कारणले गर्दाखेरिमा एक त कम्पनीहरू कतिपयले काम रोका राखेका छन् केहीले बन्द पनि गरे थोरैले अनि कतिपयमा चाहिँ कस्तो पनि भएछ भने ओहो यस्तो किसिमको युद्ध भइरहेछ युद्ध विराम पनि भयो फेरि उल्लङ्घन पनि भयो आएर ड्रोनहरू नै खसिरहेछन् ठूलो संख्याका आप्रवासी संख्याका आप्रवासीहरू हताहती भयो, नेपाली नैहरूको पनि मृत्यु भयो अनफर्चुनेटली, न त उहाँहरू त्यो वार प्रोन एरियामा हुनुहुन्थ्यो, सिभिलियन एरियामै हुनुहुन्थ्यो, भनिसकेपछि ज्यानै पो जान्छ कि बरु अलिकति चुनौती सामना गरेरै भने पनि अर्को गन्तव्यतिर पो लाग्ने कि भन्ने चाहिँ यो यो फ्याक्टरले कन्ट्रिब्युट चाहिँ गरेको छ, तर सिग्निफिकेन्ट कन्ट्रिब्युट चाहिँ त्यति हो कि होइन यो चाहिँ क्वेसनेबल नै छ। तर यसले पनि थोरै चाहिँ अब भयो गल्फतिर होइन प्रयत्न नै अन्त गर्छु भन्ने पनि त्यो चाहिँ छ। अब यसैले चाहिँ अब जुन हाम्रो झन्डै झन्डै 8 लाखको संख्याको श्रम स्वीकृतिमा यता गल्फबाट विथड्र गरेर अर्को डेस्टिनेसनमा जाने फ्लो बढेकै कारणले भनेर भन्न चाहिँ कतिको सकिन्छ, त्यो चाहिँ यकिन गरिहाल्ने बेला चाहिँ भइरहेको छैन, त्यो इन्फ्लक्स सिचुएसन चाहिँ होइन, तर अलिअलि थोरै बहुत चाहिँ कन्ट्रिब्युट गरेको चाहिँ जस्तो हामीले नै पनि यो वर्करहरूसँग इन्टरभ्यूहरू गर्दाखेरिमा युरोप जानेहरूसँग कुराकानी गर्दाखेरिमा किन त भन्दा होइन गल्फमा के हो ज्यानै जाला जस्तो छ, बरु अलि ऋण थपेर भने पनि अलिकति अनिश्चितता भए पनि जे पर्छ सामना गर्ने, बरु अर्कैतिर चाहिँ लाग्ने ज्यानै जोखिम भयो भने त के गर्ने भन्ने खालको रेस्पोन्डेन्टहरू पनि भेट्यौं हामीले। नगर्ने छ थोरै छ तर त्यो पनि भेटिन्छ भनेपछि यो पनि एउटा कन्ट्रिब्युटिङ फ्याक्टर चाहिँ हुनसक्छ। यो नेपालीहरू र थोरै हामीले इन्टरेक्ट गरेको संख्यालाई मात्रै आधार मानेर कुरा गर्दाखेरिमा चाहिँ मैले अहिले बताएको कुरा हो, तर अहिले त गल्फमा त एक किसिमको ठूलै महामारी छ नि त, त्यसले गर्दाखेरिमा ओभरअल जुन लेबर फोर्सको कुरा गर्ने भने त्यसले चाहिँ यो लेबर फ्रन्टियरलाई चाहिँ चेन्ज गरेको छ, सिफ्ट गरेको छ।
6: पहिला भनौँ न खाडी गइसकेपछि अब चाहिँ 2 वर्षको अनुभव लिइसके, अलि 2 भनौँ न अलिकति पुँजी चाहिँ जम्मा गरिसके, अब चाहिँ आफ्नो परिवारको लागि अथवा परिवारले लानु पाइन्छ अथवा अलिकति सेक्युरिटीका हिसाबले आमदानीका हिसाबले अब चाहिँ युरोप जान्छु भने त्यो दर चाहिँ कतिको छ?
5: ठ्याक्कै त्यो दर यति भनेर यकिन गर्न र बताउनको लागि चाहिँ त्यो किसिमको डेटाबेसहरू हामीसँग छैन, तर सरसर्ती युरोपमा गएकाहरूसँग जो यो वर्किङ भिसामै गएको र यो मिडियम स्किल र लो स्किल काम गर्न जानेहरूसँग चाहिँ कुराकानी गर्दाखेरिमा यति वर्ष दुबईमा बसे, यति वर्ष मलेसियामा बसे, अनि त्यस पछाडि चाहिँ यता लागे भन्नेहरू चाहिँ प्रशस्तै भेटिनुहुन्छ। यद्यपि ठ्याक्कै रेसियो चाहिँ के होला भनेर चाहिँ अथवा प्रतिशत के होला भनेर त्यो दर नै भन्नको लागि चाहिँ अलि मुस्किल छ, तर पहिलो वर्षहरूमा यी गन्तव्यहरू भनेको हाम्रो पपुलर डेस्टिनेसनमा काम गर्नेहरू नै यो लो स्किल र मिडियम स्किलमा काम गर्नेहरू चाहिँ प्रशस्तै हुनुहुन्छ। मैले अहिलेलाई त्यसरी भने ठ्याक्कै दर बताउनु चाहिँ अलि मुस्किलै हुन्छ।
6: भनेपछि एउटा आमदानी त भइहाल्यो, सुरक्षा त भइहाल्यो, त्यो अलिकति यो अध्यागमन नीति पनि अलिकति खुकुलो हुनु पनि कारण हो कि त्यो भन्न मिल्छ कि मिल्दैन?
5: यो अध्यागमनको त अलिकति विचित्रको छ वास्तवमा, किनभने हजुरको यो युरोपै जानेहरूको पनि यो इन्डिभिजुअल भिसामा जाने अथवा यो टुरिस्ट भिसाहरूमा जाने त्यो किसिमको चाहिँ संख्या प्रशस्तै भेटिन्छ एक, अनि अर्को चाहिँ यो भिजिट भिसामा जुन किसिमको अव्यवहारिक नीति थियो त्यसले गर्दाखेरिमा यो भिजिट भिसाका नाममा तस्करी गर्ने र यो मानव बेचबिखन गर्ने जुन मात्रा एकदमै बढेको थियो नेपालमा पनि 1-2 वर्ष अगाडि निकै ठूलो चर्चाको विषय पनि बन्यो, त्यो नीतिहरूलाई हेर्दाखेरि यति अव्यवहारिक थियो, फेरि कता कता लुप होल्सहरू पनि देखिन्थ्यो, रोकिनलाई केहीले रोकेको थिएन, त्यो अवस्था थियो, तर त्यो चाहिँ त्यो नीतिमा अथवा जुन कार्यान्वयनको तौर तरिका छ त्यसमा थोरै फेरबदल भएको कारणले गर्दाखेरिमा पनि हुनसक्छ जानको लागि सहज भएको हुनसक्छ, अथवा पहिला चाहिँ जति बेला नीति अव्यवहारिक थियो त्यति बेला हुन त यो मेरो मात्रै भनाइएन, स्वयं इन्भेस्टिगेसनका फाइन्डिङहरू नेपाल सरकारले नै बिठाएका जो इन्भेस्टिगेसनका फाइन्डिङहरूले पनि अध्यागमनका अधिकारीहरू चाहिँ यो ब्राइबरीमा अथवा घुसको लेनदेन गरेर त्यो जोसँग लेनदेन गर्न सक्यो उसलाई चाहिँ पठाइदिने, अरूलाई चाहिँ नपठाउने खालको भन्ने खालको कुराहरूको त त्यत्रा ठुल्ठूला स्क्यान्डलहरू नै पनि भए। अब त्यो त्यो कारणले गर्दाखेरिमा चाहिँ अलिकति लागत चाहिँ बढ्ने तर जानलाई त रोकिएको थिएन, तर नीतिमा चाहिँ अव्यवहारिकपन हटाइसके पछाडि वा कार्यान्वयनमा त्यो अव्यवहारिकपन हटाइसकेपछि अलिक सजिलो भएर यसरी गएको पनि हुनसक्छ, वा अर्को पनि छ किनभने यो नेपालीहरूलाई चाहिँ नेपाली वर्कफोर्सलाई चाहिँ विश्व श्रम बजारमा नै इमानदार लगनशील मेहनती भनेर चित्रित गरिएको छ। केही सेक्टरहरूमा त नेपालीहरू चाहिँ पाएसम्म अरूलाई नलिने भन्ने उदाहरणको लागि जस्तो हाम्रो ब्रिटिस गोर्खा सैनिकमा चाहिँ नेपालीहरू जानुहुन्छ अथवा सिङ्गापुरकै पोलिसिङमा होस्, यो केही सेक्टरहरू छन् नेपालीहरूको चाहिँ इज्जत त्यसरी चाहिँ बनेको छ। त्यो कारणले गर्दाखेरिमा र समग्र श्रम बजारमा पनि हुन त त्यसको प्रचार प्रसार हुन र त्यो इस्टाब्लिस हुन चाहिँ त्यति सकेको छैन, तर जसलाई थाहा छ उनीहरूलाई चाहिँ अहिले नेपालीहरू चाहिँ एकदमै इमान्दार र मेहनती छन्, त्यस कारणले गर्दा उनीहरूलाई लिएर जाँदाखेरिमा फरक पर्दैन भन्ने पनि हिसाबले हुनसक्छ। विश्व श्रम बजारबाट पनि अलिकति नेपालीहरू पाए भने लैजाने भन्ने पनि कारण हुनसक्छ। जस्तो उदाहरणको लागि हुन त त्यसले त्यति सफलता पाएको देखिँदैन, मेटेरियलाइज भएको देखिँदैन, युकेमा जो नेपाली नर्सहरू लैजानको लागि भनेर अथवा हेल्थ प्रोफेसनलहरू लैजानको लागि भनेर युके गभर्मेन्टले नेपाललाई एउटा प्रायोरिटीमा राख्यो नि, त्यो चाहिँ के त भन्दा नेपालीहरू इमान्दार हुन्छन् पनि भन्ने एउटा कारण हो, अरू पनि कारणहरू होलान्। त्यस्तै किसिमको चाहिँ हाम्रो इज्जत चाहिँ अथवा हाम्रो एउटा रिपुटेसन चाहिँ विश्व श्रम बजारमा भएको अथवा त्यो बढ्दै गएको क्रमशः धिमे तरिकाले नै होस् बढ्दै गएको पनि कारण अर्को हुनसक्छ।
6: जस समग्रमा बुझ्दाखेरि बजारको माग अनुसार गन्तव्य देशहरूमा पनि पहिलाको अवस्थाबाट अलिकति फेरियो भनेर बुझ्नु पर्यो
5: हो एउटा त्यो, अनि अर्को चाहिँ यो जो इन्टरमिडिएरीहरू छन् नि उनीहरूले पनि क्रमशः आफ्नो के भन्छ नि यो क्षेत्र लाई चाहिँ अलिकति विस्तार गरेको ताकि उनीहरूले फेसिलिटेट गरिदिने हो। त्यसमा एउटा इलिसिट प्र्याक्टिसहरू त होलान् होइन, त्यो किसिमको प्र्याक्टिसहरू भए तापनि शोषण ज्यादतिका खालका ध्येयहरू पनि उनीहरूको हुँदो हो, त्यो भए तापनि उनीहरूले रोजगारीसँग चाहिँ जोड्नको लागि उनीहरूको भूमिका चाहिँ महत्वपूर्ण छ र उनीहरूले आफ्नो बजार विस्तार पनि गर्दै र सम्पर्क विस्तार पनि गर्दै गएको पनि हुनसक्छ, त्यो पनि अर्को एउटा कारण चाहिँ हो। समग्रमा हेर्दाखेरिमा चाहिँ विश्व श्रम बजारमा अलिअलि नेपालीहरूको चाहिँ स्पेस चाहिँ बढ्दै जानु पनि एउटा कारण चाहिँ हो।
6: गन्तव्य मुलुक परिवर्तन भइसकेपछि यसले रेमिट्यान्समा चाहिँ कस्तो असर गर्छ?
5: अहिलेसम्म चाहिँ जस्तो नेपाल राष्ट्र बैङ्कको अध्ययन अनुसार 50% भन्दा बढी चाहिँ यो गल्फ राष्ट्रहरूबाट नै आइरहेको भनेर भन्ने जुन हामीसँग अध्यावधिको अहिलेको डेटा थियो, यो डेटा त पक्कै पनि फेरबदल हुन्छ। किनभने दुईटा कारणले, एउटा त संख्या बिस्तारै गल्फभन्दा अन्यत्र पनि बढ्दै जानु, संख्या बढिसकेपछि रेमिटेन्स यसै बढ्छ एक, दोस्रो चाहिँ तुलनात्मक रूपमा गल्फ र मलेसिया भन्दा मानव युरोपमा चाहिँ संख्या वात्तै बढेर गयो भने कमाई पनि वात्तै बढ्छ। त्यसले गर्दाखेरिमा रेमिट्यान्स त युरोपियन सेक्टरमा चाहिँ रोजगारीमा जानेहरूको संख्या निकै उकालो लाग्यो भने रेमिट्यान्स पनि त्यही मात्रामा तीव्र वृद्धि चाहिँ उतापट्टि गल्फ र मलेसिया भन्दा अरू देशहरूबाट चाहिँ बढ्न सक्छ, तर त्यसलाई चाहिँ संख्याले चाहिँ डिटरमाइन गर्न गर्छ। संख्या बढेन भने फेरि त्यो अवस्था रहँदैन र गल्फबाट नै बढी मात्रामा आउने यथावतै रहन सक्छ।
6: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा, हामीले सुरक्षाको कुराहरू पनि अलिकति जोडिसकेका छौँ सुरुमा, के फरक छ खाडीमा र युरोपमा? अब संस्कृति पनि फरक हुन्छ होला होइन?
5: हो, पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, किनभने हामीसँग खाडीमा जुन किसिमको कन्स्ट्रक्सन वर्कर भन्छ नि हामीले आफ्नो गाउँठाउँमा देखेको, सामान्य साभेल पिक चलाउन सक्ने मात्रै जनशक्तिको पनि लाखौंको संख्यामा चाहिँ डिमान्डहरू छ, जबकि त्यस्तो लाखौंको संख्याको डिमान्ड वा इम्प्लोयमेन्ट अपर्च्युनिटी युरोपमा नेपालीहरूको लागि अहिले होइन। त हो कसको लागि त भन्दाखेरिमा केही न केही किसिमको स्किल भएको, केही न केही किसिमको दक्षता भएको, जस्तो पूर्वी युरोपतिरका नागरिकहरू चाहिँ सेन्ट्रल अथवा अरू जुन मुख्य सहरहरूमा जाँदो रहेछन् त्यहाँका पनि, अनि त्यो पूर्वी युरोपहरूमा चाहिँ श्रमशक्ति खाली हुँदो रहेछ। त्यो श्रमशक्ति कसको खाली हुँदो रहेछ त भन्दाखेरिमा लो स्किलहरूको खाली हुँदो रहेछ। हो, त्यस्तो ठाउँमा चाहिँ स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर अवस्था हुँदो रहेछ, र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। हालाकि कृषि नै पनि नेपालमा गरिने कृषिको तौर तरिका र युरोपमा गरिने कृषिको तौर तरिका त फरक छ, त्यहाँका मेसिनेरीहरू चलाउन सक्नेदेखि लिएर इभन त्यसलाई प्रशोधनका कामहरू गर्ने खालको जुन किसिमको स्किलहरू चाहिन्छ त्यो स्किलहरू नेपालमा नबनेको हुनसक्छ। त्यस कारणले गर्दाखेरिमा यहाँ कृषिमा काम गर्नेहरूले त्यहाँ गएर झट्टै काम पाइहाल्छन् भनेर ग्यारेन्टी गर्ने अवस्था त छैन, तर पनि केही लो स्किल कामहरू चाहिँ त्यहाँ उपलब्ध छ। त्यसको लागि चाहिँ लो स्किल वर्करहरूले पनि त्यहाँ काम पाउने हुनुभयो, अन्यथा स्किल मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदै छ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ, अन्यथा जसरी अहिले लाखौंको संख्यामा गल्फ र मलेसियामा पाइरहनु भएको छ एक त्यस्तै त भनी भनेर हामीले त्यसरी विचार अथवा त्यसरी सोच्नु चाहिँ अलि ठिक रहँदैन, किनभने त्यसरी पाउन सक्ने सम्भावना न्यून छ अथवा नगण्य छ।
6: यो महिलाहरूको पनि जस तथ्याङ्क बढ़िरहेको छ वैदेशिक रोजगारीमा जाने, अब त्यो यो विशेष गरी यो केयर गिभिङमा अब नर्सको पनि तपाईँले अघि प्रसङ्ग जोड्नु भएको थियो, के छ महिलाहरूको अवस्था हेर्दाखेरि हुन त युरोपमा पनि अलिकति बढ़िया छ भन्ने तथ्याङ्कहरूले देखाउँछ, यता खाड़ी देशहरूमा पनि गइरहनु भएको हुन्छ, उहाँको अलिकति अवस्थाको बारेमा पनि बताइदिनुहोस्।
5: अब उहाँहरूको चाहिँ यो डोमेस्टिक वर्कमा पनि जानी गर्नु भएको यथावतै छँदैछ, तर जुन मात्रामा यो संख्या बढ़ेको छ यो अरू सेक्टरमा पनि क्रमशः महिलाहरू यो जस्तो एडमिनको काम गर्नको लागि, एकाउन्टिङको काम गर्नको लागि, ब्युटी पार्लरहरूमा काम गर्नको लागि, क्लिनिङ सेक्टरमा काम गर्नको लागि, अनि अफिस सेटअपहरूमा काम गर्नको लागि पनि एकदमै हाइली एजुकेटेड महिलाहरू, यङ महिलाहरू त्यसरी जानी गर्नु भएको छ। अनि सुरु सुरुका वर्षमा आजभन्दा 25-30 वर्ष अगाडिको जुन हाम्रो सामाजिक टेन्डेन्सी थियो, ए महिलाहरू त घरमै बस्ने हो नि त, कहाँ बाहिर जाने हो, बढी से बढी घर बाहेक जागिर खान जाने हो, आफ्नो शहर छोडेर अर्को शहरमा जानेलाई नै पनि दुईपटक सोच्ने खालको जुन परिस्थिति थियो पहिला नेपालमै पनि थियो, अन्यत्र देशमा पनि थियो, महिलाहरूको सन्दर्भमा यो परापूर्वकालदेखि हुँदै आएको जुन लैंगिक विभेद छ यो नेपालमा मात्रै सीमित त थिएन, नेपालको सन्दर्भको कुरा गर्दाखेरिमा आजभन्दा 25-30 वर्ष अगाडिको जुन एक किसिमको प्रचलन थियो बाहिर जानु हुँदैन भन्ने, अथवा हाम्रो ऐनले नै पनि जस्तो वैदेशी रोजगार ऐन 2042 महिलाहरूको वैदेशी रोजगारीलाई अस्वीकार त गरेको थिएन, तर पुरूषको परनिर्भरतामा राखिदिएको थियो, स्वीकृति चाहिने, परिवारको स्वीकृति लिन पर्ने भन्ने किसिमको हाम्रो कानूनै त्यस्तो बाटा चाहिँ हामी अहिले आएर होइन महिला पनि इक्वेल समानता छ मात्रै नभएर महिलालाई विशेष प्रोटेक्सन र विशेष सहुलियत दिनुपर्छ भन्ने वर्तमान वैदेशिक रोजगार ऐनको थोरै भए पनि मकसद त्यो देखिन्छ। यी कारण र अनि पछिल्ला वर्षहरूमा महिला सशक्तिकरणमा उठेका आवाज र रियलाइजेशन, परिवार परिवारमा घर घरमा भएका केही रियलाइजेशनहरूका पनि कारणले गर्दाखेरि मैले यो बढोत्तरी आएको हो, र सेक्टर पनि अलिकति फराकिलो हुँदै गएको हो, डोमेस्टिक भनेर जो झट्टै बुझ्ने गरिन्थ्यो त्यो मात्रै होइन, अहिले एकदम 101 सक्षम काबिल महिलाहरू जो प्रशासन हाकेर बस्नुभएको छ, जो म्यानेजरियल पोजिसनहरूमा पुग्नु भएको छ थोरै नै सही, त्यसले चाहिँ उदाहरणहरू इस्टाब्लिस गरेको छ भने ठूलो संख्यामा चाहिँ यो सर्भिस सेक्टरमा जो जानुभएको छ यसले गर्दाखेरिमा पनि यो बढ्दै गएको हो। हालाकि महिलाहरूलाई हेर्ने जुन नजरिया छ राज्यको, जसमा चाहिँ यो रेस्ट्रिक्टिभ जुन यो निषेधहरू जो लगाइएको छ, यो निषेधकारी चाहिँ जुन पाबन्दीहरू लगाइएको छ, महिलाहरू विदेश जानको लागि चाहिँ जुन किसिमको निषेधहरू लगाएको छ, त्यो निषेधहरूलाई चाहिँ सहजीकरण गर्ने, त्यो निषेधहरूलाई फुकुवा गर्ने खालकोमा चाहिँ अहिले पनि हाम्रो राज्य यो जुन नयाँ सरकार आएको छ उसले थुप्रै महत्वपूर्ण निर्णयहरू गरेको छ, सकारात्मक निर्णयहरू गरेको छ, वैदेशिक रोजगारीका पनि केही रिफर्मका कामहरू शुरूआत गरेको छ, एकदम फटाफट कामहरू गरिरहेको सन्दर्भमा पनि, र यो महिला विरूद्धको जुन विभेद छ यो विभेदलाई चाहिँ रोक्नको लागि भनेर आवाजहरू उठिरहँदाखेरिमा इभन हामीले नै पनि मन्त्रालयको संयन्त्रहरूसँग पटक पटकका संवादहरूमा यो विषयलाई नछुटाइकन, अरू विषयहरू पनि छन् यो विषयलाई चाहिँ नछुटाइकन कुराकानी गरिरहँदाखेरिमा पनि त्यति सुनवाई गरेको र यसमा पहल कदमी लिएको देखिँदैन, यसले गर्दाखेरिमा महिलाहरूको अवस्थासँग सम्बन्धित जुन यहाँको प्रश्न थियो संख्या त बढेकै छ तर अवस्थामा चाहिँ चुनौतीपूर्ण नै छ। चुनौतीपूर्ण बनाउनको लागि विभिन्न कारणहरू छन्, त्यो कारण मध्येमा मुख्य कारण चाहिँ हाम्रो विभेदकारी पोलिसी नै हो। त्यो पोलिसीलाई अहिलेको नयाँ सरकारले पनि एड्रेस गर्न चाहेन वा ढिला गरिरहेछ वा लक्षणहरू देखाइरहेको छैन. अहिले नै हामी जजमेन्टल भइहाल्ने अवस्था चाहिँ भएको छैन. लक्षणहरू त देखाइसक्नु पर्थ्यो, कमिटमेन्टहरू त आइसक्नु पर्थ्यो, प्रोसेसहरू त सुरु गरिसक्नु पर्थ्यो, त्यो चिजहरू गर्न सम्भव थियो. त्यो चिज नगर्नुले चाहिँ उसको प्राथमिकतामै परेन कि भन्ने चाहिँ लाग्छ. यसले के गरिरहेछ त भन्दाखेरिमा उहाँहरू चाहिँ यो इन्फर्मल्ली माइग्रेटेड हुनको लागि चाहिँ बाध्य हुनुहुन्छ वा अनौपचारिक रूपमा लैजानेहरूले चाहिँ लगिरहनु भएको छ र त्यसले गर्दाखेरि उहाँहरूको जोखिमता चाहिँ बढ़ाइरहेको छ. यदि यसरी यो जोखिमपूर्ण अवस्था थिएन भने उहाँहरूको वैदेशिक रोजगारी तुलनात्मक रूपमा सुरक्षित हुन्थ्यो, कमाई तुलनात्मक रूपमा राम्रो हुन्थ्यो, सन्तुष्टि तुलनात्मक रूपमा उचो रहन्थ्यो र संख्या तुलनात्मक रूपमा बढ़थ्यो. त्यो बढ़नु आफैमा एउटा राष्ट्रिय हितको लागि ठिक वा बेठिक भन्ने डिस्कसन पृथक विषय हो. तर बेरोजगारी र कतिपय अवस्थामा घरेलु हिंसा लगायतका हिंसाबाट जकडिएर कम्प्रोमाइज गरेर यहीँ बसिरहनु भन्दा त म बरू विदेश जान्छु, पौरख गर्छु, दुई पैसा कमाउँछु पनि, सिप पनि सिक्छु, यो हिंसाबाट पनि उम्किन्छु वा यो बेरोजगारीको जुन समस्या थियो त्योबाट पनि सर्ट टर्म नै सही सल्युसन मेरा लागि हुन्छ भन्नेहरूको लागि मार्ग प्रशस्त गरेन. मूलत जोखिमपूर्ण अवस्थामा धकलियो. समग्रतामा महिलाहरूको अवस्था चाहिँ यो नै रहेको छ, हालाकि संख्या चाहिँ बढेकै छ.
4: कार्यक्रम देश परदेशमा हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला. विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो. सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ. फोन 01-590-61-89, मोबाइल 97-072-540-89.

0: श्री धाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौ। अब उहाँसँगको थप कुराकानी सुनौ।
2: युरोपतिर जानेको आकर्षण बढ़िरहेको छ भन्ने तपाईँले सुरुमै बताइसक्नु भएको छ। आकर्षण त बढ़ेको छ, तर चुनौती र समस्याहरू पनि त बढ्छन् होला त्यो सँगसँगै।
3: चुनौतीहरू एकदमै बढ़ी छन् अथवा चुनौती यथावत छन्। यो चाहिँ खासै के त भन्दाखेरिमा यो अनरेगुलेटेड जस्तो देखिन्छ, किनभने कुन देश जानको लागि कति चाहिँ लागत लाग्ने भन्ने कुराको पनि कुनै निर्धारण गरिएको छैन। जति मन लाग्यो त्यति, जति चार्ज गर्न मन लाग्यो उति चार्ज गर्नेहरूले गरेकै छन्। अनि अर्को चाहिँ दोस्रो कुरा के छ भनेदेखि, यो धेरै जस्तो श्रम स्वीकृतिहरू चाहिँ हालाकि यो रिक्रुटमेन्ट एजेन्सी, जो प्राइभेट रिक्रुटमेन्ट एजेन्सीहरू जो दर्तावाला छन्, उनीहरूले नै फेसिलिटेट गरेको देखिन्छ। तर उनीहरू आफू सिनमा नपर्नको लागि उनीहरूले व्यक्तिगत श्रम स्वीकृति चाहिँ निकालिदिन्छन्, ताकि कुनै जोखिम परेछ भनेदेखि उनीहरूको कहीँ पनि एकाउन्टेबिलिटी देखिँदैन, उनीहरू पिक्चरमा कतै पनि देखिँदैनन्। र फेरि यतापट्टि श्रमिकलाई पनि के छ त भन्दाखेरिमा, तपाईँलाई म व्यक्तिगत श्रम स्वीकृति निकालिदिन्छु नि भन्दा उसले मंजूर गर्छ, किनभने उसलाई के छ भने युरोप चाहिँ पुग्न पाएँ भने केही वर्ष पसिसके पछाडि त त्यहाँ त पर्मानेन्ट रेजिडेन्सी हुन्छ भन्ने किसिमको एउटा अब त्यसलाई यथार्थ भनौँ अथवा भ्रम भनौँ। कतिपय मैले त्यो किन भनेको भने कतिपयको लागि यथार्थ पनि भएको छ, कतिपय चाहिँ वर्षौंसम्म त्यहाँ चाहिँ बसे तापनि उहाँहरूको पर्मानेन्ट रेजिडेन्सी भएको छैन। तथापि उहाँहरूको एउटा मोटिभेटिङ फ्याक्टर चाहिँ के रहेछ भने, सबैभन्दा ठूलो मोटिभेसन चाहिँ के रहेछ भनेदेखि, त्यहाँ गइसके पछाडि त युरोप पुगिसकेपछि एक त काम सहज हुन्छ, अधिकार उल्लंघन र ज्यादती धेरै सहनु पर्दैन, थोर बहुत चुनौती त स्वीकार्य छ, कमाई राम्रो हुन्छ, वर्किङ कन्डिसनहरूदेखि लिएर सबै राम्रो हुन्छ, उन्नत शहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ, विकास टेक्नोलोजीदेखि लिएर सबै चिजहरूलाई, एउटा इज्जत पनि उचै हुन्छ युरोप पुगेको भन्नु र मलेसिया, हालाकि काम गर्नुमा त त्यो पौरख गर्नु, आफ्नो मेहनतको कमाई अपेक्षा गर्नु त्यो अन्यथा त होइन, तर पनि गल्फ गएको भनेर भन्नु र युरोप गएको भन्नुमा चाहिँ सामाजिक इज्जत पनि उचो नै हुने, यो सबै चिजहरू हुँदा हुँदै पनि मतलब यी सबै मोटिभेटिङ फ्याक्टरले गर्दा त्यो सम्बन्धित व्यक्ति एकदम तयार भइहाल्दो रहेछ। अनि त्यस पछाडि यसमा असुली ठूलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन। व्यक्तिगत श्रम स्वीकृति निकालिदिने भएको भएर यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने, अनि त्यसपछि भनेअनुसारका तलब नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। खालि गल्फको तुलनामा चाहिँ उतापट्टि चाहिँ अलि बेटर हो कि भनेर भन्ने हो, तर अब कसैको लागि बेटर हुनसक्छ, कसैको लागि चुनौती हुनसक्छ। चुनौती भएकाहरू चाहिँ एकदमै भन्छ नि आर्थिक हिसाबले पिनमै पुग्ने अवस्था किन पनि हुँदो रहेछ भने, गल्फ जानको लागि ल मानौ न हुन त कसैको लागि 2000 रुपियाँ पनि ठूलो हुनसक्छ, मैले त्यो पैसालाई चाहिँ त्यसरी भन्न खोजेको होइन, तर समग्रतामा भन्दाखेरिमा गल्फ जाँदाखेरिमा मानौ भने अनुसारको सबै चिजहरू भएन सर, पैसा नै डुबेछ भने नि 1-1.5 लाख मात्रै डुब्छ भने, यहाँ चाहिँ 15 लाख 20 लाख, किनभने सरदरमा कस्तो देखिन्छ भने 10-25 लाख सरदर युरोप जानको लागि त्यत्रो पैसा तिर्नु पर्या हुन्छ। इनकेस भनेअनुसारका चिजबिजहरू भएनन् र फर्किनु पर्यो, अझ उल्टै यता टिकट पठाएर चाहिँ आफू फर्किन पर्ने भयो भने चाहिँ ठूलो पैसा डुब्छ, त्योबाट चाहिँ त्यो ऋणको जुन छ बन्धक त्यसबाट उम्कनै नसकेर भयो आफूसँग भएका जायज यथा समेत पनि जाने चाहिँ जोखिम गल्फ जानेको तुलनामा चाहिँ युरोप जानेहरूको चाहिँ बढी नै छ।
2: भनेपछि 50-50% अवस्था छ भनेर बुझ्नु पर्यो, किनकि जोखिम पनि उत्तिकै छ।
3: 50-50 भनेर ठ्याक्कै प्रतिशतमा त यति भनेर भन्न मुस्किल होला, तर युरोप आफैमा युरोप जाने भनिसकेपछि ओहो त्यो त सुनकै लंका हो, औ मेरो त एकदमै म्याजिकै भइहाल्यो, अब त गजबै भइगयो भनेर भनिहाल्ने अवस्था चाहिँ होइन है। चुनौती छन्, चुनौती तपाईँको डे वानदेखि नै छ। अब यो बिचौलियाको जुन चंगुलमा पर्ने जोखिम, गल्फमा पनि नभएको होइन, मलेसियामा पनि नभएको होइन, यहाँ अलिक बढी धारिलो जोखिम हुन्छ यहाँनिर। अनि उहाँ पुगिसके पछाडि पनि सबै चिजहरू तपाईँले अनुमान गरेको अथवा तपाईँलाई जसरी सुनको लङ्का खडा गरिएको छ त्यस्तै सुनको लङ्का चाहिँ होइन है, त्यो नहुन सक्छ, हुन पनि सक्छ केही एकाध मान्छेहरूको लागि, तर कतिपयको लागि चाहिँ यो चुनौती रहित छ, यो एकदमै गजब भइहाल्छ, ओभरनाइट तपाईँको उलटका पलट कायापलट हुन्छ भन्ने चाहिँ त्यस्तो नहुन सक्छ र चुनौतीपूर्ण नै छ।
2: सिप नसिकी गएकाहरूको मान्छेहरूको पनि बेला बेला चर्चा आइरहेको हुन्छ। तपाईँको यो दुबईबाट पनि केही समय अगाडि भनौँ मान्छेहरू दुबई गएका थिए, त्यहाँबाट पनि युरोप अवैध तरिकाले गए भन्ने कुराहरू चाहिँ आइरहेको छ। यसको लागि चाहिँ सरकारले केही पहल कदमी गरेको छ कि छैन अहिलेको समय?
3: अब यसमा अब बेला बखतका यो भेटघाटहरूमा अथवा बेला बखतका औपचारिक जो धारणाहरू व्यक्त गरिएको सुनिन्छ होइन, त्यस्तो अवस्थामा चाहिँ हामी गम्भीर छौँ, सरकार यसमा लागि पर्छ भन्ने खालका कुराहरू चाहिँ गरेको देखियो। सँगसँगै केही कंक्रिट पहल कदमी पनि गरेको देखियो, जस्तो उदाहरणको लागि जर्मनीसँग श्रम सम्झौता भएको छ वा अरू केही युरोपियन देशहरूसँग नि श्रम सम्झौताको लागि चाहिँ प्रयत्नहरू सम्वादहरू अगाडि बढाइएको छ भनेर केही ड्राफ्टहरू गरिएको छ, ड्राफ्टहरू आदान प्रदान पनि भइसकेको छ भन्ने खालका कुराहरू सुनिन्छ। अब यो यी कुराहरूलाई हेर्दाखेरिमा सरकारले ठ्याक्कै केही गरेन भन्ने अवस्था चाहिँ होइन, तर हुँदाहुँदै पनि यो त वर्षौंदेखिको फेनोमेनन हो नि त। त्यसमा जुन किसिमको लेबर डिप्लोमेसी हुनु पर्थ्यो, जुन किसिमका यो शोषणका श्रृंखलाहरूलाई चाहिँ सम्बोधन गर्नका लागि केही पहल कदमीहरू हुनु पर्थ्यो, त्यो पहल कदमीहरू चाहिँ जुन मात्रामा हुनु पर्थ्यो त्यो अब एकदमै नगण्य अथवा भएकै छैन, जुन मात्रामा र जुन तरिकाले हुनु पर्थ्यो यो भएको छैन। यो चाहिँ एक किसिमले खुल्ला अथवा अर्को शब्दमा कडा शब्दमा भन्यो भने यो त छाडा छ, छोडिदिया छ, त्यो जसको जे जे हुन्छ भइराखेकै छ, अनि जब कुनै नागरिक अप्ठ्यारोमा पर्छ अनि त्यसले एउटा न्यूज बनाउँछ अनि उसले केही निवेदन दिन्छ विदेशी रोजगार विभागमा वा सम्बन्धित निकायमा, अनि त्यो निवेदनको केही पछाडि लागेर एउटा दुईवटा समाचारहरू बन्छ अथवा एक दुईवटा सोसल मिडियाको पोस्टहरू हुन्छन्, त्योभन्दा धेरै तात्विक रूपमा मैले भन्न खोजेको तात्विक रूपमा चाहिँ सरकारको जुन इन्टरभेन्सन जसरी हुनुपर्ने जुन किसिमको फाउन्डेसनहरू बनाउनु पर्ने हो, हाम्रो फाउन्डेसन नै छैन, त्यो चिजहरू चाहिँ भएको देखिँदैन।
2: सरकारले चाहिँ कस्तो तयारी गर्नुपर्ने थियो अथवा सम्झौता प्रक्रिया कसरी गर्नुपर्ने थियो अहिलेको अवस्थामा, किनकि माग अनुसार मान्छेको समय अनुसार चाहिँ मानसिकता परिवर्तन भइरहेको छ र सरकारले त्यही अनुसार पहल गर्दैमा अथवा त्यही अनुसारको प्रक्रिया त अगाडि बढाउनु पर्ने हो।
3: अब यसको सुरुवात चाहिँ एउटा स्टडीबाट हुनुपर्थ्यो, सरकारसँग त्यो नलेज हुनुपर्थ्यो,

0: पनि युरोपियन देश युरोपमा युरोप तर्फको आकर्षणको कुरा गरिरहँदाखेरि नागरिकहरू त्यहाँ जान चाहन्छन् भने त्यहाँ हाम्रो नेपालीहरूको लागि अथवा वर्करहरूको लागि के कस्ता अपर्च्युनिटीहरू छ, के कस्ता स्किलहरू चाहिन्छ, त्यहाँको इम्प्लोयरहरूले के कस्ता सुविधाहरू दिन्छन्, अनि के कति कमाइ हुन्छ, यस अनि त्यसका प्रक्रियाहरू जानी प्रक्रियाहरू के हुन्, यी सबै कुराको बारेमा चाहिँ सूचनाहरू र जानकारीहरू चाहिँ नेपाल सरकारसँग हुनु पर्थ्यो। त्यो सुरुवात त्यहाँबाट हुनुपर्छ अनि त्यसलाई रेगुलेट गर्नको लागि सम्बन्धित देशसँगको लेबर डिप्लोमेसी कसरी अगाडि बढाउने, त्यहाँका इम्प्लोयरहरूसँग कसरी संवाद अगाडि बढाउने, ताकि यहाँ गएकाहरूले गर्ने भनेको त नगर्नेलाई छोडेर अरूले गर्ने भनेको त प्राइभेट सेक्टरमै काम गर्ने हो। प्राइभेट सेक्टरहरूले चाहिँ हाम्रो उनीहरूको जुन ह्युमन राइट ड्यु डिलिजेन्स भनेर भनिन्छ, युरोपियन देशहरू यसप्रति गम्भीर पनि देखिन्छन् र उनीहरूले कयौं फाउन्डेसनहरू बनाएका पनि छन्। हामीलाई चाहिँ हाम्रा नागरिकहरूको ह्युमन राइट चाहिँ कसरी प्रोटेक्ट गर्दो रहेछन् त त्यहाँकाले भनेर यो सम्बन्धित गन्तव्य देशको प्राइभेट सेक्टरसँग र यो लेबर माइग्रेसन गभर्नेन्सको लागि चाहिँ नि त्यहाँका स्टेट पार्टीसँग चाहिँ जुन किसिमको चाहिँ यो लेबर डिप्लोमेसीलाई अगाडि बढाउनु पर्थ्यो, पहिला आफूसँग सूचना जानकारीहरू संकलन गरेर ल हामीसँग चाहिँ हामीसँग जुन लेबर फोर्स चाहिँ सरप्लस छ त्यो भनेको हामीसँग अनइम्प्लोइमेन्टको अवस्था छ, हाम्रा नागरिकहरू तिम्रो देशमा आएर कन्ट्रिब्युट गर्न चाहन्छन्, यसको चाहिँ प्रोसेसहरूलाई एउटा रोबस्ट बनाउनको लागि चाहिँ हामी यो किसिमको चाहिँ कामहरू गर्न सक्छौँ अथवा यो किसिमको प्रक्रियाहरू चाहिँ डिफाइन गर्न सक्छौँ भनेर यो किसिमको लेबर जुन डिप्लोमेसीका जुन संवादहरू छन् त्यो संवादहरू गरेर त्यसका तमाम कुराहरू हुन्छन्, जस्तो जानको लागि लागत कति लाग्ने, समस्यामा पर्यो भने उसको चाहिँ रिड्रेस मेकानिजम के हो, अनि यी सारा कुराहरूमा चाहिँ कामहरू गर्नुपर्ने हुन्थ्यो। यी कामहरू त भएकै देखिँदैनन्, एका देशसँग श्रम सम्झौता त भएको छ, फेरि त्यो चाहिँ के त भन्दा कागजमा सीमित छ, रिसोर्सिङहरू छैन, बायोलेटरल कन्भर्सेसनहरू अथवा जोइन्ट कमिटीका मिटिङहरू बस्ने, आएका समस्याहरूलाई सम्बोधन गर्ने यो परिपाटी त फेरि देखिएन, जहाँ श्रम सम्झौता भएकैमा पनि नभएको त अहिले मैले भने अलपत्रै छ, त्यसलाई चाहिँ नि छाडा छोडिदिएको अवस्था छ।
1: यसमा पनि हुन त यो सिप विकास भनौँ प्रतिष्ठान तालिम केन्द्रहरू छन् थुप्रै, तिनीहरूले चाहिँ युरोपमा जति पनि भनौँ न कामदारहरू अथवा श्रमिकहरू नेपालबाट गइरहनु भएको हुन्छ, त्यस्तै खालको श्रमिकहरू जुन आवश्यकता युरोपमा छ साँच्चै नै अथवा युरोपले खोजिरहेको छ, जुन दक्ष अथवा लो स्किल इम्प्लोइहरू खोजिरहेको छ युरोपले, त्यस अनुसारको उत्पादन चाहिँ गरिरहेको छ कि छैन?
0: मलाई त्यो लाग्दैन, किनभनेदेखि जो प्रतिष्ठानकै पदाधिकारीहरू को इन्टरभ्यूहरू सुनियो, उहाँहरूसँग कुराहरू सुनियो, वा उहाँहरूसँग बेला बखतमा संवादहरू भए हुँदाखेरिमा चाहिँ उहाँहरूको के छ भने जुन किसिमको लेबर फोर्सको आवश्यकता छ अन्तर्राष्ट्रिय बजारमा त्यसको लागि जुन किसिमको टेक्नोलोजीहरू हामीलाई चाहिन्छ, जुन किसिमका इक्विपमेन्टहरू चाहिन्छ, तिनीहरूसँग परिचित गराएर प्रशिक्षणहरू दिनुपर्ने हुन्छ, जुन किसिमका ग्याजेटहरू त्यहाँ गएर चलाउनु पर्ने हुन्छ, होइन एप्लायन्सेसहरूका कुराहरू छन्, हो यो कुराहरू गर्नको लागि हामीसँग रिसोर्स नै भएन। हामीले दिने ट्रेनिङ एकातिर छ, तर त्यो ट्रेनिङ प्राप्त गरिसकेको व्यक्तिले त्यहाँ गएर गन्तव्यमा गएर गर्ने कामहरू चाहिँ जब उसले सुरुवात गर्छ तब उसले त्यहाँको त्यो टेक्नोलोजी उसले चलाउनै नसक्ने हुन्छ, त्यस कारणले गर्दाखेरिमा त्यहाँको आवश्यकता र हामीले यहाँ जे चिज गरिरहेछौँ त्यसको चाहिँ तादात्म्यता मिलेन, अर्को शब्दमा भन्यो भने यो दुईटाको बीचमा म्यारिज भएन भन्ने खालको, भनेको त्यो मिलेन भनेर भन्ने खालको कुराहरू उहाँको सुनिरहँदाखेरिमा हाम्रो यो सिप विकास जुन तालिमहरू छन् यहाँ विभिन्न इन्स्टिट्युसनहरूले गर्ने विभिन्न किसिमका, त्यसले चाहिँ युरोपको मार्केटलाई वा यो आकर्षक गन्तव्यको देशका जुन इम्प्लोइमेन्टको लागि चाहिँ हाम्रो तालिमले काम त्यति मदत गरिरहेको छैन। केही केही गन्तव्यहरूको लागि केही केही प्रकृतिका कामहरूको लागि चाहिँ गरेको छ, तर जुन वाइडर हामीले सोचिरहेछौँ फराकिलो तरिकाले सोच्दाखेरिमा चाहिँ यसले खास मदत गरिरहेको छैन, त्यसले गर्दा हाम्रो तालिम कार्यक्रमलाई सुधार्न जरुरी छ।
1: तपाईँ यो विषयमा अनुसन्धान पनि गरिरहनु भएको छ पक्कै पनि, त्यो ठाउँले चाहिँ खोजेको जनशक्ति कस्तो हो र त्यस अनुसारको तालिम चाहिँ कस्तो दिनुपर्ने हो खास?
0: अब त्यहाँनिर अब जस्तो कन्स्ट्रक्सनको उदाहरण लिउँ, होइन यही उदाहरणले नै अरूलाई पनि रिप्रेजेन्ट गर्दो हो, जस्तो हामी यहाँ जुन किसिमले कन्स्ट्रक्सनहरू गरिरहेका हुन्छौँ धेरै जस्तो म्यानुअल कामहरू हुन्छन्, अब त्यो ज्याबेलहरू चलाएर साबेलहरू चलाएर पिकहरू चलाएर यो किसिमको गरिरहेका हुन्छौँ, अथवा खटहरू बाँधिने पनि हामीले जुन किसिमले बाँसको अथवा एउटा फलेको प्रयोग गरेर गइरहेका हुन्छौँ भनिसकेपछि मानव एकछिनको लागि सेन्ट्रल युरोपतिर पुग्नै परेन, इस्टर्न युरोपतिर नै कही कुरा गर्ने भने पनि त्यहाँको अब त्यो खटहरू बाँध्ने नै अब इस्का फोल्डिङ जुन तरिकाको हुन्छ हाम्रो यहाँबाट ल म हेल्पर हुँ म प्लम्बर हुँ मैले ट्रेनिङ पनि लिएको छु वा म मेसन हुँ मैले ट्रेनिङ पनि लिएको छु मसँग सर्टिफिकेट पनि छ मैले खटमा काम पनि गरेको छु भनेर भन्यो भने मैले एउटा उदाहरण बताएको त्यहाँ गएपछि उसले न त खट बाँध्नको लागि उसलाई तुरुन्तै आउँछ केही समय पछाडि त आउँदो हो सिकिसकेपछि भन्नेको मतलब त्यहाँ गएर नि फेरि सिक्नु पर्ने हुन्छ यहाँ सिकेको कुराले त्यहाँ काम गरेन त्यसले गर्दाखेरिमा इभन यो एग्रिकल्चर सेक्टरमा काम गर्नेहरूकै जो ट्र्याक्टर अब हामी यहाँ हो हामी कहाँ पनि अहिले त केही ट्र्याक्टरहरूको चलन आएको छ अथवा अरू मेसिनहरूका चलनहरू आएका छन् बिउ रोप्नेदेखि लिएर खन्नेदेखि लिएर बाली टिप्नेसम्मका कुराहरू कृषि काम हो नि त हुनलाई त तर त्यो चिजहरू त सबै चाहिँ नि यो इक्विपमेन्टबाट गरिन्छ भनेर भनेपछि हामीले कृषिको कर्म नै हामी कृषि प्रधान देशका कृषि गरेर आएका कृषिमा हुर्केकाहरूले समेत पनि गएर त्यहाँ गर्न नसक्ने हुँदो रहेछ यो दुईटा चाहिँ मलाई लाग्छ उदाहरण हुनसक्छ भनेपछि त्यहाँ सम्बन्धित वर्करले गएर त्यहाँ गर्नुपर्ने काम के हो र कसरी हो त्यसरी गर्नको लागि चाहिँ हामीले तयार गऱ्यौँ भनेदेखि उसले गएर त्यहाँ कामहरू एडप्ट गर्न सक्छ र सम्बन्धित देशका सरकारले पनि त्यहाँ प्रचार प्रसार गर्दो र इम्प्लोयरहरूले पनि ए नेपाल भन्ने देशमा चाहिँ हामीलाई चाहिने किसिमको वर्कफोर्सलाई हामीलाई चाहिने किसिमको तालिम दिएर तयार पारेको रहेछ उनीहरूलाई चाहिँ लिएर आउँदाखेरि मात्र आज आएको छन् भोलि एउटा ओरिएन्टेसन गर्थ्यो पछिबाट काम सुरुवात गर्न सक्छन् इफिसियन्टली काम गर्न सक्ने सामर्थ्य छ त्यस कारणले गर्दा अरू देशबाट होइन हामी नेपाल भन्ने देशबाट चाहिँ वर्करहरू डिमान्ड गरौँ र त्यहाँबाट चाहिँ भित्रौँ भन्ने अवस्था बनाउनको लागि चाहिँ हामीले ट्रेनिङलाई चाहिँ त्यो इनलाइन बनाउनु पर्यो त्यहाँको आवश्यकतासँग हाम्रो यहाँको चाहिँ तादात्म्यता मिलाउन सक्नु पर्यो
1: मान्छेको आवश्यकता बढ्दै गएको छ होइन उहाँहरूले गन्तव्य फेरिरहनु भएको छ अर्कोतिर श्रम सम्झौता गर्न सरकारले ढिला गरिरहेको छ र त्यही अनुसारको उत्पादन छैन हुन त अब यो नयाँ सरकारसँग पनि जोडिन्छ होला अथवा पुरानोले 35 वर्षसम्म केही पनि गरेका छैनन् अब हामीले अहिले 3-4 महिनामा केही गर्छौँ भनेर भन्नुहुन्छ उहाँहरूले किन ढिला सुस्ती भइरहेको छ हुन त सुन्दै सुन्नुहुन्न भन्ने गुनासोहरू पनि छ उहाँहरूले हामीले जानेका छौँ तर विज्ञहरूले केही सुझाव सल्लाह दिँदाखेरि होइन हामीले जानेका छौँ तपाईँहरूको चाहिँदैन भन्ने कुराहरू पनि गर्नुहुन्छ सुन्न खोज्नुहुन्न भन्ने कुराहरू छ यो ढिला सुस्तीको कारण चाहिँ
0: यो मैले अलिक कडा शब्द नै प्रयोग गरेँ यसमा किनभने अब त 3-4 महिना बिति पनि सकेको अवस्था छ गरेन त म अहिले पनि भन्दिनँ अझै केही समय हेर्न पर्छ अहिले चाँडै हुन्छ तर लक्षणहरू देखिनु पर्थ्यो र अहिलेको सरकारको के देखिन्छ भनेदेखि श्रम अघि नै हामीले कुरा गरिसक्यौँ नि यो सूचनाहरू संकलन गर्ने किनभने अहिले हामीसँग जति पनि लेबर फोर्स सरप्लस भएर बसिरहेको छ अथवा अर्को सकारात्मक शब्दमा त्यो भयो हामीसँग जुन बेरोजगारीको समस्या छ यो अहिले जुनसुकै सरकार आए पनि जतिसुकै चामत्कारिक सरकार आए पनि ओभरनाइट चेन्ज हुनेवाला होइन केही समयमा चेन्ज हुन्छ गर्नुपर्छ आशावादी हौ तर ओभरनाइट त यो सरकारले पनि गर्न सक्दैन नसक्ने भएपछि आजको रियालिटी के हो भनेदेखि हाम्रो वैदेशिक रोजगारी आजको रियालिटी हो त्यो रियालिटी हो भनिसके पछाडि सधैँभरि यो गल्फ मलेसिया जहाँ युद्ध चलिरहेको छ गल्फमा त्यसले गर्दाखेरिमा संख्या घट्ने अहिले पछिल्लो वर्षको आँकडालाई हेर्दाखेरिमा संख्या घटेको पनि देखिन्छ होइन गल्फको अघिल्लो वर्षको भन्दा पछिल्लो चाहिँ वर्षको चाहिँ संख्याहरू घटेको पनि देखिन्छ यो भइसके पछाडि हामीले लक्षणहरू के देखाउनु पर्थ्यो भने यो सूचनाहरू संकलन गर्ने कहाँ चाहिँ हामीले हाम्रो नागरिकहरूलाई त्यहाँ फेसिलिटेट गरेर पठाउन सक्छौँ उनीहरू ताकि अलि तुलनात्मक रूपमा सुरक्षित हुन् पहिलाकाले यसमा ध्यान दिएन पहिलाका सरकारहरूले भने हामी त फरक हौ भनेर उहाँहरूको दावी छ होइन जनताको आशा पनि छ म जस्तो मान्छेहरूको पनि आशा छ ए हामी त वर्षौंदेखिबाट भनिरहन्थ्यौं सुनवाई केही सुनवाई के पनि नभएको चाहिँ होइन तर जति गर्न सकिन्थ्यो त्यति नभएकै हो भनेपछि अहिलेको सरकार फरक छ भनेर भनिसकेपछि अहिलेको सरकारले त्यो लक्षणहरू देखाउनु पर्थ्यो श्रम सम्झौता गर्नको लागि तादारकताहरू देखाउनु पर्थ्यो अनि इभन म त यस्तो पनि देख्छु कि रिजनल लिडरसिपहरू पनि कतिपय अवस्थामा देखाउन सक्नु पर्थ्यो किनभने यो हाम्रो सब रिजन छ नि साउथ एसिया होस् अथवा इस्ट एसियाका अरू सरकारहरूसँग पनि अगुवाई गरेर किनभने उनको देशको पनि उन ती देशहरूको लागि पनि हामीले जे भोगिरहेछौँ ती देशमा पनि समस्याको भोलुम चाहिँ उस्तै हो समस्याको नेचरहरू उस्तै हो भनिसकेपछि हामी सबै मिलौँ र हामी कमसेकम एउटा मिनिमम स्ट्यान्डर्डहरू चाहिँ सेट गरौँ गन्तव्यहरूसँग चाहिँ जस्तो कि यति प्रोटेक्सन हाम्रो नागरिकहरूलाई हुनुपर्छ, यो नेपालको लागि मात्रै होइन, यो भारतीयहरूको लागि मात्रै होइन, यो बङ्गलादेशीहरूको लागि मात्रै होइन, हामी सबै जो वर्कर छन् त्यो सबैको लागि कमसे कम हामी यो पाँच सातवटा कन्ट्रीको तर्फको चाहिँ यो हाम्रो कमन पोजिसन हो भन्ने किसिमको लिडरसिप समेत पनि लिनको लागि नयाँ सरकारले त्यो तदारुकता देखाएको खोइ, श्रम सम्झौता गर्नको लागि तदारुकता देखाएको खोइ, अनि त्यसपछि प्रोटेक्सनहरू गर्नको लागि तदारुकता देखाएको देखिँदैन, नियमनहरू गर्नको लागि अहिले हामीले लामो कुरा गरिसक्यौँ, यो अलपत्र अवस्थामा रहेको युरोप माइग्रेसन, इभन खाडी मलेसियाकै पनि जुन श्रृङ्खलागत रूपमा चाहिँ शोषण र ज्यादतीहरू भइरहेको छ, यसलाई हस्तक्षेप मात्रै गर्नको लागि होइन, निर्मम भएर त्यो ज्यादतीको पाटोमा चाहिँ प्रहार गर्नको लागि उहाँहरूले चाहिँ देखाएको तदारुकता होइन, त्यो तदारुकताले चाहिँ आजै परिणाम दिन्छ भनेर म त्यो अर्थमा भनिरहेको चाहिँ छैन, त्यो चाँडै हुन्छ, तीन चार महिनाको समय त्यसको लागि पर्याप्त छैन, यो वर्षौंदेखि जकडिएको र ठूलो भल्लमा रहेको समस्या, तर लक्षणहरू त देखा पर्नु पर्यो नि त, बीजारोपण त गर्नु पर्यो नि त, त्यो चाहिँ ठ्याक्कै देखिएन, मैले ठ्याक्कै भन्ने शब्द प्रयोग गरेँ, अझ केही मात्रामा त उल्टा गति हिँड्नको लागि मार्ग कोरेको मार्गचित्र कोरेको पनि देख्छु, उदाहरणको लागि जो वर्करहरूको लागि इम्प्लोयर पे मोडल तर्फ हामी जानु पर्थ्यो, त्यो चाहे फ्री भिसा फ्री टिकट भन्ने नामको होस्, चाहे जिरो रिक्रुटमेन्ट कस्ट वर्करको लागि जिरो रिक्रुटमेन्ट कस्ट भन्ने नामको होस्, त्यसैकै नाम होस्, वर्करहरूले चाहिँ जाँदाखेरिमा पैसा तिर्नु नपरोस् भनेर भन्ने जुन प्रिन्सिपल छ, नेपाल सरकारले कयौं देशसँग गरेको श्रम सम्झौतासँगमा पनि त्यो कुराहरू रिफ्लेक्ट छ, उदाहरणको लागि सबैभन्दा पछिल्लो समयमा गरिएको साउदीसँग गरिएको जुन श्रम सम्झौता छ त्यसमा साउदी सरकारले हामी सबै बिहोर्न तयार हुन्छौं भनेर भनेको छ, त्यसै गरिकन युएईले, त्यसै गरिकन कुनै बेला मलेसियाले लगायतका देशले चाहिँ एकातर्फ हामी बिहोर्छौं भनेर भनेको छ, अब अहिलेको नयाँ सरकार र यो जुन वर्कर वर्गहरूलाई चाहिँ बढी हित गर्छौं पहिलाकाले गरेनौ हामी छौं भनेर भन्ने सरकारले चाहिँ होइन यो चाहिँ तिमीले नै तिर्ने भन्ने किसिमको चाहिँ नीति पहिलाको नीतिलाई उल्टाएर उल्टो बाटो हिँड्नको लागि लिएर आइरहेको छ भनेपछि सकारात्मक हस्तक्षेपको लागि लक्षणहरू देखिएन, बीजारोपण गरिएन, तीन चार महिनामै चाहिँ परिणामहरू हाता नपरे तापनि लक्षणहरू देखिनु पर्थ्यो भनिरहँदाखेरिमा एउटा दुईटा विषयमा त उल्टो बाटो हिँड्न पो सुरु गर्यो, त्यस कारणले गर्दाखेरि यो सरकारले यसो नगरोस्, उसले सुल्टो बाटो हिँडोस्।
1: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सरकारले सहजता बनाउनको लागि अलिकति पाटो आइसकेको छ र अन्तिम भएको भएर फेरि निवेदन गर्न चाहन्छु, सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा
0: रहेको छ भनेपछि सकारात्मक हस्तक्षेपको लागि लक्षणहरू देखिएन, बीजारोपण गरिएन, तीन चार महिनामै चाहिँ परिणामहरू हाता नपरे तापनि लक्षणहरू देखिनु पर्थ्यो भनिरहँदाखेरिमा

0: जुन निर्भरता छ नि हाम्रो यो छ सातवटा मात्रै सीमित देशहरूमा जो निर्भरता छ, यो सीमित देशमा मात्रै निर्भरता हुँदाखेरिमा हाम्रो तर्फ रहेको यो ठूलो संख्यालाई जसले खपत पनि गरिरहेको छ, यो अलिकति चुनौतीपूर्ण निर्भरता हो। यसरी निर्भर भएर बस्दाखेरिमा अहिलेको खाडी युद्धले वा कुनै बेला लिबियामा भएको युद्धले वा कुनै बेला सिरियामा भएको युद्धले त्यो त्यस आसपासमा पारेका इम्प्लोइमेन्टका अपर्च्युनिटीहरूलाई प्रभाव जो पार्यो, त्यसबाट पनि हामीले थुप्रै पाठहरू सिकिसकेका छौँ कि यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन यो लेबर माइग्रेसन छ, यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने चाहिँ उदाहरण पाठहरू हामी सिकिसकेका छौँ। त्यस कारणले गर्दा यसलाई डाइभर्सिफाई गर्न जरुरी छ। डाइभर्सिफाई गर्दाखेरिमा चाहिँ अलिकति यो श्रमिकहरूको अधिकार अलि सहज अलि सुरक्षित हुने ठाउँ, कमाई अलि राम्रो हुने, अनि यो अलि डिग्निफाइड काम अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ। अमेरिका हाम्रो लागि त्यति सहज नहुँदो हो व्यावहारिक हिसाबले कुरा गर्ने हुँदाखेरिमा चाहिँ, अब इम्पोसिबल के हुन्छ र भन्ने हो भने त अर्कै कुरा, व्यावहारिक हुँदाखेरिमा चाहिँ अमेरिका चाहिँ हाम्रो लागि अलिकति सहज नहुँदो हो वा डिमान्ड पनि नहुँदो हो, अस्ट्रेलिया पनि त्यस्तै हुँदो हो। विद्यार्थी भिसामा गएकाहरूले त कामसाम पनि गरिरहेका छन्, त्यो अलग कुरा भयो, तर हामी यो सम आप्रवासनको कुरा गर्दाखेरिमा, फर्मल आप्रवासनको कुरा गर्दाखेरिमा चाहिँ युरोपमा अहिले त्यो किसिमको सम्भावना छ। र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा, युरोपमा हामीले कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौ भन्ने कुरामा काफी मात्रामा अघि पनि कुरा आयो, काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर त्यसको इन्टेलहरू जम्मा गरेर हामीले यस्तो यस्तो गर्नुपर्ने रहेछ भन्ने कुरा, र अनि त्यसको चाहिँ फेरि त्यो चिज गरिसक्ने बित्तिकै यहाँ बिजौलीहरू जग जगाएर चाहिँ ह्युमन ट्राफिकिङ वातै बन्ने पनि हुन सक्छ, त्यसलाई पनि सँगसँगै रोक्नको लागि ए त्यो सुनको लङ्का मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ, यसमा पनि चुनौतीहरू छन्। तपाईँले प्रक्रिया पूरा गरेर ड्यू प्रोसेसबाट जानुभयो भने चुनौती मिनिमाइज हुन्छ, अनि तपाईँको लेबर माइग्रेसन सफल हुन्छ, तपाईँको उन्नत हुन्छ अवस्था भनेर यो सबै कुराहरू जनचेतनाका कुराहरूदेखि लिएर इन्टिग्रेटेड प्याकेजमै काम गर्नुपर्ने हुन्छ। र सबैभन्दा महत्वपूर्ण चाहिँ लेबर डिप्लोमेसी, यो एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ। उसले पनि डिमान्डहरू गर्ने मात्रै होइन, उसले हाम्रा जुन शर्तहरू छन् हामीलाई कमसेकम यो चाहिँ शर्त चाहिँ हामी लागू गर्न चाहन्छौ, यहाँ वर्करको अधिकार संरक्षित हुनुपर्छ, उनीहरू सुरक्षित हुनुपर्छ, अप्ठ्यारोमा पर्दाखेरिमा उहाँहरूलाई सहयोग उपलब्ध गराउनुपर्छ, कथम कदाचित ज्यादा दिनुपर्नु भने रिड्रेस जुन यो न्यायमा पहुँच सुनिश्चित हुनुपर्छ लगायतका शर्तहरू पनि हामीले अगाडि सार्नुपर्ने हुन्छ। त्यो शर्त चाहिँ सम्बन्धित देशले मनाउने अवस्था पनि भइसके पछाडि यसलाई हामीले डाइभर्सिफाई गर्नु नै मा कल्याण छ। जति वर्ष हामीले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था होला, अबको 10 वर्ष 15 वर्ष जति वर्ष, त्यति वर्षको लागि चाहिँ कमसे कम चाहिँ एउटा विगतको जुन लर्निङ हाम्रो छ, दुःखद लर्निङ छ, धेरैको चौपट्टै भएको छ, बर्बाद भएको छ, त्यस्तो नहोस् भन्नको लागि यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धन्यवाद।
2: देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे कुराकानी गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: सुन त मेरो कपी
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाणपत्रको

0: प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अहिले बिहानको 9 बज्यो।
5: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यो समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। आज एकै पटक 5 वटा संसदीय समितिको बैठक बस्दै जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कार्यवाही हुने, मनसून सक्रिय भएसँगै नेपालमा डेंगू संक्रमणको जोखिम पूर्ण तीव्र, हालसम्म 72 जिल्लामा 2025 जना संक्रमित, 2 जनाको ज्यान गयो। सिन्धुलीको कमलामाई नगरपालिकाले ज्वलनमा परेका नगरवासीलाई निशुल्क उपचार सेवा उपलब्ध गराउने, नुवाकोटको म्यागोट गाउँपालिकाका सूचना प्रविधि अधिकृत तामाङ घुससहित समातिए, बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते। र बंगलादेशमा दादुरा प्रकोपका कारण 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गयो।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज एकै पटक 5 वटा संसदीय समितिको बैठक बस्दैछन्। जसअनुसार बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क एन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ। त्यस्तो बिहान 10 बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल हुनेछ। त्यस्तै बिहान 10 बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ।
2: त्यस्तै बिहान 11 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 उप सैद्धान्तिक र दफबार छलफल हुनेछ। कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ। त्यस्तै दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति रामनारायण बिडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ। नेपालमा डेंगू संक्रमणको जोखिम पुनः तीव्र रूपमा बढ़न थालेको छ। स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार 2082 पुसदेखि 2083 साउन 15 सम्म देशभरका 72 जिल्लाबाट 2025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ भने 2 जनाको मृत्यु भएको छ। महाशाखाले पाक्षिक रूपमा संक्रमणको अवस्था विश्लेषण गर्दै आएकोमा मनसून सक्रिय भएसँगै संक्रमण दरमा वृद्धि देखिएको छ। प्रदेशगत रूपमा प्रदेशमा सबैभन्दा बढ़ी 568 जना र गण्डकी प्रदेशमा 532 जना संक्रमित भेटिएका छन्। जिल्लागत आधारमा झापामा 204 जना, बागलुङमा 180 जना, सुनसरीमा 161 जना, पाल्पामा 116 जना र कास्कीमा 110 जनामा सबैभन्दा बढ़ी प्रभावित मुख्य 5 जिल्लाका रूपमा रहेका छन्। वर्षातको समय र वर्षा पश्चातको अवधिमा लामखुट्टेको वंशवृद्धि तीव्र हुने भएकाले डेंगूको संक्रमण अझै बढ़ने जोखिमलाई मध्यनजर गर्दै सरकारले श्रावण भाद्र आश्विन डेंगू सचेतना 3 महिने अभियान संचालनमा ल्याएको छ। महाशाखाले डेंगू धेरै प्रतिवेदन भएका जिल्ला तथा स्थानीय तहहरूमा अवस्थाको नियमित विश्लेषण गर्दै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्राविधिक सुझाव र दिशानिर्देशन निरन्तर पठाइरहेको जनाएको छ। यो 3 महिने अभियान मार्फत डेंगू सार्ने एडिस एजेप्टी जातको लामखुट्टेको वासस्थान तथा प्रजनन स्थलहरूको खोजी गरी नष्ट गर्ने र कार्यलाई तीव्र बनाउने र समुदाय स्तरमा व्यापक जनचेतना फैलाउने लक्ष्य राखिएको छ। डेंगू नियन्त्रणका लागि मुख्य गरी लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी तथा व्यवस्थापन गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो। घर, कार्यालय तथा सार्वजनिक स्थल वरपर पानी जम्न सक्ने पुराना टायर, ड्रम, गमला, बोतल तथा खुला भाँडाहरूमा पानी जम्न नदिन र नियमित सरसफाई गर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्। यसका साथै लामखुट्टेको टोकाईबाट बस्न, पूरा बाहुला भएका लुगा लगाउन, राति तथा दिउँसो सुत्ता झुलको प्रयोग गर्न, घरका झ्याल ढोकामा जाली लगाउन र टोकाईबाट बस्ने मलमको प्रयोग गर्न अनुरोध गरिएको छ। डेंगूका लक्षणहरू देखिन साथ नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी परामर्श लिन र उच्च सतर्कता अप्नाउन महाशाखाले सबैमा अपील गरेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्ता दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्ता वितरण भइरहेको छ। निस्ता प्राप्त गरेका निवेदकको पहिचान प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्लाधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाइएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्ता दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर कानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सन्दर्भमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले त्यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। सामिहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाई गरेको हो। मन्त्रालयले यसअघि नै निशुल्क शैया व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शैयाको विवरण नियमित हजारावधि गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ। विराटनगरको प्रतिष्ठित व्यवसायिक घरना देवनवारा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब पाँच घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश नेपाल उद्योग परिसंघ कोशी मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा र भत्सना गरेका छन्। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको छापामा प्रहरीकै विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अपुष्ट सूचनाको भरमा उद्योगी व्यवसायीलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको उल्लेख छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हतोत्साहित हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहार बीच तादाम्य नभएको देखिएको विज्ञप्तिमा भनिएको छ। उद्योग वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकारी पारदर्शिता कानूनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढ़ाउने नीति अवलम्बन गर्न व्यवसायीले सरकारसँग अनुरोध पनि गरेका छन्। करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या 11 लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार हिजोसम्ममा यस्तो उपभोक्ता कारोबार संख्या 10,82,622 पुगेको हो। यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार प्रविष्ट गरिएको बिल संख्या समेत समावेश छन्। उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बीजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ़ने अनुमान विभागले गरेको छ। सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन 1 गतेदेखि साउन 15 गतेसम्म क्यूआरबाट कारोबार गरेका 10,74,796 कारोबार उपहार कार्यक्रमका लागि योग्य छन्। यस्तै शनिबारदेखि खुल्ला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन्। कुल 10,82,622 कारोबार र बिल मध्ये क्यूआरबाट कारोबार गरेका 10,74,796 छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेश गरिएको संख्या 3,427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले पहिलो 15 दिन साउन 1 देखि 15 गतेसम्ममा 15 जनालाई दैनिक 1-1 लाख र 1 जनालाई बम्परमा 10 लाख पुरस्कार दिने गरी छुट्टै उपहार घोषणा गर्दैछ। पहिलो प्रोत्साहन कार्यक्रम साउन 16 गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ। यस कार्यक्रम अन्तर्गत 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्। अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेश गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गरेर सोमबार सुशील कुमार ओझाको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गर्नुभएको। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन्। समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेश गर्न 90 दिनको समय तोकिएको छ। नेपाल स्काउटको स्थानीय प्रदेश तथा राष्ट्रिय परिषदको निर्वाचन सम्पन्न गराउनका लागि सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालयहरूलाई पत्रचार गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालयहरूलाई आवश्यक समन्वय र सहजीकरणको लागि आधिकारिक पत्रचार गरेको। यसअघि प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक तथा शिक्षा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउटको निर्देशन र गत साउन 5 गतेको निर्णय अनुसार नेपाल स्काउटको राष्ट्रिय परिषद 7 वटा प्रदेश परिषद तथा स्थानीय तहमा क्रियाशील रहेका सम्पूर्ण स्थानीय परिषदहरू विघटन भइसकेका थिए। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले हिन्दुकुश हिमालय एचकेएच क्षेत्रको हिमनदी ग्लेसियर हिउँ र पर्माफ्रस्टको दिगो तथा एकीकृत निगरानीका लागि क्षेत्रीय क्रायोस्फियर रणनीति सार्वजनिक गरेको छ। रणनीतिले सम्पूर्ण हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदी हिउँ र पर्माफ्रस्टको नियमित अनुगमन तथ्याङ्क व्यवस्थापन र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्ने रूपरेखा प्रस्तुत गरेको इसिमोडले जनाएको छ। इसिमोडका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा ध्रुवीय क्षेत्र बाहिरको सबैभन्दा ठूलो हिम भण्डार रहेको छ। यही हिममण्डलले पर्वतीय पारिस्थितिक प्रणालीलाई टिकाई राख्नुको साथै हिमाली क्षेत्रमा बसोबास गर्ने 27 करोड़ भन्दा बढ़ी र तल तटीय क्षेत्रमा बस्ने 2 अर्ब भन्दा बढ़ी मानिसको पानीको आवश्यकतामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यस क्षेत्रको हिममण्डल तीव्र रूपमा परिवर्तन भइरहेको छ। नदीहरू द्रुत गतिमा पग्लिरहेका छन्। हिउँ पर्ने र जम्ने ढाँचा परिवर्तन हुँदै गएको छ। परमाफ्रस्त क्षय भइरहेको छ र नदीहरूको बहाव झन अनिश्चित बन्दै गएको छ। यसका कारण हिमताल विस्फोटनजन्य बाढ़ी, हिम पहिरो, थर्मोकरास्ट, माटोढुङ्गा बग्ने बहाव र पहिरो जस्ता प्राकृतिक विपदका घटना बढ़दै गएका छन्। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्ने गर्नुहोला।
8: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692599998।
10: रामेछाप नगरपालिकाको अनुरोध।
9: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगा।
2: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सिन्धुलीको कमलामाई नगरपालिकाले जिल्लामै पहिलो पटक जलनमा परेका नगरवासीका लागि निशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै नगरपालिकाले कीर्तिपुर वन अस्पतालसँगको सहकार्यमा यस्तो सेवा सुनिश्चित गरेको जनाएको छ। नगरपालिकाका अनुसार जलनका बिरामीले उपचारका क्रममा भोग्नुपर्ने आर्थिक कठिनाईलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरिएको हो। यससँगै कमलामाई नगरपालिकाभित्रका जलनमा परेका सम्पूर्ण नागरिकले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ। जलनलाई अत्यन्त पीड़ादायी स्वास्थ्य समस्या मानिन्छ। उपचार प्रक्रिया पनि जटिल र खर्चिलो हुने भएकाले धेरै परिवार आर्थिक रूपमा प्रभावित हुने गरेका छन्। नुवाकोटको म्यागड
0: गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुर्योग अनुसन्धान आयोगको टोलीले उनलाई सोमबार दिउँसो 1,00,000 घुस रकम सहित पक्राउ गरेको, तामाङले भुक्तानी भइसकेपछि कमिशन किन नदिएको भनी बार्गेनिङ गर्दै दुःख हैरानी दिई घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो। सो क्रममा काठमाडौँ महानगरपालिका 16 स्थित बालाजुबाट 1,00,000 रकम लिइसकेको र थप 5,000 स्रोत नखुलिएको रकम सहित पक्राउ गरेको हो। बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। बढीमालीका 7 धम्कनेका 51 वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। थापाको उपचारकै क्रममा जिल्ला अस्पतालमा आठतडीमा मृत्यु भएको, उनकी श्रीमती नामसरी थापा पनि गम्भीर बिरामी छन्, उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। समाचारको क्रममा मौसम समाचार। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशको एक दुई ठाउँमा ठूलो सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गृहगान, बहाव, बाढ़ी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधि रहन पनि महाशाखाले अनुरोध गरेको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान लिएको छ। यसले विपन्न परिवारहरूमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 अगस्तको शुरूसम्मको झण्डै 5 महिनामा दादुरा प्रभावित 844 बालबालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट समाजहरूको महासंघ आईएफआरसी र बंगलादेश रेड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न, ऋण लिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवारमध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खान उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरीब समुदायका रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेका पाइएको छ। धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नु परेका कारण जागिर गुमाएको बताएका छन्। दादुरा अत्यन्त संक्रामक रोग हो जुन खोकी र हाच्छ्यो मार्फत फैलिन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बाल बालिकामा सबैभन्दा बढी देखिन्छ। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज एकैपटक 5 संसदीय समितिको बैठक बस्दै जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कार्यवाही हुने, मनसून सक्रिय भएसँगै नेपालमा डेंगू संक्रमणको जोखिम पुनः तीव्र, हालसम्म 72 जिल्लामा 2,025 जना संक्रमित, 2 जनाको ज्यान गयो। सिन्धुलीको कमलामाई नगरपालिकाले जलनमा परेका नगरवासीलाई निशुल्क उपचार सेवा उपलब्ध गराउने, नुवाकोटको म्यागढ़ गाउँपालिकाका सूचना प्रविधि अधिकृत तामाङ घुसहित समातिए, बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर। र बंगलादेशमा दादुरा प्रकोपका कारण 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गयो। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85375, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, 1 कटर बोर्ड, रामेछाप।
0: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150 मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप। पानीको मुहाना संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
8: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
11: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
0: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिल सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बस। तलाउ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
5: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
0: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकता गर्दछौ
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोशीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्छौं। तपाईँ उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ होला, साथै भन्झ्याङ चौतारी गरिराख्नु भएको छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा। आज मंगलबारको बसाई तपाईँको विशेष गरी फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरूलाई स्थान दिन्छौं। कार्यक्रम साताको साथी दिन आउँदा कमेन्ट भाषण भएन भन्ने साथीहरूको लागि आज विशेष रहनेछ। तपाईँको लेख रचना, कथा, कविता, गजल तपाईँले के लेख्नुहुन्छ, साथै कार्यक्रमको बारेमा सल्लाह सुझाव छ भने पनि तपाईँले कमेन्ट मार्फत पनि लेख्न सक्नुहुन्छ भने फोन गर्ने साथीले सहभागिता पनि जनाउन सक्नुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ उकाली उराली लेख्दै गर्दै, साथै भन्झ्याङ चौतारी गर्दै, घरमा बसेर देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले गीत साथ सुनेर साथ दिइराख्नु भएको छ भन्ने पनि लागिरहेको छ। तपाईँलाई जुन माध्यम सहज लाग्छ सोही माध्यम लगइन गर्दै तपाईँले सुन्न सक्नुहुन्छ। फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट पठाउनुको साथसाथै कार्यक्रमलाई चाहिँ शेयर पनि गर्न सक्नुहुन्छ। तपाईँले कार्यक्रम शेयर गर्नुभयो भने अन्य साथीले पनि कार्यक्रममा चाहिँ सहभागिता जनाउन पाउनुहुन्छ। मैले तपाईँलाई यो जानकारी गराए भने तपाईँले हामीलाई विभिन्न प्रस्तुतिको साथमा सुन्दै आइरहँदा आजको बसाई विशेष पनि रहन्छ तपाईँको लागि। कार्यक्रममा मिठा रमाइला मञ्चनीय लोकगीतहरू पनि राखेर तपाईँलाई हामीले भरपूर मनोरञ्जन दिनेछौं। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो भने तपाईँले चाहिँ 0840400026 सहभागिता जनाउनुपर्छ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत छ, मलाई अमेरिका भन्ने पशुपति शर्मा सीता केसीको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राखे एकदम मित्र रमाइल गीत रहेक थे मैं अमेरिका यही भन्ने बोल को गीत रहेक थे पशुपति शर्मा सहित शिव आवाज में रहकर गीत राखे कार्यक्रम को शुरूआत कर सकता छौ। अब भने पालो तपाईको तपाईले सहभागिता पनि जनाउन सक्नुहुन्छ, साथसाथै कमेन्ट पठाउनुहोस्। तपाईको कमेन्टलाई पनि हामीले कार्यक्रममा वाचन गर्छौं। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। अनिताजी बोल्दै हुनुहुन्छ? के छ तपाईँको खबर?
1: एकदम मकै भाचेर भर्खर बसेको भन्नुपर्छ है।
0: भनेपछि बारीको मकै खेतको भाँच्नु भयो त नि?
1: बारीको
0: ल, बारीको नि मकै पाकिसकेछ, घरभित्र आउँदै हुनुहुन्छ, यो समय कार्यक्रम पनि त सुन्दै हुनुहुन्छ होला, के कसो? ल ठिक छ, अब लागिसकेको छ, कार्यक्रममा पनि आइसक्नु भएको छ, सहभागिता हुनुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। खाना चाहिँ खानु भएको बाँकी छ?
1: मेरो खाना बाँकी नै छ दिदी, हजुरको भयो त?
0: मेरो भइसकेको छ। ल, हामी कार्यक्रमतर्फै लाग्छौँ। एउटा मिठो गीत बोल्छ, साथीहरूलाई सम्झनुहोस् न छोटो मिठोमा।
1: फर्स्ट अफ अल दिदी हजुरको लागि, टेक्निसमा रहने दिदीको लागि, यहीँ सुन्दै हुनुहुन्छ दिदीको लागि, साथीहरू भन्नुपर्दा रञ्जिता तामाङको लागि, सुषमा तामाङको लागि र सुशीला तामाङको लागि भन्दैछु तिनजना। नमस्ते भाइ भाइ।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता रमचेल सिन्दुरीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, छोटो मिठोमा कुरा गर्छौ, साथै आज विशेष गरी हामी कमेन्टलाई स्थान दिनेछौ। तपाईँले कमेन्टहरू पनि पठाएर कार्यक्रममा फटाफट सहभागिता जनाउनुहोस्। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? धेरै पछि यदि आउनु भएको छ भने झटारो पनि फेरि ठाउँमै नपुग्ला, मलाई त चिन्न गाह्रो पर्यो कि, हाम्रो मनोजी हुनुपर्छ। मैले सिन्धुलीकै मान्छेको नाम लिन्छु है लिन चाहिँ। एक हप्तामा आउनु भएको आज? अनि सुन्दैछु, पटक पटक आउँदामा आवाज फरक सुन्छु, त्यही भएर मलाई एकदम कता कता को बोल्नु भयो को बोल्नु भयो लाग्छ। अस्ति नै योभन्दा छुट्टै खालको अर्कै मिठास आवाज आउँथ्यो, आज अर्कै छुट्टै खालको मिठास छ, त्यही भएर फरक खालको मिठास छ, त्यही भएर म चिन्दिनँ कि सन्देश कि त सधैँभरि एउटै आवाज दिनु पर्यो, त्यही भएर चाहिँ म चिन्छु। नत्र चाहिँ तपाईँले कहिले चाहिँ सुन्तला फ्लेभर दिनुहुन्छ, कहिले चाहिँ होइन स्याउ फ्लेभरको जुस खानुभयो भने त फरक हुन्छ नि त, त्यही भएर तपाईँको आवाज फरक सुन्छु मैले। ल सायद त्यही भएर हुन सक्छ, ठिक छ, केही छैन, कार्यक्रममा आउनुभयो, मैले नसुने तापनि यहाँको परिचय भइसकेको छ। खानपिन खाएर हो के गर्दै हुनुहुन्छ हिजो आज भन्नुहोस् न?
2: मेरो बाँकी नै छ भन्नुपर्छ है दिदी हजुर, मकैको ढोडको काट्ने यस्तै भन्नुपर्छ दिदी हजुर, म तिनैतिर अलिकता बाहिर गएको थिएँ, त्यही भएर दिदीलाई सम्झिन लगाएर अनि त्यसपछि आज चाहिँ सम्झेको भन्नुपर्छ है दिदी हजुर।
0: ल, हिजो अस्ति अस्ति बाहिर हुनुहुन्थ्यो, त्यही भएर मैले पनि बिर्सेछु हाम्रो सन्देशीलाई।
2: हजुर, हिजो हिजो हिजोतिर मलेखुको माछाले कस्तो भैँसी चेन्ज गरिदियो होला दिदी हजुर।
0: मलेखुको माछाले भन्नुभयो? अनि उहाँ गएर माछा खाएर आउनु भएछ, अर्कै ठाउँ अर्कै परिवेश अर्कै खानपान, त्यसपछि त परिवर्तन भइगयो नि, अब भर्खर हिजो मात्रै आउनु भएछ सिन्धुली, अब भरे भोलितिर चाहिँ सिन्धुलीको परिवेशको आवाजले भेट्छ होला हाम्रो सन्देशीलाई। ल, रामिसाप आउँदा चाहिँ हामीलाई अब भेट्नुहोस् आउनुहोस्, तपाईँ हाम्रो प्रत्यक्ष भेटघाट पनि हुनुपर्छ होइन? ठिक छ, रामेछापको कुन ठाउँसम्म आउने काम छ हाम्रो सन्देशीको?
2: हजुर, रामेछापको यो बाद्या खर्क भन्ने ठाउँसम्म।
0: अनि बाद्या खर्क आएपछि त रेडियो आइपुग्न त त्यति धेरै टाढा त छैन, आउनु होला है त।
2: हजुर, म हिँड्दै आउन नि सक्छु दिदी। हजुर, म त हिँड्दै अब किनकि गाडी भन्दा नि हिँड्न मन लाग्छ है।
0: ल हुन्छ, बाध्य खर्क आएपछि त हिँड्दै आए पनि त्यति धेरै टाढा छैन, हिँड्दै आउनुहोस् बजार आएपछि। अब यता रेडियो कहाँनिर छ भनेर सोध्नुहोस्, बजारतिरको मान्छेहरूलाई देखाइदिइहाल्नुहुन्छ, नभए हामीलाई फोन गर्नुहोस्, हामीले नै आइहाल्छौँ। ल ठिक छ, आउन चाहिँ आउनु होला सन्देशी, अब आउँछु भन्ने सन्देश यहाँले छोड्नुभयो, त्यही भएर मैले यहाँलाई यो जानकारी गराएँ। ठिक छ, कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। फेरि पनि एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
2: तपाईँमा त एकदम थाइन्स कार्यक्रम चलाउनुहुन्छ दिदीहरूको लागि, अनि लगायत मेरो सुन्दै हुनुहुन्छ होला मेरो नवीन दादाको लागि भन्दै सुतिन्छ दिदी। नमस्ते, बाई बाई।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तोलाङ्गी, चाहिँ सिन्धुलीदेखि हुनुहुन्थ्यो। उहाँले आफ्नो विशेष साथीहरूलाई छोटो मिठोमा सम्झेर गइसक्नु भएको छ। आज चाहिँ हामीले टेलिफोन लिएर पनि छोटो मिठोमा मात्र साथीहरूलाई सम्झन दिनेछौं, त्यही भएर तपाईँले सहभागिता जनाउनुहोस्। सबै साथी इन्टरनेट अनलाइनको पहुँचमा नभएको पनि हुन सक्छ, त्यही भएर हामीले टेलिफोनलाई स्थान दिएका छौं, र इन्टरनेट अनलाइनको पहुँचमा हुने साथीले कमेन्ट बताउनुहोस्, मैले तपाईँको कमेन्ट वाचन गर्छु पनि भनिरहेको छु। यति बेला हामीलाई मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, नमस्कार हजुर, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी रूपसना योगीजी पनि लेख्नुहुन्छ, नमस्कार है दिदी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको ढुङ्ग्रेवासबाट, अब भजन गीत मलाई रूपसना योगी भनेर चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, त्यसपछि चाहिँ हामी गीततर्फ पनि लाग्नुपर्ने हुन्छ। कोही साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, आवाज एकदमै उदय हराइरहेको छ, कुन ठाउँदेखि बोल्दै हुनुहुन्छ? शर्मिलाजी, आवाज त्यतैतिर बिति जोर्ते नराख्नुहोस्, त्यतासम्म पठाउनुहोस् है। ठुलो आवाजमा बोल्दै हुनुहुन्छ, त्यहाँ सबैले सुन्दै हुनुहुन्छ होला त्यसो भए। अनि शर्मिलाजीले खाना चाहिँ खानुभयो कि बाँकी छ? मैले खाइसकेको छु, कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, हामी पनि तपाईँसँग भनेर बोल्न भनेर दगुड्दै आयौँ, यस्तै चाहिँ भन्नुपर्छ है शर्मिलाजी। यता आज रामेछापको खबर सुनौ त, घाम लागेको छ मजाले। यताको घाम त यता पठाइदिउँ त, फेरि हाम्रो शर्मिलाजीलाई काम गर्न गाह्रो अप्ठ्यारो पर्ला, घामले धेरै पुल्ला, गर्मी होला, त्यही भएर शीतलमै काम गर्नुहोस् है। लाजी भने नि हुन्छ भनिदिनु हुन्छ शर्मिलाजी, एकदम सजिलो मान्छे हुनुहुन्छ होला भन्नुहुन्छ फेरि है। ल ठिक छ, अनि यता सिन्धुली बितिचोरवासी सबै सन्चै आरामै हुनुहुन्छ? हाम्रो शर्मिलाजीले आफ्नो आफन्तहरूको चाहिँ परिचय पाएसम्मको चाहिँ सन्चै हुनुहुन्छ होइन त? ल ठिक छ, अनि हिजो आज त्यतातिर काम के छ, के हुँदैछ भन्नुहोस् न त्यो पनि। कोदो रोपाइ सकेको छैन है, अब भदौ लाग्न लाग्यो, साउन अन्तिम पनि हुन लागिसकेको छ। ल भर्खर भर्खर सुरु हुँदैछ, रोप्नुहोस्, कोदो रोप्दै रोप्दै गर्दाखेरि नै हामीलाई सम्झनु भएको छ, अब धान रोप्दा जस्तो हिलो हुँदैन, कोदो रोप्दाखेरि सहजै हुन्छ। यसो रेडियोहरू पनि कहिले काहीँ बजाउँदै साथीहरूसँग रमाउँदै काम गर्नुभयो भने अझ सहज पनि हुन्छ है। ल अब रेडियो चाहिँ मोबाइल मार्फत सुन्नुहुन्छ कि रेडियो नै भारीतिर लगेर बजाउनुहुन्छ? रेडियोबाटै सुन्नुहुन्छ? ल फेरि फोनमा त यसो कहिले काहीँ फोन पनि आउँछ साथीभाइहरूको होइन, त्यो हुँदाखेरि रेडियो नै बज्न सहज पनि हुन्छ है।
3: हजुर, अब मोबाइलमा अलिक सानो सुनिन्छ दिदी, त्यही भएर रेडियोमा बज्दा अलिक ठुलो सुनिन्छ नि त।
0: भनेपछि ल त्यसो भए हाम्रो शर्मिलाजीलाई रेडियो सुन्न ठूलो आवाजमा सुन्न मनपर्छ कि सानो पारेर सुन्न मनपर्छ? आफू बारीतिर हुँदाखेरिसम्म घरमा बजेको रेडियो सुन्नुहोस् त्यति चाहिँ हो, त्यसको मतलब ठुलै बात छ रेडियोको बोल्नुमा होइन? ल ठिक छ, पक्कै पनि अब एकजनाको घरमा रेडियो बज्यो भने हाम्रो चाहिँ तीन चारजनाको पाँचजनाको घरसम्म टुली सुनिन्थ्यो क्या होइन? अनि म पनि पहिला चाहिँ त्यसै गरी एकदमै ठुलो आवाजमा रेडियो बजाउँथे, सबैले सुन्नुहुन्थे, गाउँमा कसैको रेडियोहरू बज्दैन थियो क्या, बोजे पनि आफूले मात्रै सुन्ने गरेर सानो पाएर बजाउनु हुन्थ्यो। अनि हाम्रो शर्मिलाजीले पनि त्यस्तै गर्नुहुने रहेछ भन्ने लाग्यो है त। ल ठिक छ, मैले चाहिँ फेरि मेरो अनुभव चाहिँ भने है हाम्रो शर्मिलाजीलाई। ल कार्यक्रममा आउनुभएको छ, रमाइलो मिठो कुराकानी भयो, साथीहरूलाई छोटोमा सम्झनुहोस् न त। अब नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीको बितजुरबाट शर्मिला मगरजी, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर गइसक्नु भएको छ, मजाले घरमा बसेर रेडियो पनि सुन्दैछु भन्दै हुनुहुन्थ्यो। यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548-117, 98545-562, 048-545-562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: Aha, karige mara ekon mincho gidgit pasi amin so tobi bisag bisram torf goyon. Bisram pasi firi ait sagi kaasam. Aajo ko bisai na hamili tapai ka Facebook comment aur baasan gorn kusta sathi. Tapai le aapno sathi le pani sunjana paun onsa. Tisko lagi suni aur saali saali se suni suni sab bisma tapai le. Sahabhai ta sunano parne onsa. Tibi la aur kusta sathi sun par kama onsa. Kuvan onsa swagat garchu halu.
1: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँ देखि को बोल्दै हुनुहुन्छ
1: यता सिन्धुलिया खर्कबाट दिपा श्रेष्ठ
0: दिदाजी के छ धेरै पछि आउनुभयो त
1: हजुर सबै ठिकै छ भन्नुपर्छ
0: सबै ठिकै छ कन्या खर्कतिरको मौसम चाहिँ कस्तो छ भन्नुहोस् न
1: अहिले चाहिँ मन मन घाम लागिरहेको छ भन्नुभएको छ दिदी यताको मौसम अनि यताको कस्तो छ सुनाउनु
0: यताको पनि एकदम ठिकै छ राम्रै छ रमाइलो छ घमाइलो छ यस्तै यस्तै छ भन्नुपर्छ यता
1: हजुर
0: अनि खानपिन खानुभयो कि बाँकी छ कि
1: मेरो खानपिन बाँकी नै छ भन्नुपर्छ दिदीहरूको भयो कि बाँकी छ
0: मेरो भइसकेको छ ल कार्यक्रममा आउनुभएको छ खुसी लागेको छ अरू त सबै ठिकठाक छ भन्दै हुनुहुन्छ हामी कार्यक्रमतर्फै लाग्छौँ यदि त्यसो भने चाहिँ एउटा मिठो गीत बस्छ साथीहरूलाई सम्झनुहोस् न
1: हुन्छ धेरै पछि बोल्न पाइयो स्वस्थफल त दिदी हाजिरको लागि मेरो घर फ्यामिलीको लागि मेरो बहिनी भावना स्वस्थको लागि अनि साथीहरू त धेरै भन्दा पनि धेरै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि नमस्ते
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दिदा श्रेष्ठ हजुर सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँले आफ्नो साथीहरूलाई सम्झेर गइसक्नु भएको छ पालो तपाईँको तपाईँ पनि फटाफट सहभागिता जनाउनुहोस् तपाईँका फेसबुक कमेन्टहरूलाई पनि हामीले कार्यक्रममा वाचन गर्छौँ यति बेला कोही साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते
0: नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ पछाडि कि रेडियो ठुलो भोल्युममा बजाउँदै हुनुहुन्छ ठुलो भोल्युममा सुन्न मनपर्छ मसँग बोलिन्जेलिन चाहिँ एकछिन सानो पारिदिनुहोस् न त त्यसपछि ठुलो पारेर सुन्नुहोस् ल अनि के गर्दै हुनुहुन्छ त अहिले
2: म खाना पकाउँदै छु भन्नुभयो
0: खाना पकाउँदै हुनुहुन्छ खाना खाने बेला भएको छैन बाह्र एक बजे अनि दस बजे खाना बनाउँदै हुनुहुन्छ लगभग एघार अनि बाह्र एक बजे खानुहुन्छ किन त्यति ढिला त नि
2: बाबा मान्छे गाउँतिर जानु भएको बाबा मम्मी अनि उहाँहरूलाई
0: ठिक छ त्यसो भए कार्यक्रममा आउनुभएको छ अब बिस्तारै बिस्तारै खाना बनाउँदै हुनुहुन्छ बिस्तारै खानु होला खाना पनि ढिलै हुन्छ भन्दै हुनुहुन्छ यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
2: प्यारो प्यारो बाबा मम्मी लागि र मेरो घर फ्यामिली सबैको लागि र यहाँ बहुत यात्रा गर्दै हुनुहुन्छ दाईको लागि यात्राको शुभकामना भन्न चाहन्छु र मेरो जो बर्थडे हुन्छ उहाँको बर्थडेको धेरै धेरै शुभकामना राम्रोसँगले मनाउनु बहिनी आयो भने चित्त नदुखाउनु भन्न चाहन्छु र मेरो मिटिङ दाईलाई सबैजनालाई सम्झेको छु भन्दैछु किन्तु
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रामेश्वरबाट गीता उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे म यति बेला तपाईँको फेसबुक कमेन्टहरूलाई पनि भाषण गर्नेतर्फ लाग्न चाहन्छु यति बेला हामीलाई साथीको कमेन्ट प्राप्त भएको छ धर्मराजजीको उहाँ लेख्नुहुन्छ नमस्ते शुभ दिन म ढोकाल धर्मराज बिर्तामोड चापा घर भई हाल दुबीबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज साउन 19 गते जन्मदिन मनाउने मेरो प्यारी बहिनी रूपा थकाल मेडिया प्रेमी साथी कमला मुखिया त्यसै गरी छोरी निर्जला मुखिया र झापाको साथी दिनेश मण्डुलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छु र आफ्ना आफन्त इष्टमित्र सबैको लागि पनि सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ। उहाँको लागि पनि फेरि पनि विशेष धन्यवाद व्यक्त गरे। बिर्चाङ लिम्बुजीले भने, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु। अब बस्ने गीत सुनाउनु पर्दा विनोद डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिने नचिने सबैको लागि ल भन्नुभएको छ। त्यसै गरी धनु गजमेरजी पनि लेख्नुहुन्छ, दिदी नमस्कार, खाना लिनुभयो, हजुर आरामै हुनुहुन्छ भन्दै हुनुहुन्छ। म एकदम सन्चै आरामै छु, यहाँलाई पनि सन्चै आरामै होला। म कार्यक्रम सुन्दैछु है, म्यासेज गरेको छु, वाचन गरिदिनु होला है भन्दै हुनुहुन्छ। अब गीत हजुरलाई, प्राविधिक मित्रलाई, घर परिवारमा मम्मी बाबा दाई भाइ, त्यसै गरी दाई रविन तामाङ, नरोगे सिंह, अमिन्द्रराज मगर, शंकर लामा, हिरा बहादुर लगाई, दिदी कविता घतानी, त्यसै गरी दिदी कविता मगरको लागि भन्नुभएको छ। त्यसै गरी साथीहरूमा शिला अधिकारी, योनिसा तामाङ, जेनिसा श्रेष्ठ, अनु मगर, कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र बेष्ठ, ईश्वर बस्नेत, राजकले मगर, विनिता क्षेत्री, अमिना, त्यसै गरी सञ्जय बस्नेत, सम्पादी शेर्पा, निमा शेर्पा, हिमाली क्षेत्री, क्षेत्री कल्पु, त्यसै गरी निमा लामा, शुक्रराज रसाइली, रामकुमार लिम्बु, रमेश गजमेरको लागि, रमेश घतानीको लागि, कविता घतानी, अविनाश मगरको लागि, त्यसै गरी मौसम अछानी, बेली अक्षामी, राम बराल, भुवन बराल, अभिषेक कुमार, धनुकी सुनिता सुनवार, रमिता तामाङको लागि, राजु भुजेल, राज कालीकोटे, पोखरेल सबिना, त्यसै गरी रूपसना योगी, सुना कन्दमा, सुभित्रा सुनवार, त्यसै गरी पासाङमो शेर्पा भन्नुभएको छ, सायद पासाङ शेर्पा लेख्नुभएको कि जस्तो लाग्छ, गतराज गिरिश्माको गिरिश्माको लागि पनि भन्नुभएको छ, मगर निदानु सिम्पल, वीरबहादुर तामाङको लागि र मलाई चिने नचिने सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। अमिनाजीले पनि लेख्नु भएको छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु दोलखाबाट, साथीहरूलाई सम्झनु पर्दा सुशीला विश्वकर्मा, त्यसै गरी राज गले मगरको लागि, विवश कुलुङ प्रेताको लागि, तिलक विष्ट, रत्नबहादुर थापा, घायल बिरमान सुनवार, कुमार प्रजा, मायालो नेरुता योजन, संगीता लामा, कविता घतानी, अलिसा लिम्बु, सरासोका पोखरेल, धनु कश्मीर, किराती अञ्जना, हरपल रोशनी लगायत सबैलाई अब बस्ने मिठो गीत समर्पण गर्छु ल भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने अर्को साथी हुनुहुन्छ दिदीला मिलन घायल मोटोजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है, दोहा कतारबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुमित यादव सुनवार किरातजीले पनि नमस्कार दिदी, खाना खानु भयो त भन्नुभएको छ, मेरो खाना भइसकेको छु, यहाँको पनि भयो होला। म रामेसाथ देउराली हाल चाहिँ काठमाडौँबाट सुमित यात्रा सुनवार किरात कार्यक्रम सुनिरहेको छु। अब बज्ने गीत मार्फत चाहिँ मेरो घर परिवार लगायत मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ भन्दैथ्यौँ, तर साथी हुनुहुन्छ, साथीलाई लिनुहोस् भन्दै हुनुहुन्थ्यो, तर गइसक्नुभयो साथी पनि, हामी गीततर्फै लाग्न चाहन्छौँ। यति बेलाको बसाइमा अर्को गीत कार्यक्रममा बज्छ, त्यसपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: Eu care că m-am mitu gătrache, o timi bietna, că ați fundă la un sâchi, mai pohăra, mă ne bul cu viete, care că m-a bozi să gică să, bagirată șolani, ani bișnu m-a zic va avas, nu rai cu ghit tiu, vani, la ei șobdă, am vrit bișnu curma cu rai cu tiu, eu e din obiciu gătă care că m-a bozi să gică cu sâti vila, hamei care că m-a torfi la gnă ța hanzăm, hamei la ei obozi, के कमेन्टहरु प्राप्त छन् यति बेलाको बसाइमा तपाईँका बाँकी रहेका कमेन्ट भाषण गर्दै हामीले पनि कार्यक्रमबाट विदा हुनुपर्ने बेला पनि हुन लागिसकेको छ। यति बेला हामीलाई अर्को साथीको कमेन्ट प्राप्त भएको छ। धनु रावतजे नमस्कार, सुन्दैछु है, सुरक्षितबाट अनलाइन मार्फत कार्यक्रम सुन्दैछु। सम्झना सन्देश राख्नुपर्दा चाहिँ धनु गजमेरको लागि, त्यसै गरी सोफिया करूणा राई, त्यसै गरी मान बहादुर चौधरीको लागि, शर्मिला चौहानको लागि, त्यसै गरी भावना पोखरेल लगायत मलाई चिन्ने नचिन्ने सबैको लागि भन्ने यति बेला सम्पर्कमा साथी हुनुहुन्थ्यो गइसक्नुभयो। सुशीला विश्वकर्माजी पनि लेख्नुहुन्छ, नमस्ते है, सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। सरिका छेत्रीजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु हिमाचलबाट, अब बस्नेगी सबैको लागि भन्दै हुनुहुन्छ। आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते, नमस्कार दिदी।
0: नमस्ते, नमस्कार हजुर, यहाँ आवाज कुन ठाउँदेखि हो?
1: म यता पुरानो गाउँ सिमलेबाट आइसापुरी।
0: मलाई हो जस्तो चाहिँ लागिरहेको थियो, फेरि हो कि होइन, धेरै साथीको आवाज एउटै हुन्छ जस्तो लाग्यो नि त आयुषाजी।
1: अब घरिघरि सम्झिनेको आवाज नै हजुर चिनिँदैन अरे कि।
0: त्यही त हो त, अँसिरो पूर्णिमा आएपछि कसले याद गर्छ होला है आयुषाजी।
1: अब आशा चाहिँ जे कार्यक्रम चाहिँ सुन्न भ्याउने तर कल गर्न चाहिँ नभ्याउने अवस्थामै थियौँ, त्यही भएर आज चाहिँ ठ्याक्कै अब खाना बनाउँदै थिए, कल एकैमा लागिहाल्यो।
0: ल म अन्त्यतिर थिएँ, यहाँको बकै अन्तिमतिर फोन लाग्यो, खुसी लाग्यो। मिठो मिठो खाना बनाउँदै हुनुहुन्छ होला है आयुषाजी।
1: मिठो त बनाउन आउँदैन, अलिअलि
0: अलिअलि मिठो भए पनि पेट भरि खान पायो भने त भइगयो नि। के कसो आयुषाजी?
1: हजुर हो नि।
0: ल अरू त सबै ठिकठाक छ, आउनुभयो। मैले अब कहिलेकाहीँ आउनेको चाहिँ नाम कहाँ चिन्नुहुन्छ त भन्नु, मलाई हो कि जस्तो त लागिरहेको थियो, फेरि साथीहरूको आवाज उस्तै हुन्छ, धेरै पटक मैले फेल खाइसकेको छु, त्यही भएर मैले नाम नलिएको हो कि आयुषाजी।
1: अनि म लिइहाल्छु,
0: भनेपछि मेरो लागि दुःख धेरै नदिउँ भन्ने छ है।
1: हजुर,
0: पक्कै मलाई पनि यस्तै साथीहरूको माया छ, त्यही भएर खुसी लाग्छ मलाई पनि, होइन यो मायाले गर्दा नै सायद मलाई डोर्याउँदै यहाँसम्म ल्याएको छ, ल्याइरहन्छ, अझै पनि ल्याओस् भन्ने कामना गरेँ मैले पनि।
1: मैले नि सेम टु यु।
0: सेम टु यु नै भन्नुहुन्छ
1: हजुर। अनि जस कार्यक्रम चाहिँ सुन्थेमा है, रेडियो घरमा बस्छ, बारीमा अब काम हुन्छ, आजकल चाहिँ अब काम छैन, पानी आइरहेछ, मकै भाँच्ने बेला भइरहेछ, त्यही हो, त्यही भएर नि कार्यक्रम चाहिँ सुन्न भ्याइन्छ।
0: कार्यक्रम सुन्नुहुन्छ घरबाट, बारी त्यति धेरै टाढा त अब हुँदैन होइन?
1: हजुर, गाउँ छाउ नै छ, धेरै टाढा छैन।
0: ल सानै पारेर भोलुम, सानो पारेर बजाए नि सुन्नुहुन्छ।
1: हजुर,
0: ल ठिक छ। तपाईँको घरमा बजेको रेडियो छिमेकीको कति कति जतिको घरमा सुनिन्छ होला तपाईँले बजाउँदाखेरि?
1: सुनिन्छ लगभग 9-10 घरमा।
0: त्यसको मतलब 9-10 घर परिवारले चाहिँ त्यो ठाउँमा रेडियो नबजाए पनि आयुषाजीको घरमा बजेको रेडियो सुने पुग्छ।
1: हजुर, ठुले भलम बनायो भने त सुनिन्छ, अब सानो ठिक्क बजायो भने चाहिँ 2-3 घरमा सुनिन्छ।
0: ल दुई तिन घरको लागि पनि अब एउटा घरमा बजेको रेडियोले दोस्रो घरलाई पनि फाइदा पर्यो गर्यो नि त, दोस्रो तेस्रो। ठिक छ, तपाईँको घरमा बजेको रेडियो छिमेकीको कति जतिको घरमा सुनिन्छ होला त तपाईँले बजाउँदाखेरि?
1: सुनिन्छ लगभग 9-10 घरमा।
0: त्यसको मतलब 9-10 घर परिवार

0: पनि रेडियो सुन्न सहज भयो. जस्तो कि उहाँहरूको घरमा यदि रेडियो बिग्रेर बसेको छ, सुन्न पाउनु भएन, म रेडियो सुन्ने पारखी मित्र थिएँ तर रेडियो मेरो यस्तो भइरहेको छ है भन्ने क्रममा, जस्तो कि त्यस्तो साथीहरूको लागि आयुषाजीले चाहिँ घरमा रेडियो बजाउँदा, ठूलो भोल्युमले बजाउँदा अन्य साथीहरू अन्य परिवारलाई सहज भयो भन्ने मेरो कुरा हो कि आयुषाजी. ल सन्चै छु. ल मेरो बारेमा सोध्दै हुनुहुन्छ, ल सोध्नु, समय कम छ, के सोध्नुहुन्छ?
1: सोध्नु होला, लास्ट टाइम फोन लगाइरहेको छ, गीत पनि बजाउनु पर्यो एकातिर, सबैको अब समस्याको समाधान नि गर्नुपर्छ नि, कहाँ एकजनासँग बोलेर मात्र नि हुँदैन.
0: ल यति धेरै बुझ्ने हाम्रो आयु साथी हुनुहुन्छ, त्यही भएर भोलिका दिनमा अगाडि नै फोन लाग्छ, पहिलो साथी भन्नुहोस्, धेरै कुराकानी गर्नुपर्छ. अहिलेको लागि चाहिँ छोटो मिठो मेरो साथीहरूलाई सम्झनुहोस् न त.
1: अगाडि चाहिँ हजुरलाई मम्मीले नमस्ते नमस्कार भन्दै हुनुहुन्छ है.
0: ल मम्मीलाई मेरो तर्फबाट पनि नमस्ते नमस्कार छ, कुनै दिन हाम्रो भेट हुन्छ है आयुषाजीको मम्मीसँग पनि.
1: हुन्छ, भेट त भइहाल्छ, बसी
0: आउनुहोस् लिएर कि यतै भेटघाट गरौँ.
1: अब समय मिल्यो भने, अब काम सक्यो भने आउँछु चाहिँ भनेको धेरै भइसक्यो, तर आउनै नपाइँदो रहेछ कि आउँछु भनेपछि आउन नपाइँदो रहेछ, आउँदिन भन्नु पर्ने न, समय मिलिहाल्छ कि रामी साथीतिर आउनलाई.
0: ल ठिक छ, नआउनुहोस् तर कहिले मिलाएर आउनुहुन्छ, आउनुहोस्.
1: सुन्छ, अनि अझ समय पछि बोल्न पाएको छु दिदी हजुरको लागि, अनि टेक्निसनमा हुनुहुने दिदीको लागि, अनि अब अहिले त जतिले पनि रेडियो सुन्दै बस्नु भएको छ, सम्पूर्णको लागि समय छैन, कसैको नि नाम लिएन भने रिसाउनु होला भन्दै छुटिन्छु. नमस्ते नमस्कार, बाई बाई.
0: हस्त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आयुषा भुरेजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु. अब चाहिँ म कार्यक्रमको अन्त्यतिर छु, केही साथीको कमेन्ट छ यति बेला, समय कम छ तर कमेन्ट पनि भाषण गर्नुपर्छ, गीत पनि बजाउनुपर्छ भनेर हाम्रो आयुषाजीले अघि पनि भनिसक्नु भएको छ. यति बेला कल्पना साङपाङजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँले. उहाँले चाहिँ मेरो प्यारो मान्छे दिलपालीलाई चाहिँ गेटवेल सुन भन्छु ल भन्नुभएको छ. त्यसै गरी ममो अञ्जना प्यारे साङपाङकोलाई पनि, सञ्जय बाबा, विनोद साङपाङ, त्यसै गरी सुना खन्दौबा, मणिषा बान्तवा, त्यसै गरी रञ्जित राई लगायत सबैको लागि भन्दै हुनुहुन्छ. कविता घतानीजीले पनि सबैलाई शुभ दिनको कामना भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै. अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ. आजको विषयमा तपाईँ जति पनि साथीले फोन गर्नुभयो, फोन प्रयास गर्नुभयो, देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुने, साथ दिनुहुने र कार्यक्रममा कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. साथै कार्यक्रम लोककोशेली अवधि बरबजीका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै, एदिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको वेबसाइटबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु. तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला. हवस् त, नमस्ते.

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। सरकारले न्यायाधीश नै मेलमिलापकर्ता हुने व्यवस्था गर्न मेलमिलाप सम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढ़ाएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराउनु भएको छ। विधेयकको उद्देश्य मेलमिलाप मार्फत छिटो र छरितो र सरल प्रक्रियाबाट विवाद समाधान गरी सर्वसाधारणको न्यायमा पहुँच विस्तार गर्नु रहेको छ। साथै मेलमिलाप सम्बन्धी कार्यलाई प्रदेश तथा स्थानीय स्तरसम्म विस्तार गर्ने लक्ष्य पनि विधेयकले लिएको छ। विधेयकले विवाद समाधानका लागि नियुक्त हुने मेलमिलापकर्ता सम्बन्धी व्यवस्था सरलीकरण गर्दै मेलमिलाप प्रक्रियालाई थप सहज बनाउने प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकको दफा 7 अनुसार 5 जना वा सोभन्दा बढ़ी न्यायाधीश कार्यरत रहेको जिल्ला अदालतमा जिल्ला न्यायाधीशहरूमध्येबाट प्रधान न्यायाधीशले तोकेको न्यायाधीशले उक्त अदालतमा दायर भएका एसएन बमोजिम मेलमिलाप वा मिलापत्र हुन सक्ने मुद्दामा मेलमिलापकर्ताका रूपमा समेत काम गर्न सक्ने व्यवस्था गरिएको छ। मेलमिलापकर्ताका रूपमा काम गर्न तोकिएको न्यायाधीशले मेलमिलाप सम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्नेछ। साथै त्यस्ता न्यायाधीशहरूले मेलमिलापकर्ताको भूमिका काम गर्दा पनि कुनै पनि पक्षबाट पारिश्रमिक सेवा सुविधा वा अन्य कुनै नगद तथा एजेन्सी लिन पाउने छैनन्। विधेयकमा वाणिज्य क्षेत्रसँग सम्बन्धित विवाद मेलमिलाप मार्फत समाधान गर्न वाणिज्य क्षेत्र मेलमिलाप प्रवर्धन समिति गठन गर्ने प्रस्ताव पनि गरिएको छ। यसै गरी मेलमिलाप समन्वय समितिको संरचनालाई प्रदेश र जिल्ला स्तरमा विस्तार गर्ने व्यवस्था राखिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सहित 3 नेतालाई काठमाडौँ बोलाएका छन्। प्रदेश इन्चार्ज समेत रहेका सचिव शेर धन मार्फत कार्कीलाई राजीनामा दिन लगाएर नयाँ मुख्यमन्त्री बनाउन गरेको प्रयास सफल हुने नदेखिएपछि ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाडौँ बोलाएका छन्। अध्यक्ष ओलीले सचिव राईलाई विराटनगर पठाएर कार्कीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री नियुक्तिको वातावरण बनाउन निर्देशन दिएका थिए। सोही अनुसार राईले सोमबार दिउँसो विराटनगरमा बैठक बोलाएर नयाँ मुख्यमन्त्री चयनबारे छलफल गरेका थिए। तर उक्त छलफलमा मुख्यमन्त्री कार्कीले कसैले भन्दैमा राजीनामा नदिने अडान राखेपछि ओलीले कार्की सहितका 3 जना नेतालाई काठमाडौँ बोलाउनु भएको छ। अध्यक्ष मुख्यमन्त्री कार्की प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश इन्चार्ज शेरधन राईका काठमाडौँ बोलाउनु भएको छ। अध्यक्ष ओली निकट एक नेताले भन्नुभएको छ उहाँहरू मंगलबार काठमाडौँ आएर अध्यक्षसँग छलफल गर्दै हुनुहुन्छ। ती नेताहरूका अनुसार मंगलबार दिउँसो तीनैजना नेताले अध्यक्ष ओली निवास गुण्डोमा छलफल गर्ने तय गरिएको छ। जनसुराज पार्टीका संस्थापक तथा चुनावी रणनीतिकार प्रशान्त किशोरले बाँकीपुर विधानसभा सीटको उपचुनाव जित्नु भएको छ। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि यो सीट खाली भएको थियो। बाँकीपुर विधानसभा सीटका लागि गत जुलाई 3 मतदान भएको थियो। यस क्रममा 35% भन्दा कम मतदान भएको थियो, जसलाई लिएर विभिन्न आशंका व्यक्त गरिएको थियो। सबै 32 चरणको मतगणना पूरा भएपछि प्रशान्त किशोरले भाजपालाई उम्मेद्वार नीरज कुमारलाई 9,324 भन्दा बढ़ी मतले हराउँदै जित हासिल गरेका छन्। उहाँले जम्मा 64,151 मत पाए भने भाजपाका उम्मेद्वारले 44,827 मत प्राप्त गर्नुभएको छ। बाँकीपुरमा मतदानका लागि चुनाव प्रचार
चलिरहेको समयमा देशको राजधानी दिल्लीमा ककरोज जनता पार्टी सीजेपीले नेट प्रश्न पत्र सुवावट प्रकरणमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको थियो। महतरीको गौशाला नगरपालिका मंगलबार बिहान विद्यालय बस दुर्घटनामा 5 बालबालिका सहित 6 घाइते भएका छन्। आज बिहान 7:30 बजेतिर गौशाला नगरपालिका 9 डुमर बहाना स्थित भित्री सड़क खण्डमा मोडर्न शारदा शिक्षा मदन बोर्डिङ स्कूलको 2161-39 नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको हो। दुर्घटनामा बस चालक गौशाला नगरपालिका 5 निवासी करिब 40 वर्षीय विजय भुजेल, गौशाला 11 निवासी महेश्वर महतोका 10 वर्षीय छोरा प्रतीक कुशवाहा र 8 वर्षीय छोरा प्रज्वल कुशवाहा, 13 वर्षीय छोरी प्रीति कुशवाहा घाइते भएका छन्। त्यस्तै गौशाला 9 निवासी शेख जावेदका 13 वर्षीय छोरा उमर शेख गौशाला, 11 निवासी रमेश कुमार महतोका 6 वर्षीय छोरा आदर्श कुशवाहा घाइते हुनुभएको छ। महतरीका प्रहरी प्रवक्ता डीएससी पञ्चलाल गुलले जानकारी दिनुभएको छ। प्रहरी चौकी कान्ति बजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महतरीले जनाएको छ। कोशी प्रदेशको प्रमुख तथा चर्चित पर्यटकीय गन्तव्य मध्ये एक धनकुटाको भेडेटारमा संचालित स्काईवाक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। धनकुटाको सागरीगढ़ी गाउँपालिका छ। भेडेटारमा निर्माण गरिएको स्काई वाकमा पूर्वी नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमा सयौं पर्यटक पुग्ने गरेका छन्। स्काईवाकको भूमि पारदर्शी काँचले बनेको छ। त्यस्तै यसको चुचो भागतिर पुग्दा तल्लो गहिरो भीर प्रष्ट देखिन्छ। यहाँ हिँडे आगन्तुकले डर र प्राकृतिक सौन्दर्यको अनुभूति एकैपटक गर्न सक्नेछन्। भेडेटारमा गर्मीयाममा हुस्सु लाग्ने र मौसम चिसो रहने भएकाले विशेष गरी तराईका जिल्लाबाट तथा छिमेकी मुलुक भारतबाट गर्मी छल्न पर्यटक आउने गरेका छन्। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले मंगलबार आज बिहान जारी गरेको बुलेटिन अनुसार आज बिहानको मापन गर्दा देशका ठूला तथा प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। कोशी नारायणी बागमती कर्णाली महाकाली र यिनका सहायक नदीहरू सहित कन्काई कमला बबई पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बाढ़ीको कुनै ठूलो जोखिम नदी देखिएको छैन। यद्यपि साना नदीहरूमा भने बाढ़ीको खतरा औल्याएको छ। आज काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे पुलाञ्चोक जिल्ला भए बहने साना नदीहरूमा बहाव उल्लेखीय बढ़ने महाशाखाले जनाएको छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढ़ी अर्थात फ्ल्यास प्लेडको उच्च जोखिम रहेको बताएको छ। त्यस्तै तापेजुङ झापा धनकुटा शंखसभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ भगवानपुर गोर्खा लमजुङ तनहुँ कास्की पर्वत म्याग्दी स्याङ्जा पाल्पा गुल्मी चितवन नवलपरासी पूर्व नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने साना नदीमा पनि बहाव बढ़ने। यी क्षेत्रका साना नदीहरूमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। भारत र चीनले नेपाली भूमि लिपुलेख हुँदै परम्परागत सीमा व्यापार औपचारिक रूपमा पूर्ण शुरू गरेका छन्। कोविड 19 महामारीका कारण 2020 बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेख र हिमाचल प्रदेशको सिक्किला नाकाबाट फेरि शुरू भएको भारतीय संचार माध्यमले जनाएको छ। लिपुलेख नाकाबाट पहिलो चरणमा 16 भारतीय व्यापारी र 4 सहयोगी तिब्बत प्रवेश गरेका छन्। यसै गरी सिक्किला नाकाबाट पनि पहिलो समूहका व्यापारी तिब्बततर्फ प्रस्थान गरेका टाइम्स अफ इण्डियाले जनाएको छ।
हौस त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। तीनजेलसम्म खबर सकि साथीलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। हौस त नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर दुईको कार्यालय देउराली रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0447-95-466, 98-692-65-998।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टक अफ दिपकमा म कार्यक्रम प्रस्तुत श्रीराज महत तपाईँको माझमा धेरै दिनको अन्तरालपछि उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि यो पालि आज विशेष बनाउने छु सुनेर साथ दिनुहोला भन्न चाहन्छु। नेपाली पवगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ दिपक। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँसँगै कुराकानी गर्छौँ, तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौँ, साथमा रमाइलो नेपाली पवगीतहरू राख्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला भन्न चाहन्छु। हाम्रो दिनचर्या होइन दैनिक यसरी नै बितिरहेको छ भन्दा पनि केही फरक पर्दैन जस्तो लाग्छ। भिन्न भिन्न बार भिन्न भिन्न व्यवसायको साथमा उपस्थित चाहिँ हुने कोसिस गरिरहेका छौँ, भइरहेका छौँ पनि। आज कुराकानी गर्छौँ धेरै साथीहरूसँग कुराकानी गर्ने प्रयास हाम्रो रहन्छ। सो सुनेर साथ दिनुहोला भन्न चाहन्छु, मेसेज गरेर साथ दिनुहोला भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु। प्राविधिक पाटोमा ललिता हाइजी हुनुहुन्छ, उहाँको साथ रहेको छ, साथमा तपाईँ हुनुहुन्छ, सुन्दै हुनुहुन्छ। फोन नम्बर 0440 40 00 26 रहेको छ, 0440 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ। पनि भन्न चाहे फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको एफएम 95 मेगाहर्जको माध्यमबाट सुन्दै हुनुहुन्छ भने अनलाइनको माध्यम थुप्रै छन्, ती माध्यमबाट पनि यति बेला सुन्दै हुनुहुन्छ। सुनेर साथ दिनुहोला भन्न चाहे ढिला नगरिकन कार्यक्रमको शुरूआत गर्न चाहन्छ। तपाईँको माझबाट मिठो गीत राखेर त्यसपछि आउँछ कुराकानी गर्नको लागि। रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला है त।

0: የጌታፋይ ከማስ ማራከረ ካርከም ኩስትባት እንግዲህ ሰኪ ካቸው አባዝ ወስድራ ጽምሐቱ ሳትመተ ፋይናንሳይት ብላ ደስተታ ቢደስተ ማራህራ ቢነማ ከማታ ስነኑን ሰበኝ አስተሳሰ ካልፈት ይተሰኝ ተሰማ ድራይቆሳ ካርከም ተቆጥ ዲፓክ ማድቫንስ ኪከሰ አባዝ ወስድራ ጽምሐቱ ዳብት ካርመ አለሊታ ዘመንሰ አከሳት ራይቆስ ሰበኝ ሳትመተ ፋይ ስነኑንሰ ሳስተ ሁሉን አሰክናንሰ ፕሮቴክት ሪፖርት ከተካን ጋር ነው መንሰውን ለማርሰናል 343 ሜሴጅ ጋር መንሰበን አዝር ክሬዲዮ ሳማጂክ ሴንተር ፌስቡክ ራሄ ከሰ ተነሳይ ተፈልፈት ሀማይክ ሜሴጅ ዘርፍን ባሰን ጋር ነው ሲሆን ነሳይ ራማይላ ራማይላ አይና እንዲደራ ፖብጂ ደሩ አፍተር አፍተር ጋር ባነነ ሰ ስነብሰ ካቲናላ እንመሳ ሀንሰ ማለት እዲበላ አርኩዮ ታጊትነ ተባይከ ማዝማ ራኪ አልሶ አይነ ግሊ ኢንጆይ ጋር ነበር ሰግት ሰንግት ባንከ ዝማን ንኮ ዮታ ኦቢና ፓቶ ዘስተ ላክሳ አይነ ሶ አሚ አሩ ቺስ ቢና አፈኒ ሮሃና ተሳግን ቻለ አይነ ግት ሰንግት ቢና ሮሃና ተሳግን ቻነ ተራ ዮታ ማኑላ ኦቢና ንጋ ፓቶ ወይስ ቺክቴስ ከሩማ አሚ ቾ ሊስከ ካቾ ወይስ ከካቾ ይሰበ ወይስከ ቾ ወንሰ ቢሰባ አራሆና ሳግደና ሳግደና ዘስተላክስ ዘስተ ግት ሰንግት ቢና አይ አራሆና ሳክሰተ ሳግደና ንጋ ተራቲ ሱታ ሄርብኒ ንምራላይ ነው ንግት ሰንግት ሱት ንበርሳ ስምኑ በርሳ ሳይቲ አድም ግቶስ አፈሳይ አይና ሪያፕ ሰንግስ ሱንዴ ሱኑ ሱታ ከ መዘይ አይና ንዳሆና ከ መዘይ አርከመንሰ አቸ አይቲብለ ኩዮነን ሻብን ነን ሲካውን ኩዮነን ሻጅሮ ናማስካራ
1: ሃሎ
2: አድናንካ
1: ናማስካ ናማስካ አኑ ኬሲካፎር
2: ቲክታ ታባይ ጉዚሳ
1: ቲክስራም ደስራማይ ለሳ ኪካርተ ነን ሳ ካነቦ
2: ካነቦ ይጂ ታባይ ለሃነቦ
1: አ ባይ ባኑ ሬዲዮስን ናፋኑ ባይ ከሰሰነ
2: አሁን ባክሽና ነው
1: ታን ባክሽና ከታምን ስራት ካለ
2: አጥልሞ ነው ባክሽ
1: ይፋል አንጋን ቸንበ
2: አንጋን ላይ ሾደራ አክሽየ ማንቴ ካልዲሪ
1: እኔ ፋልግሬ ነኝ ስነፋል ከፎን
2: ኮል ባክሽ አንጋን ጋር ማቴ ኦ
1: አማ አንጋን አይነ ማና ዩኬ ዛና ማንቴ ለነን ትረሰ ነና ሳሰጠ አሜሪካ ትረስ አፓቲ ረዛና ማንቲ አባ ተጠናጋይኪና ኔፓል ምን ካተገየራ አየ
2: ኔፓል ዲሬ ዱሌራ ቦክሬ አውን ባው
1: ታቆ አጅራ ሰቴ ባለም ና ዱሉ ያጀን ላይ ጀስተ ባዩ አኒ አርከቻ አኑ ካበረስ ናንስ ናይ
2: አሩቶ ሰበይ ቲጌ ሰራ ሰራማይ ሰራ ካምላጊገ ሰይና ማንናምና በይላከ ቲክታ ወርና ቦልቻ አዘዘ ቲክታ
1: ዘንዳምሮ ይነረ ምርብን ቲክሳ ካምላጊገ በሰ ዘንዳምሮ ንፈኒው
2: አ ካምላጊገ ወይራምሮ ንዲዮላ ወለሊ ላጊያ ሀ ትሪኩኒ ራምበይሰ
1: ቲዴሰ ሲተል ሲተል ራማይላውን ሰነተ ማዛው ሰነተ
2: አደዴ
1: ኦኬ ቲክሳ ኮሲላ ሀ ክራካኒ ጋርና ፓዩ ዮታሚን ቲክ ትራክሳ ሰትባ ፋንታላ ሰምስተንስ
2: አሰንጋ እስኪሰለዳ ዝላይ አኔ አመ ቴክኒሽን ሜትሮሎጂ ግሬዲ አልንታቲን እስኪሰመር ጋርሳን ቢኛምበሽሪኪ ላጊ አኔ እስኪሰለዲ ቢንሳል ናሞገል ሶነሞገል አኔ ናሞገል ታዲሪ ሳምደና ጋንመገን ፓሬሰ ቲኤል ናኮ ጋንመገን ከደይረ ደረሱ ጋናዲ ዝወና ታሁንዱ አኔ ታቲየር ጋንዘ ፓሪካቲ ጋንመገን አኔ አምበዞል ታቲራ ነንጀ ታቲሪ አኔ ሮ ታቲረ ነንጀ ታቲ ማንታ ቴክላብን ደይሪ ሳምደና ጋናታይ አኔ ਸਿੰਗਲੀ ਗਿਆ ਸਾਡੇ ਆਸਿਕਾ ਮਗਰ ਉਸਾ ਮਗਰ ਪਾਗ ਮਗਰ ਅਸਿੰਦਾ ਕਿਤੇ ਅਸਿੰਦਾ ਰਾਪਾ ਮਗਰ ਅਨੇ ਉਦੇ ਫਿਰ ਤੇ ਰੋਣਾ ਜੇ ਸਾਡੇ ਨਾਨੋ ਤੋਂ ਜਿਲਾ ਮਗਰ ਸੰਸਾ ਮਗਰ ਇਸਮਾਇਲ ਇਸਮਾਇਲ ਕਿਆ ਮਗਰ ਦਾ ਬੰਦੇ ਦੀ ਸੰਗਣਾ ਅਨੇ ਅੰਦੋ ਉਦੇ ਫਿਰ ਤੇ ਰੋਣਾ ਜੇ ਸਾਡੀ ਸਾਈਨ ਸਰੇ ਕਰਨਾ ਸੰਭੰਦ ਦੇ ਲਾ ਬੰਦੇ ਦੀ ਸੰਗਣਾ ਸਿਲਾ ਬੰਨਾ ਚਾਹਨ ਤੂ ਅਨੇ ਬਾਤ ਫਿਰ ਜੇ ਸਾਡੀ ਮਾ ਕ੍ਰਿਸ਼ਨ ਹੁੰਦਾ ਜੀ ਸਾਈਨ ਅੰਦਰ ਸਾਡੀ ਦੇਨ ਦਾ ਕ੍ਰਿਸ਼ਨ ਇਸਲਾਮਾ ਦੀਦੀ ਦੁਰਗਾ ਮਗਰ ਦੀਦੀ ਉਰਨੀਲਾ ਸਾਪਾ ਮਗਰ ਲੈ ਮੇਰੇ ਸੰਗਣਾ ਦੀਦੀ ਸੁਜਨਾ ਸੁਨਵਾਲਾ ਬਨੇ ਦੇਰੀ ਸੰਗਣਾ ਕਸ਼ਮੰਦ ਤੇਰਾ ਨੂੰ ਜਪਰੀ ਸਾਡੇ ਅਸੰਦਾ ਸੁਨਵਾਲਾ ਦੇਰੀ ਸੰਗਣਾ ਸਾਡੀ ਸੰਗਣਾ ਦਾ ਮੰਗਲਾ ਤੇ ਸੰਗਣਾ ਲਾ ਬਨੇ ਤਾਂ ਸਾਡੀ ਅਸੀਂ ਨੂੰ ਸਾਡੀ ਇਰੰਗਾ ਇਨੋਂ ਨਾਲ ਦੇ ਦੇਰੀ ਸੰਗਣਾ ਲਾਜੀ ਸੰਤੀ ਅਦੇ ਤਾਂ ਦੇਰੀ ਤੇ ਉਹਨਾਂ ਨਾਲ ਸਰਸਰੇ ਨੰਜਾ ਇਸ ਗੱਲ ਦੇ ਸਾਡੀ ਆਕੇ ਸਮਗੇ ਅਨੇ ਆਮਲੋ ਅਸਾਂ ਵੀ ਤਾਂ ਆਪਾਂ ਮੰਗਲਾ ਬਨੇ ਦੇਰੀ ਸੰਗਣਾ ਸਾਡੀ ਆਪਾਂ ਮੰਗੇ ਜੀ ਤਾਂ ਆਪਾਂ ਮੰਗੇ अनि अनुपुर बच्चाने मगरलाई पनि धेरै सम्झना, भुवन पाण्डे मगर, भुवनपुर बच्चाने मगर, दैराजन सुनवारलाई पनि धेरै सम्झना, दया अविनाश सङ्गेली मगरलाई धेरै सम्झना गराछ भन्नु चाहिँ लगत साथीहरू त धेरैजना हुनुहुन्छ जो जतिले प्रोग्राम सुन्दै हुन्छ उहाँ सबै सबैको लागि, अनि साथी दविन तामाङलाई पनि सम्झना ल भन्दै जानुहोस्।
0: हस् धन्यवाद, मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मैले एउटा कुरा होइन भेटाएँ हजुरहरूको माझमा सेयर गर्न मन लाग्यो, होइन पिपुल मे कम एन्ड गो बट द राइट वान अलवेज स्टेज, होइन मान्छेहरू आउँछन् जान्छन् जिन्दगीमा, तर जुन चाहिँ सही व्यक्ति हो ऊ चाहिँ जिन्दगीभर होइन साथ दिइरहन्छ रहिरहन्छ भन्ने कुरा रहेको छ। हो जस्तो पनि लाग्छ कहिलेकाहीँ, होइन जिन्दगीमा धेरै मान्छेहरू भेटिन्छन् भेट हुन्छ, तर सही मान्छेले सही टाइममा साथ दिन्छ जस्तो लाग्छ होइन र। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते, नमस्कार हजुर, स्वागत छ हजुर। कहाँ बस सानो सुने मैले, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: टेन्डु
0: शेर्पा। टेन्डुजी के छ खबर?
3: खबर ठिकै छ सर, यति गर्दा
0: यसो हुनुहुन्छ। मौसम कस्तो छ?
3: मौसम हल्का हल्का पानी परिरहेको छ सर, यो त त्यस्तै मौसम त्यस्तै छ
0: भन्नुहोस् त। पानीमा भन्दै हो क्या?
3: हजुर हजुर,
0: त्यस्तै त्यस्तै भइरहेछ। ठिक छ, अनि बर्खाको समय छ, यसो मौसम त छँदैछ, स्वास्थ्यको चाहिँ ख्याल गर्नुहोला भन्न चाहन्छु है। हामीलाई कतिको सुन्ने गर्नुहुन्छ?
3: सुन्छु नि सर, म सुनिरहेछु, धेरै समय सुन्छु म परेछ।
0: सुन्ने गर्नुहुन्छ, सरसल्लाह सुझाव त्यस्तो केही दिनु मन छ? यसो सुन्दै गर्दाखेरि यो वैद्यदेखि हुन्थ्यो कार्यक्रममा अथवा रेडियोमा यो वैद्यदेखि हुन्थ्यो भने त्यस्तो केही छ?
3: छैन, खासै सलसुज गर्दा चाहिँ राम्रो छ भन्छ, चलिरहेको छ। अनि हजुरको खाना भयो भएन?
0: मेरो भयो सर, खाना खाइवरी उपस्थित भएको छु, तपाईँको भयो कि नै सुनाउनुहोस्।
3: मेरो भर्खर भयो भन्छ हजुर।
0: ओके, ठिक छ, खुसी ला। धेरै लामो समयपछि हो हाम्रो कुराकानी,
3: तपाईँसँग एकचोटि बोलेको थियो
0: हजुर, अलि अगाडि नै हो जस्तो लाग्यो।
3: हजुर,
0: ठिक छ, आउँदै गर्नु होला, माया चुन मार्नु होला भन्नु छ है। एउटा मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
3: अनि जति पनि श्रोताहरूले यतिखेर सुरु गरे त्यसलाई माया गरेर सुन सुनेर साथ दिनुभएको छ, उहाँहरू सम्पूर्णलाई भन्दै छिटिन चाहन्छु हजुर। नमस्ते,
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन छ है। नम्बर 0440 4026 रहेको छ, नेपाली पप गीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम, टुभप दिपक पनि भन्न चाहे मनपर्छ सुन्ने गर्नुहुन्छ भने फोन गर्नुहोस् ल, कार्यक्रम मनपर्छ भने। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार।
4: हेलो दादा, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
4: म यता सिन्धुलीको तिन कन्याबाट सङ्गीता तामाङ।
0: सङ्गीता, के छ खबर?
4: मेरो खबर एकदम ठिकठाक छ भनेर सन्दा दाजु अनि
0: ठिक छ, राम्रो छ, रमाइलो छ। के गर्दै हुनुहुन्छ खानुभयो?
4: यति समयमा चाहिँ आजको प्रोग्राम सुन्दै कोदो रोप्दैछु भन्नुपर्छ है।
0: ओके ल, ठिक छ, कोदो रोप्दै हुनुहुन्छ अहिले?
4: हजुर,
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
4: सुन्दैछु।
0: ए ओके ल, ठिक छ, कति धेरै माया गर्नु भएको छ नि त?
4: माया
0: गर्नुपर्छ, ठिक छ। कस्तो कस्तो भयो बोल, यो माया भन्ने बित्तिकै कस्तो कस्तो भएर आइदियो त मलाई। खाना खानुभयो?
4: खाना भइसक्यो अन्त हजुरले खानुभयो त?
0: मेरो पनि भइसकेको छ कि, सबैलाई सम्झिया छ अरे भनिदिनुहोस् ल, तपाईँ मात्र त हुनु होला पक्कै, अरू पनि हुनुहुन्छ?
4: ए हस् हस्, यहीँ सुनिरहनु भएको छ,
0: सम्झिया छ अरे, माया छ अरे भनिदिनुहोस् मलाई मेरो तर्फबाट पनि।
4: ए हस् हस्,
0: मायाको कुरा आउने बित्तिकै कस्तो लड बढिन थाल्यो बोल्यो, अनि त्यही भएर पनि खै के होला जस्तो भइसक्यो त्यो भएर। ठिक छ, मौसम कस्तो छ र? शीतल शीतल छ, ठिक छ,
4: घाम लागेको छैन, मन्द मन्द घाम लागिरहेको छ, यस्तै छ भनेपछि
0: घाम लागेको भए चर्को घाममा गाह्रो पनि हुन्थ्यो रोप्नलाई, होइन अब यसो शीतलमा रोप्न मजै आउँछ कोदो। ठिक छ, कामको बावजुद काम गर्दै हामीलाई सम्झिदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अरू सब ठिकठाक होला होइन सङ्गीता?
4: हजुर,
0: ओके ल, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त।
4: हुन्छ एडमिनी टिचरको धन्यवाद दादाजीको लागि, प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि, यहाँ सुनिरहनु भएको छ बहिनीहरूको लागि भन्दै छुट्टी हेरेर नमस्ते बाई।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला चाहिँ गीततर्फ लागौँ जस्तो लाग्यो, धेरै कुराकानी नगरौँ होइन, कुराकानी त हुन्छ होइन, गर्दै गरौँला। यति बेलाको समयमा तपाईँको माझमा एउटा गीत राख्छौँ, त्यसपछि सर्ट एन्ड स्विट, एकदम सर्ट एन्ड स्विटमा कमर्सियल ब्रेकतर्फ जान्छौँ, त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुहोला है त।

0: गुणवत्ता प्राप्त गर्ने सम्पूर्ण लाभदायीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083/84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न अघि लाभदायीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभदायीहरू वडा कार्यालयमा नवीकरण गराउन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप।
2: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम, 20 सडक, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय, सागुटार, रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला
8: राखौं। चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
8: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

0: यस कटन सिट कमर्सियल ब्रेकफास्ट पनि स्वागत गर्न चाहन्छु कार्यक्रम चपर्ती पदमा आवाजमा म श्री राज सिंह साथमा तपाईँ हुनुहुन्छ जो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ हुनुहोला पनि हुन चाहन्छु लगभग कार्यक्रमको समय अवधि पनि सकिन सकिन लागिसकेको छ केही समय मात्र बाँकी छ आउन सक्नुहुन्छ नम्बर 0440 40 26 रहेको छ यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार
1: हेलो दादा हजुर नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभ नाम
1: यता सिलगढी खनाखरको विजय थापबाट दिपा श्रेष्ठ
0: विजय थाप
1: विजयबाट दिपा श्रेष्ठ
0: विजय
1: हजुर
0: म त नयाँ ठाउँ भेट्यो क्या आज नयाँ ठाउँ सुने त्यो भएर अचम्म लागेर कहाँ रहेछ भने विजय छाप
1: हजुर योभन्दा पहिला नि हामी कुराकानी गरेको थियौँ त
0: हजुर के याद गरिनँ त मैले त मैले तपाईँलाई मात्र याद गरेँ कस्तो अनि के अरे त्यतिको मौसम कस्तो छ अरे
1: सिनसिन पानी परिरहेको छ अहिले चाहिँ अघि नै चाहिँ मन्दम मन्द घाम लागिरहेको थियो अहिले चाहिँ सिनसिन पानी परिरहेको छ
0: त्यही भएर सम्झिनु भएको
1: होइन पानी नपरे नि सम्झिहाल्छु नि दाजु
0: ठिक छ माया लाग्छ नि है
1: हजुर लाग्छ नि साह्रै परिरहेकै हुन्छु हजुरको
0: ठिक हजुरको भन्नुभयो ठिक छ मेरो कार्यक्रम त्यस्तो मनपर्छ तपाईँलाई
1: हजुर हजुर
0: असाध्यै फिदा हुनुहुन्छ कुन चाहिँ कार्यक्रम मनपर्छ भन्नुहोस् त
1: हजुरको रेडियो म बज्नु सबै कार्यक्रम राम्रो लाग्छ सबै कार्यक्रम सुनिरहेकै हुन्छु भन्नुभयो चाहिँ
0: हजुरको रेडियोको कार्यक्रम सबै मनपर्छ भन्नुभयो म त हजुरको भन्नुभएको मेरो पो रहेछ क्या भनेर मख पटाएको थिएँ
1: ए हजुरको पनि सुन्ने गर्छु नि प्राय जस्तो
0: प्राय
1: साथीसम्म
0: प्राय जसो अनि मन चाहिँ फेरि हजुरको रेडियोका कार्यक्रमहरू मनपर्छ भन्नुहुन्छ भनेपछि म प्रायोरिटीमा लेसमा पर्छु अलिकति कमै पर्छु खाना भयो
1: हजुर मेरो खाना भइसकेपछि अनि दादा हजुरको भयो कि बाँकी छ
0: भयो छेउमा को हुनुहुन्छ कोही हुनुहुन्छ कि भनेर सोधिहाल्यो ठिक छ ठिक छ अनि के चल्दैछ आजकल कामहरूतिर के हुँदैछ
1: खासै काम त केही छैन यो घाँस काट्ने बस्ने कोदो रोप्ने यस्तै हो काम
0: यस्तै मात्र हो केही छैन खासै खायो बस्यो
1: हजुर अब धान रोपाइहरू सकिहाल्यो अनि के काम छ र खासै केही काम छैन
0: ठिक छ काम गर्ने बेलामा काम गर्नुपर्छ अरू बेलामा होइन बस्नु पनि पर्छ खानु पनि पर्छ स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला पनि भन्न चाहन्छु अहिले अहिले बर्खाको समय छ होइन
1: हजुर
0: तातो पानी के चिसो खाने गर्नुहुन्छ कि उमालेर तातो पानी पिउने बानी मिसाउनुहुन्छ पानी
1: म चाहिँ उमालेको पानी खान्छु चिसो पानी चाहिँ खाँदिन
0: गुड है यो राम्रो बानी हो स्वास्थ्यलाई फाइदा गर्छ पनि भन्न चाहन्छु भन्न चाहन्छु धेरै राम्रो बानी हो यो मनमन तातो भयो भने स्वास्थ्यलाई फेरि 100 डिग्री सेल्सियस नै उमाल्नुपर्छ पानी है अनि त्यसपछि मात्र खानुपर्छ पिउनुपर्छ भन्न चाहे कोहीको बानी के हुन्छ भने ल अम्ले अम्ले भनेर एकैछिनमा राख्न पाएको छैन होइन कुकरमा आखिर कुकरमा नेसेसरी आगोमा अथवा ग्यासमा राख्न पाएको छैन पाकिसकेको हुन्छ अम्लिसकेको हुन्छ धेरै तातो खान्न के भनेर त्यतिकै हुन्छ त्यसले झन् असर गर्छ भन्छन् ठिक छ त्यत्रो नजाउँ राम्रो बानी छ हजुरको राम्रो रहेछ जो फोन गरिदिनु भयो खुसी लाग्यो मिठो आवाज सुन्न पाइयो अन्तिममा साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न एकदम मिठो गीत राख्छौँ दिपक बज्र सारेको
1: हजुर फर्स्ट अफ अल त दादा हजुरको लागि प्राविधिक मित्रको लागि हजुरको रेडियो होल युनिटको लागि मेरो घर फ्यामिलीको लागि मेरो बहिनी भावना श्रेष्ठको लागि साथीहरू त धेरैभन्दा नि धेरै नै उहाँहरू कोही कसैलाई बिर्सेको छैन सबैलाई सम्झिरहेको छु भन्ने चाहिँ
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अब चाहिँ लगभग कार्यक्रमको समय बितिसक्यो होइन अब छुटिनुपर्छ फोनमा कुराकानी हुँदैन देवेन किशोर अन्जान हुनुहुन्छ कमजोर त त्यही बन्छ जो आफ्नो गल्तीहरू सधैँ लुकाएर हिँडिरहेको हुन्छ बहादुर उयो हुन खोज्छ कि जो उसको कमजोरीको फाइदा लुट्दै सधैँ रमाउने गर्छ
1: मेरो बहिनी भावना श्रेष्ठको लागि साथीहरू त धेरैभन्दा नि धेरै नै उहाँहरू कोही कसैलाई बिर्सेको छैन सबैलाई सम्झिरहेको छु भन्ने चाहिँ
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद

रीतिरिवाजलाई सधैँ नै जोगाई राखौं, बाहिरको परिवेशमा रमाउँदै आफ्नो पहिचानलाई मेटाउन नखोजौं, आफ्नो मेटाएर अरूको अँगाल्न नखोजौं, आफ्नोलाई साथमा उच्च राख्दै अरूकोलाई पनि सम्मान गर्दै अगाडि बढौं। सम्पूर्ण गीत संगीत र लोक पारखी मनहरूलाई सबैव सम्मान जस्तै उस्तै छ। जय गीत जय संगीत भन्नुभएको छ। देवेन किशोर अन्जान हुनुहुन्छ, प्रवासी हुनुहुन्छ, पक्कै पनि हो, जमाना यस्तै छ होइन। हामीले आफ्ना चिजहरू बिर्स्यौँ, आफ्नो रीतिरिवाजहरू बिर्स्यौँ, अरूकोलाई अँगाल्दैछौँ, हामी अर्काको देखेर अरूको जस्तो खोज्छौँ होइन, अरूको जस्तो हुन खोज्छौँ, जुन चाहिँ अब एक हिसाबले हेर्दा राम्रो पनि हो, तर साथमा आफूलाई पनि परिमार्जन गर्ने हो कि अथवा आफ्नोलाई पनि जोगाउनुपर्छ, यी कुराहरू माथि ध्यान दिनुपर्छ जस्तो पनि लाग्छ। कमजोर त्यही मान्छे बन्छ भन्ने हुन्छ, पक्कै पनि हो। यी कुराहरूलाई अब मैले धेरै बयान व्याख्या गर्न चाहिँ पेमा किङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु मुस्ताङबाट हुनुहुन्छ, मुस्ताङ है, ठिक छ, विशेष रूपमा धन्यवाद जी पेमा किङ आएर राजा पेमाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मुस्ताङ। त्यस्तै गरेर सुदूरपश्चिम कैलालीबाट सुन्दैछु है भन्नुहुन्छ, मिस यु अल भन्नुहुन्छ सानी एमएन रहेको छ होइन आइडी, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। ह्याप्पी बर्थडे टु यु लिम्बुनी साझा भन्नुहुन्छ प्रेम मुन्डारीले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै अब छुट्नुपर्छ। दिनजेलसम्म त्यस्तो तपाईँ देशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहे, प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद, फोन गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद, मेसेज गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज महत्व नै छुटिन चाहन्छु। बर्खाको समय छ होइन, के भन्दाखेरिमा तातो पानीहरू उमालेर पिउने बानी बसाल्नुहोस्, तातो पानी मात्र पिउने बानी बसाल्नुहोस् पनि मन चाहे। नानी बाबुहरू कहाँ छन्, के गर्दैछन्, कहाँ खेल्दैछन्, कता जाँदैछन्, ती कुरामा ध्यान दिनुहोस्। आफू पनि गाउँघरतिर हुनुहुन्छ भने भिरपाखा होइन घाँस दाउराको लागि खोला खाल्सीतर्फ होइन भनौँ न जाँदाखेरि ध्यान दिनुहोला भन्न चाहन्छु। सडक भनौँ न अनि सहरतिर हुनुहुन्छ भने पनि ध्यान दिनुहोला भन्न चाहन्छु। साथसाथै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने मौसमको बारेमा अनि बाटोको बारेमा ध्यान दिनुहोस् अथवा जानकारी लिएर मात्र यात्रामा निस्किनुहोस् पनि भन्न चाहन्छु है। अन्तिममा मन मगन दीपक बज्रचार्यको आवाजमा गीत तपाईँको माझमा छोटो मिठोमा राख्दै राख्दै म कार्यक्रम प्रस्तुत श्री राज महत आजको बसाइबाट छुटे हवस् त, नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारवाही हुने। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू, दिगो, सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य। युगाण्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण, सैनिक साहस र कर्तव्य निष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत। र अमेरिकाका रेड्डी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरी सिलिण्डर बजार पठाउन थालेको दुई हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास साट्न मात्रै हप्तौंसम्म कुर्नु परेको उपभोक्ताको गुनासो छ। कतिपय उपभोक्ता पनि ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन्। दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन्। आयल निगमको टेको कार्यालय तथा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो, अरू डिलर र विक्रेताको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत छ। यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। आज काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यसै गरी ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, बाँके, संखुवासभा, सोलुखुम्बु, उदयपुर, जाजरकोट, रूकुम पूर्व, रूकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले यो नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको हो। यो नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो, सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क, रेल, जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। सरकारले बदलिदो प्रविधि, बढ़दो शहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै करिब 25 वर्षपछि यातायात नीतिलाई परिमार्जन गरी नयाँ कार्यान्वयनमा ल्याइएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सड़क सुरक्षामा अभिवृद्धि, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड़ दिएको जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव घट्यो, कान्तिपुर सेभिङ र पशुपति सहकारीका 341 जना बचतकर्ताको रकम फिर्ता लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा चौबिस गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू हिजो घटबड नभएको सुनको भाव आज तोलामा सामान्य घटेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रति तोला 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो घटबड नभएको सुनको भाव आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाव प्रति तोला 2,84,000 रूपियाँ थियो। यसै गरी चाँदीको भाव तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाव आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रति तोला 4,350 रूपियाँमा कारोबार भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 7 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले संकट समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको यसै गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन 1-15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुल गरेको जानकारी दिएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। अब विदेशको खबर। युगाण्डाको सेनाले सन् 1976 एन्टेबे विमानस्थलबाट गरिएको ऐतिहासिक बन्दक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमाण्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्णेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ। यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। युगाण्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरू गावाले एनटेबे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गर्नुभएको हो। कैनेरू गावा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिनुहुन्छ। स्मारक अनावरणपछि कैनेरू गावाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताउनुभयो। हाल युगाण्डा र इजरायल बीच मैत्रीपूर्ण सम्बन्ध छ। राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई राष्ट्र अवधारणालाई समर्थन गर्दै आउनु भएको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अमेरिकाका बोडुगुम अखिलेश रेड्डीलाई 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध लगाएको छ। आईसीसीको स्वतन्त्र भ्रष्टाचार विरोधी न्यायाधिकरणले सन् 2025-26 अबुधाबी T10 प्रतियोगिताका क्रममा म्याच फिक्सिङको प्रयास गरेको अर्का खेलाड़ीलाई त्यसमा संलग्न गराउन खोजेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट सम्बन्धित सन्देश र डेटा मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको ठहर गर्दै प्रतिबन्ध लगाएको हो। यसअघि अनुसन्धान जारी रहेको बेला सन् 2025 नोभेम्बर 21 अस्थायी निलम्बनमा रहेका 26 वर्षीय रेड्डीको 8 वर्षे प्रतिबन्ध त्यही मितिदेखि लागू हुने आईसीसीले जनाएको छ। रेड्डीले सन् 2025 अप्रेलमा अमेरिकाबाट T20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै कृत्रिम अभाव गर्नेलाई कारवाही हुने काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य युगाण्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत र अमेरिकाका रेड्डी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं नमस्कार
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 6 कार्यालय च्यास्कु रामेछाप
5: लो आयो हे क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
6: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामे छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
6: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
6: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998 0845403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
9: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि प्रविधि समिश्रणबाट मलाई साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै चाहन्छु। र तपाईँले फेसबुक पेजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर पनि गर्न सक्नुहुनेछ र छोटो मिठोमा आफ्नो साथी सङ्गीलाई भन्नुहुँदा पनि आज चाहिँ तपाईँले साथी सङ्गीलाई पूरा सम्झन पाउनुहुनेछ। तपाईँले फेसबुक पेजमा लेखेर आफ्नो साथीको नाम लेखेर पठाउन सक्नुहुनेछ र तपाईँको साथसाथै तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौँ। र आज चाहिँ मंगलबारको बसाई, आजको बसाईमा तपाईँको माझमा हामीले केही सामान्य ज्ञानको प्रश्नहरू पनि लिएर आएका छौं र जो साथीहरूले कार्यक्रममा सहभागिता हुन मन छ तपाईँले सहभागिता हुन सक्नुहुनेछ। र आजको बसाईमा तपाईँलाई के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा मैले जानकारी गराइसकेको छु। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला सचेत्र गीतहरू बस्नेछ र तपाईँले पनि सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले उत्तर मिलाउनु भयो भने चाहिँ साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौं एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत महालती मंगुले चलचित्र गीत रहेको थियो झ्याम्पा र भन्ने, यसमा आवाजमा रहेको छ रामकृष्ण ढकाल, मेलिना राई, लिरिक्समा रहेको छ राजेन्द्र थापा, म्युजिक डिरेक्टरमा रहेको छ राजन शिवाकोटी। एकदमै मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ र तपाईँलाई आज चाहिँ हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौं। तपाईँले चाहिँ हामीले त्यसमा अप्सन पनि दिइराखेका हुन्छौं र तपाईँले चाहिँ 30 सेकेन्डभित्र चाहिँ उत्तर दिनुपर्ने हुन्छ। यदि मिलाउनु भयो भने आफ्नो साथी संगीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, नमस्कार। हजुर, नवीनजी बोल्नुभयो?
1: हजुर, सन्देशजी भन्नुभयो।
0: सन्देशजी, सन्देशजी बोल्नुभयो आज चाहिँ?
1: हजुर,
0: के छ सन्देशजीको खबर?
1: ठीक छ।
0: म लगायत हाम्रो रामेछापतिर पनि खबर एकदम ठिक छ, राम्रो छ, मन्द मन्द काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। अनि खाना त भइसक्यो होला हाम्रो सन्देशको है?
1: हजुर, मेरो भइसक्यो। अनि डिग्री हजुरको भएर
0: मेरो पनि खाना भइसकेको छ। अनि यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ कि सुन्न पाउनु भएको छैन त? आज के विषय वस्तु छन् भनेर पनि थाहा छन्?
1: हजुर, हल्का हल्का
0: हल्का हल्का थाहा छ है?
1: हजुर,
0: ठिक छ। हामी सामान्य ज्ञान तर्फै लाग्छौ आजको बसाइमा। अनि कार्यक्रम सुनिरहँदा तपाईँले सल्लाह सुझाव दिनुपर्ने केही कुराहरू छ?
1: त्यस्तो केही पनि छैन, राम्रै छ, रमाइलो छ भन्नुपर्छ है दिदीहरू। त्यस्तो दिनुपर्ने केही छैन भन्नुपर्छ है दिदी। हजुर,
0: खासै त्यस्तो केही छैन है?
1: हजुर,
0: त्यसो भए हामी कार्यक्रम तर्फ लागौ है त। तपाईँको लागि अबका क्वेसनको होइन सुरुवात समय पनि सुरु हुन्छ र त्यस समयभित्र 30 सेकेन्डभित्र चाहिँ दिनुपर्ने हुन्छ। मल्लकालका सैनिक अधिकृतलाई के भनिन्थ्यो? अप्सन ए रहेको छ उमरा, अप्सन बी रहेको छ चौतरिया, र अप्सन सी रहेको छ खरिदार, र अप्सन डी रहेको छ सुब्बा। कति नम्बरको अप्सन सही होला? क्वेशन फेरि भन्नुभयो र मल्लकालका मल्लकालमा सैनिक अधिकृतलाई के भनिन्थ्यो? अप्सन ए उमरा, अप्सन बी चौतरिया, अप्सन सी खरिदार, अप्सन डी सुब्बा। कति नम्बरको अप्सन चाहिँ ठिक होला? आउनुहुन्थ्यो, उहाँ छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भालो तपाईँको 0840 40 0026 फोन गरेर तपाईँ सहभागिता सुनाउनुहोला आजको बसाइमा। तपाईँले आउँदैन भने आउँदैन भन्नुहोस् होइन, तर त्यस्तो मरिहत्ते पनि गर्नुपर्छ भन्ने छैन। तपाईँले आउँछ भने तपाईँले उत्तर दिन सक्नुहुनेछ, आउँदैन भने कार्यक्रमबाट छुट्नुहोला। यति मिलाउनु भयो भने चाहिँ तपाईँले साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: म यता सिन्धुली खाना खर्च विजय छापबाट।
0: दिपाजी के छ खबर? आराम हुनुहुन्छ नि?
2: हजुर, आरामै छु। अनि दिदीहरूको के छ सुनाउनुहोस्।
0: मेरो पनि खबर एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ दिपाजी?
2: हजुर, कार्यक्रम सुन्दैछु।
0: ल, सुन्दै हुनुहुन्छ। अरू सुनाउनुहोस्, त्यताको खबर के छ? तपाईँको खबर पनि सुनाउनुहोस्।
2: मेरो खबर सबै ठिकै छ। अनि मौसमको भन्नुपर्दा पानी परिरहेको छ सिमसिम।
0: त्यता पानी परिरहेको छ?
2: हजुर,
0: ठिकै छ। यता चाहिँ परेको छैन, मन्द मन्द काम लागिरहेको छ, पानी परेको छैन। ल, त्यसो भए हामी कार्यक्रम तर्फ लागौ।
2: हजुर,
0: ठिक छ। तपाईँको लागि प्रश्न शुरू गर्न गइरहेको छु र समय पनि शुरू हुन्छ। रहेको छ गाई जात्राको प्रचलन कसले चलाएको हुन्? अप्सन ए रहेको छ यक्ष मल्ल, त्यसै गरी अप्सन बी रहेको छ जयस्थिति मल्ल, अप्सन सी रहेको छ जगत प्रकाश मल्ल, अप्सन डी रहेको छ जगत ज्योति मल्ल। अप्सन कुन चाहिँ ठिक होला? बी भन्नुहुन्छ? ठिक छ, मिलेको छ कि छैन हामी कम्प्युटरमा चेक गर्छौ है।
2: हजुर,
0: दिपाजी के भयो जस्तो लाग्यो
2: मिल्यो भन्नुभएछ दिदी हजुर
0: ला मिलेको छ साथीसँगलाई नि सम्झनुहोस् है त
2: हजुर फर्स्ट अफ अल त दिदी हजुरको लागि मेरो घर फ्यामिलीको लागि अनि मेरो बहिनी भाषाको लागि साथीहरू भन्नुपर्दा दिदीहरू सम्पूर्णको लागि भन्दैछु थ्याङ्क यू हस् नमस्ते
0: हवस् त नमस्कार हुनुहुन्थ्यो दिपा श्रेष्ठजी हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले उत्तर मिलाउनु भयो उहाँलाई विशेष धन्यवाद पनि छ उहाँले तपाईँहरूको रहेको छ 048-40-40-26 फोन गरेर आउन सक्नुहुनेछ तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार धनुजी बोल्नुभयो
3: हजुर हजुर
0: आरामै हुनुहुन्छ
3: एकदम आरामै छु अनि हजुर आरामै हुनुहुन्छ
0: ल हजुर आरामै हुनुभएपछि म पनि आरामै छु भन्नुपर्छ है त केही भएको छैन
3: हजुर हजुर केही पनि नहोस् भन्न चाहन्छु है त हजुर
0: ल मेरो पनि इच्छा त्यस्तै छ हाम्रो धनुजीलाई केही पनि नहोस् भन्ने छ होइन ठिकै छ हामी स्वस्थ छौँ है
3: एकदमै यस्तै हो बर्खाको महिना है
0: हजुर अब बर्खाको महिना छ झरी बादल लाग्छ यस्तै छ भन्नुपर्छ कहिले घाम कहिले पानी है कहिले बाढी पहिरो यस्तै हुन्छ ल ठिक छ यसको सबै समस्याको होइन अब बावजुद पनि हामी कार्यक्रममा जोडिएका छौँ है
3: हजुर हजुर एकदमै अब बिजी व्यस्त हुन्छ कहिले कसै कार्यक्रम सुन्न पाइँदैन है
0: त्यही त ल ठिकै छ यस्तै हो कहिले समस्या हुन्छ अब फुर्सदिलो समयमा यसरी माया गरेर कार्यक्रममा सहभागिता भइदिनुहुन्छ एकदमै खुसी लाग्छ तनुजी अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस् न
3: ठिकै छ एकदमै राम्रै छ मौसम भन्नुपर्दा पानी परेको छैन अहिले चाहिँ बिहानसम्म पर्दै थियो अहिले चाहिँ हल्का हल्का घाम पनि लागिरहेछ शीतल शीतल छ भन्नुपर्छ दिदी अनि हजुरहरूकोतिर कस्तो पर्छ
0: यता चाहिँ अब पानी परेको छैन मन्द मन्द घाम लागिरहेको छ धेरै चर्को पनि छैन होइन ठिकै छ शीतल शीतलै छ भन्नुपर्छ है
3: हजुर
0: त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है
3: लागिहालौँ न दिदी अलिक थोरै ब्याजन छ
0: ल त्यस्तो कुराकानी धेरै गरेन अन्य विषयमा गर्नेछौँ तपाईँको लागि समय पनि सुरुवात हुन्छ र प्रश्न पनि सुरु गरेँ मैले विश्वको सबैभन्दा पुरानो अन्न कुन हो अप्सन ए रहेको छ धान अप्सन बी गहुँ अप्सन सी भटमास अप्सन डी मकै कुन अप्सन चाहिँ ठिक होला
3: मकै भन्न चाहन्छु
0: मकै भन्नुहुन्छ ल ठिक छ मिलेको छ कि छैन हामी कार्यक्रममा चेक गर्छौँ है
3: हजुर हुन्छ
0: भानुजी के भयो जस्तो लाग्यो
3: मिलेन त धान परेछ कि
0: ला म भनिदिन्छु नि त नातिनुहोस् कहिले कहीँ यस्तै हुन्छ कन्फ्युज हुन्छौँ हामी होइन सबै उस्तै जस्तो लाग्छ है यसको चाहिँ सही उत्तर रहेको छ भटमास है त
3: भटमास है
0: हजुर हजुर भटमास रहेको छ है त
3: मलाई चाहिँ मकै जस्तो लाग्थ्यो क्या दिदी त्यही भएर
0: ल त्यो भन्न पाइन्छ ठिकै छ यसमा चाहिँ अप्सन रहेको छ भटमास है त
3: हुन्छ थ्याङ्क यू लागि कुरा गर्न पाइयो
0: मलाई पनि खुसी लागेको छ हाम्रो प्यारी मान्छेसँग कुराकानी गर्न पायो आगामी बसैमा पनि आउँदै गर्नु होला आजको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो थानु गजमेरजी हुनुहुन्थ्यो उहाँहरूले पनि प्रश्नको उत्तर दिएर छुटिसक्नु भएको छ पालो तपाईँ आएको रहेको छ 048-40-40-26 फोन गरेर आउन सक्नुहुनेछ यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं गीतपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: Karikamik tumi mitcher gidre gitse chatcher malik ya malu kuti gusalti malirik samara itu sabavu ramta hal te sigiri music mara iko sa sambuzi ra bas kota singer mara iko sa melena rai Dhavendra Sivan ra director mara iko sa samrat Sakya movie yatra rai iko sa tumi mitcher gita amle karikam ra iki sa kega so abo bani ami karikam tarfe lagne so aza kabo sai ma tapai ko lagi sa amle samane kian ko prasna aru sa ilira iko sa unzo sa tile karikam सहभागिता हुनुहुन्छ उहाँ साथीले 0840 40 00 24 मा फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: हेलो दिदी नमस्ते
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म यता सिन्धुलीबाट अन्तरम तेल भन्नुहुन्छ है
0: अनिताजी के छ खबरहरू हुनुहुन्छ
1: एकदम ठिक छ दिदी भन्नुहुन्छ अनि रामेन्द्र कस्तो छ
0: रामे छाती र ठिकै छ मन्द मन्द काम लागिरहेको छ राम्रो छ रमाइलो छ भन्नुपर्छ है त अनि खाना लिनुभयो
1: मेरो खाना भइसक्यो अनि दिदी हजुरको त
0: हजुर मेरो पनि खाना भइसक्यो भन्नुपर्छ कार्यक्रम सुन्दै हुनुहुन्छ
1: सुनिरहेको छु दिदी अघि बहरबाट भन्नुपर्छ
0: ल ठिकै छ त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ कि त्यता के नयाँ नौलो खबर छ भनी भन्नुहोस् है त
1: केही छैन दिदी
0: मकै भाज्दै हुनुहुन्छ
1: हजुर
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है त
1: हुन्छ
0: ल खाने वस्तुको स्वाद खुट्टाले पत्ता लगाउने जीव कुन हो अप्सन ए रहेको छ पुतली अप्सन बी बाँदर अप्सन सी सर्प अप्सन डी हात्ती कुन चाहिँ रहेको छ कति नम्बरको अप्सन राइट होला हात्ती भन्नुहुन्छ
1: हजुर
0: ल ठिक छ मिलेको छ कि छैन हामी कम्प्युटरमा चेक गर्छौँ है त
1: हुन्छ
0: अनिताजी के भयो जस्तो लाग्यो ठिक छ यसको सही उत्तर रहेको छ पुतली है त ल आजको विषयबाट हामी छुटौँ हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो अनिता रमजेलजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता हुनुभयो प्रयास गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद पालो तपाईँको रहेको छ फटाफट फोन गर्नुहोला यति बेला अर्को साथी पनि आइसक्नु भएको छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर प्रदीपजी बोल्नुभयो के छ आरामै हुनुहुन्छ प्रदीपजी म लगायत हाम्रो ठाउँतिरको पनि एकदम खबर ठिक छ मेरो खबर पनि एकदम ठिक छ भन्नुपर्छ हाल अहिले कता हुनुहुन्छ हजुर सिन्धुलीतिर हुनुहुन्छ अहिले है ल कहिले फर्किनुहुन्छ त यता मन्थलीतिर ल 22 गतेतिर फर्किनुहुन्छ भनेपछि धेरै दिन रहेनछ आज 19 भइहाल्यो है आइसकेको छ ल ठिकै छ अनि के छ त्यतातिरको खबर सुनाउनुहोस् ल त्यताको खबर पनि ठिक छ यताको खबर पनि ठिक छ है कार्यक्रम सुन्दै हुनुहुन्छ नि अलि राम्रोसँग चाहिँ बस्दैन सुन्नलाई गाह्रो हुन्छ है हाम्रो प्रदीपजीलाई गाह्रो छ तर पनि यो समस्याको बावजुद पनि कार्यक्रममा सहभागिता हुनुभएको छ धेरै खुसी छौँ है हामी ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ ल तपाईँको लागि समय पनि सुरु हुन्छ क्वेसन पनि म भन्न गइरहेको छु ध्यान दिएर सुन्नुहोस् अनि उत्तर दिनुहोला है त कान नभएको जीव कुन हो अप्सन ए रहेको छ बाँदर अप्सन बी सर्प अप्सन सी टिटोनी अप्सन डी उल्लु कुन रहेको छ सर्प भन्नुहुन्छ ल ठिक छ हामी कम्प्युटरमा चेक गर्छौँ है त प्रदीपजी के भयो जस्तो लाग्यो मिलेको छ है हजुरलाई धेरै धेरै धन्यवाद हजुरले आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झनुहोस् है त
2: ओके सोली पर हिंदी आदिर को बांदी
0: हाँ हाँ वहाँ मुद्दे प्रदीप जी हजुरले होइन भन्नु साथीसँगलाई सम्झना गर्न लाग्नु भएको थियो उहाँलाई विशेष धन्यवाद जो जतिले कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ है उहाँले साथी उहाँको साथी जो जो हुनुहुन्छ घर परिवार जो जो हुनुहुन्छ उहाँलाई चाहिँ विशेष उहाँले सम्झना गर्नुभएको छ भनेर हामी चाहिँ सुनाइदिउँ है त यति बेला हामी अर्को साथीसँग कुराकानी गर्न चाहन्छौ र अन्तिम समय पनि भइसकेको छ कार्यक्रमको यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: यता सिन्धुली खानाको विजय थापा भावना
0: भावनाजी बोल्नुभयो आरामै हुनुहुन्छ भावनाजी मेरो खबर पनि एकदम ठिक छ राम्रो छ रमाइलो छ भन्नुपर्छ है त अनि कार्यक्रम सुन्दै हुनुहुन्छ के छ नयाँ नौलो खबर हाम्रो भावनाजीको ला मेरो पनि खासै त्यस्तो केही छैन नयाँ नौलो खबर भएछ भने पक्कै पनि हजुरहरूलाई हामी सुनाउने नै छौँ र यति बेला हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ होइन अन्तिममा भए पनि भावनाजीसँग कुराकानी गर्न पाएँ एकदमै खुसी छु हामी कार्यक्रमतर्फ लागौँ है ल तपाईँको लागि क्वेसन भन्न गइरहेको छु र समय पनि सुरु हुन्छ विश्वको सबभन्दा बढी गहुँ उत्पादन हुने देश कुन हो अप्सन ए रहेको छ चीन अप्सन बी साउदी अरब अप्सन सी अमेरिका अप्सन डी फ्रान्स कुन रहेको छ अप्सन सी भन्नुभयो ल ठिक छ अमेरिका भन्नुभएको छ है भावनाजी के भयो जस्तो लाग्यो मिलेन है ल यसको सही उत्तर रहेको छ फ्रान्स रहेको छ है त आजको विषयबाट हामी छुटौँ हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो भावना श्रेष्ठजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ समय कम छ तपाईँले पठाउनुभएका सन्देशलाई पनि हामीले स्थान दिनुपर्ने हुन्छ यति बेला साथीहरूले धेरै कमेन्टहरू पठाउनु भएको छ यति बेला म तपाईँले पठाउनुभएका कमेन्टतर्फै लाग्नेछु हुनुहुन्छ मनको साथी जीवन कार्कीजीले पनि नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी सोना कन्दङ्गवाजी हुनुहुन्छ सेवा र नमस्कार आरजी सम्झना शेष हजुर म सोना कन्दङ्गवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दै मिठो माया सम्झना छ साथीहरू टिकाराम सुनवार लेखक पान्त बढाइदी स्वस्तानी भुजेल आमा दिनेश देवान सुनिता भण्डारी बिम भण्डारी अप्सरा कटका अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनु कजमेर सरस्वती खत्री हिराबहादुर लकाई लीलाराज काम्बाङ अन्जान तुलुङ पवित्र तामाङ अनिता आरले सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिजेला सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज म दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गे रिमिला दियाले लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष अमिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्गे युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल गायल अभिरुमान देवेन किशोर रञ्जन समीर स्वर्गीय किरात आर्जे जीवन चामलिङ राई बेलिया छामी मिना सिंह रत्न शमशेर थापा सुनिता युङमे गुलुङ सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी अर्को साथी हुनुहुन्छ संगीता लामा संगीतजी हुनुहुन्छ नमस्ते दिदी भन्दै हुनुहुन्छ नमस्ते नमस्कार धनु गजमेरजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी मिलन घायल मोटुजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दुहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद र त्यसै गरी हुनुहुन्छ धनु गजमेरजीले पनि प्यारी दिदी हजुर नमस्कार आराम हुनुहुन्छ खाजा लिनुभयो त सुन्दैछु है म एसएमएस गरेको छु झर्कन माने वाचन गरिदिनुहोला भन्नुभएको छ भजन गीत मार्फत हजुरको लागि प्राविधिक मित्रको लागि घर परिवारमा मम्मी बाबा भाइ बहिनी दाईहरूमा दबिन तामाङ नरगी सिंह मिन राज मगर शङ्ख लामा हिरा बहादुर लकाई दिदी कविता मगर त्यसै गरी कविता बबिता मगर हुनुहुन्छ त्यसै गरी साथीहरूहरूमा शिला अधिकारी युनिसा तामाङ जेनिसा श्रेष्ठ अनु मगर कुमार श्रेष्ठ त्यसै गरी कृष्ण सुनवार वीरेन्द्र विष्ट ईश्वर बस्नेत राजकले मगर विनिता छेत्री अमिना सञ्जय बस्नेत सम्पाले शेर्पा निशा श्रेष्ठ हिमाली छेत्री छेत्री कल्पु निशा लामा शुक्रराज रसाइली रामकुमार लिम्बु त्यसै गरी रमेश गजमेर रमेश कतानी कविता कतानी अविनाश मगर मौसमात स्वामी बेलिया स्वामी राम बराल भुवन बराल अभिषेक कुमार धनुके सुनिता सुनवार रमिला तामाङ राजु भुजेल त्यसैगरी राज कालीकोटे पोखरेल सबिना रूपा स्वयोगी सोना कन्दुङमा सुमित सुनवार त्यसैगरी पासाङ मु शेर्पा त्यसैगरी गजराज ग्रीष्मा भन्नुभएको छ मगर्ने नानु लगायत सम्पूर्णका लागि भन्दै हुनुहुन्छ धनुजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ रामजी घिमिरेजी हुनुहुन्छ नमस्कार है सुन्दैछु चितवनबाट सबैलाई सम्झना छ भन्दै हुनुहुन्छ र त्यसै गरी दुर्गा साईजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ नमस्ते हजुर म युएबाट दुर्गा साई हो घर चाहिँ नेपाल रामेछा बाबिया खर्क हो है एफबी लाइभबाट चाहिँ फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु सिने सौगात अनि राम्रो लाग्छ अब बस्नेसँग मेरो घर परिवार लगायत मलाई चिन्नुहुने सबैको लागि सुनाउन चाहन्छु भन्नुभएको छ दुर्गाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी अमिनाजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर तिमी अमिना सुनन फ्रम दोलखाबाट पिआरएस सुशीला विश्वकर्मा दादा राजकले मगर विवश कुलुङ पृथक तिलक विष्ट रत्न बहादुर थापा कायल अबिर मान सुनवार कुमार प्रजा माया निरुता युन्जन संगीता लामा कविता कतानी अलिसा लिम्बु सरस्वता पोखरेल किराती अञ्जना धनुकसमेर हर्पल रोशनी सम्पूर्णको लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी प्रेम भण्डारीजी लगायत मलाई चिन्नुहुने सबैको लागि सुनाउन चाहन्छु भन्नुभएको छ दुर्गाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी अमिनाजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर तिमी अमिना सुनन फ्रम

बेलायत स्वामी भन्नुभएको छ, उहाँ जन्मदिन मनाउने साथीले आफ्नो विशेष धन्यवाद। त्यसै गरी बेलायत स्वामीजीले पनि प्रेम भण्डारीजीलाई नमस्ते हजुर भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ दिवाकर आचार्य जोहाङजी हुनुहुन्छ, नमस्कार हजुर, म बटौलीदेखि सुन्दैछु, सबैमा मिठो सम्झना समर्पण भन्नुभएको छ। र त्यसै गरी प्रेम शेर्पाजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन दिदी हजुर, म पनि सुन्दैछु हजुर, रामेछाप जिल्लाको सुन्दर बस्ती महाकुण्ड २ पाम्ती भण्डार हालसी काठमाडौँबाट सुन्दैछु हाई भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कृष्ण सुनवारजी हुनुहुन्छ, दिदी नमस्कार है, सुन्दैछु प्रोग्राम लाइभ मार्फत काठमाडौँबाट, कृष्ण सुनवार हो धनकसुमेर, संगीता ठकुरी अनलाई चाहिँ पिसियु भन्नुभएको छ। सुषमा छेत्री थामीजी हुनुहुन्छ, नमस्ते शिशु, म पनि पुटोलबाट सुन्दैछु है, मिस यु अल भन्नुभएको छ। सौरभ केसीजी हुनुहुन्छ, नमस्कार गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है, बागचोर नगरपालिकाको मान्छे अझै भारतको गुजरातदेखि मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ कल्पना साम्पाङजी हुनुहुन्छ, भोजपुर घर भइहाल्छ काठमाडौँबाट, कार्यक्रम सुन्दैछु, सन्चै हुनुहुन्छ नाना भन्नुभएको छ। अब बस्ने गीत चाहिँ मेरो प्यारो मान्छे दिलपाली शर्मिला राजगले मगर शर्मिला राईलाई चाहिँ गेटुली सुन भन्नुभएको छ, मिस यु लभ यु बाबा विनोद साम्पाङ, मामा अञ्जन यात्री प्यारी साम्पाङ, मनिषा बान्तवा, रञ्जित राई, सोना कन्दङबा, त्यसै गरी स्नेह चामलिङ, रमला साम्पाङ राई, एमपी विवास लिम्बु, शर्मिला राई, सन्ध्या राई, गरिमा राई, रमिला राई, नाना उमा डुङ्गेल, नाना हुनुहुन्छ विमला एम्पु, लक्ष्मी राई, लवली किरात, भूमिका राई, अल्का बान्तवा, युगेन लिम्बु, त्यसै गरी तीर्थ राई, सम्पूर्णको लागि भन्दा पनि होइन धेरै साथीहरूको चाहिँ कमेन्ट नै छ होइन, उहाँले लेख्नुभएको छ, म साथीहरूको नाम वाचन गर्दै शर्मिला राई, त्यसै गरी हुनुहुन्छ उहाँले लेख्नुभएको छ विमला एम्पु, लक्ष्मी राई, लवली किरात, भूमिका राई, अल्का पान्तवा, योगेन्द्र लिम्बु, तीर्थ राई, घायल अभिमान सुनवार, ढकाल धर्मराज, गंगा गगन तीर्थुमे, उषा किरण, मुस्कान बान्तवा, दादा रामकुमार थापा, गगन श्रेष्ठ, गणेश श्रेष्ठ बान्तवा, त्यसै गरी हुनुहुन्छ सुदीप बान्तवा, प्रदीप खालिङ हुनुहुन्छ, युक्त प्रसाद श्रेष्ठ तीर्थ, इतराम चौधरी, शंकर कार्की, मत साई, योगेन्द्र बस्नेत, देवेन किशोर अञ्जान, चक्र बान्तवा, जीवन कार्की, एम चामलिङ, राजन बान्तवर भन्नुभएको छ, बान्तवा भन्नुभएको छ, लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएको सन्देशहरू वाचन भइसकेको छ। यति दिनसम्म कार्यक्रममा सहभागिता जनाउनुहुने साथी, विभिन्न ठाउँमा रहेर कार्यक्रम सुनेर साथ दिनुहुने साथी सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अवधिभर बजेका मिठा गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद। र प्रविधि समिसनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो सम्पूर्ण लगायत हाम्रो ललिता आशिषलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सुने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो भने धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845-41-143, 9863-023-422।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
7: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ. चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना.
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ. कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ.
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ.
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार.
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ. गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली,

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
5: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-069, 98-64-14-17-88।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
3: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
4: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किनी, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896 92 65 99 8।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 कार्यालय ग्वालटार सिन्धुली।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
13: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।

0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

करके इशारे हो लड़की ही हो लड़की ही हो लड़की।

नमस्कार। दिउँसो दुई बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो बेक्स दुई थोप्ले किनेका हर्ज साथै तपाईँको एफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान गृहमन्त्री सुदन गुरूङबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिंहदरबारमा उहाँहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा तराई मधेसको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको बताइएको छ। गृहमन्त्री गुरूङ आफै मधेस झरेर काम गरेकाले त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको हो। तराई मधेसमा भएको पछिल्लो घटना र स्थिति सामने हुँदा सम्भव अवस्थाबारे प्रधानमन्त्रीले गृहमन्त्रीबाट जानकारी लिनुभएको हो। आगामी दिनमा यस्तो सुरक्षा रणनीति अप्नाउनु पर्ने भन्नेबारे पनि सामान्य छलफल भएको बताइएको छ। 10 साउनको राति सोनसरीको कप्तानगंजमा दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो। त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको थियो। सोनसरी घटनामै थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ। यही घटना अन्य जिल्लामा फैलिएपछि सुराहामा पनि गोली लागेर एकजनाको मृत्यु भएको थियो। स्थिति नियन्त्रणमा लिन नेपाली सेना पनि मैदानमा खटिएको थियो। त्यही घटनाक्रमको पछिल्लो स्थितिबारे छलफल भएको बताइएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियम आयोगका नवनियुक्त अध्यक्ष डाक्टर रामप्रसाद भेताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इपानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास विस्तार तथा निजी क्षेत्रमा लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत तथा नियामक सुधारका बारेमा आयोगको ध्यानकर्षण गराएको छ। भेटमा इपानका अध्यक्ष मोहन कुमार डागीको नेतृत्वको डागीले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। इपानले प्रस्तुत गरेको ध्यानकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यान्वयन निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायत विषय समावेश भएको छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंक योग्य विद्युत खरिद बिक्री सम्झौता नमूना तयार गर्नुपर्ने विवाद समाधान संयन्त्र स्थापना गर्ने तथा आयोगबाट हुने स्वीकृति र अनुदान प्रक्रियालाई सरल पारदर्शी बनाउने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरिएको छ। आयोगका अध्यक्ष डाक्टर धितालले निजी क्षेत्र विद्युत क्षेत्रको विकासको मुख्य साझेदार रहेको उल्लेख गर्दै आयोगले निजी क्षेत्रसँग सहकारी संवाद र समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आयोगको उद्देश्य नियमनमा मात्र सीमित नरही विद्युत क्षेत्रको दिगो विकास, लगानी प्रवर्धन तथा उपभोक्ताको हित संरक्षण रहेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रबाट प्राप्त सुझावको सकारात्मक अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि पहल गरिने पनि बताउनु भएको छ। गएको बिहिबार साउन 14 गतेदेखि आमरण अनसनरत नर्स ज्योति राणा भाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन्। नर्स राणा भाटको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उहाँका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दवाब दिने उद्देश्यले काठमाडौँ उपत्यका नर्स तथा स्वास्थ्यकर्मीले आज पनि विधि अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। उनीहरूले नर्स बचाउ, स्वास्थ्य बचाउ, सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर, नर्सिङ ऐन कार्यान्वयन गर, गुणस्तरीय नर्सिङ शिक्षा कायम गर, बिरामी सुरक्षाको प्रत्याभूति गर जस्ता मागहरू लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए। नर्सहरूको तलब भत्ता, सेवा सुविधा र वृद्धि विकासका सम्बन्धमा सरकारसँग विगतमा पटक पटक सम्झौता भए पनि ती कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। स्वास्थ्य कर्मीले राणा भाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह गरेका छन्।
सुनकोशी नदीमा कार सहित तीनजना बेपत्ता भएको घटनाका पीड़ित परिवारले मध्य पहाड़ी लोकमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेका छन्। फिक्कल गाउँपालिका वडा नम्बर 2 नवलपुरमा पीड़ित परिवारले आज बिहानैदेखि सड़क चक्का जाम गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसडी रविन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ। यात्रुवाहक बसले सड़क किनारमा रोकिराखिएको कारलाई ठक्कर दिएपछि सुनकोशी नदीमा खसेको घटनाको विषयलाई लिएर पीड़ित पक्षले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध गरेका हुन्। विराटनगरको प्रतिष्ठान व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब 5 घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश नेपाल उद्योग परिसंघ कोशी मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा र भर्त्सना गरेका छन्। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको छापामा प्रहरीकै विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वासनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अस्पष्ट सूचनाको भरमा उद्योगी व्यवसायीलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको उल्लेख गरिएको छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हदोत्साहित हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहार बीच तादात्म्य नभएको देखिएको विज्ञप्तिमा भनिएको छ। उद्योग वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकार्य पारदर्शिता कानूनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढ़ाउने नीति अवलम्बन गर्न व्यवसायीले सरकारसँग अनुरोध गरेका छन्। र हिजो घटबढ़ भएको सुनको भाव आज तोलामा सामान्य बढ़ेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रति तोला 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। हिजो गडबड़ नभएको सुनको भाव आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाव प्रति तोला 2,84,000 रूपियाँ रहेको थियो। यस्तै चाँदीको भाव तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाव आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रति तोला 4,350 रूपियाँमा कारोबार भएको थियो। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने रहेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाइक पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानी छाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरममा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि संविजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ नेटको बाहुसमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यस्तै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज चाहिँ हामीले एकदम मिठा रमाइलो आधुनिक गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले ट्र्याकको धुन सुनेर तपाईँले चाहिँ गीतको नाम र गायक गायिकाको नाम चिन्नु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत तर्फ लाग्छौ। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौ। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो मञ्चने गीत रहेको थियो, भीरको बाटो रहेको थियो, आवाजमा कृष्ण कार्की रहेको छ र लिरिक्समा रहेको छ म्युजिक, लिरिक्स र म्युजिकमा रहेको छ लेखराज गिरी र एरेन्जरमा रहेको छ कृष्ण केसे र आर्टिस्टमा रहेको छ गोविन्द आचार्य र यसो भट्टराई रहेको छ। सो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौँ। यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू चाहिँ कार्यक्रममा बस्नेछ र तपाईँले आजको बसाइमा हामीले लिइरहेको ट्र्याक मार्फत चाहिँ गीतको नाम र गायक गायिकाको नाम चिन्नुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
1: यता सिन्धुली खरको विजय थापाबाट दिपा श्रेष्ठ।
0: दिपाजीको खबर के छ अहिले?
1: एकदमै ठिकै छ। अनि दिदी हजुरको के छ सुनाउनु?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समय? कार्यक्रम सुन्दै बस्नु भएको छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ?
1: हजुर, म चाहिँ घाँस काट्दै कार्यक्रम सुन्दै बस्दै हो भन्नुपर्छ है दिदी।
0: घाँस काट्दै कार्यक्रम सुन्दै हामीसँग बोल्दै गर्नु भएको छ?
1: हजुर हजुर।
0: ल, उता घाँस काट्न बिर्सिनु होला नि हामीसँग कुरा गर्दा। अनि खाजा लिनु भएको छ कि बाँकी नै छ त?
1: मेरो खाजा बाँकी नै छ, एकछिनमा हुन्छ। दिदी हजुरको भएको बाँकी छ?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। सँगै खानुपर्छ है दिदी बाजे?
1: हस् हुन्छ, यति आउनुहोस् न दिदी।
0: ओके छ त, हुन्छ। ल, यति बेला भने हामी कार्यक्रमतर्फ लाग्छ। आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ नि? ल, हामी कार्यक्रमतर्फ लाग्छौँ। तपाईँको माझमा ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् अनि त्यसपछि त्यसको उत्तर दिनुहोला है त?
1: हजुर, प्रयास गर्छु।

0: 어디까지?
1: 어제.
0: 쓴노 봐요?
1: 어제 쓴에 비디.
0: 라, 기 우깃 구나 번호 쏘니, 가이가이가 구나 번호 쏘이다.
1: 이따 가이가이가 구나 번호 쏘이다. 저로 아와치 프로모 커릴고 쏘 라이 비디.
0: 프로모 커릴고 아와치 번호 쏘?
1: 어제.
0: 깃 구나 번호 쏘이다. 네, 기수 남친 다 보이나? 오늘 먹어서 아미 언팀만 먼저 오늘 사드려 보니 아미 지난우리 고시스 거네서 아들이 언팀 서버스를 사드려 라이드.
1: 아신하.
0: 하우스가 보스칼 와 오늘 드디어 바스레스터즈 유눈티오 심들이 받아 와 성우님 이제 그래 가니까 사드마 트랙 말부터 와리 기수 남로 콜라카르 거나 가이카르 거 남친 친니 프레스 거를 수리 사건 보이고서 발로도 보이고 이거서 스니어 40 손에 손에 26마 폰 그래 오늘 사건 오니서 त्यसैगरी टेक बहादुर पुमाजी हुनुहुन्छ सञ्चालिका सम्झनाजी नमस्कार गुड आफ्टरनुन सुन्दैछु उदयपुर चौधरी गरी नगरपालिका आठ बेल्टा राई टुल्सबाट फेसबुक लाइभमा हजुरको रेडियो 102 थुप्ले 1 मेगाहर्ज भन्दै हुनुहुन्छ र त्यसैगरी अर्को साथी हुनुहुन्छ सोना कन्दमवाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ सचिवहरू नमस्कार आज सम्झना शेष हजुर म सोना कन्दमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ टीकाराम सुनवार लेखक पान्तवराई सुस्तानी भुजेलामा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा कड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा धनुकन्स मेरो सरस्वती खत्री हिरा बहादुर लगाए लीलाराज काम्बाङ अन्जान थोलुङ पवित्र तामाङ अनिता आर्याल सम्झना सोनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जला सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बू दिया राई सुसन थामी श्रीराज मह दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली अलमाया थापा अमेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष यमीन छेत्री क्रिस डुङ्गाना हुनुहुन्छ हिम्मत खड्गी युक्तो प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल खान अभिर्माण देवेनी किशोर अन्जार समीर स्वर्गीय किरात आर्जे जीवन सामलिङ राई बेलिया समी मिनागी सिंह रत्न शमशेर थापा सुनिता यङ्मी कुलुङ सबै सबैलाई भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ भन्दै थिए बाहिरिनु भइसकेको छ साथी हुनुहुन्छ उहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा र त्यसै गरी हुनुहुन्छ अन्जान थुलुङजी हुनुहुन्छ नमस्ते म अन्जान थुलुङ युएबाट सबैमा धेरै माया सम्झना छ भन्दै हुनुहुन्छ सदा माया गर्ने साथीहरू हुनुहुन्छ मगरी मगरी हेर्छु चामलिङ राई पवित्र राई अल्सना कुलुङ राई चामलिङ अम्बिका राई त्यसै गरी रीता राई सिम्पल सरिना रमिला राई सुस्मिता लिम्बू सुशीला विश्वकर्मा त्यसै गरी सुजता तामाङ प्रतीक्षा राई सपना चुङबाङ हुनुहुन्छ र सुजु राई हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ अर्को साथी बाबुराम मगरजी हुनुहुन्छ दिदी नमस्ते नमस्कार है म बाबुराम मगर ओखलडुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबियाबाट रियादबाट चाहिँ सुन्दैछु म धेरै माया धेरै सम्झना छ मेरो घर परिवार साथीसँगै सबैमा सम्झेको छु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी अनिल केसीजीले पनि नमस्ते भन्नुभएको छ उहाँलाई पनि नमस्ते नमस्कार भन्न चाहन्छु र यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते
0: नमस्ते नमस्कार हजुर शुभ नाम
2: यता सिन्धुली खनाको विजय थापाको भावना श्रेष्ठ
0: भावनाजीको खबर पनि ठिकै छ होला है
2: के छ भन्नुपर्छ दिदी हजुर अनि हजुरको के छ
0: मेरो खबर पनि एकदम ठिक छ भन्नुपर्छ खाजा लिनुभयो
2: मेरो खाजा बाँकी नै छ अनि दिदीहरूको भइरहेको बाँकी छ
0: मेरो पनि बाँकी नै छ अब केही समय पछि हुन्छ भन्नुपर्छ है अनि अहिले हाल चाहिँ के गर्दै हुनुहुन्छ
2: अहिले म कार्यक्रम सुन्दै घाँस काट्दै बसिरहेको भन्नुपर्छ दिदी हजुर
0: ल घाँस काट्दै बस्दै हुनुहुन्छ हाम्रो दिपाजी र भावनाजी एकै ठाउँबाट बोल्नुभयो कि क्या हो
2: हजुर
0: हजुर दिदी बहिनी हो
2: हजुर हामी बहिनी हो
0: होइन त्यस्तै आवाज पनि मिल्न जान्छ त्यही भएर सोधेको घाँस काट्दै हुनुहुन्छ दिदी बहिनी मजाले
2: हजुर
0: रेडियो पनि सुन्दै हुनुहुन्छ घाँस पनि काट्दै हुनुहुन्छ खुसी लागेको छ आजको बसाइमा ट्र्याक सुन्नु पर्ने हुन्छ हजुरलाई पनि सोही ट्र्याक बज्नेछ हजुरले गीतको नाम अनि गायक गायिकाको नाम चिन्नु पर्ने हुन्छ है त
2: सुन्छ
0: तपाईँको लागि ट्र्याक बस्छ ध्यान दिएर सुन्नुहोस्
2: सुन्छु

0: बाबा ने जे सुन्नु भयो
1: हजुर सुने दिदी
0: ल कसले गाउनु भएको हो आवाज कसको छ अनि त्यसपछि कुन गीतको नाम के हो भन्नुहोस् न त
1: गीतको नाम त मलाई थाहा भएन दिदी तर आवाज चाहिँ प्रमोद खरेलको भन्छ
0: आवाज प्रमोद खरेलकै भन्नुहुन्छ
1: हजुर
0: ठिक छ हामी अन्तिमसम्म यसो ट्र्याक बजाउनेछौ अनि साथीलाई नै चिनाउने प्रयास गर्छौ र अन्तिममा भन्नेछु कसले गाउनु भएको छ कसको आवाज छ भनेर गीतको नाम पनि भन्नेछु अन्तिमसम्म सुन्नुहोस् है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो भावना श्रेष्ठजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइरहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
6: कति रे 9540 अनि
4: 9540040239 फोन नम्बर चाहिँ 0485402390
6: 0485402390
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
2: विराज किसानको साथी।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
9: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
10: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
10: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
10: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मासे, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
10: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
10: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
3: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
11: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रममा एकदमै मिठो मनछुने गीत रहेको थियो, म बाँचेकै तिमीसँग माया लाउन हो भन्ने आधुनिक गीत रहेको थियो। सिंगरमा रहेको छ प्रमोद खरेल, लिरिक्समा रहेको छ एकनारायण भण्डारी, म्युजिकमा रहेको छ आशिष बराल र आर्टिस्टमा रहेको छ शिल्पा पोखरेल र विक्रम पुरातोके। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ, यस्तै मिठा गीत संगीतहरू बजिराखेका छौँ र यति बेला कोही साथी हुनुहुन्छ सम्पर्कमा, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी, आराम हुनुहुन्छ? म सन्चै छु भन्नुपर्छ है रमिलाजी, हजुरलाई सन्चो भएपछि मलाई पनि सन्चै छ भन्नुपर्छ। खाजा लिनुभयो त?
1: मेरो भयो, दिदीको भयो त?
0: मेरो बाँकी छ नि, अब केही समय पछि हुन्छ, बरु हजुरको भयो जस्तो लाग्यो हो।
1: मेरो
0: उफ, कति छिटै मलाई चाहिँ अब खाना बोलाउनु भएन, एक्लै एक्लै खानु भयो क्या अरे हो।
1: मैले बोलाएको त सुन्नु भएन कि, दादाले सेक्यो क्या।
0: त्यो पनि हुनसक्छ हुनसक्छ, ठिकै छ। अनि अरू सुनाउनुहोस् खबर।
1: अरू ठिकै हो दिदी, मेरो त बस्ने खाने बरु तपाईँको सुन्न।
0: मेरो पनि त्यस्तै हो, आउने बस्ने हजुरसँग, यसरी मिठा कुराकानी गर्ने, अरू नै साथीहरूसँग पनि कुराकानी गर्ने, यसरी नै दिनचर्याहरू बितिराखेका छन्। अरू खासै त्यस्तो नयाँ नौलो त केही छैन भन्नुपर्छ है रमिला चाहिँ। अनि त्यताको मौसम अहिले कस्तो छ त? यता चाहिँ मन्द मन्द घाम लागिरहेको छ, चर्को घाम पनि छैन होइन, एकदम शीतल शीतलै छ भन्नुपर्छ, पानी चाहिँ परेको छैन है। त्यसो भए कार्यक्रम त अब नियमित सुन्नुहुन्छ, कार्यक्रममा अलि कम सहभागिता भए पनि है। रिक्स, हामी कार्यक्रम तर्फ लाग्छ, आज के गर्नुपर्छ भन्ने कुरा त अब कार्यक्रम सुनिराख्ने मान्छेलाई त मैले जानकारी गराउनु परेन है। ल त्यसो भए तपाईँको माझमा ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस् है त।

0: रामिलाजी
1: हजुर
0: सुन्नुभयो ल भन्नुहोस् न गीतको नाम भन्नुहोस् अनि कसको आवाज रहेको छ यो गीतमा त्यो पनि भन्नुहोस् है
1: त्यो गायक चाहिँ नरेन्द्र प्यासी गीतको बोल चाहिँ के अरे तिमीले दिने माया अजम्बरी भइदिए भन्छु
0: ल तिमीले दिने माया अजम्बरी छ भने है यसलाई नै सही उत्तर मान्नुहुन्छ ल ठिक छ हामी अन्तिममा पनि भन्छौँ र सङ्गीत पनि कार्यक्रमको अन्तिममा बस्छ हजुरले त्यहाँ धेरै सुन्नुहोस् है त हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो शङ्ख सभादेखि रमिला तामाङजी हुनुहुन्थ्यो उहाँसँग मिठो कुराकानीको साथमा छुटेर जानु भइसकेको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार हजुर तेजी बोल्नुभयो
1: हजुर हजुर दिदी म पनि आइपुगेँ अन्तिम अन्तिमतिर भए पनि भन्नुपर्छ है त आज रेडियो पनि भर्खरै सुन्नुभयो भन्नुपर्छ है त
0: ल भर्खरै भर्खरै सुन्नु पाउनु भयो तर पनि कार्यक्रम अन्तिममा भए पनि तेजीसँग कुराकानी गर्न जोडेको रहेछ हामी अहिलेसम्म छौँ है
1: हजुर हजुर
0: अनि खाजा त बाँकी नै होला कता जानु भएको थियो त अनि
1: अघि भर्खरै खाएर आएको भन्नुपर्छ आज सङ्गति थियो हाम्रो घरेलु सङ्गति आज मङ्गलबार थियो
0: ठिक छ अन्तिममा भए पनि हजुरसँग मिठा कुराकानी गर्न पायौँ त्यताको मौसम अरू कस्तो छ के छ सुनाउनुहोस् न
1: आज त एकदम घाम लागेको छ नि दिदी बिहानदेखि नै भन्नुपर्छ है त
0: बिहानदेखि नै घाम लागेको छ पानी परेको छैन है
1: हजुर एकदम गर्मी भएर आज त गर्मी भइरहेको छ अहिलेसम्म भन्नुपर्छ
0: ल ठिक छ त्यसो भए हामी कार्यक्रम तर्फ लागौँ है
1: हुन्छ
0: तपाईँको लागि ट्र्याक बस्छ त्यहाँनिर सुन्नुहोस्

0: देवजी सुन्नुभयो? ल भन्नुहोस् न, आवाज कसको छ अनि गीतको नाम भन्नुहोस्।
1: आवाज रहेको छ नरेन्द्र प्यासीको रहेको छ, अनि भन्नुपर्छ गीतको बोल रहेको छ। तिमीले दिने माया अजम्बरी छ भनी गङ्गाको पानी जस्तै, यस्तै यस्तै गीतको बोल रहेको छ भन्नुहोस् है त।
0: ल ठिक छ, हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ, सो गीत पनि कार्यक्रममा बस्छ र कसको आवाज छ भनेर म एकैछिन पछि भन्छु। अहिलेको बसाइबाट हामी छुटाउँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवमाझी। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ र छोटो मिठोमा तपाईँले पठाउनुभएका कमेन्टहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ र आजले रहेको गीतको ट्र्याकको कुन हो भनेर हामीले तपाईँलाई चिनाउने प्रयास गरेका थियौं र धेरै साथीसँग हामीले आज चारजना साथीसँग चाहिँ कुराकानी गर्न सफल भयौं र उहाँले पनि प्रयास गर्नुभएको छ। यति बेला हाम्रो साथी हुनुहुन्थ्यो दिपा श्रेष्ठजीले प्रमोद खरेलको आवाज छ भन्दै हुनुहुन्थ्यो र त्यसै गरी भावना श्रेष्ठजीले पनि गीतको नाम भन्नुभएको छैन र आवाज चाहिँ प्रमोद खरेलको छ भन्दै हुनुहुन्थ्यो र त्यसै गरी रमिला तामाङजी हुनुहुन्थ्यो शङ्खसभादेखि, उहाँले चाहिँ भन्नुभएको छ आवाजमा नरेन्द्र प्यासी रहेको छ र गीतको बोल तिमीले दिने माया भन्ने रहेको छ भन्नुभएको छ र जस्तो देवमाझीजीले पनि त्यही भन्नुभएको छ, आवाजमा नरेन्द्र प्यासी र गीतको नाम तिमीले दिने माया भन्नुभएको छ। आजले रहेको गीतको ट्र्याकको बोल रहेको थियो गीतको नाम तिमीले दिने माया अजम्बरी छ भने भनिरहेको छ र सिंगरमा रहेको छ नरेन्द्र प्यासे, लिरिक्समा रहेको छ आनन्द अधिकारी, म्युजिकमा रहेको छ आशिष बराल र आर्टिस्टमा रहेको छ उषा रजत र त्यसै गरी एडिटरमा रहेको छ मिलन रत्न बजर सार्य, क्यामेरामा हुनुहुन्छ शिव राम श्रेष्ठ, डिरेक्टरमा हुनुहुन्छ आलोक लिम्बाङ हुनुहुन्छ। सो गीत हामीले अन्तिममा पनि राख्छौं र हाम्रो सम्पूर्ण साथी कार्यक्रममा सहभागिता जनाउने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र देवजी र रमिलाजीलाई पनि धेरै धेरै धन्यवाद मिलाउनु भएको छ। उहाँ दुईजना साथीले, हाम्रो अर्को दुईजना साथीले प्रयास गर्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र केही म्यासेजहरू बाँकी छ, त्यो म्यासेज वाचन गर्दै सोही गीत पनि हामी कार्यक्रमको अन्तिममा राख्नेछौ। हुनुहुन्छ अङ्कामीजी हुनुहुन्छ, हेलो सिस हजुर नमस्ते, म नमस्कार है, साथमा मिठो सम्झना अब बस्ने गीत हुनुहुन्छ सिस हजुरको लागि र हजुरको रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि सुनाउन चाहन्छु र मेरो जति पनि साथीहरू हुनुहुन्छ सबैलाई सुनाउन चाहन्छु गीतको भावना तिमीले दिने माया अजम्बरी छ भन्ने सङ्ग हो भन्दै हुनुहुन्छ र उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते शिष भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद र अनिता नखोकजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, क्षेत्री आयुषजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ र आङजीले भन्नुभएको छ ओखलडुङ्गा लेखु गाउँपालिका पोकलीबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, आङजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ। सम्पूर्ण साथी जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, प्रयास गर्नुभयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद र एसएमएस मार्फत पनि साथी संगीलाई सम्झना सन्देश पठाउनुभयो, कार्यक्रम सुनेर साथ दिनुभयो, सम्पूर्ण साथीलाई कमिष्टमा धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा सहभागिता जनाउनु नै दिपा श्रेष्ठ, भावना श्रेष्ठ, रमिला तामाङ, देव माझीजीलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधि बरबजीका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि समितिबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयु साथसाथै श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै आज लिएर आएको गीतको ट्र्याकको गीत सोही गीत चाहिँ हामी कार्यक्रममा राख्दै कार्यक्रम रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

मलाई साथ सपोर्ट दिनुभयो। ललिता हायु साथसाथै श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै आज लिएर आएको गीतको ट्र्याकको गीत जस्तो एक गीत चाहिँ हामी कार्यक्रममा राख्दै कार्यक्रम रोजाई तपाईँको

0: एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्य मध्ये एकजना महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ग्यास संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्धमा मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको भनाए। र इंग्ल्याण्डका मिडफिल्डर एन्डरसन चेल्सीमा आबद्ध। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको कप्तानगंजमा गएको साउन 10 आइतबार राति भएको घटनामा घाइते अर्का एक युवकको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार देवानगंज 3 घाइते 22 रविन्द्र मेहताको तिर्वी शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो। यो सँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ भने सिराहामा ज्यान गुमाएका एकजना सहित 4 भएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंज युवाहरूको समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि देवानगंज 4 25 ओमप्रकाश मेहता र देवानगंज 3 22 जयप्रकाश मेहताको ज्यान गएको थियो। अरू घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर नजिक सुनकोशी नदीमा हराइरहेका 3 यात्रु र कारको खोजी कार्य आज पनि भइरहेको छ। हिजो बिहान बागमती प्रदेश 08001X0144 नम्बरको बसले ठक्कर दिँदा सड़कमा रोकिरहेको कार नदीमा खसेर कार र त्यसमा रहेका यात्रु हराएका हुन्। कारमा रहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका 1 एस्कावेटर चालक गणेश थापा र 3 पाटन गाउँपालिका 9 एस्कावेटरका सहचालक सुजन मगर कारसहित हराइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको खुर्कोटबाट खटिएको गोताखोर सहितको टोली नेपाल प्रहरी र स्थानीय बासिन्दाले डुंगाको प्रयोग गरी खोजी गरिरहेका छन्। सुनकोशी नदी धमिलो र पानीको बहाव उच्च रहेकोले खोजी कार्य चुनौतीपूर्ण भइरहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो। सड़कमा रोकिराखेको कारलाई बस चालकको लापरवाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कार्यवाही गर्न पीड़ित पक्षको माग रहेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो। नेपाल आयल निगमले खाना पकाउने ग्यास पर्याप्त आयात र मजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। उपभोक्ता रित्तो सिलिण्डर बोकेर घामपानी नभनी लाइन लाग्न बाध्य छन्। निगमले उपभोक्तालाई ग्यास अनावश्यक सञ्चय नगर्न आग्रह गरिरहेको छ। तर डिपो संचालकले भने उद्योगबाट ग्यास नै नआएको बताउँछन्। सरकारले भरि सिलिण्डर बजारमा पठाउन थालेपछि काठमाडौँ उपत्यका सहित देशभर खाना पकाउने ग्यासको चर्को अभाव भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको जनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पोखरामा रहेका विक्रेतालाई ग्यास संचित गरेर नराख्न सचेत गराएको बताउनुभयो। पोखरामा ग्यास आपूर्ति गर्ने 19 कम्पनीलाई ग्यास आपूर्ति र बिक्री वितरणलाई सहज बनाउन आग्रह गरिएको उहाँको भनाइ छ। ग्यास उद्योग तथा विक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अध्यावधिक गर्न भनिएको छ। यसैबीच खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका हुन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले घरमा ग्यास स्टक भए घामपानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा डुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भरि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप परेको उहाँको तर्क छ। यसअघि मासिक 46-47 हजार मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60 हजार मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा एकदेखि डेढ़ महीनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभयो। दुवाड़ीका अनुसार काठमाडौँ उपत्यका सहित विभिन्न 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-94-33-493-555।
0: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 गते संखुवा सभाको खाँदबारी नगरपालिका 1 की 33 वर्षीय पर्वा ढुङ्गानाले नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशको आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी प्रसूति गिरिया थापाथली काठमाडौँमा ल्याइएको छ। ढुङ्गानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमय शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार शुरू भएको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। अब विदेशको खबर। ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकामा 25 वटा राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 वटा व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाइएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत, चीन र युरोपेली संघ लगायत विभिन्न देशहरू सामेल छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुस देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ। उहाँले जबरजस्ती श्रम मार्फत उत्पादित सामानहरू अमेरिका भित्र्याउने देशहरू विरूद्ध उपायहरू अपनाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। अब खेल खबर। इंग्ल्याण्डका मिडफिल्डर जोर्डन एण्डरसन दुई वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन्। ब्रेन्टफोर्डसँगको सम्झौता आपसी सहमतिमा अन्त्य भएपछि 36 वर्षीय एण्डरसन चेल्सी पुगेका हुन्। एण्डरसनको कप्तानीमा लिभरपुलले प्रिमियर लीग, यूईएफए च्याम्पियन्स लीग, एफए कप, दुईवटा लीग कप, यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो। सन् 2023 एण्डरसन साउदी अरेबियाको अल इत्तिफाक पुगेका थिए। त्यसको एक वर्षपछि उनी नेदरल्याण्ड्स को आयाक्स हुँदै गएको सिजन ब्रेन्टफोर्डबाट फेरि प्रिमियर लीगमा फर्किएका थिए। उनले सन् 2025-26 सिजनमा ब्रेन्टफोर्डमा 32 वटा खेल खेलेका थिए। उनले इंग्ल्याण्डका लागि 91 वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चेल्सीका नयाँ प्रशिक्षक जावी अलोन्सोको नेतृत्वमा हेन्डरसन क्लबमा भित्रने 10 औं खेलाड़ी हुन्। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, 3 स्वतन्त्र सदस्य मध्ये एकजना महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ज्ञान संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 वटा राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत भएको भनाई। र इंग्ल्याण्डका मिडफिल्डर हेन्डरसन चेल्सीमा आबद्ध।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकर इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जितकर इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
9: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98 45 48 117, 98 45 55 562, 048 45 562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
10: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
11: हा
10: हावाहुरी चलेको बेला के गर्ने,
11: घरको झ्याल र ढोका बन्द गर्ने,
10: आगोका स्रोतहरू बन्द गर्ने,
11: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
10: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
11: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
10: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
11: हावा हुरी चलेको बेला के नगर्ने,
10: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
11: बिजुलीको तार लत्रिएको छ भने नछुने,
10: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
11: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
10: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
12: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सानागिरी प्रयोग गरौ।
10: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
12: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
10: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
13: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
10: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नवीकरणका लागि आवश्यक कागजातहरू:
10: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
13: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
10: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
13: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
10: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
13: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
10: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
13: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
10: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
13: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइतेहरूका

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगुङ्गा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-45-398, 048-45-398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
7: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
7: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
7: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 0484541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्।

हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौ। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: दिउँसोको 4 बजे
7: हजुरको रेडियो

सरकारले रामेछापको भङ्गेरीमा निर्माणाधीन पुष्पलाल पार्कलाई बेवारिसे बनाएको छ। पार्क निर्माणको लागि बनाइएको गुरु योजना अनुसारको निर्माण कार्य रोकिएको मात्र होइन, पार्कमा यसअघि करोड़ौं लगानीमा निर्माण भइसकेको संरचना समेत बेवारिसे बनाएको छ। झण्डै 55 करोड़को लगानी लाग्ने पार्कमा हालसम्म झण्डै 6 करोड़को संरचना निर्माण भइसकेका छन्। सभाहाल, शौचालय, पुस्तकालय, कार्यालय र पालेघर समेतको निर्माण पूरा भए पनि ती संरचना नासिने अवस्थामा छन्। पार्कमा घेराबारा पूरा नभएकोले निर्माण भएका संरचना जोसुकैको सहज प्रवेश भएको र त्यसो हुँदा भवनहरूको विभिन्न भागमा क्षति पुगेको स्थानीयहरूले बताएका छन्। सरकारले शहरी विकास मन्त्रालयको नाममा 50 रोपनी जग्गा अधिग्रहण गरी 2076 सालदेखि पार्क निर्माणको काम थालेको थियो। पार्कभित्र पुष्पलाल प्रतिष्ठानको 5 रोपनी जग्गा समेत समेटिएको छ। प्रतिष्ठानको जग्गामा समेत प्रदेश सरकारले एउटा भवन निर्माण गरेको छ। निर्माण थाले यता हरेक वर्ष थोरै थोरै पैसा विनियोजन गरेर सरकारले उक्त पार्कलाई प्राथमिकताबाट बाहिर पार्दै आएको थियो। कम्युनिष्टका संस्थापक नेता पुष्पलालको पार्क निर्माणमा कम्युनिष्टकै सरकारले समेत उचित रकम विनियोजन नगरेको तर हरेक वर्ष भंगेरी आउँदा भने पार्कलाई राजनैतिक तीर्थस्थल बनाउने कुरा गरेर झुक्क्याएको आरोप स्थानीयको छ। रामेछाप जिल्लाको माकुण्डा गाउँपालिकाको विशेष गाउँसभा आगामी साउन 21 गते बस्ने भएको छ। गाउँसभाको सचिवालय प्रतिले आधिकारिक सूचना जारी गर्दै विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले बागमती प्रदेश गाउँ नगर जिल्ला सभा संचालन कार्यविधि सम्बन्धी ऐन 2075 को दफा 3 बमोजिम प्रदत्त अधिकार प्रयोग गरी यो विशेष अधिवेशन आह्वान गर्नुभएको हो। गाउँसभाका सचिव तथा प्रमुख प्रशासक अधिकृत एकराज कुलुङद्वारा साउन 18 गते जारी गरिएको पत्र अनुसार उक्त विशेष अधिवेशन साउन 21 गते बिहान 11 बजे उमाकुण्डा गाउँपालिकाको प्रतिष्ठित गाउँसभा हलमा सञ्चालन हुने तय भएको छ। गाउँपालिकाको समग्र विकास नीति निर्माण तथा आन्तरिक छलफललाई अगाडि बढ़ाउन बोलाइएको उक्त बैठकमा उपस्थितिका लागि गाउँसभाका सम्पूर्ण सदस्यलाई सचिवालयले सोही सूचना मार्फत अनुरोध समेत गरेको छ। रामेछापको माकुण्डा गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनवारले जनप्रतिनिधि र कर्मचारी बीच आपसी समझदारी समन्वय र सहकार्य बिना स्थानीय तहको समृद्धि सम्भव नहुने बताउनु भएको छ। गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनप्रतिनिधि र कर्मचारीबीच वैचारिक तालमेल र कार्यगत एकरूपता कायम भए नागरिकले प्रभावकारी सेवा प्राप्त गर्ने र विकासले गति लिने स्पष्ट पार्नुभयो। उपाध्यक्ष सुनवारले जनप्रतिनिधि र कर्मचारीलाई एउटै रथका दुई पाङ्राको संज्ञा दिँदै जनप्रतिनिधिले नीति तथा योजना निर्माण गर्ने र कर्मचारीले त्यसलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उपाध्यक्ष सुनवारले नागरिकलाई छिटो छरिदो सहज र झन्झटमुक्त सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै गाउँपालिकाको समग्र विकासको लागि सबै पक्षले साझा उद्देश्य का साथ अघि बढ्नुपर्नेमा जोड़ दिँदै गाउँपालिकाको समृद्धिका लागि आफ्नो तर्फबाट सदैव सकारात्मक समन्वय र सहकार गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। साथै सबै सरकारवालाहरूलाई एकताबद्ध भएर विकास अभियानमा जुट्न आग्रह समेत गर्नुभयो। कार्यक्रममा चालु आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सेवा प्रवाहलाई थप चुस्त पारदर्शी र नागरिक मैत्री बनाउने विषयमा पनि छलफल भएको थियो। सुनकोशी नदीमा कारसहित 3 जना बेपत्ता भएको घटनाका पीड़ित परिवारले मध्य पहाड़ी लोकमार्गमा टायर बालेर सड़क अवरूद्ध पारेका छन्। फेकल गाउँपालिका वडा नम्बर 2 नवलपुरमा पीड़ित परिवारले आज बिहानैदेखि सड़क चक्का जाम गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ। यात्रुवाहक बसले सड़क किनारमा रोकिराखिएको कारलाई ठक्कर दिएपछि सुनकोशी नदीमा खसेको घटनाको विषयलाई लिएर पीड़ित पक्षले मध्यपहाड़ी लोकमार्ग अवरूद्ध पारेका हुन्। उनीहरूले उचित क्षतिपूर्ति र वार्ताको माग गर्दै मध्यपहाड़ी लोकमार्गमा टायर बालेर सड़क अवरूद्ध पारेका छन्। स्थानीयले दुर्घटना भएको 24 घण्टा बित्न लाग्दा समेत नभेटेकोले बेपत्ता रहेका व्यक्तिहरूको खोजी कार्य तीव्र हुनुपर्ने, बस धनी र समितिले घटनालाई व्यवस्था गरेको, घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग गर्दै पीड़ित परिवारले सड़क अवरूद्ध गरेका हुन्। सड़क छेउमा रोकेर राखिएको कारलाई तीव्र गतिमा रहेको बसले पछाडिबाट ठक्कर दिँदा भएको दुर्घटनामा सिन्धुपाल्चोक जुगलसाथका पूर्व वडाध्यक्ष एवं ठेकदार दिलकुमार लामा, स्कावेटर चालक गोलुन्जर गाउँपालिका 1 डुडभन्ज्याङका गणेश थापा र तीनपाटन गाउँपालिका 9 डाँडा खर्क बस्ने वर्ष 17 को सुजन बलमपाखी मगर सुनकोशीमा विभत्त भएका थिए। शस्त्र प्रहरी बलका 20 जना गोदाखोर र नेपाल प्रहरीका 20 जना सुरक्षाकर्मीले दुईवटा ढुंगा प्रयोग गरेर नदीमा बेपत्ता व्यक्तिहरू तथा कारको खोजी गरिरहेका छन्।
काठमाडौँबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ जाने हजारौं यात्रुका लागि बीपी राजमार्ग अहिले गन्तव्यमा पुग्ने बाटोभन्दा पनि जोखिमसँगको संघर्ष बनिरहेको छ। अत्याधिक सवारी चाप तीन वर्ष अघि आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़कको पुननिर्माण अझै पूरा नहुनु तथा रोशी खोला र त्यसका सहायक खोलाहरूमा आउने आकस्मिक बाढ़ीको कारण हरेक यात्रा त्रास र अनिश्चितताले भरिएको छ। काठमाडौँ काभ्रे र सिन्धुली हुँदै रामिछाप दोलखा ओखलढुङ्गा सोलुखुम्बु खोटाङ भोजपुर शंखासभा लगायत पूर्वी तराईका महोत्तरी धनुषा सिराहा सप्तरी सुनसरी मुरङ झापा तथा धनकुटा इलाम र ताप्लेजोङसम्म पुग्ने यो छोटो र महत्वपूर्ण राजमार्गमा यात्रा गर्ने हजारौं यात्रु अहिले ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। तीन वर्ष अघि रोशी खोलामा आएको भीषण बाढ़ीले सड़कको विभिन्न खण्ड बगाएपछि खोलाकै किनार हुँदै बनाइएको अस्थायी सड़क आजसम्म यात्रुको सहारा बनेका छन्। माथिबाट खस्ने लेदो हिरो र पहिरोको उच्च जोखिमका बीच सड़क सञ्चालन भइरहेको छ। यात्राको प्रत्येक मोड़मा सड़क भाँसिने पहिरो झर्ने वा बाढ़ीले बाटो बगाउने डरले यात्रु र चालक दुवै त्रसित रहने गरेका छन्। ओखलढुङ्गामा धान रोपाई अन्तिम चरणमा पुगेको छ। ओखलढुङ्गामा हालसम्म 96.84% क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ भने करिब 4% क्षेत्रमा अझै रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी इन्द्र राईका अनुसार साउन 18 गतेसम्म त्यहाँको कुल 3,803 हेक्टर धान खेतीयोग्य जमीनमध् ये 3,682.73 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। बाँकी करिब 120 हेक्टर क्षेत्रफलमा रोपाई हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। गत वर्ष यही अवधिसम्म त्यहाँ 100% धान रोपाई सम्पन्न भइसकेको थियो तर यस वर्ष वर्षाको समय मौसमको अनिश्चितता तथा स्थानीय अवस्थाको कारण रोपाईमा गति अघिल्लो वर्षको तुलनामा केही सुस्त देखिएको कृषि ज्ञान केन्द्रको भनाइ छ। केन्द्रका अनुसार मौसम अनुकूल रहे बाँकी क्षेत्रमा पनि केही दिनभित्रै धान रोपाई सम्पन्न हुने अपेक्षा गरिएको छ। रोपाई सकेसँगै किसानहरू गोडमेल मल व्यवस्थापन र बाली संरक्षणतर्फ केन्द्रित हुनेछन्। धान ओखलढुङ्गाको प्रमुख खाद्यान्न बाली मध्ये एक भएकोले समयमै रोपाई सम्पन्न हुने उत्पादन वृद्धि र खाद्य सुरक्षाको दृष्टिले महत्वपूर्ण मानिन्छ। कृषि ज्ञान केन्द्रले किसानहरूलाई मौसमको अवस्था अनुसार आवश्यक कृषि व्यवस्थापन अपनाउन समेत आग्रह गरेको छ। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकपोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाई भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अफरान्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ।

0: आमाको पहिलो डोज शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9545-48117, 9545-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3 कार्यालय, रसनालु रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय, डुडभन्ज्याङ, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय, बितिजोर, सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामी सब खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर सहयात्रा गर्छौ। यो 45 मिनटको समय रहन्छ तपाईँसँग भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डस्कम हजुरको याप्तामा कोशी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम के कस्तो लाग्दैछ तपाईँले हामीलाई सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ र फोन गरेर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आज मंगलबारको अवस्थाई तपाईँले गीतको ट्र्याक चिन्नुपर्ने हुन्छ र मात्रै गीतको बोल चिन्नुपर्ने हुन्छ। कुन गीत हो भनेर चिन्नुपर्छ तपाईँले। फटाफट फोन गर्नुहोस्। 0840 40 00 26 को नम्बर खुल्ला छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने सेयर पनि गर्न सक्नुहुन्छ। हप्ताको 6 दिन मात्र आउँछ यो कार्यक्रम। आइतबारदेखि शुक्रबारसम्म तपाईँले 6 दिन विभिन्न प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको कार्यक्रम उकाली रालीको बसाइमा रहेर तपाईँलाई मनोरञ्जन दिँदै तपाईँसँग रम्दै रमाउँदै यो कार्यक्रमको समय अवधिभर रहनेछौ भने यति बेला मलाई प्रविधि संयोजनमा भएर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो र माइलो गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा का एकदमै मिचेरा मालिकीत बजिसकेको छ। ससुर आलीमा बद्री भङ्गेरी अनि सिन्धु मल्लको आवाजमा रहेको थियो, गीत सुनिसक्नु भएको छ। यति बेला टेलिफोन सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दैछ, हामी कार्यक्रमतर्फ लाग्छौ। स्वागत गर्छु। हेलो, नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: एकचोटि सोच्ने त कहाँबाट बोल्यो होला,
0: कहाँबाट चाहिँ होला त है?
1: हजुरको मिल्नी सतराजहरूले पनि फोनी गर्ने, कहाँबाट बोल्नु होला त?
0: कहाँबाट कहाँबाट, अब जहाँबाट बोल्नुमा त्यहीँबाट भनेर नि कसरी भन्नु है? मलाई त चिन्नै गाह्रो पर्यो।
1: गीता बदल भन्नुभयो है?
0: ओहो, भनेपछि त्यतिबाट यहीँ नजिकैबाट पो हुनुहुँदो रहेछ त नि?
1: अनि नचिन्दैछु भन्नुभयो चाहिँ,
0: मैले चिनिने हेर्नुहोस् कि त आज के गर्नुभयो, भोलिदेखि पर्सिको दिनमा चाहिँ चिन्ने प्रयास गर्छु है।
1: हुन्छ, अलिक स्वर रेकर्ड गरेर राख्नु न।
0: आवाज रेकर्ड गरेर राख्नु पर्यो मैले?
1: अनि कार्यक्रम आउने त ल्याएर लाएर नि मेरो आवाज सुन्नु, अनि त्यसपछि गीत रहेछ भनेर भन्नु न।
0: त्यसको मतलब अब मोबाइलमै रेकर्ड गरेर राखौँ कि आफ्नै दिमागमा रेकर्ड गरेर राखौँ? त्यो पो कन्फ्युज भइरहेको छु म त।
1: दिमागमै रेकर्ड गरिराखेको त राम्रो,
0: यो कन्फ्युजले गर्दाखेरि चाहिँ झन् कता कता कुकु हो कुकु कुकु बोल्नु भयो भने जस्तो हुन्छ कि गीता
1: चाहिँ। अब दिमागमै सेभ गरिराखेको त राम्रै हो,
0: राम्रै हो, सधैँ चिनिन्छ पनि। अब अडियो सुनिरहनु नि परेन होइन गीता चाहिँ?
1: हजुर,
0: ल ठिकै छ, त्यसो भए अब म राख्छु। अनि खाजा चाहिँ खानुभयो कि बाँकी छ भन्नुहोस् न?
1: खाजा त खाइसके दिदी हजुरले खानुभयो?
0: मैले पनि खाइसकेको, हेर्नुहोस् न, खाजा खाएर बोल्नलाई गाह्रो पनि भइरहेको छ, धेरै खायो कि क्या जस्तो पनि लाग्छ बेला बेला त।
1: हाम्रै नदी नदी खाएर
0: सायद होला गीता चाहिँ, यदि मैले हाम्रो गीताजीलाई पनि खाजा खान आदि दिएको भए त पक्कै मलाई पनि यस्तो हुन्थेन होला, बाँडेर खाएको मिठो पनि हुन्थ्यो होला है।
1: हजुर, कुनै दिन खाँदा नि दिदी, हजुर टेन्सन नगर्नु न।
0: ठिक छ, प्रतीक्षा गर्नुपर्छ
1: दिदी। हजुर
0: हजुर,
1: मलाई एउटा कुरा सोध्नु, मलाई सोध्न पाउँछु
0: कि होला? भन्नुहोस् न। अब भन्नुहोस् चाहिँ भने, विषयवस्तु के छ, प्रसङ्ग के छ फेरि?
1: हाम्रो यो कार्यक्रम होइन, साथी सम्झिने आउँछ, गीत गाउने आउँछ, होइन सब आउँछ, तर यस्तो गजल कविता दर्शाएर भन्ने थियो किन?
0: अनि बिहान 10 बजेको कार्यक्रममा छ त फेरि,
1: कुन चाहिँ बार छ भन्ने मलाई थाहा नि भयो कि?
0: त्यो बिहिबार सुन्नुपर्ने हुन्छ। बिहिबार चाहिँ यहाँले कार्यक्रम लोकको फिल्ममा के गर्नुपर्छ भने धेरैवटा अप्सन छन् हजुरको रेडियो मार्फत। बिहानदेखि हरेक दिन बजेका चुनचुकै कार्यक्रम पनि सञ्चालन गर्न पाउनुभयो होइन? यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, म कथा कविता गजल गीत लेख केही सुनाउँछु भन्ने लाग्छ भने यहाँले सुनाउन सक्नुहुन्छ, धेरै छ नै बिहिबारको बुझाइको लागि। ठिक छ, थाहा नभएको कुरा सोध्न पाइयो गीताजी। अब यहाँले सोध्नुभयो भनेर मैले चित्त दुखाउँदिन, दुखाएको पनि छैन सबैलाई। अब कार्यक्रम सुनिरहँदा नि कहिले काहीँ बिर्सिन्छ थाहा हुँदैन, त्यो भनेको अलग कुरा छ, तर यहाँले भन्नुभएको जस्तो कार्यक्रम चाहिँ छ है भन्न खोजे है त मैले। ल, बिहिबारको बसाइमा यहाँले चाहिँ फोन गर्नुभयो भने कार्यक्रम लोककोशेलीमा सुन्न सुनाउन अन्य साथीहरूले पनि के नयाँ सुनाउनुहुन्छ र हाम्रो गीताजीले पनि के सुनाउनुहुन्छ भन्ने कुराहरू छ। अनि गीत गाउने चाहिँ अब यहाँले चाहिँ कार्यक्रम उकाली उरालीमा हिजो थियो गाउनुभयो कि भएन, यहाँले हिजो कार्यक्रम सुन्नुभयो कि भएन? हिजोको बसाइमा कार्यक्रम उकाली उरालीमा गीत गाउने थियो भने कार्यक्रम लोककोशेलीमा बिहिबार पनि गीत गाउन पाइयो र शनिबार विशेष झन् गीत गाउने दिन छ। ल, अब यहाँको गीत गाउने दिन फोन लाग्दैन, अन्य दिन लाग्छ, गाह्रो छ है।
1: मैले गीत गाएको थिएँ दिदी,
0: अनि सोध्नु भयो नि त, त्यही भएर मैले पनि भनिदिएको नि त फेरि। ल ठिक छ, यहाँले मेरो गीत गाउनु भएको थियो मलाई थाहा छ पक्कै पनि। ल, अब अरू के छ नयाँ खबर सुनाउनुहोस्।
1: अहिले त ठिकै छ, मौसमको कुरा गर्दाखेरि हिजो चाहिँ पानी परिरहेको थियो, आज चाहिँ कस्तो घाम लागेको थियो, अहिले चाहिँ सुत्ताले छ भन्नुभयो चाहिँ सुत्तामा बसेर कार्यक्रम भनेको छैन, त्यही पनि म यता डाँडातिर घुम्न आएर फाइन टायर गरेर राखिहाल्यो।
0: डाँडा डाँडा चाहिँ किन जानुभएको त नि?
1: यस्तो हावा खानलाई,
0: त्यत्रो धेरै गर्मी छ,
1: त्यस्तो धेरै गर्मी त छैन, त्यही पनि कति घर नै बस्नु जस्तो लाग्छ, त्यही बाहिर
0: ठिक छ, भित्र बसेर हुने मान्छेलाई बाहिर निस्किन मन लाग्छ, ठिक छ। कार्यक्रममा आउनुभएको छ, सहभागी त आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज के गर्नुपर्छ भन्ने कुरा त यहाँलाई थाहा छ? कार्यक्रम सुन्न पाउनुहुन्न अनि विषयवस्तु थाहा हुँदैन। आज हामीले एउटा गीतको ट्र्याक लिएका छौँ, गीतको बोल मात्रै चिन्नु पर्ने हुन्छ, यहाँको लागि ट्र्याक बज्छ अब कि कसो हो गीता चाहिँ?
1: हुन्छ, अब आफूले सुने, अब आफूले दिमाग आए, अब आफूले चिनेकी रहेछ भन्ने भने चाहिँ मेरो गर्छु नि।
0: ल, गीतको बोल मात्रै चिन्नुपर्ने हुन्छ, यहाँको लागि ट्र्याक बस्छु, ध्यान दिएर सुन्नु होला है त।

0: 기대하지. 숨어 봐요.
1: 마지막 자에 숨나듯이 따라 있어 바나나 엄마 여기도 계속 라디라서 디마고 캐치 아가즈네.
0: 디마그나스 캐치 아이네. 기가는 언제 다니야 봐.
1: 마디 아와 마디 아이나니 봐나.
0: ल आएन भन्नुभएको छ अन्य साथीले के भन्नुहुन्छ यहाँले कार्यक्रम सुनेको छैन भन्नुपर्छ थाहा पाउनुपर्ने हुन्छ अन्तिम समय यही ख्याक बज्नेछ है त हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी काठमाडौँबाट जन्मी भनेको थिए उहाँ रानीचाकदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई कि साथ सुनेर साथ दिइराख्नु भएको छ धेरै साथीहरूले आजको व्यवसायी पक्कै पनि तपाईँसँग रहँदै रम्दै रमाउँदै त्यसै गरी तपाईँलाई हामीले गीतको ट्र्याक सिनाइरहेका छौं पहिलो साथीले आएन भन्दै हुनुहुन्छ पालो तपाईँको रहेको छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: नमस्ते दिदी हजुर
0: नमस्ते हजुर नमस्ते को बोल्दै हुनुहुन्छ होला हाम्रो देवजी बोल्दै हुनुहुन्छ
2: हजुर पक्कै पनि देवमाजी बोल्दैछु है भन्नुपर्छ दिदी
0: ल ठिक छ अनि हाम्रो देवजीको के छ खबर
2: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ आज दिनभरिको खबर पनि त्यस्तै हो अब सधैँको जस्तै नै भन्नुपर्छ घाँसहरूको लाग्यो आज चाहिँ हिजो पानी परेको थियो

0: सुन्नुभयो?
1: हजुर सुनि, एकदम तिनी जस्तो पनि लाग्यो है त।
0: ल भन्नुहोस् न त।
1: सबै नाता तोरे ओम नम शिवाय, ओम नम शिवाय भन्ने भाका भन्नुहोस् है त।
0: यही हो भन्नुहुन्छ?
1: हजुर यही नै हो भन्न चाहन्छु है म त।
0: अब देवजीले यही हो भन्नुभएको छ, अन्य साथीहरूले चाहिँ के भन्नुहुन्छ होला? देवजीले कार्यक्रम अन्तिमसम्म सुन्नुपर्ने हुन्छ।
1: हस् हुन्छ, म त्यही भन्छु, सबै नाता तोरे यही भएको भन्न चाहन्छु है त दिदी।
0: ल हुन्छ, यहाँले यही नै हो भन्नुभएको छ, यसलाई अब 100% नै दिनुभएको छ, यसको 100% मिलेको छ कि छैन, अर्को साथीहरूले के भन्नुहुन्छ यसको जवाफ सुन्दै गर्नुहोस्, अहिलेको लागि छुट्छौँ है। हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले आजको गीतको ट्र्याकको नाम भनेर जानुभएको छ, तर मिलाउनु भएको छ कि छैन थाहा छैन। अन्य साथीले पनि यही ट्र्याक चिन्नुपर्छ। यति बेला कार्यक्रममा अर्को गीत, त्यसपछि फेरि आउँछौ।

0: कार्यक्रममा राखेर ग्रामीण स्वर्गीय त चर्य भए आउँथे उडेर भने बोलको भाका कार्यक्रममा बजाइसकेको एकदमै मिठो थियो यो भाका तपाईँले सुनिसक्नु भएको छ। यस्तै मिठो र माइला भाकाहरूको साथसाथै तपाईँसँग सहयात्रा गरिरहेका छौं भने आजको अवसरमा हामीले तपाईँलाई गीतको ट्र्याक चिनाइरहेका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? दिपा श्रेष्ठ भन्नुभयो।
1: हजुर,
0: के छ दिपाजीको खबर सुनाउनुहोस् न।
1: मेरो सबै ठिकै छ, सुनाउने
0: मेरो पनि एकदम ठिकै छ। अहिलेसम्म खास त्यस्तो नयाँ नौलो केही छैन, सबै पुरानै समग्रमा सब ठिकठाक छ भन्नुपर्छ। आइदा अनि खाजा त खाइसक्नु भयो होला? मेरो पनि भइसकेको छ। ल, यहाँले खाजा खाइवरी हामीलाई सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। म कार्यक्रमतर्फै लाग्छु, यहाँको लागि गीतको ट्र्याक बजाउनु पर्छ या पर्दैन? ल, एकचोटि यहाँको लागि बज्छ, ध्यान दिएर सुन्नुहोस् है त।

0: ਸੁਣਨ ਵਾਇਆ
1: ਸੁਣਨਾ ਕਸਮ ਦੀ ਅੱਜ
0: ਲਵਣ ਸੁਣਾ ਤਾਵਾ
1: ਆ ਕਿੱਥੇ ਆ ਮੰਨਾ ਜੀ ਨਹੀਂ ਕੀ ਗਾਇ ਗਾਇ ਜੋ ਨਾਮ ਮੰਨਾ ਨਹੀਂ ਦੀ ਅੱਜ
0: ਗੀਤ ਕੋ ਬੋਲ ਵਣ ਪਰਨੇ ਹੁੰ ਚਾਹੀਦਾ
1: ਗੀਤ ਕੋ ਬੋਲ ਉਹ ਨਾਮ ਕੀ ਵਾਇਆ ਬੰਨੀ ਉਹ ਗੰ ਚਾਹੀਦੀ ਅੱਜ
0: ਇਹ ਨਹੀਂ ਉਹ ਵਣ ਹੁੰ ਚਾ
1: ਆ ਜੀ
0: ल यही नै भन्छु भन्नुभएको छ यो गीत कार्यक्रममा मतलब अहिले बजेको ट्र्याकको गीत कार्यक्रमको अन्तिममा बज्छ के रहेछ यहाँले मिलाउनु भयो कि भएन थाहा पाउनुहुन्छ अहिलेको लागि छुटाउँदा हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीपजी सिन्धुलीदेखि हुनुहुन्थ्यो उहाँले चिन्नुभयो या भएन म अन्तिममा मात्र भन्नेछु अहिलेसम्म को को साथीले मिलाउनु भएको छ या छैन भन्ने कुरा तपाईँलाई थाहा हुन्छ अब एकजना साथीलाई हामी प्रदर्शित सम्पर्कमा जोड्नेछौँ त्यसपछि चाहिँ कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ हामीलाई सुन्दै हुनुहुन्छ होला सुन्ने साथीले फटाफट फोन गर्नुहोस् म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु साथी हामीलाई धेरै साथीको फेसबुक कमेन्टहरू पनि प्राप्त भएको छ तपाईँका कमेन्टहरूलाई पनि हामी कार्यक्रममा वाचन गर्नेछौँ यति बेलाको अवस्थामा हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ पेमा किङजीको उहाँ लेख्नुहुन्छ नमस्ते विवेक आज खानुभयो त म कार्यक्रम सुन्दैछु यता ओखलढुङ्गाबाट भन्दै हुनुहुन्छ उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु शर्मिला नसिरिङजीले पनि शिवाई दिदी म कार्यक्रम सुन्दैछु यता खोटाङबाट लाइभबाट कार्यक्रम सुनिरहेको छु उहाँ लेख्नुहुन्छ लाइभबाट चाहिँ कार्यक्रम पहिलोचोटि सुन्दैछु भन्दै हुनुहुन्छ कि क्या हो हाम्रो शर्मिलाजीले अब बज्ने गीत चाहिँ एलिलाले बगर पुष्प राई सम्झना सुनवार लगायत सुशीला विश्वकर्मा रोसिका खपाङ्गी लगायत सबैलाई सम्झेको छु भन्दैन होला भन्दै हुनुहुन्छ अमिनाजीले पनि सबैलाई मिठो सम्झना भन्नुभएको छ धर्मराजाजीले पनि म ढोकाल धर्मराज बिर्ताबाट झापा गर्वै हाल दुबीबाट कार्यक्रम सुनिरहेको छु उहाँ लेख्नुहुन्छ आज मलाई सुरेश अन्जान र अन्जिता विकको लौन अनि यस्तो भन्ने बोलको गीत बजाउनुहोस् भन्ने हुनुहुन्छ अब हामी कार्यक्रमको अन्त्यमा छौँ गीतको बज्न चाहिँ बज्छ तर आज बजेको ट्र्याकको गीत बज्ने छ अन्तिममा चाहिँ त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है बाबुराम मगर ओखलढुङ्गा पोखरी घर भई हाल चाहिँ साउदी अरब रियादबाट भन्दै हुनुहुन्छ अब बज्ने गीत मेरो घर परिवार लगायत सबैको लागि ल भन्नुभएको छ भुवन राउतजीले पनि नमस्ते नमस्कार म पनि कार्यक्रम सुनिरहेको छु है कार्यक्रम एकदमै राम्रो लाग्छ म चाहिँ यता घोराई 19 दाङबाट भन्दै हुनुहुन्छ हाँसी भारतबाट अब बज्ने गीत सबैलाई भन्दै हुनुहुन्छ देवेन किशोर अन्जानजी पनि लेख्नुहुन्छ माया भन्ने चिजै यस्तो हो कहिले रुवाउँछ कहिले हँसाउँछ त कहिले फसाउँछ पनि पाएपछि पनि डर लाग्छ कतै गुमाउँछु कि भनेर नपाउँदा पनि पिर हुन्छ ऊ ठिक छ कि छैन भनेर भन्दै हुनुहुन्छ नमस्कार हजुर लगायत होलिउड परिवारलाई धेरै माया धेरै सम्झना म चाहिँ देवेन किशोर अन्जान प्रवासी भनेर लेख्नु भएको छ देवेनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पक्कै यहाँले भने जस्तै कहिले हँसाउँछ कहिले रुवाउँछु नपाउँदा पनि गुमाउँछु भन्ने डर छ पाएर पनि के हुन्छ भन्ने भेज होइन पक्कै भने देवेन्द्रजीलाई विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी अभागिनी प्राय योनी साथीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ राज कालीकोटेजीले पनि नमस्ते गुड आफ्टरनुन राई म झापाली हिरो राज कालीकोटे बिर्तामबाट झापा घर भई हाल चाहिँ युएईबाट कार्यक्रम सुनिरहेको छु अब बज्ने भाका मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु भन्नुभएको छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागी जनाउनु भएको थियो गीता गदालजी देवमाझी देवास श्रेष्ठजी प्रदीप राणाजी हुनुहुन्थ्यो हाम्रो गीताजीले चाहिँ आएन भन्नुभएको थियो र अन्य साथीले चाहिँ मिलाउनु भएको छ मिलाउने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु फोन गर्ने फोन प्रयास गर्ने र मिलाउन सकिनँ भनेर तपाईँले चिन्ता नगर्नुहोस् अर्को वर्षमा तपाईँले मिलाउनुहुन्छ मात्रै तपाईँको तपाईँलाई कार्यक्रममा होइन रमाइलोको लागि हामीले कार्यक्रम लिएर आउने गर्छौं जस्तो गीत जित्ने साथीले चाहिँ पुरस्कार पाउने नजित्ने साथीले चाहिँ पुरस्कार नपाउने भन्ने छैन यो कार्यक्रममा सहभागिता सबैको बराबर छ होइन त चिन्न सक्नु नसक्नु पनि तपाईँको आफ्नै ठाउँमा छ त्यो हुँदाखेरि तपाईँलाई हामीले कार्यक्रम चाहिँ रमाइलोको लागि मात्र लिएर आउने गरेका छौँ यो कार्यक्रम जुन तपाईँले ट्र्याक चिन्नुहुन्छ या चिन्नुहुन्न भन्ने कुरा साथसाथै गीत संगीतलाई तपाईँले कतिको माया गर्नुहुन्छ भन्ने उद्देश्यले पनि हामीले यो कार्यक्रमलाई लिएर आउने गरेका छौँ भन्दै नचिन्ने साथीले चाहिँ मनलाई सानो नबनाउनुहोस् भोलि पनि तपाईँको फोन लाग्छ आउनुहोस् प्रयास जारी राख्नुहोस् भन्दै अब चाहिँ कार्यक्रममा सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु र आज हामी लिइरहेको ट्र्याक भएको थियो गीतको बोल रहेको थियो ओम नमः शिवाय पशुपति शर्मा र टिकापुनको आवाज रहेको थियो यो गीत कार्यक्रमको अन्त्यमा पनि बल्छ देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने साथ दिने फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रम उकाली उराली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि श्रष्टप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्की उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा आजको ट्र्याकको गीत ओम नमः शिवाय पशुपति शर्मा अनि टिकापुनको आवाजमा रहेको गीत छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको वेबसाइटबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते मंगलम भगवान विष्णु मंगलम गौड़।

0: अहिले साँझको 5 बज्यो। किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ, तपाईँको देशमा सही छैन। नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हद दाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेको छैन।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि दोकानमा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ टमाटर ल्याएर वजन गर्ने मेरो काम त छ। किसानले सुधा ल्याउनु पर्दैन देख्ने, किसान पूर्व नलाग्ने देख्नुको लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92

0: 7.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बेजोर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसुते नवलपुर, रेडियो कावसुते 102.6 मेगाहर्ज कावसुते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हामीले स्वास्थ्यको कुरा, खानपानको कुरा त गर्दै नै छौँ, डाक्टर यन्दर गैरीसँग गरेको कुराकानीलाई विशेष महत्व दिएको छ भने, आजदेखि नै नेपालमा चाहिँ नेपाल भूमि बैंक लिमिटेड आएको छ र विशेष गरी भूमिको व्यवस्थापनको लागि चाहिँ यो बैंक अगाडि बढेको छ भन्ने जानकारी हामीलाई प्राप्त भएको छ र यसको एउटा सामान्य प्रोमो पनि हामीले तयार पारेका थियौँ, त्यो प्रोमो पनि आजको श्रृङ्खलामा राख्ने प्रयास गरेका छौँ।
1: समय आफ्नो गतिसँगै बित्दैछ, तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन, वा पुछ्याएर संरक्षणको अभावै तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि? अब चिन्ता छोड्नुहोस्, माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ। हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ, हामी जल जमिन र जंगलको संरक्षण गर्दै इकोसिस्टमलाई पुनर्जीवन दिन्छौ। तपाईँको निजी सरकारी वा गुठी जस्तोसुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य। विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरिफाँट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 98514-30081, 98514-30081।

0: फेर्सी र स्वास्थ्यका कुराहरूलाई पनि सँगसँगै जोड्ने प्रयासमा हामी आजको श्रृङ्खलामा केन्द्रित हुने प्रयास गर्दैछौँ। र हामीले हुन त पछिल्लो समयमा विभिन्न कारणले गर्दा विषाक्त खानपान, विषादीको अत्यधिक प्रयोग, रसायनको प्रयोगको कारणले गर्दा चाहिँ अत्यधिक मात्रामा पछिल्लो समयमा विभिन्न खालका रोगहरूको समस्याबाट हामी पीड़ित हुनु परेको त्यो यथार्थ हामी सँगै छ। र हाम्रै पुस्ताहरू धेरै रोगी भएका छन् विभिन्न कारणले गर्दा। र यो समयमा हामीले पक्कै पनि अर्ग्यानिक चिजहरू, जैविक पद्धतिबाट उत्पादन गरिएका चिजहरू चाहिँ सेवन गर्नुपर्छ भन्ने कुराहरू ल्याउँदै गर्दा पनि विकल्प नहुँदा बाध्यता छन् जनताहरू विषाक्त चिजहरू खानको लागि। यद्यपि प्रयासरत पछिल्लो समयमा चाहिँ उपभोक्ताहरू पनि चनाखो भएको अवस्थामा चाहिँ हामीले एउटा खानपानका कुराहरूलाई ध्यान दिनुपर्ने कुराहरू, हामीले कस्ता चिजहरू कसरी खाने एउटा पाटोबाट, र हामी रोगी भइसकेका छौँ भने चाहिँ अब चाहिँ यसलाई कसरी सुधार्ने, हाम्रो एकपटक पाएको जीवनलाई कसरी हराभरा बनाउने, कसरी फलाउने, कसरी फुलाउने, र हामी कसरी सन्तुष्ट हुने, स्वास्थ्यको हिसाबले हामी कसरी स्वस्थ रहने भन्ने विषयलाई हामी सँगसँगै उठाउने प्रयास स्वरूप चाहिँ आज हामीले लामो समयदेखि चाहिँ प्राकृतिक चिकित्साको क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तित्व अर्थात डाक्टर यञ्जन गैरीलाई नै स्टुडियोमा निम्त्याएका छौँ। र उहाँको अनुभव सुन्दा मात्रै पनि हामीलाई स्वास्थ्यको क्षेत्रमा लाग्नको लागि एउटा रोग लाग्ने नदिने केही विकल्पहरू पनि छन्, केही उपायहरू पनि छन्, हामीले यो उपायको कुरा, र हामी रोगी भइसकेका छौँ भने पनि विकल्पहरू छन् है, हामीले यो चाहिँ अवलम्बन गर्नु पर्यो, यो चाहिँ पद्धतिलाई अवलम्बन गर्नु पर्यो भन्ने खालको सन्देश पनि आजको श्रृङ्खलामा दिने प्रयास स्वरूप चाहिँ आज हामीले प्राकृतिक चिकित्सा र सँगसँगै हामीले खानपानका कुराहरूमा पनि केन्द्रित हुँदैछौँ। र हामीले खाँदा कसरी खाने, के खाने, र हामीले कसरी चाहिँ सही चिज खाने भन्ने खालको सन्दर्भ पनि आजको श्रृङ्खलामा जोड्ने प्रयास गर्दैछौँ। आजको अतिथि अर्थात् डाक्टर यञ्जन गैरी योग तथा चिकित्सक संघका समेत उपाध्यक्ष हुनुहुन्छ, केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। सँगसँगै उहाँ चाहिँ हिमालयन प्राकृतिक अस्पताल मध्य मानेश्वरमा रहेको छ, यसका समेत संस्थापक फाउन्डर हुनुहुन्छ भने काठमाडौँ प्राकृतिक अस्पताल वसुन्धरामा रहेको छ, यसका समेत मेडिकल डाइरेक्टर हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौँ। लामो समयदेखि यो क्षेत्रमा चाहिँ काम गर्दै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौँ। डाक्टर साहब नमस्कार, यहाँलाई स्वागत
1: छ। नमस्कार
0: डाक्टर साहब, यो प्राकृतिक चिकित्सा भनेको चाहिँ के रहेछ? अलिकति यो आयुर्वेद र प्राकृतिक चिकित्साको चाहिँ एउटै हो कि भन्ने खालको जनमानसमा चाहिँ एउटा भ्रम पनि देखिया छ, फरक हो या एउटै हो?
1: के छ भने प्राकृतिक चिकित्सा र सुरुमेले पनि सुन्नु, प्राकृतिक चिकित्सा र आयुर्वेद भनेको चाहिँ नितान्त दुईटा प्रिन्सिपल, दुईटै सिद्धान्त, फरक सिद्धान्त बोकेका पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धतिहरू हुन्। विशेष गरी प्राकृतिक चिकित्साको नातर, प्राकृतिक चिकित्सा भनेको विशुद्ध औषधिविहीन चिकित्सा पद्धति हो, जुन चिकित्सा पद्धतिले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। र यसमा चाहिँ पञ्चमहाभूत सिद्धान्तमा प्राकृतिक चिकित्सा आधारित रहेको हुन्छ। पञ्चमहाभूत भनेको पृथ्वी, आप, तेज, वायु, आकाश, यिनै पृथ्वी प्राकृतिक स्रोत र साधनहरूबाट चाहिँ रोगको निदान गर्ने कुनै पनि उपचार पद्धतिलाई हामी प्राकृतिक उपचार, प्राकृतिक चिकित्सा अथवा प्राकृतिक उपचार पद्धति भन्ने गर्दछ।
0: डाक्टर, जस्तो पछिल्लो समयमा मैले अगाडि पृष्ठमा पनि जोडे, विभिन्न खालका रोगहरू विभिन्न कारण छन्, हाम्रो खानपान, रहन सहन, हाम्रो बसाइ सहर केन्द्रित लगायत विभिन्न खालका रोगहरू चाहिँ पछिल्लो समयमा अझै बढी रोगहरू आएका छन्, र हरेक घरमा एउटा न एउटा रोगीको संख्या बढ़िया छ, एउटा अलिक ठूलो रोग, दीर्घ रोग हामीले जुन भन्ने गर्छौँ, यो समस्या हुँदै गर्दा चाहिँ पछिल्लो समयमा यहाँहरू जस्ता व्यक्तिहरू लाग्नु भएको छ विभिन्न खालका पद्धति विकल्पहरू खोज्ने क्रममा चाहिँ प्राकृतिक चिकित्सा पद्धति चाहिँ सही छ है भन्ने

0: चाहिँ प्राकृतिक चिकित्साले चाहिँ एकदम राम्रोसँग चाहिँ उपचार गर्न सकिन्छ। प्राकृतिक चिकित्साका सिद्धान्तहरूबाट प्राकृतिक चिकित्सामा भनेका सिद्धान्तहरू भोजनका सिद्धान्तहरू होस् अथवा प्राकृतिक चिकित्सा उपचार पद्धतिका सिद्धान्तहरूबाट चाहिँ हामीले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी गराउन सकिन्छ भन्ने नै यिनै चारवटा एस्पेक्ट अफ हेल्थमा चाहिँ प्राकृतिक चिकित्साले काम गर्ने हुँदाखेरि नै हामीले सर्वोत्कृष्ट चिकित्सा पद्धति हो र हामी चाहिँ रोगीलाई निरोगी बनाउन सक्छौ भनेर चाहिँ हामीले अहिले उपचारहरू दिइरहेका छौँ, जुन उपचार सफल पनि भएका छन्। कति पटक तपाईँहरूले पनि हेर्नुभएको छ, बिरामीहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्नुभएको छ अश्विनजीले, त्यहाँ बिरामीहरूका कुराहरू पनि हजुरले सुन्नुभएको छ। हामीले त्यहाँ चाहिँ केमिकल युक्त औषधिहरूबाट लिएर आउनु खाइरहनु भएकोलाई हामीले चाहिँ औषधि छुटाएका पनि छौँ र हामीले छुटाउने क्रममा चाहिँ एउटा भ्रम के छ भने प्राकृतिक चिकित्साका नाममा एउटा भ्रम पनि छ, यो कुरा हामीले उजागर गर्नु पनि छ। के छ भने एलोपेथी मेडिकेसन आधुनिक चिकित्सा पद्धतिबाटलाई नै हामीले बाइकट गरेर जान खोजेको होइन। हाम्रो लागि आधुनिक चिकित्सा पद्धति वैकल्पिक चिकित्सा पद्धति हो भने वैकल्पिक चिकित्सा उनीहरूको लागि हामी वैकल्पिक चिकित्सा पद्धति हौ। त्यो कारणले गर्दाखेरि हामीले हाम्रो तर्फबाट रिजल्ट दिइसकेपछि बिरामीलाई सही खानपान, सही तपाईँको चाहिँ तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैलीमा चाहिँ यसरी बस्न सकिन्छ है भनेर बिरामीहरूलाई अथवा चाहिँ साधकहरूलाई हामीले चाहिँ गाइड गरिसकेपछि उहाँहरूको शरीरमा आएको उहाँको चाहिँ स्वास्थ्यमा आएको परिवर्तनले चाहिँ औषधिहरू रोक्नुपर्ने अवस्थामा कति बिरामीहरू पुग्नुहुन्छ। ती बिरामीहरूलाई हामीले सम्बन्धित चिकित्सक जो चिकित्सकले उहाँहरूलाई चलाउन उहाँहरूकै उहाँहरूमा यो डाटा लिएर गइसकेपछि उहाँहरूले नै यसको चाहिँ फाइनल गर्ने हो। हामीले नै बिचमा चाहिँ छुटाउनु, यो खाने हुन्न, प्रेसरको औषधि खाने हुन्न, सुगरको औषधि खाने हुन्न भन्दैनौँ। हामीले ती औषधि पनि खानुहोस् र जीवनशैलीलाई नै सही बाटोमा चाहिँ लिएर अगाडि बढौँ। त्यो गर्दा गर्दै चाहिँ औषधिको चाहिँ ट्यापरिङ चाहिँ सम्बन्धित चिकित्सकले नै गर्नुहुन्छ भनेर हामीले यसरी नै उहाँहरूलाई काउन्सिलिङ गर्छौँ र प्राकृतिक चिकित्साका नाममा चाहिँ यहाँ बजारमा चाहिँ यो खाने हुन्न, यो गर्ने हुन्न, यो चिकित्सा पद्धति, त्यो चिकित्सा पद्धतिभन्दा पनि एउटा मानव स्वास्थ्यको लागि चाहिँ रोगीलाई निरोगी कसरी बनाउने भन्ने हामी चाहिँ पूर्ण केन्द्रित रहेका छौँ। एउटा चाहिँ एउटा प्राकृतिक चिकित्साको रूपमा हामीले चाहिँ अहिले चाहिँ त्यसरी नै अस्पतालहरू सञ्चालन गरिरहेका छौँ।
1: डाक्टर जसो यहाँकै भनाइलाई आधार मान्दा अहिले अरू धेरै विकल्पहरू छन् र यसमध्येमा सही विकल्प चाहिँ प्राकृतिक चिकित्सा पद्धति नै हो भन्न सकियो हामीले पनि।
0: के छ विकल्प के छ भने अब त्यसको चाहिँ रोगको कन्डिसन हेरेर हुन्छ। यदि मान्छे दीर्घकालीन रोगी छ भने प्राकृतिक लाइफ स्टाइल म्यानेजमेन्ट गरेर अथवा उसको स्ट्रेस म्यानेजमेन्टहरू गरेर उसको जीवन पद्धतिलाई नै परिवर्तन गर्न सकिने, जस्तो दीर्घकालीन उच्च रक्तचाप, मधुमेह होस् अथवा मोटोपनाका समस्याहरू हुन् र पोस्टरल डिसअर्डर जस्तै नखाइसकिने समस्याहरू हुन्, ती कुराहरूलाई चाहिँ हामीले चाहिँ अब इमर्जेन्सी म्यानेजमेन्टको आधारपछि चाहिँ हामीले चाहिँ दीर्घकालीन रोगहरूबाट ग्रसित मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सा पद्धति सबभन्दा राम्रो विकल्प हो भने, यदि कसैको लागि चाहिँ एक्सिडेन्ट भयो, हात खुट्टा फ्र्याक्चर भयो, त्यसको लागि त आधुनिक चिकित्सा पद्धति चाहिँ त्यसको फेरि प्रमुख चिकित्सा पद्धति भन्छ। चिकित्सा पद्धतिको रोग पनि बिरामीको रोग अनुसार चाहिँ कुन चिकित्सा पद्धतिले बढी कुन काममा गर्छ र हामीले चाहिँ डाटा बेसिसमा र थ्योरी र रिसर्चका आधारमा चाहिँ हामीले उपचार गर्ने हुँदाखेरि हामीले बिरामीको डिजिजमा चाहिँ डिपेन्ड गर्छ, यो कुन चाहिँ उपचारमा चाहिँ कुन चाहिँ डिजिजमा चाहिँ हामी सक्सेस छौँ र अहिलेसम्मको अवस्थामा चाहिँ हामी दीर्घकालीन रोगमा चाहिँ अहिलेसम्म हामी कम्युनिकेबल र एक्युट कन्डिसनमा बाहेक लङ टर्म जस्तो क्रोनिक डिसअर्डरहरूमा अथवा चाहिँ पेटका समस्याहरू, मुटुका समस्याहरूमा, दीर्घकालीन रोगहरूमा चाहिँ हामीले अहिलेसम्म राम्रो
1: सफल पनि हुनुभएको छ। जस्तो अब अर्को प्रसङ्ग, जस्तो हामीले हेर्दा चाहिँ पछिल्लो समयमा मैले अगाडि थोरै मात्र जोडेको थिएँ पृष्ठभूमिमा चाहिँ विषाक्त खानपान, रसायनको अत्याधिक प्रयोग, विषादीको प्रयोगको कारणले गर्दा हाम्रो अवशेषहरू केही मात्रामा रहँदै गर्दा यति नै अवशेष रह्यो, यतिलाई रोग लाग्यो भन्ने तथ्याङ्क त छैन, यो खोज्न पनि गाह्रो हुन्छ। यद्यपि पछिल्लो समयलाई हेर्ने भने 3 दशक 4 दशकको आकलन गर्ने भने चाहिँ विषाक्त खानपान, विषादी रसायनको प्रयोगले गर्दा अत्याधिक मात्रामा रोगीहरूको संख्या बढेको छ र यसको निदान पनि विशेष गरी पछिल्लो समयमा प्राकृतिक चिकित्साहरूले बिस्तारै निदान सल्भ गर्दै गएको अवस्था पनि छ। यद्यपि बिग्रिसकेको हुनाले सल्भ गर्न अलिक गाह्रो पनि छ होला। यो विषाक्त खानपानको कारणले भएका रोगहरूलाई अब न्यूनीकरण गर्ने उपाय के हुन सक्छ?
0: अब विशेष गरी के छ भने विषाक्त त अहिलेसम्म नेपालमा मापन गर्ने कुराहरू एकचोटि बजारमा हल्ला पनि आएका थिए, यति मात्रा पनि विदेशहरूमा त तपाईँको विषाक्त कति छ, के छ, कुनमा कति विषाक्त छ भन्ने चाहिँ मापन हुन्छन्, त्यसको लागि मेजरमेन्ट हुन्छ। अहिलेसम्म त हाम्रोमा चाहिँ कुनै पनि छैन र बढ्दो चरम व्यापारीकरणले गर्दाखेरि नै हाम्रो मानव स्वास्थ्यलाई ख्याल नगरिकन चाहिँ व्यापारीकरणले गर्दाखेरि नै अहिले तपाईँको चाहिँ हरेक चिजमा चाहिँ रिफाइन्डका कुराहरू, अब तपाईँको चाहिँ खानेकुराहरूमा केमिकल युक्त कुराहरू, हाइब्रिडका कुराहरू, हिजोकै दिनमा तपाईँले हामीले खाने फलफुलहरूमा आउने टेस्ट र अहिलेको फलफुलहरूमा आउने टेस्ट, हिजोका दिनमा हामीले खाने यतै मुला, काँक्रो अथवा तपाईँले खाने टमाटरहरू जुन नर्मल कुराहरू छन्, यसमा युज भएका पेस्टिसाइड्सहरू अथवा इन्सेक्टिसाइड्सहरू र व्यापारीकरणलाई भोलि त्यसलाई चाहिँ 1 किलोलाई 2 किलो कसरी बनाउने भन्ने एउटा चाहिँ नयाँ नयाँ कुराहरूले चाहिँ गर्दाखेरि नै प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ मानव स्वास्थ्यमा चाहिँ यसले अभियसली असर गरेको छ। तिनै कारणले गर्दाखेरि हिजोका डाटाहरू, हिजोका दिनमा अथवा हाम्रा सिनियरहरूले पढेका आधारमा अथवा हिजोका दिनमा किताबहरूमा चाहिँ डाटाहरू के थियो भने उच्च रक्तचाप, मधुमेह, सुगर अरू जस्ता मधुमेह भन्छौँ अथवा थाइरोइडका समस्याहरू चाहिँ के थिए, यी अनेका चाहिँ संसारमै नन कम्युनिकेबल डिजिज अलिक साइलेन्ट किलरका रूपमा चाहिँ सबभन्दा बढी नन टप टेन डिजिजहरूमा रोगहरू जसले चाहिँ मान्छेको ज्यान लिने गर्दछ, ती रोगहरूमा अहिले चाहिँ तपाईँको चाहिँ यिनै दीर्घकालीन रोगहरू नै आएका छन्। यी किन आएका छन् भन्दा यी बढ्दो चरम हाम्रो खानपानको अव्यवस्थित खानपानले गर्दाखेरि नै आएका छन्, विषादीयुक्त खानाले गर्दा आएका छन्। हामी हिजोका दिनमा खान नपाएर चाहिँ रोगी हुन्थ्यौँ अथवा मर्थ्यौँ भने अहिले खाना नजानेर रोगी भएका छौँ, खाना नजानेर हामी चाहिँ रोगी भएर अस्पतालका बेडमा पुगेका छौँ पुगेछौँ। हिजोका दिनमा हामी स्वस्थकर खाना खान्थ्यौँ भलै, र अहिले हामीले चाहिँ के छ भने यी कुराहरूलाई न्यूनीकरण गर्न अत्यन्त जरुरी छ। पहिलो कुरा त जबसम्म स्वास्थ्यमा स्वास्थ्य अथवा चाहिँ अब यो नेपाल सरकारको भनौँ, नेपाल सरकारको स्वास्थ्य नीति होस् अथवा त्यसको चाहिँ अब खाद्य नीति होस्, यिनीहरूमा परिवर्तन गर्न जरुरी छ। किन जबसम्म त्यहाँ चाहिँ स्वास्थ्यले नै नेपाल सरकारले अथवा चाहिँ एउटा सरकारले नै नीतिगत रूपमा परिवर्तन गर्दैन भने एउटा व्यक्ति एउटा संस्थाले चाहिँ त्यो भनेको चाहिँ सानो समूहमा सानो चाहिँ दुई चारजना मान्छे दुई चार सय मान्छेलाई चाहिँ गाइड गर्न सकिन्छ, सिङ्गो समाजलाई नै गाइड गर्न सकिँदैन। र यसमा चाहिँ ठुला कुराहरू व्यापारका कुराहरू छन्, बिजनेसका कुराहरू छन्, ती कुराहरूलाई न्यूनीकरण गर्नु भन्दा पनि एउटा मानव स्वास्थ्यले आफ्नो घरभित्र के गर्न सक्छ त भन्दाखेरि तपाईँको चाहिँ खानाहरूलाई व्यवस्थित खाने, टाइममा खाने, तपाईँको चाहिँ टाइममा खाने हरियो सागसब्जीहरू प्रशस्त मात्रामा खाने, र ती सागसब्जीहरू पनि खाँदाखेरि चाहिँ राम्रोसँग धोइ पखाली गरेर त्यसलाई चाहिँ राम्रोसँग चाहिँ प्युरिफिकेसन चाहिँ सबभन्दा त्यसलाई चाहिँ शुद्धिकरण गर्ने प्रक्रिया नुन पानीमा सर्टेन टाइममा भिजाएर हुन्छ कि है तातो पानीले धोएर हुन्छ कि राम्रोसँग धोइ पखाली गरेर खाने, तर चाहिँ तपाईँको धुँदै नधोइकन अलिअलि धोएका कुराहरू पनि जुन हामीले बजारमा चाहिँ हाम्रो चाहिँ बिक्री वितरणलाई राखिएका छन् ती हाइजेनिक छैनन्, ती कुराहरूलाई चाहिँ कसरी म्यानेज गर्न सकिन्छ भने आफ्नो स्वास्थ्यको लागि चाहिँ आफू नै डाक्टर बन्नु नै सबभन्दा उत्तम विकल्प छ अहिलेको लागि, किनभने नीतिगत कुराहरूमाले गर्दाखेरि हामीले बजारमा अरूले मेरो स्वास्थ्य चाहिँ रक्षा गरिदिन्छ कि भन्ने कुरामा भन्दा पनि तपाईँ हामी चाहिँ हाम्रो स्वास्थ्य रक्षा कसरी हुन्छ र हामीले आफ्नो डाक्टर आफै कसरी बन्ने भन्ने महत्त्वपूर्ण कुरा हो। र यसमा चाहिँ भोजनको सबभन्दा उत्कृष्ट भोजन नै कि हाम्रो भान्सालाई नै हामीले चाहिँ के औषधालय बनाउन जरुरी छ, भान्सालाई औषधले बनाउनको लागि हाम्रो चाहिँ मरमसलाहरू कस्तो किसिमको प्रयोग गरिएका छन्, तेल कस्तो किसिमको प्रयोग गरिएको छ, तपाईँको चाहिँ हाम्रो चाहिँ हामीले दिनदिन खाने चाहिँ तरकारीहरू कस्ता ठाउँबाट आएछन्, हामीले कसरी किनेर ल्याइएछ, कसरी प्रशोधन गरेका चिजहरू खाइएछ भन्ने कुरा नै महत्त्वपूर्ण छ। यी कुराहरूलाई हामीले चाहिँ म्यानेज गर्न सकियो भने धेरै थोरै मात्रामा चाहिँ हामी स्वस्थ रहन सक्छौँ।
1: जस्तो दर्शक यहाँले भन्दै गर्दा भान्सा नै औषधले हुनु पर्यो,
0: हो भान्सा नै औषधालय हुनु पर्यो र आफ्नो स्वास्थ्यको चिकित्सक आफ्नो स्वास्थ्यको डाक्टर आफै हुनु पर्यो, यी दुईटा कुरामा हामीले चाहिँ महत्त्वपूर्ण कुरा रहेका छन्। यी कुराहरू भनेको चाहिँ डाक्टर बनेर अरूलाई चेक जाँच गर्ने, अपरेसन गर्ने अथवा चाहिँ औषधि प्रिस्क्राइब गर्ने ती डिफ्रेन्ट कुरा भए, आफ्नो स्वास्थ्यको रक्षा गर्नको लागि आफ्नो चिकित्सक आफ्नो स्वास्थ्य परामर्शदाता आफै बनौ र घरमा भान्सा चाहिँ शुद्ध रह्यो, भान्सामा हाइजेनिक कुरा आयो भने त्यो एउटा घर परिवार नै
1: निकै महत्त्वपूर्ण
0: स्वस्थ रहन सक्छ।
1: जस्तो दर्शक यो चाहिँ खोजी सबैले गर्नु आवश्यक छ र यो आजको आवश्यकता पनि यही छ, यद्यपि विभिन्न कारणले गर्दा कतिपय बाध्यता छ, कतिपय अवस्थामा अनियोज छ, कतिपय अवस्थामा ठगिएको अवस्था छ र कुन चिज कस्तो छ भन्ने कुरा हामीलाई सही ज्ञान पनि छैन, बाध्यता पनि हुन सक्छ, यद्यपि भएसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका अथवा जैविक उत्पादनलाई प्रयोग गर्ने बानी बसाल्नुपर्छ, अर्को कुरा चाहिँ भान्सा नै सुधार्नुपर्छ दर्शकले पनि भन्नुभएको छ। अब अर्को प्रसङ्ग, जस्तो कुनै न कुनै कारणले गर्दा हाम्रो रोगी भएका छौँ, हाम्रो विभिन्न कारणले एउटा यो विषाक्त खानपान लगायतका अन्य कुरा पनि जोडिन सक्छन्, धेरै कुराहरू हुन्छन्, हामीले पल पलमा फेर्ने सासदेखि लिएर हामीले पिउने पानीदेखि लिएर हरेक कुराहरू चाहिँ स्वास्थ्यसँग जोडिएका विषय हुन्छन्, यसलाई हामीले सुधार्नुपर्छ अबदेखि सुधार्न गर्ने कुरा एउटा पाटो हो हामीले भन्दै गर्दा, अर्को पाटोबाट हेर्दा चाहिँ हामी रोगी भइसकेका छौँ, अब यसलाई सुधार्ने कसरी, र यहाँहरू जस्ता व्यक्तिहरू लाग्दै गर्दा यहाँहरू सफल हुनुभएको छ, अन्तिममा विरक्तिएका व्यक्तिहरूलाई अथवा जीवनदेखि निराश भएका व्यक्तिहरूलाई उपचार गरेर प्राकृतिक चिकित्सा पद्धतिलाई अवलम्बन गराएर चाहिँ सुधार गर्ने काम र नवजीवन दिने काम पनि गर्नुभएको छ, कतिपय अवस्थामा हामी त्यहाँ पुग्दा बिरामीहरूको सन्तुष्टि, उहाँहरूको नवजीवन, उहाँहरूले नयाँ जीवन पाएको सुरुवात गरेको महसुस गर्दै गर्दाको क्षण अहिले हामीले शब्दबाट व्यक्त गर्न पनि सक्दैनौँ, यद्यपि यो प्रयासमा यहाँहरू सफल देख्नु भएको छ है।
0: हो धन्यवाद असिनजी, तपाईँले चाहिँ जुन प्रोत्साहन गर्नुभयो, किनभने हाम्रो पब्लिक अवेरनेस र गभर्मेन्टको पोलिसीले गर्दाखेरि नै प्राकृतिक चिकित्सा अलि कान्छो चिकित्सा पद्धति भएको कारणले गर्दाखेरि नि पब्लिक अवेरनेस मान्छेमा छैन। हामी यस्तो देशमा छौँ जहाँ चाहिँ चिकित्सक भनेको आधुनिक चिकित्साका चिकित्सा आधुनिक चिकित्सा क्षेत्रका चिकित्सकहरू र ठुल्ठुलो अस्पतालहरू जुन बिल्डिङहरू नै चिकित्सालयहरू हुन् भन्ने चाहिँ एउटा अवधारणा थियो। हिजोका दिनमा त्यो अवधारणा एकदम थियो भने आजका दिनमा त्यो अवधारणा अलिक घटेर मान्छेले चाहिँ आफ्नो स्वास्थ्यको, हिजोका दिनमा मान्छेको चाहिँ कसरी चाहिँ आफ्नो चाहिँ लाइफ कसरी चलाउने, कसरी खाने चाहिँ कसरी चाहिँ अब त्यो डे टु डे एक्टिभिटीमा चाहिँ आफ्नो कहाँबाट इन्कमको सोर्सहरू खोल्ने भन्ने कुरामा थियो भने आजको दिनमा मान्छेहरू के छ भने त्यो लेभलभन्दा नेपालीको क्रय शक्ति बढेको कारणले होस् अथवा नेपालीहरूको एजुकेसनको लेभल बढेको कारणले होला अहिले प्राकृतिक चिकित्सा अथवा अल्टरनेटिभ कुनै पनि स्वास्थ्य आफ्नो मानव स्वास्थ्य आफ्नो स्वास्थ्यको लागि चाहिँ यसमा के छ कसो मिसा छ त्यो भलै फलो गरौँ नगरौँ त्यो क्वेसनहरू चाहिँ अहिले चाहिँ होइन यस्तो पानी खानुपर्छ उस्तो स्वास्थ्यको आर्टिकलहरू पनि बढी सेयर हुने के यो पब्लिक हेर्दा सानो कुरा लाग्छ यी पब्लिकहरू जागरूक भएकै कारणले गर्दाखेरि हाम्रो जस्तो देशमा र हाम्रो चिकित्सा पद्धतिको लागि उन्नति र प्रगति अहिलेसम्म पाउनु जति जति जुन लेभलमा छ प्राकृतिक योग चिकित्सा प्राकृतिक चिकित्सा त्यो नितान्त म नेपाल सरकारलाई त्यसको क्रेडिट दिन चाहन्न तपाईँको यहाँबाट किनभने उहाँले नीतिगत रूपमा चाहिँ यो चिकित्सा पद्धतिहरूलाई चाहिँ उजागर गर्न केही पनि काम गर्नुभएको छैन नीति निर्माणकर्ताहरूले यहाँ सुन्नुभयो होला उहाँलाई दुःख लाग्ला उहाँले जबसम्म चाहिँ आधुनिक चिकित्सा पद्धतिको चाहिँ साइड बाई साइडलाई प्यारलली चाहिँ अल्टरनेटिभ सिस्टम अफ मेडिसिन वैकल्पिक एकका एक एउटा चिकित्सा पद्धति अर्को चिकित्सा पद्धतिको अल्टरनेटिभ हो कुनै पनि चिकित्सा पद्धति चाहिँ तपाईँको चाहिँ यो ठुलो यो सानो भन्ने हुँदैन रोग लागिसकेपछि एउटा बिरामीलाई चाहिँ रोगीबाट निरोगी हुनु महत्वपूर्ण कुरा हो त्यही भएर हाम्रो चिकित्सा पद्धतिबाटलाई चाहिँ नीतिगत रूपमा चाहिँ सरकारले अहिलेसम्म हेरेको अवस्था छैन जनकि तपाईँहरू जस्तो मिडिया जसले बुझ्नु भएको छ मिडियामा पनि तपाईँको चाहिँ मिडियाका पत्रकार कर्मीहरूले चाहिँ जुन पब्लिकमा लगिदिनु भएको छ बिरामी टु मेन टु म्यान बिरामी टु बिरामी नै हामीले चाहिँ यसको चाहिँ एउटा आउनुहुन्छ सन्चो हुनुहुन्छ उहाँले अर्कोलाई ल्याउनुहुन्छ त्यसरी नै हामी अगाडि बढेका छौँ जो र पब्लिककै सपोर्टको कारणले आज प्राकृतिक चिकित्सा आजको अवस्थामा आएको छ र भोलिको अवस्था नै पब्लिकले नै प्रेसर दिएर नेपाल सरकारले चाहिँ पोलिसीमै चेन्ज गर्छ भन्ने मलाई लाग्दछ तर अहिलेसम्म नीति निर्माणकर्ताहरूले चाहिँ यसमा चाहिँ ध्यान दिएको यसमा चाहिँ प्राकृतिक चिकित्सा चाहिँ नेग्लेक्ट रूपमा हेर्नुभएको अवस्था छ त्यो कारणले गर्दाखेरि पनि कता कता दुःख लाग्छ तर चाहिँ हाम्रा खुट्टाहरू चाहिँ प्राकृतिक चिकित्सा योग चिकित्साको लागि चाहिँ निरन्तर अगाडि बढिरहनेछन् तपाईँहरूको साथले गर्दाखेरि होइन र मानव स्वास्थ्यलाई रक्षा गर्नको लागि चाहिँ अब हिजोका दिनमा जस्तै अहिले कोभिडकै कुरा आयो कोभिडकै कुरामा अहिले कोरोना भाइरसको कुरामा हामीले के गर्यौँ त होइन कोरोना भाइरस डब्ल्युएचओको एउटा प्रोटोकल फलो गरेछौँ तर अन्तिममा त हामीले खानपानलाई नै कुरा गरेछौँ लाइफ स्टाइलकै कुरा गरेछौँ डिस्टेन्स मेन्टेन गर्ने नै कुरा गरेछौँ शुद्ध शाकाहारी भोजनकै कुरा गरेछौँ भने होइन योग चिकित्सा प्राकृतिक चिकित्साको चाहिँ भोजन चिकित्सा अन्तर्गतको कुराले पनि त राजसिक तामसिक सात्विक चारवटा डायटको चाहिँ प्रोटोकल जस्तै कन्स्ट्रक्टिभ र डिस्ट्रक्टिभ डायट भन्छ होइन ती कुराहरूलाई चाहिँ यही कुराले हामीले यताबाट जान्छौँ भने मोडर्न मेडिसिनले ब्यालेन्स डायटको कुरा गर्छ कुरा त एउटै नै हो होइन यी कुरालाई चाहिँ मान जरासम्म पुर्याउन जरुरत छ सुपरफिसियल लेभलमा अहिलेसम्म चाहिँ यो तपाईँको चिकित्सा चाहिँ अप्पर क्लास फ्यामिली र मिडल क्लास फ्यामिलीसम्म पुगेको अवस्था छ अझै लोअर क्लासको फ्यामिलीमा चाहिँ पुगेको अवस्था छैन किनभने उहाँहरू डे टु डे काम हुने यसमा चाहिँ मेन अहिले प्राकृतिक चिकित्सा एउटा ड्रब्याक मैले कहाँनिर देख्छु भने आफ्नो चिकित्सा पद्धतिमा यसमा चाहिँ पैसा खर्चिलो छैन समय खर्चिलो छ र हामी नेपालीहरूलाई जुन दिनानुदिन काम गर्नुपर्ने मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सामा टाइम दिन खर्चिलो हुँदाखेरि चाहिँ कति मान्छेहरूले चाहिँ चाहेर पनि प्राकृतिक चिकित्सा चाहिँ अप्नाउन सक्नुभएको अवस्था छैन भोलिका दिनमा भलै हामीले चाहिँ यसलाई अझै पुरस्कृत गर्दै प्राकृतिक तवरले चाहिँ उहाँहरूलाई कसरी गाइड गर्ने कुराहरूमा अगाडि बढ्छौँ
1: निकै महत्वपूर्ण विषय रहेछ जस्तो यहाँले भन्दै गर्दा अलिकति हामीले धेरै बिरामीहरू नवजीवन पाएका उदाहरणहरू हामीले पनि साटेका छौँ कुनै दिन हामीले फेरि पनि प्रसारण गरौँला त्यस्ता विषयहरू यद्यपि त्यहाँ जाँदै गर्दा चाहिँ अन्तिममा विरक्तिर जाने अरू उपचार पद्धतिबाट चाहिँ अथवा विशेष गरी एलोप्याथिकबाट चाहिँ ठिक नभएर अथवा निराश भएर अन्तिम विकल्पमा गएका व्यक्तिहरू पनि ठिक भएर निको भएर फर्किँदै गर्दा चाहिँ अन्तिम विकल्पको रूपमा मात्रै हेरियो कि प्राकृतिक चिकित्सा पद्धतिलाई पछिल्लो समयमा भन्ने पनि लाग्छ
0: हो असीमजी एकदम सही कुरा अघि नै मैले जोड्न खोजेको कुरा चाहिँ बुझेका मान्छेहरूले यसलाई फर्स्ट प्रायोरिटीमा राख्नु भएको छ पहिला हामीसँग कन्सल्ट गरेर हामीले पनि के छ भने हामी गिभ इन टेक गर्छौँ हामीले पनि बुझेका मान्छेहरूलाई हामीले सक्ने कुरा हामीबाट गर्छौँ नसक्ने कुरा सँगसँगै प्यारालले आधुनिक चिकित्सा पद्धतिसँगै जानुपर्छ उहाँहरूको अहिले तत्कालको लागि चाहिँ इन्स्टेन्ट म्यानेजमेन्टको लागि आधुनिक चिकित्सा पद्धति सँगसँगै लाइफ स्टाइल म्यानेजमेन्ट र प्याकेज चिकित्सालाई चाहिँ सँगसँगै अगाडि लगाएर प्याकेज चिकित्साले आधुनिक चिकित्सा पद्धतिलाई चाहिँ बाट दिएका मेडिसिनलाई ट्यापरिङ गर्दै हाम्रो चिकित्सा पद्धतिबाट चाहिँ निर्मूल भएका रोगहरू धेरै छन् र अघि नै भन्नुभयो धेरै चाहिँ न्युरोलोजिकल डिसअर्डर पक्षघात भइसकेपछि अस्पतालबाट चाहिँ रिहेबिलिटेसनको लागि आउने बिरामीहरूले चाहिँ हाम्रोबाट पुनर्जीवन पाउनुभएको छ एक दोस्रो कुरा कस्तो हो भने स्टेन्ट हालिसकेका लाइफ स्टाइल मुटुका बिरामीहरू जसले चाहिँ स्टेन्ट हालिसक्नु भएको छ लामा औषधि पोकाहरू खाइरहनु भएको थियो उहाँहरूलाई चाहिँ पूर्ण रूपमा हामीले औषधिमा हामी मेडिसिनमा हामी चाहिँ म सबैलाई यहीँबाट के भन्न चाहन्छु यदि कोही सच्चा प्राकृतिक चिकित्सा पद्धति अप्नाएको चिकित्सक छ भने उसले कहिले पनि अर्काको औषधि घटा यो घटा भन्दैन उसले आफ्नो औषध चिकित्सा पद्धतिलाई चाहिँ प्रायोरिटी दिएर त्यसबाट चाहिँ उहाँहरूलाई चाहिँ स्वास्थ्यमा सुधार दिएर अनि बल्ल अरू चिकित्सा पद्धति सम्बन्धित चिकित्सकहरूले घटाउनुहुन्छ भनेर नै हामी रिफर गर्छौँ हामी आफै पनि त्यो प्रेसर नखानुहोस् यो नखानुहोस् त्यो भन्दैनौँ किनभने हरेक चिकित्सा पद्धतिको आफ्नै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ र अन्तिम गोल भनेको मानव स्वास्थ्य हो त्यसरी नवजीवन पाउने व्यक्तिहरू धेरै हुनुहुन्छ जो विशेष गरी प्यारालाइसिस भएका बिरामीहरूको पुनर्स्थापना चाहिँ र हड्डी खिएर नहाचातिएका समस्याहरू हुन् होइन। तपाईँको अपरेसनै डक्टरले चाहिँ अपरेसनका डेट लिएर अपरेसनको डेट लिएर अनि म पैसा छैन भनेर भर्ना भएका बिरामी चाहिँ पछि थाहा पाएर आएर सन्चो भएर उपचार गरेर गएका बिरामीहरू पनि हामीसँग हुनुहुन्छ। सुगरका बिरामीहरू वर्षौँदेखि चाहिँ तपाईँको चाहिँ सुगरका बिरामीहरू चाहिँ हाम्रै अन्डरमा बसेर चाहिँ खानपानहरूबाट चाहिँ इन्सुलिन घटाएर औषधिमा मात्रै आउनुभएका बिरामीहरू पनि हुनुहुन्छ र तपाईँको चाहिँ हाम्रो फास्टिङ उपवास थेरापी हुन्छ। हामी शरीरलाई नै सर्भिसिङ गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। सर्भिसिङ शब्द सुन्दाखेरि तुच्छ लाग्ला। हामी गाडीहरूलाई सर्भिसिङ बाइकलाई सर्भिसिङ गर्छौँ भने एउटा हामी नयाँ गाडी सोरुमबाट किनेर त ती तिन महिनामा सर्भिसिङ गर्नुपर्छ, 5,000 किलोमिटर गुडेपछि मोबिल चेन्ज गर्नुपर्छ भन्ने हाम्रो सबकन्सियस माइन्डमा चाहिँ हुन्छ भने जुन जिन्दगी हो जुन जिन्दगीले भरि हामी चाहिँ पाइला चाल्दै अगाडि बढ्ने हो 70, 80, 90, 100 वर्ष त यही जिन्दगीले हामीलाई अगाडि लाने हो भने हाम्रो कर्तव्य बन्छ कि बन्दैन, हामीमा त्यो सोच आउनुपर्छ कि पर्दैन, हामीले आफ्नो शरीरलाई सर्भिसिङ गर्नु जरुरी छ कि छैन, हो त्यो सर्भिसिङ गर्ने चिकित्सा पद्धति अहिलेसम्म संसारमा कुनै छ भने त्यो भनेको नितान्त औषधिविहीन चिकित्सा पद्धति, त्यो भनेको प्राकृतिक चिकित्सा पद्धति।
1: डाक्टर अब हुन त यहाँ योगसँग विज्ञ पनि हुनुहुन्छ, योग तथा प्राकृतिक चिकित्सक सङ्घ जुन यहाँहरूको योग तथा चिकित्सक सङ्घको समेत अध्यक्ष हुँदै गर्दा चाहिँ यो पनि सँगै जोडिन्छ
0: प्राकृतिक चिकित्सा भन्ने बित्तिकै त्यसको चाहिँ विभिन्न अघि भने पञ्च महाभूत सिद्धान्तमा आधारित चिकित्सा पद्धति भएको भएर विभिन्न थेरापीहरू चाहिँ जोडिन्छन्। योगको पनि हामी विशेष गरी यो चिकित्साको पाटो थेरापीको पाटोलाई बढी फोकस गर्छौँ। हामी योग गरेर हामी कहाँ योगको पनि के छैन अहिले परिभाषा तपाईँले मार्केटमा धेरै देख्नु भएको छ, योगबाट सुगर सन्चो हुने औषधि छुट्याइदिने होइन, चौरमा गराएका योगका पछाडि नलाग्नु हेर्नु तपाईँ योग के को लागि गर्नुभएको छ भन्ने कुरा महत्त्वपूर्ण कुरा। यदि तपाईँ योग स्वास्थ्य बनाउन लाग्नु भएको छ भने चिकित्सकको निगरानीमा योग गर्नु पर्यो। यदि तपाईँ चाहिँ स्वास्थ्य बनाउन होइन तपाईँ चाहिँ एउटा चाहिँ मोक्ष पाउनको लागि समाधि पाउन हिँड्नु भएको छ नि गुरु कहाँ जानु पर्यो। यदि तपाईँ कसैलाई पब्लिक अवेरनेसको लागि जानुभएको छ नि फिलोसफर कहाँ जानु पर्यो। योगका पनि विभिन्न पाटाहरू छन्। योग भन्ने बित्तिकै अहिले नेपालमा गलत बुझाइ के छ भने योग भनेको अष्टाङ्ग योगभित्रको आसन र प्राणायाम, बिहान उठेर एक्सर्साइज गर्ने आसन, विभिन्न आसनहरू गर्ने र सास लिने खाल्ने, त्यो मात्रै योग हो भन्ने बुझाइ चाहिँ अहिले चाहिँ बढी मान्छे अब योग भनेको योग इज सेल्फ अफ आर्ट एन्ड साइन्स, यो ठुलो आर्ट एन्ड साइन्स हो, यसलाई बुझ्न धेरै समय लाग्छ। हामी नै अहिले पनि निपुण छौँ, हामी पनि अहिले पूर्ण छैनौँ, हामी पनि अहिले अपूर्ण छौँ होइन। योगको साधन हामी के को पाटोलाई गर्यो, मैले चाहिँ मेरो सबैलाई यति अनुरोध हो योग तपाईँ के को लागि गर्दै हुनुहुन्छ, योग तपाईँ शान्त कुल कामको लागि हुनु भएको छ नि त्यही अनुसारको बाटो सघाउनु पर्यो। योगबाट तपाईँको चाहिँ ग्यास्ट्रिक सन्चो गराउनु भयो भने हाम्रो आफ्नो अस्पतालमा आउनु पर्यो होइन। योगबाट तपाईँ चाहिँ भोलि समाधि प्राप्त गर्ने हो भने गुरुको लाइनबाट जानु पर्यो। फर वाट यु आर डुइङ, यो सब के को लागि तपाईँ योग गर्दै हुनुहुन्छ। योग फेरि र बजारमा भन्ने हल्ला के छ भने यो प्राकृतिक चिकित्सामा साइड इफेक्ट छैन, यो सस्तो लोकप्रियताको लागि नभन्नु, साइड इफेक्ट भनेको तपाईँले खाने बासमती चामलमा पनि छ, त्यसलाई जाँड बनाउने कि त्यसलाई पुलाउ बनाउने भनेको तपाईँको हातको कुरा हो।
1: निकै महत्त्वपूर्ण विषय रहेछ, समय सकिसकेको छ, अन्तिम भन्नुमा के भन्न चाहनुहुन्छ आम नागरिकलाई बुझिँदै गरेर सँगसँगै चाहिँ स्वास्थ्य लाभ दिने कुराहरू केही छ भने भन्न सक्छ?
0: विशेष गरी सानो कुरामा तिन चारवटा कुरामा चाहिँ आफ्नो आफ्नो स्वास्थ्यको आफ्नो परिवारको स्वास्थ्यमा सबभन्दा पहिला ध्यान दिउँ, किनभने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आफ्नो परिवारको स्वास्थ्य दियो भने त्यो सिङ्गो समाज स्वस्थ हुन्छ। एउटा सिङ्गो समाज स्वस्थ हुँदै हुँदै तपाईँको राष्ट्र स्वस्थ हुने हो र आफ्नो रोगको अघि नै भने आफ्नो रोगको आफ्नो स्वास्थ्यको परामर्शदाता आफै भनौँ, आफ्नो किचनलाई आफ्नो भान्सालाई औषधालय बनाऊ र तपाईँको दैनिक रूपमा चाहिँ सरसर्ती बुझ्ने कुरा हरियो सागसब्जी प्रशस्त खाऊ, फलफुलहरूलाई बढी जोड दिउँ होइन, हाई फाइबर डाइटहरू भन्छौँ जस्तै रेसादार चिजहरू हुन्छन् ती कुराहरूलाई जैविक अर्ग्यानिक सके पोसिबल भएसम्म अर्ग्यानिक खानेकुराहरू खाउँ, बजारबाट ल्याएका कुराहरूलाई राम्रोसँग प्रशोधित गरेर धोइ पखाली गरेर खाउँ, सकिन्छ भने चिनी मैदा होइन सेतो भातलाई कम गरौँ होइन, ग्लुटेन फ्री खानाहरू खाउँ, गहुँ मकै कोदो फापरबाट बनेका कुराहरूलाई बढी प्रोत्साहन गरौँ होइन, अनि फास्ट फुड फास्ट डेट भन्छ होइन, जिब्रोको लागि नखानुस् आफ्नो मानव स्वास्थ्यको लागि खानुहोस् भन्दै म तपाईँ अब तपाईँले यत्रो प्लेटफर्म दिनुभयो, यहाँबाट कमसेकम 5 मान्छेहरूले पनि आफ्नो जीवन पद्धति सुधार्न सक्नुभयो भने त्यो नै हाम्रो लागि काफी हुनेछ। हामीलाई ठुलो मास चाहिएको छैन, हामी थोपा थोपा गर्दै अगाडि बढेका छौँ। तपाईँहरू आम श्रोताको चाहिँ र तपाईँहरू जस्तो एउटा मिडिया जो हिजोको दिनमा पनि तपाईँले विभिन्न मिडियाबाट चाहिँ यो चिकित्सा पद्धतिलाई प्रोत्साहन गरिरहनु भएको छ, यसरी नै भोलिका दिनमा सबैबाट साथ पाइयो भने एक दिन योग तथा चिकित्सा पद्धतिले देशलाई लिड गर्नेछ यही नै भन्न चाहन्छु।
1: हुन्छ, डाक्टर, निकै महत्त्वपूर्ण विषय र आम नागरिकलाई प्रत्यक्ष असर राख्ने र स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँलाई कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
2: समय आफ्नो गति सँगै बित्दै छ। तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन वा बुझाइ र संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि? अब चिन्ता छोड्नुहोस्। माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ। हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ, हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ। तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य। विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरीफाँट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 98514 30081, 98514 30081।
1: हजुर, हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग डाक्टर यञ्जन गैरी हुनुहुन्थ्यो। विशेष गरी आज हामीले प्राकृतिक चिकित्साको नेपालको अहिलेको अवस्था कस्तो छ र साँच्चै हामीले प्राकृतिक चिकित्साको विषयमा किन चाहिँ बुझ्न आवश्यक छ, भान्सा नै औषधले के अर्थमा छ र हामीले भान्सालाई सुधार्यौँ भने चाहिँ कसरी स्वस्थ बन्न सक्छौँ र हाम्रो बिग्रिसकेको स्वास्थ्यलाई कसरी सुधार्न सक्छौँ र हामीले स्वास्थ्यलाई अथवा हामी रोगी छौँ भने हामी निरोगी कसरी हुने र निरोगी छौँ भने अझै दीर्घजीवी कसरी बन्ने भन्ने खालको महत्वपूर्ण विषयमा आज हामीले कृषि स्वास्थ्यसँग जोडिएर चाहिँ आज हामीले छलफल गर्दैछौँ कार्यक्रम समृद्ध कृषिमा। आजको श्रृङ्खलाको समय यति नै। यहाँहरूका समस्या, जिज्ञासा, गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई, जिज्ञासाहरूलाई, अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापड़ियाको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।
3: हजुरको रेडियो 102.1 MHz।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 9896299998।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
11: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
10: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
10: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
5: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
5: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
5: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो
3: जन्मेको 1 घण्टाभित्रै स्तनपान सुरु गरौं पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ
2: स्तनपानलाई प्राथमिकता दिऊ दिगो सहयोग प्रणाली निर्माण गरौं
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश
6: हजुरको रेडियो 102.3

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145755, 98146906, 98064417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998, 0485430998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन भन्दा धेरै ग्यास आयात गर्ने निर्णय। नेपाल सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने। 3 वर्षपछि तयार भयो एमाले रामेछापको कार्यालय भवन। महासचिव पोखरेलले उद्घाटन गर्ने। खुर्कोट घुर्मी सड़क अवरूद्ध हुँदा यात्रु र सवारी साधन अलपत्र। र बंगलादेशमा दादुरा प्रकोपको कारण 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गयो।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित

0: र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 98692599998।
0: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगा
7: अब पूरा समाचार। नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यास सिलिण्डर अभावको विषयमा व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बजारमा ग्यास अभाव हुनुको कारण र समाधानको लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिका बारेमा छलफल भएको थियो। छलफलमा व्यवसायीहरूले बजारमा ग्यासको अभाव नभएको दावी गरेका छन्। मध्यपूर्वको द्वन्द्वशी ग्यास आपूर्ति सहज गर्न सरकारले 7.1 किलोग्रामको आधा सिलिण्डर दिने गरेकोमा फेरि 14.2 किलोग्रामकै भरी सिलिण्डर वितरण शुरू गर्दा बजारमा एकाएक माग बढ़ेको व्यवसायीहरूले जिकिर गरेका छन्। मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानको लागि सरकारवालाहरूसँग आउँदो दिनमा पनि छुट्टै ढंगले छलफल गरिने बताउनुभयो। एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्ण भक्त श्रेष्ठले व्यवसायीहरूले पहिले भन्दा धेरै ग्यास आयात गरिरहेको भए पनि उपभोक्ताहरूले आवश्यकता भन्दा धेरै भण्डारण गर्ने गरेकोले समस्या निम्तिएको बताउनु भएको छ। विगत 6 महिनामा नियमित खपतको तुलनामा झण्डै 45,000 मेट्रिक टन कम ग्यास आयात भएको र त्यस अवधिभर आधा सिलिण्डर प्रयोग भएकोले उपभोक्तामा ग्यास अभाव हुन सक्ने मनोविज्ञान बनेको र अहिले सबैले एकैपटक भरि सिलिण्डर दिन खोज्दा बजारमा अभाव देखिएको हो उहाँले बताउनु भएको छ। दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आउँदो 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन भन्दा धेरै एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय पनि गरेको छ। बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिने निर्णय भएको थियो। संघका अनुसार गएको अप्रेल र मे महिनामा कोटाभन्दा निकै कम ग्यास आयात भएकोले अहिले समस्या आएको हो। गएको अप्रेलमा 51,282 कोटामध्ये 34,081 मेट्रिक टन ग्यास आयात भएको थियो भने मे महिनामा 49,500 कोटामध्ये 28,504 मेट्रिक टन ग्यास आयात भएको थियो। नेपाल सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ। राजदूत रिक्त रहेका 16 दूतावास सहित 4 वर्षे कार्यकाल सकिएर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्रसंघीय नियोग भिएना समेत 21 नियोगमा 2 हप्ताभित्रै राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल 15 मुलुक र नियोगमा मात्रै राजदूत छन्। 16 मुलुक र नियोगमा राजदूत रिक्त छन्। हाल विभिन्न मुलुकमा नेपाली राजदूतावास रहेको संख्या 28 छ। त्यसबाहेक संयुक्त राष्ट्र संघको लागि स्थायी मिशन न्यूयोर्क, जेनेवा र भिएना तथा 8 महा वाणिज्य दूतावास आठ गरीब 39 मिशन रहेको मन्त्रालयको तथ्याङ्क छ। हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानाडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्याण्ड र युएईमा राजदूत रहेका छन्। यस्तै अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमन, कतार, रूस, साउदी अरब, श्रीलंका, बेलायत, अमेरिका, स्पेनमा राजदूत रिक्त रहेको मन्त्रालयले जनाएको छ। सरकारले यस आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्क का तीनवटा राजदूतावास भने बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार हाल राजदूतको खुल्ला आवेदनबाट आएका आवेदनहरूको अध्ययन भइरहेको छ। त्यसबाट नै राजदूत नियुक्त गर्ने सरकारको तयारी छ। खुल्ला आवेदनबाट पहिलो पटक राजदूत नियुक्ति सिफारिश हुन लागेको छ। नेपाललाई व्यवस्था गर्दै भारत र चीनले लिपुलेख हुँदै व्यापार शुरू गरेका छन्। भारतबाट 16 जना व्यापारी र 4 जना सहयोगी सहित 20 जना व्यापारका लागि लिपुलेख हुँदै तिब्बतको तकलाकोट गएका छन्। लिपुलेख हुँदै 20 जना भारतीय व्यापारी तिब्बत गएको जानकारी पाएको र त्यसबारेमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी भरतराज पौडेलले बताउनु भएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जिल्लाबाट आएका कुरा र संचार माध्यममा आएका विषय परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको प्रश्न पार्नुभएको छ। यता परराष्ट्र मन्त्रालयले घटनाक्रमको बारेमा अध्ययन भइरहेको जनाएको छ। यसबारे चाँडै औपचारिक जानकारी गराउने मन्त्रालयको भनाइ छ। भारतीय संचार माध्यमहरूका अनुसार चीनले हाल 20 जना भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको छ। भारतले 155 वस्तु आयात गर्ने र त्यसका लागि 62 व्यापारी र 93 जना सहयोगी तिब्बत जाने गरी निर्णय गरिसकेको छ। सोही अनुसार पहिलो चरणमा 20 जना भारतीय तिब्बत पुगेका छन्। एएनआईसँग कुरा गर्दै भारतका सीमा व्यापार संगठनका अध्यक्ष जीवन सिंह रोकानलीले नाका खुल्ने भएपछि सन् 2019 तिब्बतको तकलाकोट स्थित गोदाममा थन्किएका सामान ल्याउन सहज हुने बताउनुभयो। 7 वर्षपछि यो मार्ग पुनः शुरू हुन लागेकोमा व्यापारी तथा स्थानीय उत्साहित रहेको उहाँको भनाइ छ। बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान वज्राचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त मन्त्री वज्राचार्यलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराउनु भएको छ। उहाँ हाम्रो नेपाली पार्टीबाट सरकारमा सहभागी हुनुभएको हो। यसअघि भौतिक पूर्वाधार विकास मन्त्री विनु रायमाझी पौडेलले मन्त्री पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बनियाले वज्राचार्यलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्नुभएको थियो। प्रदेश सरकार अल्पमतमा रहेका बेला हाम्रो नेपाली पार्टीबाट वज्राचार्यलाई मन्त्री बनाइएको हो। सत्ता साझेदार एमाले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानिया नेतृत्वको सरकार यसअघि नै अल्पमतमा परेको छ। संविधान अनुसार सरकारले भदौ 5 भित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। यही बीचमा सत्ता टिकाउने प्रयास स्वरूप बानियाले वज्राचार्यलाई मन्त्री बनाएका हुन्। यसअघि मुख्यमन्त्री बानियाले प्रदेश सरकारको निरन्तरताका लागि भन्दै एमाले, नेकपा, राप्रपा, एमाले, नेकपा मजदूर, नेपाल मजदूर किसान पार्टी र हाम्रो नेपाली पार्टीसँग औपचारिक रूपमा समर्थन माग्दै पत्रचार गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 खारेज गरेको छ। मन्त्रालयका अनुसार शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 कार्यान्वयनमा आएकोले निर्देशिका खारेज गरेको छ। नियमावली कार्यान्वयनमा दुविधा उत्पन्न नहोस् भनेर खारेज गरिएको मन्त्रालयले जनाएको छ। हालै जारी भएको नियमावलीमा पनि सरकारवाला भने असन्तुष्टि जनाइरहेका छन्। शैक्षिक परामर्श संघ संस्था खोल्न 25 लाख धरोटी राख्नुपर्ने लगायतका प्रावधानमा सरकारवालाले विरोध गरेका छन्। नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुर्योग अनुसन्धान आयोग टंगालबाट खटेको टोलीले तामाङलाई सेवाग्राहीसँग 1 लाख रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ। भुक्तानी रकममा कमिशन मागेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका स्वर बालाजुबाट नियन्त्रणमा लिएको छ। तामाङलाई म्याथप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको आयोगले जानकारी दिएको छ। हिजो घटबढ़ नभएको सुनको भाव आज तोलामा सामान्य घटेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रतितोला 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो घटबड़ नभएको सुनको भाव आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाव तोलाको प्रतितोला 2,84,000 रूपियाँ थियो, त्यस्तै चाँदीको भाव तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाव आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला 4,350 रूपियाँमा कारोबार भएको थियो। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम बसे हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
9: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
10: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार हिजो घटबड नभएको माफ गर्नुहोला। शिलान्यास भएको तीन वर्षभन्दा बढ़ी समयपछि नेकपा एमाले रामसापको जिल्ला पार्टी कार्यालय भवन निर्माण भएको छ। जिल्ला सदरमुकाम मन्थली नगरपालिका एक आकाशमा निर्माण गरिएको भवनको यही साउन 22 गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। पार्टीका तत्कालीन उपमहासचिव विष्णु रिमालले 2080 जेठ 3 गते भवनको शिलान्यास गर्नुभएको थियो। भवन एमालेको मदन आश्रित स्मृति भवनको नाममा रहेको जग्गामा निर्माण गरिएको छ। एमाले रामसापका जिल्लाध्यक्ष पुरूषोत्तम कडेरियाका अनुसार शुक्रबार बिहान 11 बजे विशेष कार्यक्रमका बीच नवनिर्मित भवनको औपचारिक उद्घाटन गरिनेछ। उद्घाटन कार्यक्रममा महासचिव पोखरेल सहित पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूको सहभागिता रहने बताइएको छ। रामेछाप जिल्लाको माकुण्डा गाउँपालिकाको विशेष गाउँसभा आगामी साउन 21 गते बस्ने भएको छ। गाउँसभाको सचिवालय प्रतिले आधिकारिक सूचना जारी गर्दै विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन 2075 दफा 3 उपदफा 3 बमोजिम प्रदत्त अधिकार प्रयोग गरी यो विशेष अधिवेशन आह्वान गर्नुभएको हो। गाउँसभाका सचिव तथा प्रमुख सचिव अधिकृत एकराज कुलुङद्वारा साउन 18 गते जारी गरिएको पत्र अनुसार उक्त विशेष अधिवेशन साउन 21 गते बिहान 11 बजे उमाकुण्डा गाउँपालिकाको प्रीति स्थित गाउँसभा हालमा सञ्चालन हुने तय भएको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुरकोट घुर्मी सड़क खण्ड आज बिहानैदेखि अवरूद्ध हुँदा ओखलढुङ्गा सोलुखुम्बु खोटाङ लगायतका पूर्वी जिल्लातर्फ जाने तथा काठमाडौँतर्फ जाने सयौं यात्रु र सवारी साधनहरू अलपत्र परेका छन्। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित बसको ठक्करबाट सुनकोशी नदीमा कार खसेर 3 बेपत्ता भएको घटनापछि पीड़ित परिवार आफन्त र स्थानीयवासीले खोजी कार्य तीव्र बनाउन पीड़ितलाई उचित क्षतिपूर्ति दिन तथा दोषीमाथि कार्यवाहीको माग गर्दै सड़क अवरूद्ध पारेका छन्। प्रदर्शनकारीहरूले बिहानैदेखि गोलन्जोर र फिक्कल गाउँपालिकाको सिमाना स्थित बाक्सु खोलामा टायर बालेर चक्का जाम गरेपछि यातायात पूर्ण रूपमा प्रभावित भएको गोलन्जोर गाउँपालिका वडा नम्बर 1 वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभएको छ। सहमति नभएपछि मध्यपहाड़ी लोकमार्ग अन्तर्गत खुरकोट घुर्मी सड़क अवरूद्ध रहेको बताइएको छ। यसैबीच सुनकोशी नदीमा बेपत्ता भएका 3 र कारको खोजी कार्य अहिले पनि भइरहेको छ। प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित 1 धनकोटा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकोटा र प्रहरी चौकी हिलेबाट खटेको संयुक्त प्रहरी टोलले धनकोटा नगरपालिका वडा नम्बर 1 हिले क्याम्पस नजिक सड़कमा शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिलाई जाँच गर्ने क्रममा खैरो हिरोइन बरामद गरेको छ। पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका वडा नम्बर 7 32 हरि तामाङ रहेका छन्। उनको शरीर खान तलासी गर्दा गोजीमा लुकाइराखिएको हरियो प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको पनि प्रहरीले जानकारी दिएको छ। इरानका सर्वोच्च नेता मोस्ताबा खामेनीले राष्ट्रपति मसूद पेजेस्कियानलाई अन्तिम अल्टिमेटम दिएको र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका कमाण्डर अहमद बहिदीको अडानलाई प्रमुख निर्णयमा समर्थन गरेपछि इरानभित्र राजनैतिक शक्ति सन्तुलनमा नयाँ तनाव देखिएको दावी गरिएको छ। यो घटनाक्रम अमेरिका इरान बीचको तनाव र क्षेत्रीय अस्थिरताका बीच सार्वजनिक भएको छ। इजरायली प्रसार च्यानलले तेहरानका घटनाक्रमबारे जानकार स्रोतलाई उद्धृत गर्दै खमेनीले राष्ट्रपति पेजेस्कियानलाई पुनः राजीनामाको विकल्प प्रयोग नगर्न स्पष्ट सन्देश दिएको जनाएको छ। प्रतिवेदन अनुसार यसले पेजेस्कियानको प्रमुख राजनैतिक दबावको माध्यमलाई निष्क्रिय बनाएको छ। बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान लिएको छ। यसले विपन्न परिवारमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 अगस्त शुरूसम्म झण्डै 5 दादुरा प्रभावित 844 बालबालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट समाजहरूको महासंघ र बंगलादेशी रेड क्रिसेन्ट
सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चको लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खाना उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरीब समुदायको रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेको पाइएको छ। धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पताल नै बस्नु परेको कारण जागिर गुमाएको बताएका छन्। दादुरा अत्यन्तै संक्रामक रोग हो जुन खोकी र हाच्छ्यो मार्फत फैलिन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बालबालिकामा सबैभन्दा बढ़ी देखिन्छ। र अन्त्यमा खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ। मन्त्री पोखरेलले आज संचारकर्मी संघको एक छलफलमा आफू मन्त्रीको हैसियतले फिफासँग इमेल मार्फत कुराकानी भइरहेको बताउनुभएको छ। उहाँले अब आउने एन्फाको नेतृत्वमा खेलाड़ी वा फुटबल बुझेको व्यक्ति हुनुपर्ने समेत बताउनुभएको छ। मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफूहरूले छोटो समयमै पूरा गरेको पनि बताउनुभयो। यस्तै एसियन गेम्समा जाने खेलाड़ीहरूको लागि यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको पनि उहाँले बताउनु भएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठाऊ। 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन भन्दा धेरै ग्यास आयात गर्ने निर्णय। नेपाल सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेको राजदूत नियुक्त गर्ने। 3 वर्षपछि तयार भयो एमाले रामेछापको कार्यालय भवन, महासचिव पोखरेलले उद्घाटन गर्ने। खुरकोट घुर्मी सड़क अवरूद्ध हुँदा यात्रु र सवारी साधनलाई पत्र। र बंगलादेशमा दादुरा प्रकोपको कारण 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गयो। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: लामाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौ। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540420349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुड भन्ज्याङ सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863023422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scfinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ
0: स्तनपानलाई प्राथमिकता दिऊ दिगो सहयोग प्रणाली निर्माण गरौं
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 049-4211-30 सम्पर्क गर्न सकिनेछ
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार
0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अच्छा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा

0: कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
0: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
0: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
0: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
0: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
0: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
5: त्यसो भए ध्यान दिएर सुन्ने।
6: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
5: सुन्नु भए त
4: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
7: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
8: हजुरको रेडियो 102.4।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाड़ा वृद्धि, बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग, सिंहदरबारमा समस्या समाधानको प्रयास।
1: इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन।
0: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश। संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश। सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग।
2: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय,
0: लुम्बिनी सरकार विस्तारमा ढिलाइ, विश्वासको मतपछि मात्रै मन्त्री परिषद पूर्ण हुने। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ, थप जनशक्ति पठाउन सांसदको माग।
3: जाजरकोटका भूकम्प पीड़ित कहिलेसम्म त्यो टौराभित्र बसिराख्ने हुन्? म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन, थप जनशक्ति पठाइयोस्।
0: र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू, नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन्। संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ। अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्डसहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ। कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाएर पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ। ग्यास अभावका कारण घर परिवार, होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन्। सल्यान, लमजुङ, मनाङ, गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायहरूले बताएका छन्। डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ। छलफलमा नेपाल आयल निगम सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए। नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको, उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गर्दा माग बढ़ेको दावी गरेको छ। बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो।
1: यो ग्यासको चाहिँ बजारमा चाहिँ के देखियो भन्दाखेरि अलिकति इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन र नर्मल कन्ज्युम्सन जो हो त्योभन्दा हल्का बढी नै 5% बरू बढी नै आएको छ। तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्ट यो 7.1 अलिकति जाँदाखेरि 7.1 मान्छेहरूले के हो भन्दाखेरि डेली युजको लागि पनि त्यति रुचि नदेखाएर खाली सिलिन्डर पनि अलिकति होल्ड भइराखेको अवस्था र ती अब 14.2 आइराखेर सधैँ पाइन्छ भने घरमा खाली छन् भने ती पनि भर्दिउन भन्ने टेन्डेन्सी पनि भयो कि जस्तो कता कता हामीलाई लाग्छ त्यो बजार अनुगमनमा जाने किसिमको कुराहरूले।
5: त्यसैकै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका थिए। समिति सभापति रहबर अन्सारीले घरयासी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यास छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। मन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढ़ी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान हुने दावी गर्नुभयो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँले बढ़ाएपछि आन्तरिक हवाई टिकटको भाड़ा पनि बढ़ेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रूपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाड़ा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ धनगढ़ी रूटमा टिकट मूल्य 880 रूपियाँ बढ़ेर 11,000 रूपियाँ पुगेको छ। विराटनगर धनगढ़ी रूटमा सबैभन्दा बढ़ी 1,290 रूपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रूपियाँ र जनकपुर धनगढ़ीमा 1,100 रूपियाँले भाड़ा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रूपियाँ, काठमाडौँ भैरवा 410 रूपियाँ, काठमाडौँ नेपालगंज 655 रूपियाँ, काठमाडौँ विराटनगर 480 रूपियाँ तथा काठमाडौँ जनकपुर 260 रूपियाँले हवाई भाड़ा बढ़ेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष आज उक्त आदेश दिएको हो। अदालतले प्रारम्भिक सुनवाईपछि अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको भए पनि अधिकारी अन्य भ्रष्टाचार मुद्दामा प्रवक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुने सम्भावना भने कम छ। विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य प्रतिवादीहरूको मुद्दाको सुनवाई भने जारी रहेको छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य एफएम रेडियोका संचालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपटक नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तिनका संचालक, व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचाररत रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। मेहताको मृत्युपछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरूङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरूङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरूद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। तीनजनाको मृत्यु हुने गरी भइएको दुई समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ गरेको 13 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरू प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
2: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय, त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानुन रूपमा एउटा कागज खडा गर्नुभएको छ, तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानूनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नुभएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ, कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ, यो गम्भीर प्रश्न छ।
5: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारी संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
6: आन्दोलनरत पक्ष बीच भएको 13 बुझे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नु हुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नु हुँदैन।
5: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।
7: शिशुका लागि आमाको दूध अमृत समान, तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या।
8: एकदमै गाह्रो हुन्छ। अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै, बच्चालाई चाहिँ दुधको लागि एकदमै उनी बच्चाहरू चाहिँ तडपिने, अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
7: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन? रिपोर्ट सँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
10: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाउ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
11: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
9: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
10: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन्। सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीड़ित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेश सभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेश सभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुंग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ़दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
15: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
16: सुरुम सुरुम त म दुधे नै आवाए अनि बोतलको दूध खुवाऊ अनि एक हप्ता बसे मने धीरे धीरे आए लागल त मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाए के कहते तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो।
15: बास्करी का ही सृजना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
17: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्ना दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
15: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुत्केरी विदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
18: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने। सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले छ महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौँ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनका लागि फुर्सद पनि हुँदैन। उसँग खेल्न पर्ने उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा चाहिँ उसलाई हामीले समय दिन सकेनौँ कि जस्तो लाग्छ कतिखेर।
15: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढ़ी नगर अस्पतालकी सिनियर रणमी अस्मिता पौडेल।
19: आमाको दूधलाई अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा छ महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्त्व चाहिँ दुधमा पाइन्छ। हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ। 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक पक्क हो।
15: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन, रेडियो गुरुबाबा, बर्दिया।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने।
20: जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर, जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
13: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला? मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
22: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
21: गर्भवती हुँदा के खाने?
22: स्तनपानको मात्रा कसरी पुर्याउने?
21: शिशुलाई कहिलेदेखि थप खाना दिने?
22: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
21: यसको जवाब अनुमानमा होइन,
22: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
21: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
22: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
22: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने? पहिरोको जोखिम नहुने घरको जग कस्तो होला? नमस्कार, म सन्तोष गन्धर्व। घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्ने झैं घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। मुख्य गरी बर्खामा सामान्य भिरालो जमिनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ। घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने, स्थानको छनौट र माटो कस्तो हुनुपर्छ, हामीले पहिरो विज्ञ डाक्टर बसन्त राज अधिकारीसँग कुराकानी गरेका छौं।
20: अब के भने म अघि नै निवेदन गरेँ, म गाउँमा जन्मेको मान्छे, हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन। अनि त्यो चाहिँ गएपछि के हुन्छ भने पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ नि पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ प्राणी प्राकृतिक रूपमा गयो। अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी पनि बग्ने भयो नि त, जता पनि बग्ने भयो। अथवा चाहिँ हिजो भलबाट बग्नु पर्ने पानी सोरिएर आयो भने एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू, अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ, धेरै रोडहरू जहाँबाट पानी बग्नु पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। त्यस कारण अझै पनि फेरि जोडेर म के भन्छु त पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
24: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो होइन, अरू के
20: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेछ जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस जुन घाँसहरू त्यस्तो रोप्ने त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरेस हामी टार भन्छन् खेतहरू बनाउने त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त अनि त्योपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ने सुरु गरेछ नि त्यहीँनिर रोकिहाल्नुपर्छ क्या नत्र
24: चाहिँ
20: त्यसले रोकिहाल्नु पर्यो नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। त्यसले गर्दा चाहिँ माथिबाट माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
24: मैले अर्को पनि देखेको थिएँ यहाँलाई मैले कुरा सेयर गरिहालेँ जस्तो अलिक भिरालो छ माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि अहिले त सजिलैसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने पनि गर्नु भएको देखाएको थियो कि त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ।
20: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो टिरपाल राखेर चाहिँ पानी भित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
24: जस्तो तिरपालकै कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारी टाँगेर अनि त्यो ऊ गरिदिनु भएको पनि देखाएको
20: थियो। त्यो चाहिँ अल्पकालीन हो त्यो अल्पकालीन किन भनेको नि अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त त्यो कमजोर कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त त्यसको लागि हो तर त्यो अल्पकालीन हो दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
24: त्यो त धेरै ठाउँमा गरिरहेको देखिरहेको हुन्छ कि तिरपालले टाँगेर भनेपछि त त्यस्तो बेलामा ल पानी भित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन त्यतै
20: पहिरो जाने जोखिम हुन सक्छ तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउँछ नि त्यो चाहिँ कम हुन्छ। त्यस कारण चाहिँ त्यो किन गरिरहेछौ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलि तत्काललाई बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने अब के गर्ने त भन्छ कमसेकम यसलाई ताल दियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुनसक्छ।
24: घर बनाउँदाखेरि देखिन्छ कि बाटोमा हुँदाखेरि कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर तासेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि त्यो चाहिँ कतिको सही हुन्छ त्यस्तो गर्दाखेरि अब घर लामो समयसम्म बचाउन सक्ने अथवा पहिरो जाने जोखिम
20: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ।
24: ख्याल गरियो भने घर बच्छ
20: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
24: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिने त
20: हो जग खार्दाखेरि अघि नै मैले भने फेरि निवेदन गर्छु सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
24: नेपालको त धेरै ठाउँ भिरालै छ
20: आउँदैछु त नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन् भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर भन्छौँ त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिक विचार गर्नु पर्यो
24: थाहा
20: भइहाल्छ मजाले थाहा हुन्छ होइन पहिलो त्यस्तो ठाउँ। दोस्रो चाहिँ तपाईँको जमिनको बनौटै हेर्दै थाहा हुन्छ क्या जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरो ल्याएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्ष पुराना पहिरोहरूमा बसेका छन् भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ

0: अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू अघि नै मैले खोलाको नजिक बनाउनु भएन भने जस्तो, तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दैन।
1: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।
2: हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाड़ा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश छ। सर्वोच्चले संगीत रोयल्टी विवादमा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश दिएको छ। सांसदहरूले सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग गरेका छन्। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ थप जनशक्ति पठाउन माग गरिएको छ। र काठमाण्डको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू। नेपाली खेल क्षेत्रको विकासमा कुनै पनि कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता रहेको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
0: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869722544,
4: 9840378793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
6: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
5: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
6: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: केशव पोखरेलज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर, धन्यवाद सर।
1: अब यो प्रदेश सरकार बनाउने रसाकसीमा यो बेमौसमको बाजा तपाईँहरूले बनाउनु भयो भनेर सरको आलोचना शुरू छ र मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयको चर्का चर्की हुँदा तपाईँको पार्टीको एकजना नेता जगन्नाथ थपलिया चाहिँ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमै बेहोस भएर ढल्नु भएको खबर आयो र तपाईँहरूले उहाँलाई उद्धार गरेर अस्पतालसम्म लगेको विषय आएको छ, यो के हो खास विषय?
2: होइन, खासमा अहिले चाहिँ नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनको सरकार जुन कुरा खामी मिल्न नसकेपछि गठबन्धन टुट्यो कंग्रेससँग, होइन
1: हजुर,
2: र नेकपा र नेकपा एमालेको एउटा सम्झौता भयो, तीन बुटी सम्झौता भयो। त्यसमा चाहिँ प्रदेश सरकारहरू अब समीकरण फेरिएको कारण चाहिँ बदलिने क्रम चाहिँ शुरू भयो। अब त्यही क्रममा बागमतीमा पनि छलफल चलिरहेको हो।
1: हजुर,
2: त्यस क्रममा चाहिँ नेकपा एमालेभित्रको संसदीय दलको नेताको बारेमा, नेता बदल्ने कि नबदल्ने भन्ने बारेमा एक खालको विवाद थियो। त्यसमा अब केही दिन अगाडि अध्यक्ष पार्टी अध्यक्षज्यूले नै बसेर मिलाइदिनु भएको विषय हो। अहिले चाहिँ अब जो नेता भइराख्नु भएको छ जयन्त भोलिया, उहाँलाई नै कायम गर्ने र उहाँकै नेतृत्वमा जाने, अब सरकार बन्नको लागि आवश्यक समीकरण राप्रपा लगायतको अरू दलहरूसँग चाहिँ सहकार्य गर्ने, अब संवाद जारी राख्ने, समीकरणको संख्या पुर्याउने भन्ने कुरा थियो।
1: हजुर,
2: अब हिजो चाहिँ 7 बजेपछि गुन्डुमा बैठक बोलाइएको अवस्था थियो।
1: हजुर,
2: काठमाडौँमा उपलब्ध भएका सांसदहरू हामी 17 जना त्यहाँ पुगेका थियौँ।
1: हजुर,
2: छलफल अलि लामै चलेको थियो विभिन्न कोणबाट। अब त्यसमा दलको नेताले अब यो अलिक पहल गर्न नसकेको टाइममा चाहिँ समीकरण पुर्याउन नसकेको भन्ने विषयहरू पनि उठेका थियो।
1: हजुर,
2: दलको नेताको बारेमा, कामको बारेमा पनि केही कुराहरू उठेका थिए। अध्यक्षले चासोका साथ बैठक राख्नु भएको थियो, किनभने अब दलभित्र विवाद चाहिँ नरहोस्, अब अरू दलहरूसँग चाहिँ सहकार्य गर्ने कुरामा छिटो पुर्याउनुहोस् भन्ने कुराहरू थियो। अब छलफल आफ्नो दृष्टिकोणबाट कुराकानी हुँदै थियो, साथीहरूको आफ्नो कुराहरू थियो। अब त्यही क्रममा जेएन थपलिया चाहिँ आफ्नो कुराहरू जवाब दिनको लागि उठेर आफ्नो कुराहरू राखिराख्नु भएको थियो। राख्ने क्रममै उहाँको चाहिँ एक्कासी अलिकति स्वास्थ्यमा समस्या आयो, ढल्ने स्थिति बन्यो।
1: हजुर,
2: अनि त्यसपछि हामीले हस्पिटल लगेको अवस्था हो।
1: त्यसपछि अहिले उहाँ रिकभर भइसक्नु हो कि के छ?
2: अहिले वीर हस्पिटलमा हुनुहुन्छ।
1: अहिले वीर हस्पिटलमा खास उहाँको के हो स्वास्थ्य समस्या?
2: खास चाहिँ अब प्रेसर बढेको, त्यो सुगर पनि पहिलादेखि उहाँको रहेछ।
1: हजुर,
2: अब अरू पनि समस्या देख्यो, अब प्रेसर चाहिँ एकदमै एक्कासी बढ्यो भन्ने कुरो चाहिँ त्यहाँ मध्यपश्चिमी हस्पिटलमा
1: हजुर
2: हिजो भएको थियो र आज वीर हस्पिटल लगेको छ।
1: हजुर,
2: अध्यक्षज्यूले
1: चाहिँ तपाईँले संसदीय दलको नेता भएर अब मुख्यमन्त्री भएर चलाउन सक्नुहुन्न, छाडिदिनुहोस् भन्ने खालको दबाब दिएको र अर्को पात्र फेर्ने गरेको तयारी 25 जना होइन त तपाईँहरू एमालेको बागमती प्रदेश?
2: 25 जना।
1: हजुर, त्यो 25 जनामा अरू कोहीलाई बनाउने तपाईँले चलाउन नसक्नुहुने भयो, प्रेसर ठेक्न सक्नु भएन, अरू विकल्प खोजौं भनिसके पछाडि उहाँ अलिक प्रेसर फिल गर्नुभयो भन्छन्, हो त्यो भएको?
2: विभिन्न कोणबाट कुरा आइसके अलिक प्रेसर फिल चाहिँ उहाँले गर्नुभएको हुनसक्छ।
1: हजुर,
2: तर अध्यक्षको सिधा रूपमा तपाईँ छोड्नुहोस् भन्ने थिएन।
1: हजुर,
2: उहाँले उपयुक्त विकल्प जस्तो अब अरू दलले पनि पत्याउने खालको विकल्प भयो भने
1: हजुर
2: त्यो पनि सोच्नुपर्छ कि तपाईँहरू छलफल गर्नुहोस् भन्ने कुरा चाहिँ थियो।
1: ए, भनेको के तपाईँ स्वयं पनि संसदीय दलको नेताको लागि तयारी अवस्थामा हो र केशव पोखरेलजी?
2: हो, म पनि हो।
1: हजुर,
2: अब संसदीय दलभित्र भोटिङ भयो अथवा चाहिँ दल नेता चयन प्रक्रिया चाहिँ सुरु भयो भने
1: हजुर
2: म पनि हो भनेको थिएँ। र अस्ति अब दल हाम्रो पार्टीको अध्यक्षले चाहिँ अब अहिले ठिक छ विवादमा नजाउँ, पुरानै नेतालाई मान्न जाउँ भनेपछि हामीले मान्न दिनेको अवस्था थियो।
1: हो, भनेपछि तपाईँ संसदीय दलको नेता अथवा मुख्यमन्त्री हुन चाहँदै हुनुहुन्छ?
2: हजुर।
1: तर यस्तो लाग्दैन तपाईँहरूलाई यो अप्ठ्यारो पनि लाग्नुपर्ने? अब यो ढ्याकुताको धार्नी त पुर्याउन खोज्यो कि उफ्रिहाल्छ, त कहिले पुग्दैन भन्छन् होइन?
2: हजुर,
1: अब तपाईँहरू र नेकपा मिल्दा 51 सिट पुग्छ होइन?
2: 56
1: पुग्छ। अहिलेको प्रदेश सभाको कति 104 जना छन्, 6 जनाले त सांसद खाने भनेर राजीनामा दिनुभएको थियो,
2: त्यो 104 जनामा
1: तपाईँलाई 53 चाहियो। तपाईँलाई राप्रपाले ग्रिन सिग्नल दिएको छैन, हानपा तयारी अवस्थामा छैन, अनि बनाउने कसरी सरकार? यो उदार मुख्यमन्त्रीको किन आशा देख्नु
2: भएको? हानेपाको पनि हामीलाई ग्रिन सिग्नल भनेको हामी सल्लाह गर्छौँ।
1: हजुर,
2: हामी सहकार्य गरेर जान तयार छौँ, सल्लाह गर्नु अरू साथीहरूसँग भन्ने कुराहरू छ।
1: हजुर,
2: र अब राप्रपाको पनि आफ्नो केन्द्रीय कार्य सम्पादन बैठक बसेपछि हामी आधिकारिक निर्णय दिन्छौँ भन्ने कुरा छ। भोलि उहाँहरूको सम्भवतः बैठक बस्ने भन्ने कुरा आएछ।
1: हजुर,
2: कुराकानी चलिरहेछ कन्टिन्यू।
1: हजुर,
2: अब यो हामीलाई बाध्यता पनि छ, अब एउटै दलको बहुमत छैन।
1: हजुर,
2: अब विभिन्न दलहरू मिल्न पर्ने बाध्यता छ। अब कंग्रेससँगको सहकार्य टुटिसकेपछि
1: हजुर
2: अब समीकरण पुर्याउनको लागि प्रयत्न त हुने नै भयो।
1: हजुर,
2: सरकार दिने अवस्था राख्नु पनि भएन
1: हजुर
2: र यो संहितालाई संस्थापित गर्ने विषयमा जे छ जुन परिस्थिति छ त्यो परिस्थितिबाट उठ्नु त पर्यो
1: हजुर
2: अब त्यो हिसाबले हामीले प्रयत्न नगरिकन फेरि सरकार विहीन अवस्था राखेर बस्नु पनि भएन
1: हजुर
2: प्रदेशको आफ्नो खालको कामहरू छ त्यसलाई नियमित हिसाबले नै अगाडि बढाउनु पर्ने
1: हजुर
2: त्यो हिसाबले बाध्यात्मक अवस्थामै दलहरू लागिरहेको अवस्था हो नि त
1: तर यस्तो छ अब यो राजाकालीन समयमा दाम चढाएर प्रधानमन्त्री हुने लाइन लाग्ने भन्ने खालको व्यापक त्यसको आलोचना हुन्थ्यो अहिले तपाईँहरू म मुख्यमन्त्री अर्को मुख्यमन्त्री भनेर जो पार्टी अध्यक्षसँग गुण्डुमा जो तपाईँहरूको लाइन लागेको छ हेर्नुहोस् किरण थापा अब भोलि राप्रपाको समर्थन लिएर गएर मुख्यमन्त्री खान्छु भनेर उहाँ पनि लाइन लाग्नु भएको छ यो त जग्गा छ नि कुरा भयो नि होइन
2: होइन यस्तो छ अब दलभित्रको विषय चाहिँ कसलाई नेता चयन गर्ने भन्ने कुरो आफ्नो दलभित्रको विषय भयो
1: हजुर
2: अब कुन दलले नेतृत्व पाउँछ भन्ने कुरो अब नेकपा र एमालेको सहमतिको आधारमा चाहिँ बागमतीमा नेकपा एमाले नेतृत्व गर्ने भन्ने कुरो सहमति भएको छ
1: हजुर
2: त्यही आधारमा छलफल बहसहरू भइरहेको हो
1: हजुर
2: यदि दलभित्र नेता परिवर्तनको विषय उठ्छ विधिवत रूपमा अहिले आएकै छैन हाम्रो अब विधिवत रूपमा उठ्यो भने
1: हजुर
2: अब त्यतिखेर आकांक्षा राख्नु त अस्वाभाविक होइन आकांक्षा छ केही साथीहरूको अब त्यसमध्ये पनि अस्ति अध्यक्षले एउटा विषय टुङ्गाइदिनु भएपछि सबैले मानेकै अवस्था थियो
1: हजुर
2: हिजो फेरि विभिन्न कोणले कुराहरू उठेपछि
1: हजुर
2: थोरै अब अलि छलफल भएको विषय बन्यो अलि असहज जस्तो बन्यो
1: तर मान्छ्यू अब अध्यक्षको मोटिभ के हो कोशीमा त्यस्तै रडाएको भएको छ हेर्नुहोस् हिक्मत कार्कीदेखि घनश्याम खतिवडासम्म शेरदण्डाईहरू हुल मारेर घुन्नु आउनु परेको छ तपाईँहरूकोमा त्यही छ यो भएको के हो खास अध्यक्षको मोटिभ के हो
2: हाम्रो पनि भनाइ चाहिँ के हो भने
1: हजुर
2: अहिले यतिखेर पार्टीहरू कमजोर भएको बेलामा यो खालको बाहिर विषयहरू ल्याउनु भन्दा भित्रैबाट टुङ्गाइदिनुपर्छ
1: हजुर
2: अब पार्टी केन्द्रले नै निर्णय निरूपण गरोस् अथवा पार्टी सचिवालयले गरोस् भन्ने कुराहरू थियो
1: हजुर
2: अब त्यसलाई पार्टी अध्यक्षले स्वाभाविक रूपमा पहल लिनुपर्ने कुरा हो होइन
1: हजुर
2: लिइराख्नु भएको छ अब त्यसमा क्रिया प्रतिक्रियाहरू छन् अब यो बागमतीको विषय त अस्ति टुङ्गाइसके हो अब हिजो फेरि अर्को
1: टुङ्गिएको होइन बल्झेर आयो
2: बल्झेर आयो अस्ति चाहिँ टुङ्गाइसकेको विषय हो
1: भनेको यहाँ पनि जो खालको महासचिवले अर्को गुट चलाउन थाल्नुभयो भन्छन् त्यसको एउटा प्रभाव सुरु भयो
2: त्यो त छैन
1: हजुर
2: गुटकै कुरा भन्दा पनि अहिले पार्टीभित्र चाहिँ अब सुधारेर जानुपर्छ हिजोकै हिसाबले चाहिँ अलिक गाह्रो हुन्छ
1: हजुर
2: तल कार्यकर्ताको भावना जनताको भावनालाई समेटेर एमाले जानुपर्छ भन्ने छ अब पहिलेकै परम्परागत शैलीबाट चाहिँ पार्टीलाई लान गाह्रो हुन्छ भन्ने खालको छलफल त चलि नै रहेको विषय हो
1: हजुर
2: अब पार्टी केन्द्रले एउटा कार्यदल गठन गरेर प्रतिवेदन पनि तयारी गर्दैछ
1: हजुर
2: त्यसपछि औपचारिक रूपमा छलफल त सुरु भइहाल्छ
1: हजुर
2: अब नेताहरूले बोल्ने क्रममा आफ्नो हिसाबले कुरा राख्नु भएको छ पार्टीलाई कसरी बलियो बनाउने हिजोको ठाउँमा कसरी ल्याउने युवाहरूलाई कसरी चाहिँ समावेश गर्ने सुशासनको दिशामा हामीले के कुरामा चुक्यौं होइन
1: हजुर
2: कसरी अगाडि जाने भन्ने कुरामा छलफल त स्वाभाविक नै हुने भने
1: मान्छ्यू काठमाडौँमा पानी पर्यो भने तपाईँ हेटौडामा छाता ओढ्नुहुन्छ र
2: हजुर
1: ओढ्नुहुन्छ
2: यस्तो हुन्छ जानेर समस्या छ समस्या पहिचान गर्नु पर्यो
1: अनि तपाईँ तपाईँको पार्टी अध्यक्ष र नेकपाको संयोजक प्रचण्ड यहाँ सम्झौता गर्ने तपाईँहरू तल झुर्मुराउन थाल्ने यो मिलो भनेको प्रदेश आफैमा स्वायत्त अभ्यास होला तपाईँहरू केन्द्रको नेताको निर्देशन निर्णय पर्खेर बस्ने हो कि आफ्नो स्वायत्त निर्णय गरेर बस्ने हो संहिताको सबभन्दा ठुलो बाधक तपाईँहरू भएको देखियो यो त
2: एउटा समस्या चाहिँ छ प्रदेशहरू अब केन्द्रको पार्टी केन्द्रहरूको चाहिँ
1: हजुर
2: निर्णयमै बाँधिनुपर्ने जुन खालको समस्या चाहिँ छ तल प्रदेश तहमै छलफल हुने त्यहीबाट निर्णय निरूपण हुनुपर्ने कोसँग मिल्ने नमिल्ने कुराहरू त्यो एउटा प्र्याक्टिसमा जानुपर्ने हो त्यो चाहिँ समस्या छ अहिलेसम्म जान सकेको छैन
1: हजुर
2: अब यो अर्थमा संहिता नै हामीले जसरी कार्यान्वयन गर्नुपर्ने हो त्यसमा कमजोरी त छ
1: हजुर
2: तर पनि अब अहिले चलिरहेको विषय अब केही विवादहरू आउँदाखेरि नसक्दाखेरि अब केन्द्रले हेर्छ
1: हजुर
2: अब त्यो परिपाटी नै छ होइन
1: होइन तर तपाईँहरू संघीयताको अभ्यासमा र तपाईँ त्यहाँको एउटा माननीय हुनुहुन्छ प्रदेशको
2: हजुर
1: अभ्यास मिल्यो त यो केन्द्रीय पार्टीको पन्जामा प्रदेशको संसदीय दल शुद्ध त्यहाँबाट बन्धक हुन्छ भने तपाईँहरू के अभ्यास गरिदिनुहुन्छ स्वायत्तताको
2: होइन यसको यो संघीयताको धेरै राम्रा पक्षहरू पनि छन् होइन
1: हजुर
2: केही नराम्रा पक्षहरू पनि छन् तर यति वर्षमा हामीले संघीयतालाई संस्थागत गर्ने कुरोमा जसरी यो अहिले पावर डिभोल्युसनको अवस्था छ यसलाई चाहिँ लगिसक्नुपर्ने कानूनी न्यायिक हिसाबमा प्रशासनिक हिसाबमा लगिसक्नुपर्ने त्यो गइरहेको अवस्था छैन
1: हजुर
2: अब विशेष गरी केन्द्रवादी सोच त अहिले पनि हाबी छ
1: हजुर
2: होइन केन्द्रले चाहिँ पोलिसी बनाउने हो प्रदेशहरूले चाहिँ समन्वय विकासका कामहरू गर्ने हो तलका स्थानीय तहहरूले सर्भिस डेलिभरीका काम गर्ने मेन चाहिँ तीनवटा उद्देश्यमा आधारित रहेर संहिता स्थापित भयो
1: हजुर
2: तथ्यलाई पूर्ण रूपमा लान वित्तीय संहिताका कुराहरू कति कानूनी कुराहरू कतिपय बाँकी पनि छन्, ताजा अधिकारका विषयहरू कतिपय बाँकी पनि छन्। त्यो कारणले जुन स्पिडमा जानुपर्ने हो त्यो स्पिडमा नगएको कुरो चाहिँ स्वीकार्नै पर्छ।
1: हजुर,
2: तर प्रदेशहरूले जसरी अहिले कामहरू गरिरहेछन् संहिता पछाडि जसरी स्रोत पहिचान भएको छ त्यो वास्तवमा उल्लेखनीय उपलब्धि पनि भएको छ धेरै।
1: तपाईँहरू त्यो देख्नुहुन्छ, म चिया पसलमा ठाउँ ठाउँमा सञ्जाल उदीका टिप्पणी सुन्दै यस्तो सुन्छु, तपाईँहरू त मलाई पनि जाँदै हुनुहुन्छ संहिताको स्वयं।
2: होइन, अहिले चाहिँ यस्तो छ, अहिले चाहिँ यस्तो के छ भने अलिकति यो सञ्जालमा चाहिँ अलिकति नेगेटिभिजम बेसी चाहिँ आएको पनि छ।
1: हजुर,
2: अब एउटा कुरोलाई टेकेर सबै कुरो नराम्रै भनिदिने खालको एउटा भाष्य पनि सृजना भएको छ, त्यो चाहिँ होइन।
1: हजुर,
2: तर अब केन्द्र सरकार, प्रदेश सरकार र तल स्थानीय सरकारहरूले आफूले गरेका राम्रा कामहरू तल हिजोको तुलनामा, हिजो दस वर्ष अघिको तुलनामा अहिले दस वर्ष के भयो त भन्ने खालको कुरामा त्यो आफूले गरेका कामहरू पनि राम्ररी लान नसकेको अवस्थाले पनि त्यो आएको हुनसक्छ।
1: हजुर,
2: अब तर अहिले चाहिँ आम रूपमा सञ्जालहरू चाहिँ नेगेटिभिजममै बेसी जाने रमाउने खालको जुन देखिन्छ त्यसले पनि अलि असर पारे जस्तो लाग्छ मलाई।
1: तपाईँ यो भन्नुहुन्छ, तर तपाईँले गरेका राम्रा काम स्मरण योग्य काम प्रदेशले यो संहिताले दिएको स्मरण गराउन सक्नुहुन्छ। आज बरु हुलुज्जत पार्टी कार्यकर्ताको व्यवस्थापन साम्प्रदायिकता बरु देशव्यापी भड्किएको छ, तिनले शुद्ध त्यो एउटा समन्वयकारी भूमिका खेलिदिन सकेनन्। ल हेर्नुहोस्,
2: अब
1: यसले गरेको राम्रो काम के हो?
2: अब बागमती प्रदेशकै सहकमा भन्ने हो भने हामीले 100 किलोमिटर बाटो यो संहिता पछाडि पढाइसकेका छन्।
1: त्यो त तपाईँहरू नहुँदा पनि बन्थ्यो नि मान्यजी, होइन र?
2: खाने पानीको 96%
1: चिजहरू प्रदेश नभएको भए रोकिन्थ्यो र मान्यजी, यी चिजहरू प्रदेश नभएको भए रोकिन्थ्यो।
2: यो एउटा कुरा चाहिँ के हो भने संहिता पछाडि
1: हजुर
2: स्रोत परिचालन र स्रोत पहिचानको दिशामा र स्रोत अनुसन्धान गर्ने कुरामा
1: हजुर
2: धेरै हिसाबमा अगाडि बढिसकेको छ। त्यसको रिजल्ट चाहिँ मान्छेले हेर्न नखोजेको हो होइन?
1: हजुर,
2: रिजल्ट छ, तर अब कतिपय कुरा अपुग भएपछि अपुग कुरामै मान्छेले टेकेर विरोध गर्छ, समस्या चाहिँ त्यो हो।
1: हजुर,
2: होइन, अब सबै कुरा हामीले खोजेको कुरा त भएको छैन।
1: हजुर,
2: तर पनि अहिले समग्रमा जसरी स्रोत पहिचानका कुराहरू जसरी गइरहेछ, जसरी एउटा प्र्याक्टिस चाहिँ सबै तहले गर्दैछन्, वास्तवमा यो चाहिँ पोजिटिभ वेमै गएको छ। तर त्यो कुरालाई अब सरकारले लान सकेको छैन, हामीले भन्न पनि सकेका छैनौँ, त्यो चाहिँ कमजोर नै।
1: तर सरकारले लान सकेन भन्दा पनि त्यो त तपाईँहरूको अपनत्व आम जनतालाई प्रदेश छ भन्ने किसिमको अपनत्व त आजको दिनमा भएन नि त। यो त न केन्द्र र स्थानीय तहबीचको यसले पुलको काम गर्न सक्यो, हेर्नुहोस्, न जनतालाई अपनत्व छ, बरु यो भार भो घाँडो भो भन्ने छ, हेर्नुहोस्, खारेज गरौँ भन्ने आवाजहरू छन्।
2: त्यो चाहिँ त आम रूपमा छैन, होइन?
1: हजुर,
2: अहिले कतिपय चाहिँ अब आर्थिक हिसाबले बोजिलो भयो भन्ने हिसाबले चाहिँ भनेका छन्, तर आर्थिक हिसाबले खासै बोजिलो छैन, त्यही कर्मचारी व्यवस्थापन हो। अब खासै संख्या त्यति धेरै बढ्दैन, अरू निकायहरू पनि त्यति धेरै छैनन्, पहिलेकै निकायहरू परिचालित हो।
1: हजुर,
2: त्यस्तो खालको खर्चिलो भन्ने होइन जुन हिसाबले लगिया छ, तर अब कतिपय कुराहरू चाहिँ मोडिफाई गर्नुपर्ने छ। अहिलेको अब समय सापेक्ष समाजले के खोजिरहेछ त्यो खोजेको आधारमा सामाजिक क्षेत्रको कामहरू अलिकति कम भएकै हो, पूर्वाधार क्षेत्रको कामहरू बेसी गयो, होइन? अब सामाजिक क्षेत्रमा व्यक्ति व्यक्तिले फाइदा खोजिरहेको हुन्छ नि त,
1: हजुर,
2: त्यसको प्रतिफल खोजिरहेको हुन्छ, व्यक्ति व्यक्तिमा नपुगेको कारण चाहिँ समस्या जस्तो भएको हो। तर हाम्रो विकासको स्पिड जति रूपमा अगाडि आउनु पर्थ्यो त्यो रूपमा नआएपछि आलोचना पनि भएको छ।
1: हजुर,
2: तर समग्रमा आम रूपमै केही पनि नभएको भन्ने त्यस्तो विषय त होइन फेरि।
1: तर यस्तो छ नि, अब एक वर्ष हाराहारीमा चुनाव हुँदैछ, एक त भदौ 23-24 जेन्जी आन्दोलन, त्यस पछाडि देशमा घटित र देखिएका परिस्थितिहरू, यसको समय तपाईँहरूले सामान्य भन्दा सामान्य सेन्स नराखेर यो बेला प्रदेशहरूलाई अस्थिर बनाउने खेलको अग्रसरता लिएको हिसाबमा त अब जनताले तपाईँलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने प्रश्न सँगसँगै खडा भएको छ।
2: होइन, यस्तो छ, अब यसमा चाहिँ के हो भने पार्टीहरूले लेसन लर्न गर्नुपर्छ, गएको निर्वाचन जेन्जी आन्दोलन होइन, त्यसरी जनताको मनोभावना के रहेछ, हामी कहाँ छौँ भन्ने कुरो समीक्षा गर्नै पर्छ। पार्टीहरूलाई त्यो दबाव छ सबै पुराना दलहरूलाई, होइन?
1: हजुर,
2: अब पुराना दलहरू पनि आफ्नो समस्याबाट बुझ्दैकै अवस्था छ, कोही धेरै कोही थोरै, तर अब त्यो आफ्नो भित्रको समस्यालाई चाहिँ पहिचान गरेर त्यसपछि अगाडि बढाउनु पर्ने कुरामा अब छिटो नै लाग्नुपर्ने हुन्छ। सबै पार्टीहरूले आफ्नो ढङ्गले संयुक्त बनाएर लागेकै अवस्था छ, नियमित पार्टी जीवन राम्रैसँग अगाडि जाँदैछ हाम्रो हिसाबमा, होइन? तर अब जसरी जनताले तहले जुन सोचेको कुराहरू छ त्यो रूपमा चाहिँ तत्काल जान सकिरहेको अवस्था छैन, जानुपर्छ, तपाईँले पुर्याएको कुरा ठिकै हो।
1: तर एक वर्ष पछाडि सरकार स्वत चुनावमा जान्छ, त्यतिन्जेलका लागि भाग पुर्याउनका लागि र मनको कसैलाई शान्तिका लागि सरकार फेरिनु जाएछ, के कारणले यो सरकार असफल छ, के कारणले यो मिटिङ छ, जस्टिफाई गराउन सक्नु पर्यो नि।
2: होइन, योभन्दा अगाडि कंग्रेस एमालेको गभर्नमेन्ट थियो, होइन?
1: हजुर,
2: अब एउटैको बहुमत छैन, अब अहिले त्यो समीकरण टुटिसकेपछि कसै नि कसैले त बनाउनु पर्यो, सरकार विहीन अवस्था राख्नु त भएन। त्यो सरकार बनाउने क्रममा दलहरूले आफ्नो क्रियाशीलता त देखाउँछन् नि।
1: मान्छु, यो अघिल्लो चुनावदेखि अहिलेसम्मको यो साढे दुई तीन वर्षको वरिपरिमा सात प्रदेशमा अब मन्त्रीहरू भन्दाखेरि 35-36 मुख्यमन्त्री पाउँदो रहेछ यो देशले, यो तहको तपाईँहरूले अभ्यास गर्नुभएको छ तपाईँहरूका प्रतीक हो भित्रिसना नसम्झे के सम्झिने दुईवटै वर्षमा यो सात प्रदेश
2: होइन अहिले हामीले त्यही कुरालाई मध्यनजर गरेर बागमतीले अहिले चाहिँ आठवटा मन्त्रालयमा सिमिट गराएको छ
1: मन्त्रालय त गर्यो नि तपाईँको मन्त्रीहरू छजना बिना विभागीय भए फेरि तिनलाई ठाउँ चाहिएको छ
2: त्यो बिना विभागीय अहिले चाहिँ काम चलाउ सरकार भनौँ न एक हिसाबले अल्मतो सरकार छ अब उहाँले गराइराख्नु भएको छ हामीले त्यो नगराउनु भनेर भनेका छौँ अब दैनिक रूपमा असर पर्ने अलि दीर्घकालीन असर पर्ने कामहरू नगर्ने भनेर भनेका छौँ
1: हजुर
2: अब यो सरकारले जुन हिसाबले राखिरहेछ त्यो व्यथित कुरा छ तर अब मन्त्रीहरू एक महिना राख्ने विषय ठुलो कुरा बनेन अब मन्त्रालय पनि घटाउने पुनर्संरचना पनि गर्ने कर्मचारी र संरचनाहरूको ओएनएम पनि गर्ने कुरामा चाहिँ हामी अगाडि बढिरहेछौँ एउटा खालको चाहिँ रिजल्ट अब केही समयमा दिन सकिन्छ जुनसुकै सरकार भए पनि जुनसुकै समीकरणको सरकार भए पनि त्यसरी दिनुपर्छ भनेर बागमती प्रदेश सभाले पनि एउटा संकल्प प्रस्ताव पास गरेको थियो त्यसकै आधारमा चाहिँ अगाडि बढिरहेको अवस्था छ
1: अब यो काम चलाउ सरकार कहिले हटिसक्छ र नयाँ सरकार कहिले बनिसक्छ
2: अब हामीले समर्थन लिएको चाहिँ गएको 6 गते हो फिर्ता लिएको अब त्यसले एक महिनाभित्र विश्वास मत लिनुपर्छ अब धेरै दिन बाँकी छैन अब त्यो बीचमै उहाँले चाहिँ मार्ग प्रशस्त गरिदिनु भने राम्रो हुन्थ्यो भने हाम्रो भनाइ हो अहिलेको मुख्यमन्त्रीज्यूले अब लिइराख्नु भएको छैन अब उहाँलाई पनि बाध्यात्मक अवस्था के छ भने एक महिनाभित्र चाहिँ विश्वास मत उहाँले लिइसक्नुपर्छ
1: त्यसकारण एक महिनाभित्रमा बागमतीमा
2: विश्वास मत लिइसक्नुपर्छ
1: हजुर
2: अब 15-20 दिनभित्र त
1: भनेको भदौको 6 गते भित्रमा नयाँ सरकार बन्छ
2: हजुर
1: पक्का छ
2: बनिसक्नुपर्छ
1: हस् मान्जीज्यू तपाईँलाई धेरै धन्यवाद
2: एकदम धन्यवाद सर
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 मेगा
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने भुक्तांग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475-94-66 98692-65-99-8
10: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
11: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
12: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
13: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98540-40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
14: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
15: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
14: नवीकरणका लागि आवश्यक कागजातहरू:
15: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
14: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
15: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
14: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
15: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
14: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
15: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
14: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
15: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
14: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
16: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज, किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: हजुरको रेडियो 102.1 मेगा।
6: अवैध आप्रवासी समस्यासँग जुझेको स्पेनको प्रशंसा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
7: विनीता दाहालबाट समाचार सुन्नुहोस्। इरान युद्धका कारण तेलको मूल्य बढेपछि ठूला तेल कम्पनीहरूले कीर्तिमान कायम राख्ने गरी नाफा भएको घोषणा गरेका छन्। विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले पछिल्लो 3 महिनामा नाफा 44% बढेको जनाएको छ। यो वृद्धि इरानले स्ट्रेट अफ होर्मुजमा गरेको अवरोध र रेड सीमा हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि गरेको आक्रमणका बावजूद भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण अत्यधिक नाफा कमाइरहेका भन्दै तेल कम्पनीहरूको आलोचना गरेका छन् र उपभोक्ताका लागि तेलको मूल्य घटाउन माग गरेका छन्। यसैबीच कतारले अमेरिका र इरान बीचको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई अन्य मध्यस्थता गर्ने राष्ट्रहरूसँग मिलेर निरन्तर अघि बढ़ाइरहेको जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कतार पाकिस्तान र ओमानले वार्ता सहज बनाउन आपसमा नजिकबाट समन्वय गरिरहेका छन् तर अहिलेका लागि अमेरिका र इरान बीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको पनि उनले बताएका हुन्। गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको भूभाग सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले जनाएको प्रतिक्रियाको प्रशंसा गरेका छन्। आज भएको भिडियो कन्फरेन्समा युरोपेली संघका आप्रवासन प्रमुखले ठूलो संख्यामा भएको अवैध प्रवेशका लागि गलत सूचना र मानव तस्करहरूलाई दोष दिएका छन्। उनले सीमा सुरक्षा बलियो बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। अहिले अधिकांश अवैध आप्रवासीहरू फेरि मोरक्को फर्किसकेका छन्। गाजा सिटीमा सन् 2023 भएको इजरायली आक्रमणमा ध्वस्त भएको आवासीय भवनको भग्नावशेष मुनि पुरिएका 112 जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ। उनीहरू ती 300 भन्दा बढ़ी मानिस मध्ये थिए जो उक्त आक्रमणमा मारिएका थिए। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, गाजा सिटीबाट सार्वजनिक भएका दृश्यहरूमा पीड़ितहरूको शव सड़कमा लहरे राखिएको देखिन्छ र ती शवलाई प्यालेस्टिनी झण्डाले ढाकिएको छ। शोकाकुल परिवारका सदस्यहरूका अनुसार हालै नागरिक सुरक्षा निकायले सञ्चालन गरेको उद्धार अभियानमा परेका शवहरू मध्ये 40 जना बालबालिका, 38 जना महिला र 7 जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। बीबीसीकी योलान्ड नेलको भनाई, गाजाभरि अझै पनि भग्न अवशेष मुनि हजारौं मानिसका शव बेपत्ता रहेको अनुमान गरिएको छ। र फ्रान्सका अधिकारीहरूका अनुसार ब्रिटेन पुग्न इंग्लिस च्यानल पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढ़ेको डुंगामा आगलागी भएपछि करिब 160 जनाको उद्धार गरिएको छ। यो घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। यो बीबीसी नेपाली सेवा हो।
8: साझा पखमा पुनः स्वागत छ। भूमिहीन तथा सुकुम्बासीहरूले भोग्दै आएका समस्याको दिगो समाधानका लागि प्रतिपक्षी दलहरूले संसदमा संयुक्त रूपमा आवाज उठाएका छन्। जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षी दलका सांसदहरूले सुकुम्बासी समस्यालाई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भने सुकुम्बासी समस्या सम्बोधन गर्ने काम अगाडि बढ़िसकेको भन्दै सरकारको प्रतिरक्षा गरिन्। सुनौ एक रिपोर्ट। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे प्रस्तावक, नेकपा एमालेका ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरएन राई समर्थक रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल भएको हो। आङदेम्बेले वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले प्राथमिकीकरण सहित उपयुक्त स्थानमा स्थानान्तरण र पुनर्स्थापना गर्नुपर्ने बताए।
9: सरकारले स्थायी समाधानको समय सीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो सम्पन्न गरियोस्।
8: नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी समस्याको समाधान राजनीतिक विषय नभएको बताइन्। समस्या समाधानमा आफ्नो पार्टी सरकारसँगै हुने प्रतिबद्धता उनले जनाइन्।
10: हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या सँगसँगै एउटै डालोबाट नै हामीले समाधान गर्नुपर्ने परिस्थितिमा छौं।
8: नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले पूर्व तयारी बिना सरकारले सुकुम्बासी बस्तीहरू हटाएको आरोप लगाए। सुकुम्बासी समस्याको व्यवस्थित समाधान हुनुपर्ने उनले उल्लेख गरे।
11: अहिले भूमिहीन, अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउँ जल्दी मरौंको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगि नै राखेको छ र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु।
8: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले नागरिकलाई राज्यले उचित व्यवहार गर्नुपर्नेमा जोड़ दिए।
12: नागरिकले अनागरिक ढंगले व्यवहार गर्नु हुँदैन। हाम्रो देश भनेको हिजो कुनै देशबाट निकाला गरेको नागरिकहरूलाई पनि आश्रय दिने अथवा वासस्थान दिने देश हो, तर आफ्नै देशको नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नुहुन्न सरकारले, त्यो म अनुरोध पनि गर्न चाहन्छु।
8: छलफलका क्रममा उठेका विषयबारे बोल्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या सम्बोधनको विषयलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै समाधानमा लाग्ने समय सबैको सहयोगमा निर्भर गर्ने बताइन्।
10: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
8: उनले सुकुम्बासीहरू लामो समयदेखि बस्दै आएकै स्थानमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
10: नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यही दिने गरिकन व्यवस्था अगाडि काम कारवाही अगाडि बढ़िरहेको छ, तर कहिलेकाहीँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ।
8: सरकारले काम थालिसकेको भन्दै सत्तारूढ दलका सांसदहरूले सुकुम्बासी समस्याबारे जरूरी सार्वजनिक महत्वको प्रस्तावको औचित्यमाथि प्रश्न गरे। अर्को विषय, खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला उक्त विषयले संसददेखि संसदीय समिति तथा प्रधानमन्त्री कार्यालयसम्ममा प्रवेश पाएको छ। आज एकै दिन प्रतिनिधि सभाको बैठक, संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा त्यसबारे छलफल भएको हो। ग्यास उद्योगीहरू सहितको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलको निष्कर्षबारे हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोधेका छौं।
13: खास गरी एलपी ग्यासको आपूर्ति र वितरण दुईटै पक्षमा कतै समस्या हो कि भन्ने लाइनमा नै आज छलफल केन्द्रित रह्यो र हामीले के पाएका छौं भने अहिले पछिल्ला दिनहरूमा भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, बरु बढ्दै गएको अवस्था छ। यहाँ आइसकेपछि मार्केटमा जाँदाखेरि कतै त्यसको सन्तुलन वितरण बिग्रेको हो कि भन्ने लाइनमा उद्योगीहरूसँग हामीले परामर्श पनि गर्यौं र के पनि भन्यौं भने वैकल्पिक सिलिन्डर नभएको ग्राहक हुन्छ नि हजुर, उसको पहिचान गरेर उनीहरूलाई चाहिँ सुनिश्चित गर्नु पर्यो, उसले पाएको सुनिश्चित गर्नु पर्यो, यो विषयबाट अगाडि बढौं। र गृह मन्त्रालयबाट हिजो साँझ मात्रै कलेक्सन भएको डाटाको आधारमा 8 जिल्लामा अलि समस्या देखिएको भन्ने विषय आयो, त्यो 8 जिल्लामा अलि बढी प्राथमिकता दिएर वितरण प्रणालीलाई सुधार्ने भन्ने सहमतिका साथै हामी उठ्यौँ। हजुर,
8: कुन कुन जिल्लामा अलि बढी समस्या देखिएको छ?
13: जिल्लाको नाम म यहाँ ठ्याक्कै लिन्छु, गृह मन्त्रालयबाट संकलित डाटाको आधारमा हो। सुनसरी, प्युठान, काठमाडौँ, भक्तपुर, पर्सा, मकवानपुर, सुर्खेत र सोलुखुम्बु।
8: हजुर, यी जिल्लाहरूमा आपूर्तिमै हो अथवा के समस्या देखिएको मुख्य चाहिँ?
13: भनेको बेला ग्राहकहरू उपभोक्ताहरू जाँदाखेरि ग्यास पाएनन् भन्ने खालको विषय उठ्यो। अब त्यसको पनि सबै ठाउँ नहोला, तथापि ती जिल्लाबाट आउँदाखेरि अलिक समस्या परेको हो कि भन्ने लाइनमा आयो। अब हामी समस्या परेकोमा समाधानमा नि जानु पर्यो र सिस्टमिक कुनै समस्या छ भने ट्र्याकिङ गर्नुपर्ने छ, सिलिन्डरको अवस्था हेर्नुपर्ने छ भने त्यो पनि सुधार गरेर जाउँ भनेर दुई तिनवटा अरू कुरा पनि उठेका छन्। यहाँ पेट्रोलियम कानूनको विषयमा सुधार गर्ने विषय अनि व्यावसायिक सिलिन्डर छुट्टै गराउने विषय यी पनि छन्। तर तत्कालीन समाधान भनेको त नपाएकोलाई पाउने अवस्थाको सृजना गर्नु पर्यो होइन र, त्यो भएर विकल्प नभएको उपभोक्तालाई चाहिँ सम्बोधन गरेर जाने पनि विषय हामीले चाहिँ उठाएको।
8: यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के औल्याए उनीहरूले?
13: हामी संसदीय समितिको पनि बैठकमा सेयर गर्न पुगेका थियौँ के हो त समस्या भन्ने बारेमा उहाँले जिज्ञासा राख्नु भएको थियो। यो के देखिन्छ भने यहाँलाई बताउँदाखेरि आधा सिलिन्डर हुँदाखेरि उनीहरू त्यति इच्छुक नभएको ग्राहकहरू पनि अहिले फुल सिलिन्डर हुने बेलामा त्यति बेलाका सिलिन्डर पनि बाहिर बजारमा निस्कन खोजेको देखिन्छ ट्रेन हेर्दाखेरि। भनेपछि डिमान्ड अथवा माग चाहिँ एकैचोटि बढ्ने देखियो। हजुर, हामीले आपूर्ति बढाएर जाँदाखेरि पनि त माग सम्बोधन भइरहेको छैन। भनेपछि हामीले भारतीय सरकार आइओसीलाई पनि रिक्वेस्ट गर्ने कुरा अगाडि बढाएका छौँ। हुन त साबिक भन्दा अहिले घटेरै आएको छ, तर त्यो चाहिँ सिलिन्डर चाहिँ मार्केटमा आउने क्रम फेरि हामीले सोचे भन्दा बढी आइरहेको हुनाले हामीले भनेकै बेला उहाँहरूले दिनसकेका छैनौँ। अनि त्योमा वैकल्पिक बिक्री वितरण पनि भइरहेछ, लाइनहरू पनि देखिरहेछ होइन। यी कुराहरूमा उद्योगीहरूलाई पनि अलिक बढी जिम्मेवार बनेर जहाँ जहाँ समस्या छ त्यहाँको पहिले हल गरेर अगाडि बढ्नुहोस् भनेर हामीले चाहिँ आज भनेका छौँ।
8: आसन्न चाडबाड, ठूला चाडबाडहरूलाई मध्यनजर गर्दै त्यसका लागि के छ आपूर्तिको यहाँहरूको योजना? आजको बैठकमा त्यसबारे पनि छलफल भएको सुनियो।
13: हरेक वर्ष गर्छौँ नै होइन, यो साउन महिनाको अन्तिम अथवा भदौको सुरुमा हामीले छुट्टै त्यसको मिटिङ गर्ने तयारी गर्ने सुपथ मूल्य पसलका कुरामा जाउँला। तर अहिले चाहिँ यो खाना पकाउने ग्यासको समस्या एक हप्ता 10 दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
8: उसो भए अब हप्ता 10 दिनमा ग्यासको सहज आपूर्ति हुन थाल्छ?
13: हजुर, हो, हामीले आशा गरेको पनि धेरै हो।
8: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद त्रिवेदी। कोशी प्रदेश सम्बन्धी एउटा विषय, नेकपा एमालेको नेतृत्व पंक्तिले दबाव दिइरहे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्। यसै सन्दर्भमा हामीले कार्कीलाई तपाईँले राजीनामा दिन नमानेकै हो भनेर सोधेका छौं।
14: पार्टीले राजीनामा दिनु भनेको छैन, केही साथीहरू प्रदेशको इन्चार्ज मेरै तहको साथी आएर राजीनामाको कुरा गर्नुभएको हो। मैले भने यो तपाईँको कुरा मेरो लागि पार्टी निर्णय हुँदैन, पार्टीले संस्थागत ढंगले माथिबाट अध्यक्षले लेखेर पठाएपछि हुने हो। त्यसले गर्दाखेरि यो तपाईँ र म एउटै लेभलको भएको हुनाले तपाईँले यो मलाई भन्न पनि मिल्दैन। अहिले राजीनामा दिनुपर्ने आवश्यकता पनि छैन र नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र लगायतका दलहरू एक ठाउँ उभिनु पर्ने बेलामा आफा पनि दलभित्र हामीले पक्ष विपक्षमा लाइनहरू लगाउने उभिने हो भने त्यसले राम्रो मेसेज जाँदैन।
15: नेतृत्व परिवर्तन नगरौँ
14: भन्ने कुनै प्रश्न नउठेका सुशासन अनुशासन क्रियाकलापमा कुनै प्रश्न उठेका मान्छेहरू कन्टिन्यू गर्दा हुन्छ भन्ने मेरो मान्यता हो। यद्यपि यो मेरै सन्दर्भमा मात्रै मैले भनेको होइन, यसलाई आम पब्लिकले पनि अहिलेको बेला सत्ता समीकरणका फेरबदल मुख्यमन्त्रीहरूका फेरबदललाई नेपाली जनमतले राम्रो मानिरहेको छैन।
15: तर पार्टी नेतृत्वले त अर्को दलसँग विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने सहमति गरिसकेको सन्दर्भमा
14: त्यो पनि सैद्धान्तिक रूपमा भेटेको कुरा थियो। अब त्यो भइसक्यो, त्यसलाई हामीले के भनेका छौँ भने जे छ जुन जुन ठाउँमा जुन जुन पार्टीको नेतृत्व अहिले छ र उसको भागमा परेको छ भने त्यसलाई कन्टिन्यू गरेर जाँदा हुन्छ भन्ने मेरो भनाइ हो।
15: यहाँको अडान त पार्टी नेतृत्वको चाहना विपरीत देखियो नि त होइन?
14: पार्टी नेतृत्वको विपरीतको चाहना होइन, म पनि पार्टीको एउटा अगुवा कार्यकर्ता हो, पोर्टफोलियोको हिसाबले अहिले सचिव हो र यो तहमा मेरो छलफल पनि भएको छैन माथि नेताहरूसित। त्यसले गर्दा छलफलै बेगर कोही एउटा व्यक्ति मेरै समानको अथवा मेरो भन्दा तल्लो मातहतको मान्छे आएर मलाई निर्देशन गर्ने हैसियत चाहिँ राख्ने स्थिति बन्दैन।
16: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की साथी अशोक दाहालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। गत साता 70,000 भन्दा बढी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सिंगन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
17: सिउटा प्रवेश गरेका मध्ये झण्डै 69,500 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको ठानिएको थियो। स्पेन तर्फको सीमामा 72 जनाको र मोरक्को तर्फ 11 जनाको मृत्यु भएको
16: अधिकारीको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सिंगन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता।

0: आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गरेका हुन्। सिउटाको घटनाले ईयूका 27 सदस्य राष्ट्र बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले संकटको तत्काल व्यवस्थापन गरेको भन्दै उनको प्रशंसा गरेकी छन्।
1: यसको साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: Details of all our services are at bbcworldservice.com.

0: आईबी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
3: राष्ट्रिय परिचय पत्र नम्बर
2: 1 प्रति पासपोर्ट साइजको फोटो
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 04-45-562 सम्पर्क गर्न सकिनेछ।
5: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार हावाहुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
5: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
5: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने

0: भन्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
1: हावा हुरी चलेको बेला के नगर्ने
0: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: हजुरको रेडियो 102.1 MHz।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946698.
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर संजित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9870475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईं कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईंलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98630423422।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर, प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार राति दस बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यात्रा तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यास सिलिण्डर अभावको विषयमा व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बन्ध मन्त्रालय विभाग

उद्योगी तथा ग्यास वितरण व्यवसायी लगायतका भूमिकाबारे छलफल भएको थियो। छलफलमा व्यवसायीहरूले बजारमा ग्यासको अभाव नभएको दावी गरेका छन्। नेपाल सरकारले विभिन्न एक्काइस मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ। राजदूत रिक्त रहेका सुरा दूतावास सहित चार वर्ष कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार, राष्ट्रसंघीय नियोग भियना समेत एक्काइस नियोगमा दुई हप्ताभित्र राजदूत नियुक्त प्रक्रिया अघि बढ़ाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाललाई व्यवस्था गर्दै भारत र चीनले लिपुलेख हुँदै व्यापार शुरू गरेका छन्। भारतबाट 16 जना व्यापारी र 4 जना सहयोगी सहित 20 जना व्यापारका लागि लिपुलेख हुने तिब्बतको तकलाकोट गएका छन्। लिपुलेख हुँदै 20 जना भारतीय व्यापारी तिब्बत गएको जानकारी पाएको र त्यसबारे गृह मन्त्रालयले जानकारी गराइसकेको तारचुलाका प्रमुख जिल्लाधिकारी उर्तराज पौडेलले बताउनु भएको छ। बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्र मान बज्रचार्यले पतथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त मन्त्री बज्रचार्यलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराउनु भएको। उहाँ हाम्रो नेपाली पार्टीबाट सरकारमा सहभागी हुनुभएको छ।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 MHz नमस्कार हजुर को रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहरी को पर्खा में रहन भएका बस्नु भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनहरुमा रात्रिकालीन लोक संगीत का अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रस्तुता तपाईको मुटुको डुकडुकी भर्खर 14-15 मा लागेको ह्यान्डसम ठुटो स्टुटहाल समहत आज पनि तपाईको माझमा उपस्थित भइसकेको छु तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हामी हप्ताको साथै दिनाउँछौं राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन गर्छौं अनि साथसाथै तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्छौं अनि साथमा अनि मिठा रमाइला कुराकानीहरू पनि हुने नै छन् कार्यक्रममा सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु अनि साथसाथै यति बेला तपाईँले मलाई विभिन्न माध्यमबाट सुन्नुहुन्छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको एफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यम छन् ती माध्यमबाट पनि सुन्नुहुन्छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु के छ कसो छ के गर्दिनुहुन्छ बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला त्यो लागेको थकाइलाई होइन आराम गर्दैहुनुहुन्छ होला बेडमा पल्टिएर यस्तो थकाइ मेटाउने कोसिस गरिराख्नु भएको छ होला भन्न चाहन्छु अनि साथसाथै खाना बनाउँदै हुनुहुन्छ होला खाना खाँदै हुनुहुन्छ होला होइन नाइट ड्युटीमा रहेर पनि सुन्नुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथसाथै मेसेज अनि कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला है भन्न चाहन्छु कार्यक्रम के कस्तो लाग्छ त्यो पनि भनिदिनुहोस् के कस्तो लाग्दैछ त्यो पनि भनिदिनुहोस् पनि भन्न चाहे होइन लागेका कुराहरू भन्नुपर्छ कि यस्तो लाग्छ यस्तो लाग्दैछ भनेर गर्नुपर्छ पनि जस्तो लाग्छ पनि भन्न चाहे अन्य कुरा त छँदैछन् होइन यो रातको समयमा मिठा रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्ने नै छु सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला चाहिँ भन्न चाहन्छु लेख रचनाहरू लेख्नु भएको छ भने भन्नुहोस् ल पठाउनुहोस् वाचन गर्नेछु म होइन कोसिस चाहिँ गर्नेछु भनौँ न तपाईँले जुन भावनामा जुन भनौँ न गहिराईमा गएर लेख्नु भएको छ त्यसैमा वाचन गर्ने कोसिस म गर्नेछु भन्न चाहे भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउँछु यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु मलाई एकदम मनपर्ने गीत छ सुन्दर लाग्छ मलाई यो धरती मौसम गुरुङ अनि टिका फुनको सुमधुर आवाजमा रहेको गीत छ पुरानो गीत छ राम्रो गीत छ रोमान्टिक गीत छ होइन यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु सङ्गीत वसन्त थापाको रहेको छ भने शब्द भनौँ न प्रह्लाद सुवेदीको रहेको छ यति बेलाको समयमा तपाईँको माझमा गीत

हरदमी ठिकै तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको सुन्दर लाग्छ मलाई यो धरती। मौसम गुरुङ टिकापनको सुमधुर आवाज मेरो गीत थियो। कार्यक्रम एसएमएस दोहोरिहोनीहरू भइराखेको छ। आवाजमा म श्रीराजमा छु, रातको समयमा उपस्थित भएको छु भन्न चाहे। बिहानदेखि काम गर्दा गर्दै लागेको फिर चिन्ता आएन, लाई बोलाउने कोसिस म गर्नेछु भन्न चाहे, सम्भव भएसम्म साथमा लोकगीत संगीतको पनि सँगसँग सम्वर्धन गर्ने उद्देश्य हाम्रो रहेको छ। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले मेसेजहरू पठाउन सक्नुहुन्छ। प्राप्त मेसेजहरूलाई स्थान दिनेछु। चाहे कार्यक्रम सुनाउनुहुन्छ भने लेख रचनाहरू पनि पठाएर साथ दिनुहोला, वाचन गर्ने कोसिस म गर्नेछु पनि भन्न चाहन्छु। यति बेला मेसेज प्राप्त भएका छन्, मेसेज वाचन गरिहाल्छु। हिराबहादुर लगाई हुनुहुन्छ, गुड नाइट श्रीराज सर, कार्यक्रम सुन्दैछु। बुटुवलको मौसम अहिले 7 बजेदेखि 10 बजेसम्म झमझम पानी परिरहेको छ भन्नुहुन्छ। बर्खाको समय छ, पानी कतै परेको छ होला, कतै परेको छैन होला, होइन अझै भोलिसम्म हो क्या अरे मौसम भित्रले पानी बेसरी पर्छ, भारी वर्षाको सम्भावना छ कतै कतै भनेर भनिरहेका छन्। सो तपाईँ बस्ने ठाउँ चाहिँ कस्तो छ त्यसमा चाहिँ विशेष ख्याल गर्नुहोला भन्न चाहे भन्न चाहे। पवन आले हुनुहुन्छ, हाई नमस्ते हजुर, म अनलाइन मार्फत सिन्धुली फिकलको मान्छे आज काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ। मिसेस सो मच माई प्यारेन्ट्स भन्नुहुन्छ, होइन घर परिवार सबैको सम्झना छ भन्नुहुन्छ पवन आलेजीले। त्यस्तो मिनु लामतरी मगर हुनुहुन्छ, नमस्ते नमस्कार पाल्पा पालुङ्गर भई हाल पनि मदिना सिटीबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, दिलदेखि आउनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ। मिस यु एन्ड लभ यु, मामु अञ्जना त्रिपारी साम्पाङ भन्नुहुन्छ। त्यस्तै गरेर बाबा विनोद साम्पाङ, सुनाखान्दुङ्गा मनिष तबान्त, रञ्जित राई, स्नेह चामलिङ, रमला साम्पाङ, एमपी विवास लिम्बु, त्यस्तै प्रेम भण्डारी, त्यस्तै गरेर योगेन लिम्बु, त्यस्तै गरेर तीर्थ राई, काला बिरमान सुनवार, प्रकाल धर्मराज, अनुष्का राई, राजेश कुमार माझी, टिकराम घिमिरे, हरफल रोशनी, रिता राई, दादा रामकुमार थापा, त्यस्तै गरेर दादा गणेश श्रेष्ठ, दादा युक्त प्रसाद श्रेष्ठ, दादा प्रदीप खलिङ, सुक्रिम बान्तवा, योगेन्द्र बस्नेत, माधव ढुङ्गेल, शंकर कार्की, कुमार साई, चक्र बान्तवा, राजन बान्तवा, जीवन कार्की लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। कार्यक्रम राम्रो लाग्छ त्यसैले त प्रतीक्षा गरेर सुन्छौ सर भन्नुहुन्छ। र बहादुर लकाईजीले विशेष म धन्यवाद दिन चाहन्छु मायाको लागि भन्न चाहे, होइन माया हो अरू त के भएर सुनिदिनुहुन्छ, पर्खिदिनुहुन्छ, होइन कुर्नुहुन्छ कार्यक्रमलाई। सो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर प्रकाश किसी हुनुहुन्छ, भाइ नमस्ते, सन्चो हुनुहुन्छ अनि खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम, कति बेला आउँछ भनेर रुममा बसेर सुनिराखेको छु भन्नुहुन्छ। हजुरले लाउँथ्यो माया घातै घात भयो भने दाई गीत राखिदिनुहोस् भन्नुहुन्छ। त्यस्तै गरेर उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मिडिया प्रेमी जनक लामा हुनुहुन्छ, धेरै दिनपछि, धेरै दिनभन्दा पनि महिनौ दिनपछि हो कि क्या जनकजी, भर्खर सम्झिनुभयो, मैले त बेला बेलामा नाम पनि लिइरहेको हुन्थे, कता जानुभयो के गर्नुभयो, होइन सम्झिनु पनि हुन्न होइन भनेर। नमस्ते नमस्कार, शुभरात्रिसँग मिठो निधारीको कामना गर्दछु ल। ब्युटिफुल हिरोनी हसिली रसिली गोरी अप्सराको सुन्दरी र लाई अनेक होइन भन्नुहुन्छ, अनि के छ भन्नुहुन्छ हेर्नुहोस् है। नमस्ते नमस्कार शुभरात्रिसँग मिठो निधारीको कामना रे होइन गर्दछु ल भन्नुहुन्छ। ब्युटिफुल हिरोनी हसिली रसिली गोरी अप्सराको सुन्दरी र लाई अनि के छ, धेरै दिनपछिको नयाँ नौलो खबर, हँसिली रसिली हिरोनीको सुन्दर हिरोको आज मेरो सम्झना सन्देश राख्नु पर्दा भन्नुहुन्छ। ठिक छ, सम्झना सन्देश राख्नुभन्दा अगाडि केही कुरा भन्छु। मैले तपाईँलाई सम्झिरहेको थिएँ, मिडिया प्रेमी जनक लामाजी कुरा गरिरहेको पनि थिएँ, बेला बेलामा यस्तो सम्झिराख्नुहुन्थ्यो, कता जानुभयो होइन भनेर भनिरहेको हुन्थे, खै तपाईँले पो माया मार्नुभयो जनकजी।
सम्झना सन्देश राख्नु पर्दा सर्वप्रथम त सबैको प्यारो ढुकढुकीमा बसेको हिरो मिठो निधरीको कामनासँग यहाँ विरल माया अनि मेरो साथीहरू भन्नुभएको छ। सम्झनु पर्दा मुना मुखिया, मिना श्रेष्ठ, जुन तामाङ, सम्झना घिसिङ, अबिना लामा लगायत सम्पूर्ण नाम छुटेका साथीहरूलाई मिठो सम्झना ल भन्नुहुन्छ। मीडिया प्रेमी जनक लामा, नुवाकोट जिल्ला ककनी गाउँपालिका कर्बै हाल कर्मथलो लेक साइड सुन्दर पोखराबाट सुन्दैछु ल भन्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुक अडियो लाइभ मार्फत मजा आले भन्नुहुन्छ। पोखरा मार्फत सुन्दै रहेछ है, विशेष रूपमा धन्यवाद। मलाई पनि बोलाउनुहोस् त घुमाउन है दाई। भोलि त साउनको 20 गते हो, अब तिजका गीतहरू कहिलेबाट बजाउनुहुन्छ भन्नुहुन्छ प्रकाश केसीजीले, विशेष रूपमा धन्यवाद। कुन भन्न चाहे अन्जु मगर हुनुहुन्छ सिन्धुली घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मिनु लम्तरी मगर हुनुहुन्छ, श्री राजस्तर मिल्छ भने बालकृष्ण परियार र शान्ति श्री परियारको आवाजमा रहेको जुनेली बोलको गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, राख्नेछु ल। कुन भन्न चाहे अर्को मैले गीत ठिक पारेको छु, लाउँथे माया गातै गात हो, प्रकाशजीले रोजाइमा पार्नुभएको छ, त्यो गीत राख्ने प्रयास गर्छु सुरुवातमा, त्यसपछि अन्य कुराकानी गरौँला। यति बेला म्यासेजतर्फ म लाग्छु, टिकटक लाइभमा प्राप्त म्यासेजहरू पनि वाचन गर्नुपर्ने हुन्छ, केही मित्र मुटुको ढुकढुकीहरू हुनुहुन्छ जो हेर्दै हुनुहुन्छ। त्यो बेला आज यहाँसम्म भएर आएको छु, फिल्टरको कमाल छ है, चुटिक्क चटक्क। कुमार श्रेष्ठ हुनुहुन्छ, हेलो सर भन्नुहुन्छ, हेलो हेलो हजुर, स्वागत छ हजुरलाई पनि कार्यक्रममा लाइभमा पनि भन्न चाहे। त्यस्तो हेलो बेस्तरी सेवाहरू गरेर म इलामबाट दिया लिम्बु सम्झना सबैमा, विशेष मोरङमा रहनुहुने मम्मी बाबालाई भन्नुहुन्छ। विशेष भन्ने बित्तिकै म त झलक्क होइन, त्यो होइन यसो दिमागमा त इमेजिन गरिहालेको विशेष भन्ने बित्तिकै, तर मम्मी बाबालाई सम्झना छ ल भन्नुहुन्छ। ठिक छ दिया, के छ खबर हजुरको होइन। सबिना पोखरेल हुनुहुन्छ, हेलो स्त्री म पनि आएँ ल हेर्दैछु सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मिनु लम्तरी मगर यता पनि हुनुहुन्छ, नमस्ते नमस्कार श्रीराज सर हेर्दैछु ल भन्नुहुन्छ, आज म पनि सुन्दैछु हेर्दैछु है भन्नुहुन्छ। हाम्रो सङ्गमजी हुनुहुन्छ, यात्रा मोह आइडिरहेको छ होइन। त्यस्तै विपना हुनुहुन्छ, दर्शन दाई भन्नुहुन्छ, स्वागत छ विपना। सपनी र विपनीमा सधैँ भेट्नु है भन्ने गीत याद आयो। धनु गजमेरजी हुनुहुन्छ, स्वागत छ हजुरलाई पनि सम्झना सबैमा भन्नुहुन्छ, नमस्कार हजुर म पनि सुन्दैछु सिन्धुली ढुङ्ग्रेवासबाट, रूपसना योगी हो सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज प्राप्त भएको छ, मेसेज ओके ठिक छ सर हजुरलाई कस्तो छ भन्नुहुन्छ दियाजीले, ओके ठिक छ राम्रो छ रमाइलो छ, बाल विनाशका यस्तो चलिया छ जिन्दगी। यति बेला म गीततर्फ लाग्छु, राजु फरियार अनि विष्णु माझीको सुमधुर आवाजमा रहेको गीत छ लाउँथे माया घातै घात हो, प्रकाशजीले सधैँ रोजी राख्नुहुन्छ, यो गीत सायद जीवनमा मेल खान सक्छ उहाँको, त्यो भएर पनि हुनसक्छ। मिन दर्लामी, राजु फरियार, विष्णु माझी, त्यस्तै गरेर उहाँहरूको आवाज रहेको छ। यति बेला तपाईँको माझमा राख्न चाहन्छु एल्बम लाउँथे माया घातै घात भोबाट रहेको छ यो गीत राख्न चाहन्छु, सङ्गीत मिन्दर लामीको रहेको छ, यति बेला राख्न चाहन्छु। त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई, मेसेजहरू पनि पठाउँदै गर्नलाई।

अहिले के तपाईँको माझमा राख्यो लाउँथे माया गातै गात हो अलि लामो समयसम्म गीत बज्यो कार्यक्रम यस्तो हरियाणीहरू भइराखेको छ आवाजमा म श्रेष्ठ आवाजमा छु तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु यति बेला मलाई विभिन्न लाइभ मार्फत हेर्दै हुनुहुन्छ अडियो भिडियो मार्फत होइन हेर्दै हुनुहुन्छ भन्ने आशा छ हेरेर साथ दिनुहोला पनि हुन चाहन्छु कार्यक्रमलाई सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु त्यस्तै गरेर के कस्तो लाग्दैछ कार्यक्रमको बारेमा यसो सरसल्लाह सुझाव पनि दिनुहोला है भन्न चाहन्छु त्यस्तै गरेर तपाईँ हामी हप्ताको सातै दिन आउँछौँ यहाँहरूलाई थाहा नै छ मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रम एसएमएस दोहोरीको साथमा हुन्छ होइन सो आउनुहोला आफ्नो हुन चाहन्छु मिठा रमाइला कुराकानी गर्छौँ यति बेलाको समयमा कुराकानी भन्दा पनि म म्यासेजतर्फ लाग्न चाहन्छु पनि भन्न चाहे म्यासेज पठाउनु भएको छ यात्रा म सङ्गमजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेलाको समयमा म्यासेजतर्फ लाग्न चाहन्छु केही म्यासेजहरू वाचन गरिहाल्छु प्रकाशजी हुनुहुन्छ लाउँथ्यो मलाई घातै घात भयो भने दाइ यो गीतको अडियो भयो मलाई पठाइदिनुहोस् भन्नुहुन्छ मैले हजुरलाई पठाएको थिएँ जस्तो लाग्छ प्रकाशजी होइन पहिला पठाएको हुँ अडियोहरू होइन ट्र्याकहरू पठाएको हो मैले होइन सो दाइ मेरो मोबाइल बिग्रेर साथीको बाटो कमेन्ट गरेको छु पुरा पढिदिनु होला है भन्नुहुन्छ ओके ठिक छ मैले वाचन गरिराखेको छु प्रकाशजी पनि भन्न चाहे दसैँमा आएपछि नयाँ मोबाइल लिन्छु भन्नुहुन्छ ओके हजुरको इच्छा आयो दसैँ तिहार जति बेला पनि हुन्छ पनि हुन चाहन्छु अमिनाजी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे मिस युवाल भन्नुहुन्छ त्यस्तो धन गजमेर हुनुहुन्छ सम्झना सबैमा आयो भन्नुहुन्छ नेपालतिर कतिको पानी परेको छ भन्नुहुन्छ प्रकाशजीले पानी परिरहेछ कतै कतै पर्न सकेको छैन त्यस्तै गरेर छेत्री आयुष हुनुहुन्छ रामी छपलासीबाट छेत्री आयुषु है कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई म्यासेज वाचन गर्ने कोसिस गरिरहेको छु म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू कुमार श्रेष्ठजी हुनुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुहुन्छ मिल्छ भने भन्नुहुन्छ उहाँले कुमार श्रेष्ठले भन्दा पनि मिनुलन्तरी मगरजीले हुनुहुन्छ गीत रोजन पार्नुभएको छ दुलखा मार्बु घर भयो आज काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ बज्ने भाका घर परिवार त्यस्तै गरेर साथीहरू धनु गजमेर सम्पली शेर्पा सरिता मक्तान सविता खड्का स्मृति मल्ल निशा लगुन सुश्रित अबुजेल लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाइराख्नु भएको छ वाचन गर्ने कोसिस गरिरहेको छु ल हजुरहरूले पठाउनु भएका म्यासेजहरू मलाई टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ म्यासेजहरू प्राप्त भइरहेको छ भन्नु चाहे कार्यक्रमको बारेमा भनिदिनुहोस् ल कस्तो लाग्छ कार्यक्रम के गर्दा अझ राम्रो हुन्छ कुराहरू भनिदिनु भयो भने अझ राम्रो हुन्थ्यो पनि भन्न चाहन्छु है त्यस्तै डम्बर ढुङ्ग्याल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि होइन सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे मन्थली गठाजोर घर भयो है दिल्लीबाट डम्बर ढुङ्गेल हो भन्नुहुन्छ खाना खानु बधाई भन्नुहुन्छ खाइसके तपाईँको भयो किन सुब्बा थापा रोली राई सुमित यता सुनवार किरात थिम्बे दिलको राजा सञ्जना नेवा खड्की अनिसा थापा निरोज कार्की सन्तोष छेत्री मम्मी बाबा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने कुमार श्रेष्ठले मुक्तक पठाउनु भएको छ ओठमालाले आँखामा गाजर लाएर लपक्क भन्नुहुन्छ ओठमालाले आँखामा गाजर लाएर लपक्क देखिन् प्यारी फोर्नेको जुन चाहिँ भोलि कि त पक्क ओठमा लाली आँखामा गाजर लाएर लपक्क देखिन् प्यारी पुर्नेको जुन चाहिँ भले कि त पक्क उसै त चुरा फरिया चोली मिलेको असाध्यै उसै त चुरा फरिया चोली मिलेको असाध्यै त्यसमाथि फुल थपिदिए शिरमा टिपेर टपक्क त्यसमाथि फुल थपिदिए शिरमा टिपेर टपक्क भन्नुहुन्छ
वटमालाले आँखामा गाजा लाएर लफक्क देखिन् प्यारी पूर्णेको जुन्चाइ पलेकी धपक्क उसै त चुरा फरिया चोली मिलेको असाध्यै त्यसमाथि फुल थपिदिए शिरमा टिपेर टपक्क भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद प्रयास गरेर पुनसा कृष्ण राई विन्दास चाहिँ आस्ते हुनुहुन्छ यति बेला म एउटा गीत राख्छु त्यसपछि अन्य कुराकानी गर्नको लागि आउनेछ मलाई आशिजहरू प्राप्त भइरहेको छ कहिले काहीँ सोचे अनुसार हुँदैन होइन एसपी पौडेल हुनुहुन्छ नमस्कार सर हजुर म मकवानपुर जिल्ला बागमती गाउँपालिका एक बोट गाउँ फुटबटोलबाट सुनेर हेरेर साथ दिँदैछ है सम्झना सबैमा भन्न चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु दुबिन किशरञ्जान हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे यति बेला म गीततर्फ नै लाग्छु त्यसपछि अन्य कुराहरू गरौँला भन्नु चाहन्छु होइन हजुरको रेडियो 102.1 MHz प्रसारण भइरहेको कार्यक्रम होइन रातको कार्यक्रम एसएमएस दोहोरी सुन्दै हुनुहुन्छ यति बेला एउटा गीत राख्ने कोसिस म गरिरहेको छु जिनु बान्तुवा हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला ज्वरो गर्ने कोसिस म गरिरहेको छु बाबा कृष्ण फरिया ओके यति बेला म गीततर्फ लाग्छु त्यसपछि अन्य कुराकानी त भइहाल्छ रिस्ता हुनुहुन्छ है दाजु काठमाडौँबाट है भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु र सम्झे यति बेला बाबु कृष्ण परियार शान्ति श्री परियारको आवाजमा रहेको गीत छ यति बेला राख्न चाहन्छु म होइन यति बेलाको समयमा यो गीत त्यसपछि म आउँछु

गीता पाई का माज में राखे बाबू कृष्ण परियार शांति श्री परियार को सुमधुर आवाज में रखे गीत थी जो अलि मूल गीत ये बेला तपाई का माज में राखे कार्यक्रम एसएमएस दोहरी अनि अर भइराखे रात को समय 10:51 गईसकेको छ। म भोलि तिम्रो बातै बात मास तर कसको हुनुहुन्छ हुनसक्छ मायालुको होइन ठिक छ। यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु। मेसेजहरू छन् वाचन गर्नुपर्ने हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू छन्। यो मेसेजहरू वाचन गर्नुपर्ने हुन्छ। दाइ कुनै साथीहरूले बरमी गर्न सक्नुहुन्छ भन्नुहोस् एकचोटि भन्नुहुन्छ। बरमी भनेको के हो मैले यो बुझिनँ प्रकाशजी, मलाई यो बुझाउनुहोस् न पहिला सुरु। सुन्दै हुनुहुन्छ भने बरमी गर्ने कोही साथीहरू हुनुहुन्छ भने भन्नुहोस् रे प्रकाशजीलाई, होइन भन्न सक्नुहुन्छ। जीवन बिक बिक आइडिरहेको छ, तपाईँहरूले म्यासेजमा भन्न सक्नुहुन्छ है कोही हुनुहुन्छ भने। मैले त्यो शब्दै बुझेको छैन के हो भनेको, त्यस्तो त्यही भएर पनि। अनि साकी साई हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मेरो प्यारो बाबुराम मगर भाइलाई सम्झे है यता मदिना सिटीबाट भन्नुहुन्छ मिनु लम्तरी मगरजीले। त्यस्तै गरेर शुक्रराज रसाली निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। पाँच थर इलियाङ सात घर भई होइन हाल चाहिँ फिलिङ चार डब्लु चोकबाट शुक्रराज रसाली निर्दोष हो है भन्नुहुन्छ। सम्झिनु पर्दा जीवन स्वयात्री कमला रसाईली, प्रेमकला आचार्य दिकेन्द्र शम्पा आम्फे, मनिषा शेर्पा, गोपाल भाइ चटपट, सन्समाया केरुङ, तारा शङ्कर, त्यस्तै गरेर यति बेला अरुणा शम्पा आम्फे, सुमी लिम्बू, गगन तेरथमेश, स्वर्णिम राई, मुना खड्का लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। निर्दोष थिएँ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु ल भन्नुहुन्छ उहाँले पनि। पाँच थरको मिलाजुङ दुई घर भए अहिले चाहिँ कतारबाट छ निर्दोष हो भन्नुहुन्छ। घर परिवार सबैमा सम्झना छ है भन्नुहुन्छ उहाँले पनि। समीक्षा जोशी, अङ्किता सनवार, माया राई, काली कमला लिम्बुनी, जुनिता चामलिङ राई, मनिषा मनु, त्यस्तै दिलदुखी रिया, कविता कतानी लिम्बुनी लिम्बुनी पबिना, त्यस्तै मेरो प्यारो मान्छे तिमी, फुची संस्कृति लामा, रुबिना थामी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ झ्याउकिरीको आवाज सम्झने मान्न, मकैको बारी बोकेर पनि सपना देख्ने मन, होइन झ्याउकिरीको आवाज सम्झिने मन, मकैको भारी बोकेर पनि सपना देख्ने मन, अनि अर्कोलाई फूल झैँ फूल भन्ने मन, त्यस्तो मन भएको मान्छेको अगाडि त जे बोले पनि राम्रो लाग्छ नि। देविन केश्र अन्जान प्रभासी हुनुहुन्छ पगे पनि है हो। युनिस चामिङ राई हुनुहुन्छ, सुनेछु उदयपुरबाट हुनुहुन्छ युनिस चामिङ राई हो, सम्झना सबैमा हुनुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। त्यस्तो गरेर यति बेला धन श्रेष्ठ हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ भने। सरिका छेत्री हुनुहुन्छ, हेलो हजुर, हिमाचल प्रदेशबाट कार्यक्रम रमाइलो छ, बीचबीचमा हजुरले गीत गाइदिए अझ राम्रो हुन्थ्यो सायद भन्नुहुन्छ। शुभरात्रि सबैमा भन्नुहुन्छ सरिका छेत्रीजीले। मलाई गीत गाउन त मन थियो तपाईँले होइन यसरी भनिरहँदाखेरि, अहिले पनि गाउन मन थियो तर हल्का अस्वस्थ पारेको छु, त्यो भएर पनि गाउन होइन त्यो भएर अलि मिलेन कि जस्तो लागिरहेछ। बाबुरा मगर हुनुहुन्छ, ओखल ढुङ्गा पोखाली घर भइहाल्छ, साउदी अरेबियाको रियादबाट सुन्दैछु भन्नुहुन्छ। घर परिवार सबैमा सम्झना आयो भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद पनि भन्न चाहे। के भन्दाखेरिमा अलि बोल्न नमिलिरहेको है जस्तो महसुस मैले गरिरहेको छु कि आवाज अर्कै अर्कै सुन्नु भएको छ कि छैन, छैन होला न, निष्ठ पो गइरहेको छ होला जस्तो लाग्छ आवाज, तर मलाई त्यो महसुस भइराखेको छ, त्यो भएर पनि हो। यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ देवेन किशोर अन्जान हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। केही हुनुहुन्छ साथीहरू यति बेला हेर्दै हुनुहुन्छ, यास्मी पौडेल हुनुहुन्छ, आज म सानो केसीको नयाँ गीत पर्खा पर्खा बिस्तारै बोलाउँला बोल्की गीत सुन्न र मेरो भाइ श्री राज महत भाइलाई भन्न चाहे भन्नुहुन्छ। त्यो दिन एसपी पौडेल सर हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर
यति बेला हुनुहुन्छ कृष्ण राई बिन्दवासी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई आफ्नो विशेष श्रीमा धन्यवाद दिपक चालिस सर हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हाम्रो रविन तामाङजी पनि हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई आफ्नो विशेष श्रीमा धन्यवाद दिन चाहे। विपनाजी हुनुहुन्छ, गीता पुरानो नै मिठो लाग्ने है भन्नुहुन्छ, मिठो राम्रो रमाइलो लाग्ने है पुरानो गीतहरू प्रायः जस्तो यो नयाँ भन्दा पनि पुरानाहरूमा होइन छुट्टै अलिकति शब्दहरू सङ्गीतहरूमा त्यो भुल्नी भनौँ न होइन र एकदम त्यो भुलौँ भुलौँ जस्तो लाग्ने, त्यतै हराउँ हराउँ जस्तो लाग्ने हुन्छ। अब प्रायः जस्तो नयाँमा अहिले खासै छैन जस्तो पनि लागिरहेको छ, त्यो क्वालिटी होइन र त्यो गुणहरू छैन जस्तो लाग्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज मलाई पठाइराख्नु भएको छ होइन, तिमी किन यति निष्ठुरी भएको है माया भनेर भन्न मन थियो मलाई, तर खै रूपसना योगीजीले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर के प्राप्त म्यासेजहरू मैले सबै वाचन गरेँ जस्तो लाग्छ टिकटकतिर चाहिँ प्रायः जस्तो साथीहरूको होइन, के भन्नुहुन्छ म पनि हेर्दैछु है जस्तो भन्नुहुन्छ बिहाजीले, हेर्दै हुनुहुन्छ मलाई थाहा छ होइन, ठिक छ धेरै कुराकानी नगरौँ यति बेलाको समयमा, म म्यासेजहरू केही वाचन गर्ने कोसिस गर्छु। हजुरको रेडियो सामाजिक सञ्जालमा प्राप्त धन बहादुर विष्ट हुनुहुन्छ हजुर भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन, उच्चारण त सही गरे नि धनजी धन हो जस्तो लाग्छ, उहाँको नाम कहिलेकाहीँ गलत हुनसक्छ, मैले भन्ने गर्छु म पर्फेक्ट छु भनेर भन्ने त्यो घमण्ड ममा छैन होइन, के कुरामा हर कुरामा होइन के भन्नु खोजेको थियो बिर्सेँ मैले त्यो पनि। यति बेला म्यासेज वाचन गरिरहेको छु म, मलाई यति बेला हुनुहुन्छ पुष्पा श्रेष्ठ हुनुहुन्छ, हेलो दाई नमस्ते सिन्धुलीबाट पुष्पा श्रेष्ठ, हाल चाहिँ काठमाडौँदेखि सुन्दैछु ल भन्नुहुन्छ, बस्ने भएका घर परिवारको लागि सुनाउन चाहन्छु र परदेशमा हुनुहुने जीवन साथी जीवन श्रेष्ठको लागि मिठो सम्झना र धेरै माया ल, परदेशमा हुनुहुने प्यारी दिदी रूपा श्रेष्ठको लागि पनि मिठो सम्झना छ सम्झना छ, मिस यु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन, मिस गरिराख्नु भएको छ है पुष्पाजीले हाम्रो परदेशमा हुनुहुने साथी जीवन श्रेष्ठजीलाई यति धेरै मिस गरिराख्नु भएको छ कि दिन रात याद आइराखेको होला है, कतिखेर भेटौँ कतिखेर देखौँ जस्तो भइराखेको छ होला, एकैछिन कुराकानी नहुँदाखेरि पनि मन कस्तो कस्तो हुन्छ होला है, भनेको बेलामा कहिले काहीँ कुराकानी हुन पाउँदैन नि त, छटपटे हुन्छ नि मनमा यति छटपटे हुन्छ कि होइन, सब छटपटे हुन्छ, त्यस्तै भइराखेको छ, हुन त परदेशको जीवन परदेशी भइसकेपछि त्यहाँको नीति नियम पालना गर्नुपर्छ, त्यहाँको समयअनुसार चल्नुपर्छ, यता मिल्दैन होला टाइम मिलाउन सक्नुपर्छ होइन, ठिक छ, अनि हाम्रो रूपा श्रेष्ठजीलाई पनि सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद, यति छटपटे हुन्छ कि होइन, सब छटपटे हुन्छ, त्यस्तै भइराखेको छ, हुन त परदेशको

सबै भाषण गरिसके त्यहाँ पनि होइन यति बेला स्वस्थमा भाषण गर्दै थिएँ तर यता पनि के हो तिम्रो पारा भन्ने जस्तो भइरहेको छ है यो जनलाई के भएको छ त्यही मुरीलाई थाहा छ भन्ने मन लागेको थियो मुरीले कुरा बुझ्ने भएको भए पो थाहा हुन्थ्यो त्यो मरी नै हो यो जनलाई यस्तो बनाउने भन्ने कुरा मरी कुरा बुझ्ने होइन होइन 11 बजेर 1 मिनट गइसकेछ ओके आहा मेरो भाइलाई कति कष्ट भएको होला है घाटीमा दाम्ला दाम्लोले गर्दा घाटीमा दाम्लो होइन आया ठिक छ भाइ हजुरलाई रुगा लागेको छ भन्नुहुन्छ रुगा छैन रुगा लागेको छैन भेटाउला जस्तो मात्र भएको औषधि गर्नु हजुर बिरामी भए छिटो निको होस् भन्नुहुन्छ त्यस्तो बिरामी भएको छ र छैन त्यस्तो पनि छैन साह्रो पनि होइन हल्का बोल्न कठिन भएको कि भन्ने मात्र सरेकाजी विशेष म धन्यवाद दिन चाहन्छु प्राप्त म्यासेज मैले सबै वाचन गरेँ जस्तो लाग्यो छुट्यो र 11 बजेर 2 मिनट गइसकेको छ छुट्यो छैन होला जस्तो लाग्यो सो छुट्यो जस्तो लाग्यो तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि म्यासेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि हुन चाहन्छु अनि भाइ धेरै नै हिरो देखिएको छ आज किन होला भन्नुहुन्छ दाजु एसपीजी होइन म हिरो नै हो सानोमा त म सोच्थेँ म हिरो बन्छु होइन अझै पनि सोच्छु म हिरो बन्छु यति यति मैले चान्स पाएँ भने मैले नेपाली फिल्म इन्डस्ट्री सघाउँछु राम्रो तरिकाले एकदम होइन हाइटमा पुर्याउँछु भन्न खोजेको त्यो कन्फिडेन्ट लेभल छ हौ मलाई किन हो किन त्यति कन्फिडेन्सै छ त्यो होइन हिरो बन्छु हिरो बनेर यस्तो यस्तो गर्छु होइन क्वालिटी त्यो गुणहरू छ जस्तो लाग्छ है ह्यान्डसममा त भन्नु पर्दैन अनि हर हर तरिकाले हर कुराले होइन म क्वालिफाइड छु जस्तो लाग्छ त्यो के तर अहिले अब चान्स पाइँदैन भन्ने हो अब लगानी गर्नलाई पहिला सुरु चाहियो त्यसपछि अन्त गर्न विविध कारणहरू छ त्यो भएर पनि म अलिक पछाडि पछाडि परेको है त्यही मुरीलाई लिन मङ्सिरमा जानेछु उसको मन्द बोलीले मुटुमा गोली छयानेछ भन्नुहुन्छ त्यही पनि किसान जानुहुन्छ मुरीको यादहरू राखेको छ होला पुष्पा श्रेष्ठ हुनुहुन्छ हो नि दाइ के गर्नु अर्काको ठाउँमा गाह्रो हुन्छ भन्नुहुन्छ हेर्नुहोस् न मैले यस्तो भन्छु पुष्पाजी अर्काको ठाउँ होस् या नेपाल होस् एकअर्कामा बुझ्नु चाहिँ हुनुपर्छ टाइम म्यानेजमेन्ट गर्न सक्ने हुनुपर्छ अझ विदेशमा भइसकेपछि त लङ डिस्टेन्स रिलेसनसिपमा भइसकिसकेपछि त अलिकति गाह्रो के हुन्छ भन्दाखेरिमा कुराकानी कम हुने होइन त्यसपछि समय नमिल्ने कुराकानी भनेको जस्तो कुराकानी गर्नलाई होइन यो कारणले विविध कारणले बोलचालमा कम कम हुँदै जान्छ त्यसमा चाहिँ समय मिलाउनुपर्छ मेन समय हो जस्तो लाग्छ हेर्नुहोस् न पुष्पा कुराकानी गर्नको लागि होइन र कसरी समय मिलाउने भन्ने मात्र एक अर्कामा अन्डरस्ट्यान्डिङ भयो होइन इच्छा भयो भने त हर तरिकाले मिलाउन सकिन्छ जस्तो लाग्छ ठिक छ यति धेरै माया गर्नुहुन्छ सम्झिराख्नु भएको छ उहाँले पनि सायद सम्झिराख्नु भएको छ होला होइन त अब सायद ड्युटी हुनसक्छ अथवा के हुनसक्छ जो बेला बेलामा कुराकानी भइराखेको हुन्छ होला तर यति चाहिँ भन्न चाहन्छु टाइम मिलाउनुपर्छ है कुराकानी हुनुपर्छ जस्तो लाग्छ अब किनकि मैले किन भनिराखेको हो भने पछिल्लो समय होइन अलिकति सम्बन्ध चिसिनुको कारण सम्बन्धहरू बिग्रिनुको कारण टाइम म्यानेजमेन्ट नहुनु कुराकानी कम हुनु यो हो जस्तो लाग्छ होइन बेलैमा केही कुराहरू तपाईँ भनौँ न हामी बिचमा केही कुराहरू निक्लियो भने होइन कहिलेकाहीँ क्वेसन मार्क हुन्छ नि त प्रश्न चिन्ह गर्छ नि कसैले त्यो हो भने सल्टाउनु त्यति बेलै सल्टाउनुपर्छ जस्तो लाग्छ यसले यो भनेर गयो भने झन्झन लम्बिँदै जान्छ जस्तो लाग्छ होइन यो अन्डरस्ट्यान्डिङ हुनुपर्छ जस्तो लाग्छ यो कुराहरूले गर्दाखेरि म भनिरहेको हुन्छु आजकल अलिकति सम्बन्ध

समयले गर्दाखेरि, समयको अभावले गर्दाखेरि होइन बिग्रिएको छ, टाढिएको छ। त्यस कारणले चाहिँ मैले सधैँ हर लाइफमा आउँदाखेरि भनिरहेको हुन्छु, सम्बन्ध मैले देखेको हिसाबले चाहिँ अन्डरस्ट्यान्डिङ हुनुपर्छ, होइन एक अर्कामा के कसरी अगाडि बढ्ने भन्ने कुराहरू हुनुपर्छ जस्तो लाग्छ। यो हिसाबले चाहिँ भनेको हो, अरू त म भन्दा बुझ्ने हुनुहुन्छ, त्यही मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन। भन्दै 11:06 गइसक्यो, आज पनि छुट्टिनुपर्छ। मलाई एउटा गीत राखिदिनुहोस् है भन्नुहुन्थ्यो यति बेला। गीत राख्नुपर्ने हुन्छ, म त अब ऊ बिना बाँच्न सक्दिनँ, तिमी बिना अर्कोतिर माया गाँच्न सक्दिनँ, तिमी बिना कहिले पनि हाँस्न सक्दिनँ भन्दैनन्छ देवेन केशर अन्जान्छ। यस्तै मायामा परिसकेपछि गाह्रो हुन्छ देवेनजी, ऊ बिना बाँच्न पनि सकिँदैन चाहिँ जस्तो लाग्छ, हाँस्न पनि सकिँदैन चाहिँ जस्तो लाग्छ, तर के गर्नु होइन। ठिक छ, यति बेला अन्तिममा एउटा गीत राख्दै आजको विषयबाट छुट्न चाहन्छु। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर साधनमा सुनेर साधनु भनेदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह साथ दिनुहोला पनि भन्न चाहन्छु। झालरोका बन्द गर्न बिर्सन भयो कि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर रातको समय छ होइन, लामखुट्टेको टोकाईबाट बस्नुहोला पनि भन्न चाहन्छु। लामखुट्टेको टोकाई त अब बर्खा लागेछ, बिहान बेलुका जहिले पनि, बिहान दिउँसो बेलुका जहिले पनि होइन बस्नुपर्छ जस्तो लाग्छ। त्यस्तै गरेर पानी धमिलो हुनसक्छ, फोहोर हुनसक्छ, उमालेर मात्र पिउने पानीमा साल्नुहोला पनि भन्न चाहन्छु। कतै यात्रामा निस्कन अगाडि बाटोको बारेमा अनि साथसाथै मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। अन्य कुराहरू त मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन। उसँग औषधि दिनु बिर्सिनुभयो कि औषधि दिने बानी छ भने त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। कोही कसैलाई के भन्नु मन छ कि होइन सम्झिनुहोस् ल, बिर्सिन पनि सक्नुहुन्छ। कहिलेकाहीँ पुरै कुरामा लागेर केही भन्छु भनेर सोचिरहेको हुन्छ तर बिर्सिन्छ कि, त्यो भएर पनि हो सम्झाइदिएको छ है मेरो कारणले, कसैको मन नदुखोस् भन्न चाहे। गुड नाइट श्री भन्नुहुन्छ सबिना पोखरेलजी, शुभरात्रि हजुर। अब के गर्नु, आज सुनेर साथ दिनुभयो तिनजेलसम्म, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कुराकानी गर्नु मन थियो, आज म सानो केसीको नयाँ गीत पर्ख पर्ख बिस्तारै भन्नुहुन्छ। ठिक छ, पर्ख पर्ख बिस्तारै भन्ने गीत त राख्ने कोसिस म गरिरहेको छु, तर सोचेको जस्तो भएको छैन होइन, प्राविधिक बाटोमा रहेर केही कुराहरू

अन्तिम मैं तपाईँको माझमा पर्ख पर्ख बिस्तारै बोलाउनलाई यो त राख्दै राख्दै आज बसेर म छुट्टिन चाहन्छु सुनेको साधनमा एउटा साधनमा विशेष म धन्यवाद भन्दै छुट्टे हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरेँ है त।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। के त तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।

0: सप्तमी 5 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीसा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सरकारको नियुक्तिमा स्वस्थ प्रतिस्पर्धा आवरण मात्र, देशभरि ग्यासको कृत्रिम अभाव, 500 भन्दा बढ़ी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत, साग गुमाउँदै गुप्तचर संयन्त्र, कप्तानगंज घटनाका घाइते थप एकजनाको मृत्यु, भारतमा मोदीलाई चुनौती बन्दै युवा आक्रोश लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको संरक्षणसँगै हराभरा भयो वन शीर्षकको शुभ समाचार।
0: केही वर्ष अघिसम्म उजाड़ देखिएका दोलखाका वन अहिले संरक्षण र व्यवस्थापनका कारण हराभरा बनेका छन्। डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत आशिष पौडेलका अनुसार सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहको सक्रिय संरक्षण, ग्यास चुलोको प्रयोगमा वृद्धि र जनचेतना बढ़ेसँगै वन क्षेत्र पुनः हरियो बन्दै गएको हो। सैलुङ गाउँपालिका 8 का मोहन सिंह तामाङका अनुसार अहिले गाउँमा दाउरा संकलन गर्नेको संख्या घटेको छ। घाँस दाउरा र स्याउला संकलन कम भएपछि वनमा प्राकृतिक रूपमा विरूवा हुर्कने वातावरण बनेको र वन घनत्व बढ़ेको छ। डिभिजन वन कार्यालय अन्तर्गत हालसम्म 386 सामुदायिक, 164 कबुलियती, 26 निजी र 2 धार्मिक गरी 578 वन उपभोक्ता समूह गठन भई सञ्चालनमा रहेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नियुक्तिमा प्रतिस्पर्धा नाम मात्र, शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले विभिन्न निकायमा सार्वजनिक पदाधिकारी धमाधम नियुक्ति गरिरहेको छ। कतिपय नियुक्ति विवादास्पद बनेका छन्। प्रतिस्पर्धामै नियुक्ति गरेको भनिए पनि यो नाम मात्रको भन्दै आलोचना समेत भइरहेको छ। सरकारले गत वैशाख 19 गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गरी एकैपटक 1534 पदाधिकारी हटाएको थियो। बालेन्स र शाह प्रधानमन्त्रीमा नियुक्त भएको 36 दिनपछि जारी अध्यादेश मार्फत 110 वटा ऐन संशोधन गरी उक्त संख्यामा सार्वजनिक पदाधिकारी एकैपटक पदमुक्त गरिएका थिए, तर अयोग्य भनेर हटाइएका मध्ये केहीलाई जुन जुन निकायबाट पदमुक्त गरिएको थियो सोही निकायमा नियुक्ति गरिएको छ। नयाँ नियुक्ति पाएकाहरू पनि कतिपय विवाद मुक्त भने हुन सकेका छैनन्। विगतमा विवादित व्यक्तिहरूले पनि यसपटक नियुक्ति पाएका छन्। 40% पदाधिकारी नियुक्ति भइसकेका छन्। अहिले मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार एकैपटक हटाइएका 1534 पदाधिकारी मध्ये हालसम्म 40% हारारीमा नियुक्ति भइसकेका छन्। सम्बन्धित मन्त्रालयहरूले नियुक्ति गरिरहेका छन्। यसको जानकारी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा दिने गरिएको छ। उहाँले भन्नुभयो, आवश्यकता अनुसार प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने गरिएको उहाँको दावी छ।
0: 500 भन्दा बढ़ी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन शुरू गरे पनि थप 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्र पैसा फिर्ता गर्ने सरकारको नीति छ, तर अहिले 500 भन्दा बढ़ी सहकारीमा बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन र सरकारको प्राथमिकतामा पनि छैनन्। संस्थाका संचालक र उच्च व्यवस्थापक फरार छन्। बचतकर्ता भने पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिने बारे सरकारसँग कुनै योजना छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेका छन्। तर मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितको दावी छ। आफूहरूसँग 619 सहकारीका पीड़ित आबद्ध रहेको र तीमध्ये 500 भन्दा बढ़ी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका केन्द्रीय अध्यक्ष कुशलव केसीले बताए। समस्याग्रस्त घोषणा नभएका तर समस्यामा रहेका 500 भन्दा बढ़ी सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन सकेका छैनन्। ती संस्थाका संचालक फरार छन्। सरकारले भने समस्याग्रस्त सहकारीको मात्र पैसा फिर्ता गर्ने भनेको छ। उनले भने समस्यामा रहेका तर घोषणा नभएका सहकारी बारे सरकार मौन छ। तिनमा रहेको पैसा फिर्ता बारे पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ। सरकारले न्यायोचित ढंगले बचत फिर्ता नगरेको सहकारी पीड़ितको गुनासो छ। अहिले समितिले 10,000 रूपियाँसम्म बचत भएका साना बचतकर्तालाई मात्र प्राथमिकतामा राखेर रकम फिर्ता गरिदिएको दावी गरे पनि वितरण प्रक्रियामा प्राय सहकारी पीड़ित असन्तुष्ट रहेको अध्यक्ष केसी बताउँछन्। 500 भन्दा बढ़ी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: गत सातादेखि पाउन कठिन भएको एलपी ग्यासको अभाव अहिले झन चुलिएको छ। सरकारले वितरण कार्यलाई सहज बनाउन अनेक प्रयास गरे पनि अझै उपभोक्ता खाली सिलिण्डर लिएर दिनभर लाइनमा बस्न बाध्य छन्। काठमाण्डु उपत्यका लगायत अहिले देशभर ग्यास अभाव सुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाए पनि 10 दिनसम्म 1 सिलिण्डर ग्यास पाउन सकेका छैनन्। नियामक निकाय नेपाल आयल निगमले काठमाण्डुको आफ्नै कार्यालय परिसरबाट पनि ग्यास वितरण जारी राखेको छ। अहिले ग्यास अभावले सामान्य उपभोक्ता निकै मारमा परेका छन्। ग्यास अभाव चुलिएका कारण घर परिवारदेखि होटल व्यवसायसम्म प्रभावित भएका छन्। यस्तो अभाव थिग्न नसक्ने अधिकांश उपभोक्ता विद्युतीय चूलो इण्डक्सन चलाउन थालेका छन् भने कतिपय उपभोक्ता दाउरा बाल्न समेत बाध्य भएका छन्। यस्तो अभावमा नेपाल आयल निगमले अनावश्यक संचिति र आपूर्ति व्यवस्थापन समस्याका कारण अभाव देखिएको बताउँदै उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। सम्बन्धित उपभोक्ता अधिकार कर्मी तथा दिनभरि लाइनमा बस्न बाध्य उपभोक्ताहरूका अनुसार अहिले संघीय राजधानी काठमाडौँ सहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने ग्यासको अभाव चुलिएको छ। उनीहरूका अनुसार माग बमोजिमा आपूर्ति हुन नसक्दा उपभोक्ताले खाली सिलिण्डर र पैसा बुझाए पनि न्यूनतम 1 सातादेखि 10 दिनसम्म लामो कुर्नु परेको छ। ग्यास अभावले शहरी क्षेत्रका होटल व्यवसाय र डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। देशभरि ग्यासको कृत्रिम अभाव उपभोक्ता दिनभर लाइनमा डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि 10 दिनसम्म पाएनन् शीर्षकमा नागरिक दैनिकले यो खबर छ।
0: कान्तिपुर दैनिक साख गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा खबर लेख्छ। सुनसरीमा दुई समुदाय बीच भएको विवाद अरू जिल्लातिर फैलिँदा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल प्रमुख नारायण दत्त पौडेललाई बोलाएर ब्रिफिङ लिए। 13 साउनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग बेग्ला बेग्लै कुराकानी गर्दा उनले आफू मातहत रहेको मुलुकको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग राअबीका प्रमुख टेकेन्द्र कार्कीलाई भने बोलाएनन्। दुई सुरक्षा प्रमुख सामु प्रधानमन्त्री शाहका जिज्ञासा थिए। सुनसरीमा कसरी परिस्थिति नियन्त्रण बाहिर पुग्यो, गोली चलाउने अवस्था कसरी बन्यो, हवाई फायर गर्दा कसरी नागरिकको ज्यान गयो। उनीहरूको ब्रिफिङ अनुसार 10 साउन राति करिब 13 बजे दुई समूहबीच विवाद हुँदा शुरूमा कप्तानगंजको प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश कुमार श्रेष्ठ कमाण्डको टोली खटिएको थियो। विवाद बढ़न थालेपछि श्रेष्ठले थप मदतका लागि इलाका प्रहरी कार्यालय देवानगंजमा खबर गरे। त्यहाँबाट प्रहरी निरीक्षक राकेश राई सहित आठ प्रहरी कप्तानगंज पुगे, तर उनीहरू स्वयं चिरपट, ढुंगा र बाँसका लाठी बोकेको समूहबाट कुटपिटमा परेर फर्किनु पर्यो। आफूमाथि नै आक्रमण हुन थालेपछि राईले साथमा भएको पिस्तोलबाट तीन राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि खटिएको सशस्त्र प्रहरीको टोलीले परिस्थितिलाई नियन्त्रणमा लिन 10:45 बजे कम्तीमा 20 राउण्ड हवाई फायर गरेको विवरण आईजीपी द्वयले प्रस्तुत गरे। राविका एक पूर्व प्रमुख अनुसन्धान अधिकृतका अनुसार नेपाल प्रहरी र सशस्त्र दुवैबाट गोली चलेको अवस्थामा राअवि प्रमुखसँग समेत प्रधानमन्त्रीले भेटेको भए दुवै निकायभन्दा फरक सूचना पनि आउन सक्थ्यो। सिराहामा कसले गोली चलाएको हो भन्ने नै अहिलेसम्म पुष्टि भएको छैन। दुवै निकायले आफ्नो जवानले गोली चलाएको स्वीकारेका छैनन्। उनले भने त्यस्तोमा राअविबाट प्रधानमन्त्रीलाई काम लाग्ने सूचना आउन सक्थ्यो। कार्यप्रकृति अनुसार राविले देशको राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने विषयमा सूचना संकलन गरेर घटना हुनु अगावै सरकारलाई जानकारी दिनुपर्ने हो, तर सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिल्यै सचेत गराउनुपर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आकलन गर्न सक्यो न संकटपछि राजनीतिक नेतृत्वको विश्वास नै कायम राख्न। 2046 परिवर्तनपछि राविलाई आन्तरिक गुप्तचरीको काममा मात्र सीमित गरियो। पछि तत्कालीन गृहमन्त्रीहरू गोविन्दराज जोशी, खुम्बहादुर खड्का, वामदेव गौतम लगायतले आफ्ना मान्छेलाई नियुक्ति दिलाउने अड्डा बनाएको अधिकृतहरूको गुनासो छ। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, साख गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा।
2: कप्तानगंज घटनाका घाइते रविन्द्र मेहताको मृत्यु शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। एक साता अघि सुनसरीको देवानगंज तीन कप्तानगंजमा झडपका क्रममा गोली लागेर घाइते भएका 22 वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। देवानगंज तीनका रविन्द्रलाई विराटनगरमा उपचार सम्भव नभएपछि बिहिबार काठमाण्डु स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको थियो। रविन्द्रसँगै कप्तानगंज घटनाका कारण ज्यान गुमाउनेको संख्या 4 पुगेको छ, जसमा 1 सिराहाका छन्। मृतक रविन्द्र मेहताका आफन्त र गृहमन्त्री सुधन गुरूङबीच मंगलबार राति भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा राति भएको वार्तामा कप्तानगंज घटनाका दोषीलाई कार्यवाही गरेपछि मात्र शव बुझ्ने अडान मृतक रविन्द्रका आफन्तले राखेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो। सुनसरीको देवानगंज स्थित कप्तानगंज घटनाका घाइते रविन्द्रको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो। रविन्द्रका काका लीलानन्द मेहताले घटनामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने मुख्य माग गृहमन्त्री गुरूङ नेतृत्वको टोलीसँग आफूले राखेको बताउनु भएको छ।
0: सुनसरीको कप्तानगंजको धार्मिक द्वन्द हिंसात्मक भई मधेशभर फैलिन थालेपछि काठमाडौँमा प्रधानमन्त्री बालेन्द्र शाहभन्दा धेरै रासोपा सभापति रवि लामिछानेले सक्रियता बढ़ाए। उनले सर्वदलीय बैठक बोलाए, मधेश केन्द्रित दलका शीर्ष नेताहरूसँग संवाद गरे, आफ्नै दलका मधेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरे अनि जिल्लामा फर्किएर शान्ति र सद्भावका लागि पहल गर्न निर्देशन दिए। त्यतिन्जेलसम्म प्रधानमन्त्री शाहमाथि संवेदनशील घड़ीमा पनि राष्ट्रलाई सम्बोधनसम्म नगरेको आरोप लागेको थियो। 10 साउनको मध्यरात कप्तानगंजबाट शुरू भएको साम्प्रदायिक द्वन्द मधेश प्रदेशतर्फ फैलिँदै थियो। दुई साताको स्थगनपछि 14 साउनमा संसदको बैठक बस्दै थियो। त्यसको अघिल्लो दिन प्रधानमन्त्री शाहलाई भेटेरै सभामुख डीपी अर्यालले संसदलाई सम्बोधन गर्न सुझाव दिएका थिए। उनले सम्बोधन त गरेनन् नै। सुनसरी घटना हुँदै मधेशमा फैलिँदै गएको धार्मिक तनावबारे सरकारले संसदलाई जानकारीसम्म गराएनन्।
2: विकास कार्य योजना तयार गरिने शीर्षकमा गोर्खापत्र दैनिकले खबर लेखेको छ। सुदूरपश्चिम प्रदेशका बहुप्रतीक्षित विकास आयोजना कृषि शिक्षा सड़क पूर्वाधार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित योजनालाई तीव्रता दिने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदबीच मंगलबार सिंहदरबारमा उच्च स्तरीय छलफल भएको छ। छलफलमा महाकाली करिडोर, सेती लोकमार्ग सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, धनगढ़ी खुटिया, दीपायल फास्ट ट्र्याक, ग्रामीण विद्युतीकरण, नदी नियन्त्रण तथा किसानका समस्यालाई प्राथमिकताका साथ अघि बढ़ाउने सांसदले सरकारको ध्यानकर्षण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रदेशको समग्र विकाससँग प्रत्यक्ष जोड़िएका आयोजना समयमै सम्पन्न गर्न संघीय सरकारको सक्रिय पहल आवश्यक रहेकोमा सांसदहरूको जोड़ रहेको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले समग्र सुदूरपश्चिमले भोगिरहेको समस्या तत्काल समाधान गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: एक साता अघि सुनसरीको देवानगंज तीन कप्तानगंजमा झडपमा गोली लागेर घाइते भएका 22 वर्षका रविन्द्र मेहताको मोदीलाई चुनौती बन्दै युवा आक्रोश शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतमा विभिन्न प्रवेश परीक्षाका प्रश्नपत्र एकपटक चुआउट भएको विरूद्धमा जेएनजी पुस्ताका युवा सड़कमा उत्रिएपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधान केही दिन अघि पदबाट राजीनामा दिन बाध्य भए। प्रधानको राजीनामाले नरेन्द्र मोदी नेतृत्वको